0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक
2: अहिले बिहानको ठिक 10 बजेको छ।

संसार मानव अधिकार र विकासको संवाहक यो हो नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगा 92.6 मेगा।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौं र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्ट नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
2: मिलन फिल्म्स प्रालीको गौरवमय प्रस्तुति।

0: मसँग त झगडा मात्रै सधैँ कचा कचा ड्याडी भन्दै बोलिरहन्थे सुगर ड्याडी रछ।
1: वञ्चितमा परेका वर्गको आवाज, वर्गको आवाज,
2: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले बिहानको ठिक 11 बजेको साथ

0: 92 थुप्लो 6 मेगाहर्ज।
1: नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल। सुन्दै गर्नुहोस् है।

मैले बुवालाई मनाउन खोजे, धेरै पढेर बुद्धि बढ्ने हो, जात बढ्ने होइन, डाक्टर बन्न गएको हो, डाक्टर बन्न भन ढाल बन्न नखोज, ल यो पैसा राख, खुरुकको त पेटको रमाइलो फाला।

जियोस केटीहरू चाहिँ साह्रै राम्रा छन्। यिनीहरूलाई पाए त काइतै हुन्थ्यो नि। अहिले उजान उता जा।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौ।
1: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक, अहिले दिउँसोको ठीक 12 बजेको छ।

0: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्ट नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
1: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
2: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz।
3: Coming up next.
4: समृद्ध खबर अपडेट।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले दिउँसोको ठीक 1 बजेको छ।

नमस्कार, दिउँसो 1 बजेको खबर अपडेटमा प्राविधिक कक्षकी मित्र सविता लामिछानेसँगै समाचार कक्षबाट म अरुणा देवकोटाको स्वागत छ। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 मेगाहर्ज र 92 मेगाहर्ज मार्फत प्रत्यक्ष र विश्वभर इन्टरनेट अनलाइनको www.estoefm.org समृद्धएफएम.org हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष सुन्न सक्नुहुन्छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाइने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णय समितिले स्वीकृति दिएमा पात्रमा उल्लेख रहेको छ। अस्ति आइतबार दर खाई तीज पर्व सुरु भएकोमा आज भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढीको पीड़ाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वकै रौनक रहेन। आज श्री सप्त ऋषिको पूजासँगै तीज समापन हुन्छ। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1,395 जनाको शव भेटिएको छ भने 5,130 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका शवमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,469, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुननिर्माणका लागि 7 खर्ब रुपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा 1 महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भूम्रेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा झण्डै 4 किलोमिटर टाढा वालिङ 13 शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा
जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम वसुल गर्ने कार्यलाई संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन प्रदान गर्न भनिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घर पझुङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझुङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा घर पझुङ जलवायु परिवर्तन सम्मेलन गर्न लागेको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घर पझुङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनको घर पझुङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझुङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यस्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, तनहु, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा बाढी आएको थियो। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण जल विद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देश बीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने ट्रम्पको योजनामा सर्वोच्च अदालतको रोक। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि
हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे, जसले अमेरिकी हुलाक सेवा USPSलाई हुलाकबाट गरिने मतदान मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस वर्ष यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको छ। 9 सदस्यीय अदालतका 6 कन्जर्भेटिभ न्यायाधीश मध्ये दुईजनाले निर्णयप्रति असहमति भएको थियो। न्यायाधीश ब्रेट कावानगले ट्रम्पको योजना भविष्यमा कानूनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय निर्वाचन अधिकारीलाई चुनाव अघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको बताउनुभयो। ट्रम्पले गएको मार्चमा हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो। उहाँले कुनै ठोस प्रमाण बिना हुलाक मार्फत हुने मतदानमा धाँधलीको जोखिम रहेको दावी गर्नुभएको थियो। बंगलादेश क्रिकेट बोर्डले अर्को वर्ष सन् 2027 भित्र नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्ने बारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट संघ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्न प्रस्ताव गरेपछि बीबीसीले सकारात्मक रूपमा छलफल अघि बढाएको छ। बीबीसीका क्रिकेट सञ्चालन प्रमुख साहियार नफिसले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बीबीसी र क्यानबीच यसको सम्भावना बारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बङ्गलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकोले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 सम्मको वर्तमान फ्युचर टुर्स प्रोग्राम AFTPTP चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो। हस्त, दिउँसो 1 बजेको खबर अपडेटमा अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अरुणा देवकोटा सहित हामी सबै विदा माग्छौ। यहाँहरूको बाँकी समय शुभ रहोस्। नमस्कार।

0: बाबु
1: हजुर आमा
0: ल तिस पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेरै उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान्दा जाने हो भोलि घाँस पनि काट्छ भैँसीलाई तिन दिन भइसक्यो घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी।

0: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले दिउँसोको ठीक 2 बजेको साथ
1: Broadcasting around the world on the World Wide Web. This is
0: Radio Samrita Nepal
2: 92.6 MHz.

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: बहिनी
1: म
0: यहाँ चिया खान आएको होइन। बहिनीको स्वर त कति मिठो रहेछ। ऊ पर मेरो दोहोरी साँझ छ, गीत गाउनुहुन्छ त?
1: हुन्छ, आउँछु।

आमा, के म छोरी भएर जन्मिनु पाप हो? किन मलाई अर्काको घर पठायो? किन किन आमा, किन पराई बनायो? बाबा, म बाँचेर पनि मरिरहेकी छु। तिम्रा शत्रुको अगाडि बाँचेको अभिनय गरिरहेकी छु। अर्को जुनी त मलाई छोरा बनाएर

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक, अहिले दिउँसोको ठिक 3 बजेको छ।
2: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने। चिलीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै, भोटेकोसी बाढीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि सुरु भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमै जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोसी बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 जना पुरुष, 329 महिला र 9 लिङ्ग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीडित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन बहादुर महरले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। काङ्ग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीडितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाफिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुलुपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-333-493-555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाडी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर। अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कारवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेप्यास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेप्यास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसै त अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता, बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्नु।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
4: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181, वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्क सँग,
11: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका पालिकाहरूलाई पनि लागत साझेदारीमा जोडिन प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले भक्तपुर नगरपालिका र मध्यपूर्वी नगरपालिकालाई रात्रिकालीन यातायात सेवामा सहभागी हुन आग्रह गर्नुभयो। काठमाडौँ र ललितपुरका पालिकाहरूले सञ्चालन गरिरहेका रात्रिकालीन यातायात सेवामा भक्तपुरका पालिकाहरूलाई पनि जोड्ने महानगरको तयारी छ। अब यो सेवा काठमाडौँ बाहिरका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग बढेकाले भक्तपुरका पालिकासँग साझेदारीको प्रस्ताव गरिएको कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो। संयुक्त स्वामित्व र वित्तीय साझेदारीबाट सेवा सञ्चालन गर्न सकेमा रात्रिकालीन यातायातलाई दीर्घकालीन र दिगो बनाउन सकिने उहाँको भनाइ छ। असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 रात्रिकालीन बस मार्फत 6 नयाँ रूटमा सेवा सञ्चालन गर्ने तयारी छ। काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका 50 दुईपाङ्रे गाडी ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले आज 50 मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। ट्राफिक प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा खोजी गर्ने क्रममा ती गाडी फेला परेका हुन्। केही गाडीहरूलाई वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका 3 आज बिहान बसले स्कुटर चालकलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। बसको ठक्करबाट स्कुटर चालक काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 13 बस्ने 22 समीर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा ज्यान गएको हो। बिहान 2:05-36:71 नम्बरको बसले 2:53-24:85 नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। यस्तै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 7 विष्ट गाउँमा पानी जमेको खाल्डोमा डुबेर एकजनाको ज्यान गएको छ। खाल्डोमा डुबेर रामेछापको दोरम्बा सैलिम गाउँपालिका एक घर भएका 12 वर्षीय अविरल तामाङको ज्यान गएको बताइएको छ। काठमाडौँ महानगरपालिका 12 टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि विशेष गरी महिला भक्तजनको घुइँचो लागेको छ। ऋषि पञ्चमीका दिन मन्दिरमा महिला भक्तजन ठूलो संख्यामा पूजा अर्चनाका लागि त्यहाँ पुग्ने भएकाले त्यहाँ आज घुइँचो लागेको छ। प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ। मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदा स्थलमा समेत सरसफाई, रङरोगन, सडक बत्ती व्यवस्थापन गरेको छ। र नेवार समुदायको मौलिक परम्परा सुकुल भोज पछिल्लो समय बिस्तारै हराउँदै गएको छ। चाडपर्व, जात्रा, विवाह, व्रतबन्ध, पास्नी लगायतका अवसरमा गरिने सुकुल भोज अहिले मुख्यत गुठी र मृत्यु संस्कारमा सीमित हुन थालेको छ। परम्परागत रूपमा सुकुलमा लहरै बसेर चिउरा, अचार, गेडागुडी, सागसब्जी, मासु, दही लगायत विभिन्न परिकार निश्चित क्रममा खाने चलन छ। तर बदलिदो जीवनशैली, बढ्दो व्यस्तता, आधुनिक पहिरन र पार्टी प्यालेसमा भोज गर्ने प्रचलन बढेसँगै सुकुल भोजको अभ्यास घट्दै गएको संस्कृति विदहरू बताउँछन्। संस्कृतिविद पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गुठी भोजमा मात्र सीमित हुँदै गएको बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, रात्रिकालीन यातायात सेवा विस्तार गर्न भक्तपुरका पालिकासँग काठमाडौँ महानगरको प्रस्ताव, दीर्घकालीन र दिगो यातायात सेवाका लागि वित्तीय साझेदारी आवश्यक, र ट्राफिक प्रहरीद्वारा हराएका 50 दुई पाङ्रे गाडी सम्बन्धित धनीलाई हस्तान्तरण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: वञ्चितमा परेका वर्गको आवाज, वर्गको आवाज।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल, समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल। सुन्दै गर्नुहोस् है।

0: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले अपराह्नको ठीक 4 बजेको छ।
1: नमस्ते, अहिले हजुर सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो समृद्ध नेपाल। सुन्दै गर्नुहोस् है।

नमस्कार। आर्थिक खबरहरूको संघालो अपरान्ह 7 बजेको अर्थ समाचारमा प्राविधिक कक्षक मित्र सविता लामिछानेसँगै समाचार कक्षबाट रविन कार्कीको स्वागत छ। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशबाट एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestofm.org समृद्धएफएम.org हाम्रो पात्र र फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। समाचार अब विस्तारमा। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले बुधबार शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। यस दिन शेयर बजार परिसूचक नेप्से 48.57 अङ्क अर्थात 1.87% वृद्धि भएको हो। यो वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। नेप्सेको आजको अङ्क भदौ 1 गते दागे उच्च हो। अघिल्लो दिन अर्थमन्त्री सोडिम वाग्लेले पुँजीगत लाभकर हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको छ, जसले गर्दा बुधबार कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिलेको थियो। कारोबार खुलेको एक मिनटमै नेप्से 2679 अङ्कसम्म पुगेकोमा त्यसपछि सम्हालिँदै 12:54 जाँदासम्म 2611 अङ्कमा आएको थियो। करिब 1 बजेपछि अन्तिम समयसम्म बजारले फेरि वृद्धिको लय समात्यो। कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज 8.29 अर्ब कारोबार भयो, जबकि अघिल्लो दिन 4.68 अर्ब मात्र कारोबार हुँदै आएको थियो। आजको कारोबार रकम 2 महिना अर्थात असार 30 गते यताकै उच्च हो। सबै समूहगत सूचक बढेका छन्। बैंकिङ 1.90, विकास बैंक 1.76, फाइनान्स 2.23, होटल तथा पर्यटन 1.42, जलविद्युत 1.84%, लगानी 2.52, जीवन बीमा 2.59, उत्पादन तथा प्रशोधन 0.77, माइक्रो फाइनान्स 1.75% वृद्धि भएका छन्। यस्तै आज नै धौलागिरी लघुवित्तको सेयर 14.96% र सिन्धु विकास बैंकको 11.03, मल्टिपर्पज फाइनान्सको 9.73, जानकी फाइनान्सको 8.06, मिर्सोलु हाइड्रोको 6.67% वृद्धि भएको छ। यस्तै बोटलर्स नेपाल बालाजुको 2.97, रिलायन्स स्पिनिङ मिल्सको 1.94, सर्वोत्तम पेन्ट्सको 1.66% मूल्य घटेको छ। आज धेरै कारोबार भएको कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंकहरू अगाडि रहेका छन्। आर्थिक वर्ष 82-83 चौथो त्रैमासमा नेपालमा घर जग्गा कारोबार उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कारोबार संख्या 12.25% वृद्धि भएको छ भने राजीनामा कारोबार 22.88% वृद्धि भएको हो। समीक्षा अवधिमा घर जग्गा कारोबार भएको कुल क्षेत्रफल 15.41% वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल 2.98% घटेको थियो। चौथो त्रैमासमा घर जग्गाको कुल कारोबार रकम 2.75 अर्ब रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम 1.27 अर्ब रुपियाँ थियो। आर्थिक वर्ष 82-83 समग्र अवधिमा भने कुल कारोबार रकम 7.20 अर्ब रुपियाँ पुगेको छ। घर जग्गा कारोबारबाट सरकारले प्राप्त राजस्व 48.26% वृद्धि भएको छ भने पुँजीगत लाभकर 63.22% बढेको छ। यस्तै घर जग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रभाव भएको कर्जा 6.93% बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा घर जग्गा कारोबार सबैभन्दा तीव्र रूपमा बढेको छ। चौथो त्रैमासमा बागमतीमा राजीनामा कारोबार संख्या 69.38% र कारोबार भएको क्षेत्रफल 50.24% वृद्धि भएको हो। कारोबार रकम भने बागमतीमा 175.33% वृद्धि भएको छ। मधेसमा भने कारोबार संख्या 3.44% र क्षेत्रफल 6.19% घटेको छ। महानगरपालिकातर्फ काठमाडौँमा घर जग्गा कारोबार संख्या 155.74% बढेको छ। ललितपुरमा 163.92% र पोखरामा 108.71% वृद्धि भएको हो। उपमहानगरपालिकातर्फ डोडामा कुल कारोबार रकम 186.80% वृद्धि भएको छ। समग्र तथ्याङ्कले पछिल्लो अवधिमा घर जग्गा बजारमा कारोबार रकम र सरकारी राजस्व तीनै क्षेत्रमा उल्लेख्य वृद्धि भएको देखाएको छ।
भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फर ढल्केबर 400 केभी डिसी लाइन मार्फत 600 मेगावटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी एससी लाइन मार्फत 54 मेगावटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यसअनुसार नेपालले भारतबाट कुल 654 मेगावटसम्मको विद्युत आयात गर्न पाउने भएको छ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाको लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणामबारे डिसेम्बर 2026 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बाढी पहिरोको कारण विभिन्न जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादनमा कमी आएको छ। त्यसले नेपालमा आन्तरिक विद्युतको माग व्यवस्थापनको लागि थप विद्युत आवश्यक पर्ने अवस्था सृजना भएको छ। भारतको विद्युत मन्त्रालयले बाढीको कारण नेपालको जलविद्युत पूर्वाधारमा भएको क्षति र त्यसबाट स्वदेशी उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखेर निर्यातको स्वीकृति दिएको जनाएको छ। भारतले दिएको यो स्वीकृतिले बाढी प्रभावित अवधिमा नेपालको विद्युत माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै दुई देश बीचको ऊर्जा सहकारीलाई थप मजबुत बनाउने भारतको भनाइ छ। प्रधानमन्त्री दैवी प्रकोपोद्धार कोषमा 14,02,23,29,777 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 बैङ्कमा 10,40,49,43,516 रुपियाँ जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैङ्कमा रहेको डलर खातामा भने 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट पीडित भएकाहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा समेत गरिसकिएको छ। नेपाल राष्ट्र बैङ्कले 5 वर्ष फिनटेक रणनीति खाका ल्याएको छ। राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले देशको डिजिटल वित्तीय प्रणालीलाई आधुनिक, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीतिको खाका सार्वजनिक गरेको हो। वित्तीय समावेशीकरण, वित्तीय पहुँचको विस्तार र दिगो आर्थिक विकासलाई टेवा पुर्याउने दीर्घकालीन लक्ष्यसहित केन्द्रीय बैङ्कले आगामी 5 वर्षका लागि यो रणनीति अघि सारेको राष्ट्र बैङ्कले जनाएको छ। नीतिगत सुधार, प्रभावकारी नियमन, भरपर्दो डिजिटल पूर्वाधार र सरकारवालाहरू बीचको सहकार्य मार्फत उत्तरदायी फिनटेक प्रविधि र डिजिटल वित्तीय सेवाको विकास गर्ने यस रणनीतिको मुख्य उद्देश्य रहेको छ। उक्त रणनीतिमा नीतिगत सुधार मार्फत डिजिटल वित्तीय सेवाको पहुँच र विस्तार बढाउने, वित्तीय क्षेत्रमा सुस्त प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने, वित्तीय सेवाका विकल्पहरूको दायरा फराकिलो बनाउने, वित्तीय स्थायित्वमा आउन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्ने र नवपरिवर्तनको प्रयोग गरी वित्तीय सेवाको लागत घटाउने रहेको राष्ट्र बैङ्कले जनाएको छ। र नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 900 रुपियाँले घटेर 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको 20 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको 4,620 रुपियाँमा कारोबार भएको थियो। हवस् त, आर्थिक खबरको सङ्गालो अपरान्ह 4 बजेको अर्थ समाचारमा खबरको सिलसिला अहिलेलाई यति नै। यतिन्जेलसम्म समाचार सुन्नुभयो श्रोता सबैलाई धन्यवाद। सँगै धन्यवाद छ प्राविधिक कक्षकी मित्र स्मृति लामी छानेलाई पनि। समाचार कक्षबाट म रविन कार्की समाचारको अर्को बुलेटिनमा भेट्ने बाचासहित छुटिन्छु। यहाँको बाँकी समय शुभ रहोस्। नमस्कार।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो मेरो रेडियो हजुरको रेडियो अनि हामी सब

0: मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज
1: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: गरिबी विरुद्ध समृद्धि ल्याउन आपसी सद्भाव र एकताका साथ अघि बढौं।
2: जनचेतनाका लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
3: हाम्रो परिकल्पना गरिबी मुक्त, समृद्ध र समावेशी नयाँ नेपालको स्थापना।
1: जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
4: लघु वित्तीय सेवा लिई आत्मनिर्भर बनाऊ, कर्जा लिई व्यवसाय गर्ने बानी बसालौ। जनचेतनाको लागि नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
3: आर्थिक समुन्नतिका लागि उद्यमशील बनौ र सकेसम्म स्वदेशमै रोजगारी सिर्जना गरौं। जनचेतनाका लागि
1: नेस्टो नेपाल र सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।
5: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक, अहिले साँझको ठीक 5 बजेको साथ।

नमस्कार, साँझ 5 बजेको समृद्ध खबर अपडेटमा यहाँहरूलाई स्वागत छ। प्राविधिक कक्षकी मित्र स्मृति लामिछानेसँगै समाचार कक्षबाट म अस्मिता जीसी। यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestroefm.org र हाम्रो पात्रसँगै फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। अब समाचार विस्तारमा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की सांसद खुशबू ओलीले तराई मधेसमा बढेको धार्मिक तनाव र कालोबजारीको विषयलाई लिएर सरकारको ध्यान आकर्षण गरेकी छिन्। राप्रपा प्रमुख सचेतक ओली मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले धार्मिक द्वन्द्वका घटना र बजारमा भइरहेको मनपरी नियन्त्रण गर्न सरकारले तत्काल पहल गर्नुपर्ने माग गरिन्। सांसद ओलीले केही समय अघि तराई मधेसमा घटेका धार्मिक द्वन्द्वका घटना एक किसिमले मानवीय क्षति पुगेको भन्दै आपत्ति जनाइन्। सांसद ओलीले चाडपर्व नजिकिँदै बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको चिन्ता व्यक्त गरिन्। उनले बजारमा भइरहेको कालोबजारी नियन्त्रण गर्न र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारवाही गर्न सरकारसँग माग गरिन्। साथै उनले तराईका विभिन्न नाकाबाट भइरहेको गैर तस्करी र अवैध गतिविधि रोक्न सरकारको ध्यान आकर्षण गरिन्। नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक आस्था पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बनेकोले यसको संरक्षण एवं प्रवर्धनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद राईले ठूलो सम्भावना हुँदाहुँदै पनि यस मन्दिरको आवश्यक पूर्वाधार विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन नसकेको बताए। मन्त्रीले स्थानीय व्यापार, रोजगारी र आय आर्जनमा उल्लेखनीय योगदान पुर्याइरहेकोले यसको पूर्वाधार विकास र बजेट व्यवस्थापन गर्नुपर्ने उनले जोड दिएका छन्। नेकपा एमालेकी सांसद पद्मा आर्यले विपदपछि राहत खोज तथा उद्धार पुनर्स्थापना र पुनर्निर्माणका काम प्रभावकारी बनाउन सर्वदलीय विशेष सांसदीय समिति गठन गर्न माग गरेकी छिन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यलले विपदको समयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। उनले विपदपछि राज्यको तयारी, स्रोत परिचालन र उद्धारमा देखिएको कमजोरीको समीक्षा गर्नुपर्ने बताएकी छन्। उनले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गरिन्। विश्वका विभिन्न विपदमा लामो समयपछि पनि जीवितै उद्धार भएका उदाहरण रहेको भन्दै उनले आशा नमान्न आग्रह गरेकी छन्। रसुवाका विभिन्न क्षेत्रमा अझै पर्याप्त राहत पुग्न नसकेको गुनासो आएको भन्दै अर्यालले राहत सामग्री उपलब्ध भए जुनसुकै उपाय अपनाएर भए पनि तत्काल प्रभावित क्षेत्रमा पुर्याउन माग गरेकी छन्। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वी राजमार्ग नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्रीज्यूले रसुवा भुटेकोसी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताउनु भएको थियो। प्रधानमन्त्रीज्यूको सोही घोषणा अनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा यही भदौ 28 गते परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गते बिहिबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ। यसका लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्सान निरन्तर खटिनु भएको छ।
रसुवा बाढी पहिरोबाट प्रभावित बालबालिका तथा परिवारलाई फ्रान्कलिन एजुकेसन कन्सल्टेन्सीले खाद्यान्न, स्वास्थ्य सामग्री र कपडा लगायत राहत सामग्री सहयोग गरेको छ। पोखराबाट राहत सामग्री सहित रसुवा पुगेको कन्सल्टेन्सीको टोलीले बाढी पहिरो प्रभावित क्षेत्रका बालबालिकालाई प्राथमिकता राख्दै उनीहरूको आवश्यकता अनुसार राहत सामग्री वितरण गरेको हो। प्रभावित बालबालिकाको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री ल्याएर रसुवा पुगेको कन्सल्टेन्सीका इभेन्ट म्यानेजर विकास गुरुङले बताए। विपदको समयमा प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको कन्सल्टेन्सीले जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र परिस्थिति अनुसार राहत तथा सहयोगलाई निरन्तरता दिने कन्सल्टेन्सीको भनाइ छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले बुधबार शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। यस दिन बजार परिसूचक नेप्से 48.57 अङ्क 1.87% बढेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको हो। नेप्सेको आजको अङ्क भदौ 1 यताकै उच्च हो। अघिल्लो दिन अर्थमन्त्री सोनी मुआगेले पुँजीगत लाभकर हालको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना सार्वजनिक गरेका छन्, जसले गर्दा बुधबार कारोबार खुलेदेखि नै लगानीकर्तामा हौसला मिल्यो। कारोबार खुलेको एक मिनटमै नेप्से 1679 अङ्कसम्म पुगेकोमा 30% सम्हालिँदै 12:54 बजे 2611 अङ्कमा आएको थियो। करिब 1 बजेपछि अन्तिम समयसम्म बजारले फेरि वृद्धिको लय समात्यो। कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। आज 8.29 अर्ब कारोबार भयो, जबकि अघिल्लो दिनमा 4.68 अर्ब कारोबार भएको थियो। आजको कारोबार रकम 2 महिना असार 30 यताकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घर जग्गा कारोबार रकम करिब दोब्बर बढेको छ। गत आर्थिक वर्ष 2082-83 कुल 7.20 अर्ब रुपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 3.86 अर्ब बराबरको घर जग्गा कारोबार भएको थियो। गत आवको चौथो त्रैमास मात्रै 2.75 अर्ब बराबरको घर जग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा 127.61 अर्ब बराबरको घर जग्गा कारोबार भएको थियो। नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 4.74% बढेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबारको सङ्ख्या 1.84% घटेको थियो। अस्ट्रेलियाका स्टार क्रिकेट डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल खेल्न काठमाडौँ गोर्खाजमा अनुबन्धित भएका छन्। एनपिएल इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो विदेशी अनुबन्ध मध्ये एक पूरा गर्दै काठमाडौँले नेपाली क्रिकेट समर्थकमाझ नयाँ उत्साहको वातावरण बनाएको छ। 39 वर्षीय वार्नरले नेपाल आउन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। अस्ट्रेलियाका सबैभन्दा सफल ब्याटर मध्ये एक वार्नर अन्तर्राष्ट्रिय क्रिकेटमा 18,995 रन बनाएका छन्। वार्नरले टेस्टमा 8,786, ओडिआईमा 6,932 र टी20 आईमा 3,277 रन बनाएका छन्। उनी अस्ट्रेलियाका लागि 3 फर्म्याटमा शतक बनाउने खेलाडी हुन्। वार्नर सन् 2019 पाकिस्तान विरुद्ध अभिजित 335 रनको कृतिमान
इनिङ खेलेका थिए। अस्ट्रेलियामा मात्र नभएर विश्वका विभिन्न फ्रेन्चाइज लिगमा शानदार प्रदर्शन गरेका वार्नर अब नेपालमा देखिनेछन्। हस् त, साँझ 5 बजेको खबर अपडेट अहिलेलाई यति नै। खबरको अर्को बुलेटिनमा हजुर हाम्रो भेट हुने नै छ। समाचार कक्षबाट म अस्मिता जीसी सहित हामी सबै बिदा माग्छौ। यहाँहरूको समय शुभ रहोस्। नमस्कार।

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेर उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान त जाने भोलि घाँस पनि खानु छ भैँसीलाई तिन दिन भैँसीको घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी।

0: वञ्चितमा परेका वर्गको आवाज।
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल। 92.6 मेगाहर्ज।

मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज।

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक। अहिले साँझको ठीक 7 बजेको छ। मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज। कतै हजुरको गाउँठाउँमा केही घटनाहरू घटेका त छैनन्? भइरहेका गतिविधि र घटेका घटना बन्न सक्छन् समाचारका विषयवस्तु। फोन गर्नुहोस् 061-457-128 र 061-457-129 हामी बनाउनेछौ समाचार र प्रस्तुत गर्नेछौ समृद्ध खबरमा। यो हो खोजमूलक विषयवस्तुको सङ्घालो समृद्ध खबर।

0: नमस्कार। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेस्टो नेपालद्वारा सञ्चालित नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमर्टिका प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुस्मा पर्वतबाट एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको समृद्ध खबरमा प्राविधिक कक्षकी मित्र मायापुनसँगै समाचार कक्षबाट सहकर्मी मित्र नन्दा डाँगी र म रविन कार्कीको स्वागत छ।
1: यहाँहरूले यो प्रसारण गण्डकी प्रदेशभर एफएम ब्यान्डको 92.6 MHz र 92 MHz मार्फत प्रत्यक्ष र इन्टरनेट अनलाइनको www.nestofm.org समृद्ध एफएम ओआरजी हाम्रो पात्रो र फेसबुक लाइभ मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। समृद्ध खबर सुरु गरौं। यस प्रसारणका मुख्य खबरका शीर्षकहरूबाट
0: मकवानपुरको इन्द्र सरोवरमा एभी दुर्घटना हुँदा 4 जनाको मृत्यु, मृतक तथा घाइतेको पहिचान खुल्न भने बाँकी। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई।
1: भोटेकोशी बाढीमा हालसम्म 1,399 शव फेला, 4,000 भन्दा बढी बेपत्ता। रसुवा र नुवाकोटको सुरुङमा उद्धार जारी, 11 जलविद्युत आयोजना प्रभावित। भाँसिएको कृष्णगिरी सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो।
0: हिउँदमा लोडसेडिङ हुन नदिन प्राधिकरणको अग्रिम तयारी। नेपालबाट पौष 16 निरन्तर बिजुली निर्यात हुने। सेङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। सेङ्जाको नवग्रह मन्दिरमा 5,44,000 भन्दा बढी मन्त्र जप सँगै हवन सम्पन्न।
1: 21 बुद्धे कार्ययोजनाले शेयर बजारमा उत्साह, 8,29 करोड रुपियाँको कारोबार। अमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती र सचिनलाई पछि पार्दै टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
0: समाचार अब विस्तारमा। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिकै एभी गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको मधेस प्रदेश 03/001/0720 नम्बरको एभी मंगलबार दुर्घटना हुँदा 4 जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार एभीमा 8 जना सवार रहेका थिए, उनीहरूमध्ये 6 जना पुरुष र 2 जना महिला रहेका थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 जनामध्ये 3 जनालाई उपचारको लागि काठमाडौँ र 1 जनालाई हेटौडा पुर्याइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोलीको परिचालन गरिएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जानकारी गराएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपझोङ जलवायु सम्मेलनका क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ। यसै गरी जलवायु परिवर्तनले नेपालको हिमाली पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान आकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइ छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिम चट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्याहरू हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नु परेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधतामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। हिमाली जिल्ला मुस्ताङको झुमसुममा घरपझुङ जलवायु सम्मेलन आयोजना भएकामा खुसी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ प्रदेश र पालिका बीच बलियो सहकार्य हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। घरपझोङ गाउँपालिकाले आयोजना गरेको 2 दिने सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको थियो।
0: रसुवा बाढीमा परि हराइरहेका मध्ये हालसम्म 1,300 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवहरूमध्ये 544 जना पुरुष, 336 जना महिला र 519 आंशिक शवहरू रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार बाढीपछि हालसम्म 4,089 जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा 2,907 जना पुरुष, 572 जना महिला, 272 विदेशी पुरुष र 328 विदेशी महिला रहेका छन्। बाढीमा परेर घाइते भएका 9,287 जनाको उद्धार गरिएको प्रवक्ता काफले जानकारी दिनुभएको छ। उहाँका अनुसार फेला परेका शवहरूको पहिचानको लागि डीएनए नमुना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शवको व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रवक्ता काफले बताउनुभयो। प्रहरीका अनुसार शव पहिचानको लागि मृतकका शवबाट 1,286 र बेपत्ता व्यक्तिका आफन्तबाट 1,889 डीएनए नमुना संकलन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी समेत परिचालन गरिएको प्रवक्ता काफले बताउनु भएको छ। यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा अहिले 3,440 जना रहेको प्रहरीले सार्वजनिक गरेको छ।
1: भट्टीकोशीमा गत भदौ 10 आएको बाढीले रसुवा र नुवाकोटका 11 जलविद्युत आयोजना प्रभावित भएका छन्। चिनको लेहेन्दे खोला हुँदै आएको भीषण बाढीका कारण आयोजनाको सुरुङमा मानिसहरू फँसेका थिए। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानका अनुसार 11 आयोजनाको टनेलमा मानिसहरू फँसेका हुन्। नेपाली सेनाको नेतृत्वमा अहिले 6 आयोजनामा खोज तथा उद्धार काम भइरहेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल, विदेशबाट आएका टनेल विशेषज्ञ, आयोजनाका प्राविधिक सहितका उद्धारकर्मीहरूले अहिलेसम्म टनेललाई 3 सकुशल उद्धार गरेका छन्। उद्धारकर्मीहरूले भदौ 19 त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार गरेका हुन्। भदौ 20 माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङको 225 मिटरभित्र सुरुङबाट चिनिया नागरिक तुआइतोलाई सकुशल उद्धार गरिएको थियो। रसुवागढी जलविद्युत आयोजनाबाट सुरुमा 2 हेलिकप्टर मार्फत उद्धार गरिएको थियो। रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट 1 शव निकालिएको छ। त्रिशुली 3A 1 शव फेला परेको छ। सेनाका अनुसार अहिले 6 टनेलमा खोज तथा उद्धारको काम भइराखेको छ। 8 मानिसहरू फँसेको चिलिमे जलविद्युत आयोजनामा तीव्र गतिमा खोजी कार्य भइरहेको छ। त्यहाँ ठूला उपकरणको प्रयोग गरेर उद्धारकर्मीहरूले काम गरिरहेका छन्। धेरैको जिज्ञासा छ, उद्धार कहिलेसम्म सकिन्छ? त्यहाँ फँसेका मानिसहरू कहिलेसम्म भेटिन्छन्? बाढीले मानिसहरू फँसेको 20 भइसक्यो, तर जानकारहरूले त्यहाँ अझै जीवित मानिसहरू फेला पर्ने बताइरहेका छन्। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले चिलिमे हाइड्रोपावरमा जीवित उद्धार हुन सक्ने सम्भावना रहेको बताउँदै आउनुभएको छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदिइकन पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरिएको हो। मन्त्रालयले आज एक परिपत्र निकालेर निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमना दिनुपर्ने म्यादभन्दा धेरै अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलुपर गर्ने व्यवस्था रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदा समेत रमना नदिने, विभिन्न बहानामा साबिकै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। यसले पालिकामा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालयले जनाएको छ।
1: नागढुङ्गा मुगलिन सडक खण्ड अन्तर्गत धादिङको कृष्णवीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिचुली नदीले कटान गरेर सडक भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकोमा बिहिबार बिहानदेखि पूर्ण रूपमा सडक सञ्चालन गर्ने तयारी सडक विभागले गरेको छ। बाढी र पहिरोको कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाएको हो। अहिले सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाको लागि बत्ती तथा ट्राफिक सङ्केत राख्ने काम भइराखेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राख्नुका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिसिङ खण्डमा पनि काम अघि बढाइएको छ।
0: नेपाली कम्युनिस्ट पार्टी नेकपाको आगामी मङ्सिर 11-15 गतेसम्म तय गरिएको एकता महाधिवेशन अन्तत स्थगित हुने देखिएको छ। नेकपाको वैशाखमा सम्पन्न केन्द्रीय संयोजन समिति बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। महाधिवेशन कार्यतालिका अनुसार कार्य प्रगति हुन नसकेपछि निर्धारित समयमा महाधिवेशन नहुने सम्भावना बढेर गएको हो। पार्टीका एक उच्च स्तरीय नेताले साबिक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच देखिएको वैचारिक सैद्धान्तिक र साङ्गठनिक भद्र गोल अन्त्य नभएसम्म महाधिवेशन हुन नसक्ने जिकिर गर्नुभएको छ। साबिक माओवादीले पार्टीको मार्गदर्शक सिद्धान्तलाई छोड्न नसकेको र एकीकृत समाजवादी माओवाद भन्ने मान्य पक्षमा नदेखिएको कारण वैचारिक र सैद्धान्तिक मतभेद कायमै छ। यसका बावजुद महाधिवेशन कार्यतालिका सार्वजनिक गरिएको तर अधिवेशन सञ्चालनका लागि कार्यविधि नहुँदा अहिलेसम्म एक ठाउँमा पनि अधिवेशन हुन नसकेको उहाँले बताउनुभयो। महाधिवेशनको कार्यतालिका अनुसार असार साउन मसान्तसम्म पार्टीको सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तारको अभियान सञ्चालन गरिनुपर्थ्यो। यसै गरी भदौको 15 वडा तहको अधिवेशन र 16 गतेदेखि भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन, कार्तिकको 15 प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय भएको थियो। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढीको कारण वडा, पालिका, जिल्ला, प्रदेश अधिवेशन प्रभावित भएको जिकिर गर्नुभयो। यद्यपि पूर्व निर्धारित महाधिवेशनको मिति प्रभावित नहुने गरी अधिवेशनको कार्यतालिका फेरबदल हुने उहाँको भनाइ छ। त्यसका लागि 2-4 नै केन्द्रीय संयोजन समितिको बैठक बस्ने जानकारी समेत उहाँले दिनुभएको छ।
1: नेपाल विद्युत प्राधिकरणले आगामी हिउँद सुक्खायाममा नेपालमा लोडसेडिङ हुन नदिने आवश्यक तयारी थालेको छ। प्राधिकरणले भदौ 10 भोटिकोसीमा आएको बाढीले 13 जलविद्युत आयोजनामा ठूलो क्षति गरेसँगै सुक्खायाममा विद्युतको लोड व्यवस्थापनका लागि आवश्यक तयारी थालेको प्राधिकरणले जनाएको छ। बाढीले नेपालका धेरै जलविद्युत आयोजनामा क्षति पुर्याएकाले आन्तरिक बिजुली उत्पादन क्षमता घटाउने र थप बिजुलीको माग बढाउने देखिएको छ। वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले सुक्खायाममा भने आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्दै आएको छ। प्राधिकरणका अनुसार यही अनुरूप हिउँदको विद्युत माग धान्न भारतको 654 मेगावट आयातको स्वीकृति दिएको छ। भारतको आगामी पुस 16 नेपाललाई दैनिक 18 घण्टा बिजुली आयात गर्न दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई 28 आगामी 16 बिजुली आयात अनुमति नवीकरण गरिएको उल्लेख गरेको छ। भारतले नेपालमा पुस 16 राति 12 साँझ 6 आयात गर्न दिने भएको छ। भारतको स्वीकृतिले नेपालको आवश्यक बिजुलीको माग परिपूर्ति गर्न मद्दत गर्नेछ। नेपाल र भारत बीचको ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ विज्ञप्तिमा भनिएको छ। नेपालसँग ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य सुदृढ गर्न समेत भारत प्रतिबद्धता छ। भारतले पछिल्लो पटक चैत 18 वैशाख 2 24 घण्टा, वैशाख 3 असार 16 16 र असार 17 भदौ 15 24 बिजुली दिने गरी स्वीकृत नवीकरण गरेको थियो। भारतले 400 ढल्केबर मुजाफरबाट 600 मेगावट र 132 टनकपुर महेन्द्रनगरबाट 54 बिजुली नेपाललाई आयात गर्न दिएको प्राधिकरणले जनाएको छ। आगामी जनवरी 2027 गरिने आयातका लागि भने डिसेम्बर 2026 समीक्षा गरिने विज्ञप्तिमा उल्लेख छ। विद्युत प्राधिकरणका कामो कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले प्राधिकरणले आगामी पुस 16 दैनिक 18 विद्युत निर्यात गर्न सक्ने गरी व्यवस्थापन गरिरहेको बताउनुभयो। उहाँले बाढीको कारण जलविद्युतमा ठूलो क्षति भएकाले त्यसलाई मध्यनजर गरी हिउँदमा विद्युत आपूर्ति सहज बनाउन समयमै भारतसँग सम्मेलन गरेर आयातको स्वीकृति लिएको जानकारी दिनुभएको छ।
0: सेङ्जाको आँधीखोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। सेङ्जाको वालिङ नगरपालिका 9 भुम्रेकी 53 माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रेक हो आँधीखोलामा नुहाउने क्रममा आज बिहान ज्यान गएको थियो। वडा प्रहरी कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा झण्डै 4 किलोमिटर टाढा वालिङ तेह्र शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी गराएको छ।
1: स्याङ्जाको अर्जन चौपारी गाउँपालिका एकमा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा 3 दिने विशेष महाअनुष्ठान सम्पन्न भएको छ। अनुष्ठानमा 9 वटी ग्रहका लागि 5,44,000 भन्दा बढी मन्त्र जप सँगै हवन गरिएको छ। नवग्रहमा क्षमा पूजा सहित इतिहासमै दुर्लभ मानेको अर्थवेद नवग्रह महासाम्राज्य कल्प अनुसार महाअनुष्ठान गरिएको हो। हवन कुण्डमा 9 प्रकारको अन्न, दूध, शुद्ध घिउ, तिल, जौ, मह तथा विशेष जडीबुटीयुक्त नवधान्य र दुर्वेको आहुली दिएको थियो। नवग्रहका साथै तिनका शासक अधिप देवता र प्रत्यक्ष देवताका लागि समेत विशेष तर्पण गरिएको थियो, जसमा सूर्यका लागि शिव, चन्द्रका लागि पार्वती र बुधका लागि विष्णुको विशेष तर्पण गरिएको आयोजकले जनाएको छ। भोटेकोशी बाढीमा परेका नागरिकका लागि क्षमा पूजा तथा मानव जीवनमा देखिने सम्पूर्ण ग्रहदोष शान्ति र समृद्धि प्राप्तको कामनासहित महाअनुष्ठान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। उहाँका अनुसार यो सामान्य पूजा वा हवन मात्र नभई कृष्ण यजुर्वेद र अर्थवेदको नक्षत्र कल्पनामा उल्लेख दुर्लभ महासाम्राज्य विधान अनुसार गरिएको अनुष्ठान हो। हजारौं वर्ष अघि महाशीर्षहरूले गोप्य राखेको उक्त विधि अनुसार अनुष्ठान गरिएको उहाँको भनाइ छ।
0: बागलुङ बजारका नेवार समुदायले प्रदर्शन गर्ने लाखे नाचको विसर्जन गरिएको छ। साउन कृष्ण चतुर्दशी वा घण्टा कर्णको भोलिपल्टबाट सुरु हुने लाखे नाच हरितालिका तीजमा विधिपूर्वक विसर्जन गरिएको हो। नेवार समुदाय र साख्य कल्याण समाजको अगुवाईमा बागलुङ बजारको चोक तथा गल्लीमा लाखे नाच प्रदर्शन गरिन्छ। तीज पर्वको अवसरमा बाजागाजा सहित बागलुङ कालिका भगवती मन्दिरमा पूजाआजा गरी यस वर्षको लाखे नाच विधिवत रूपमा विसर्जन गरिएको साक्य कल्याण समाजका अध्यक्ष बाबुलाल साक्यले जानकारी दिनुभयो। राक्षसको रूपमा रहेको घण्टाकाँडलाई मारेपछि पुनः राक्षसको अवतार नदोहोरियोस् भन्नको लागि लाखे नाच नाच्ने परम्परा रहेको छ। महिना दिनसम्म नाचिने लाखे नाच टिकाउन भने चुनौती रहेको साक्यले बताउनुभयो। साक्यका अनुसार नेवारी समुदायको बाक्लो बसोबास रहेको बागलुङ बजार गलकोटको हटिया बलुवा क्षेत्रमा लाखे नाच संरक्षित अवस्थामा छ। 300 वर्ष अघि भक्तपुर धोलीखेल र भातगाउँबाट बागलुङमा भित्रिएका नेवार समुदायले भदौरे जात्राको प्रचलन बसालेको पूर्व प्राज्ञ प्रेम छोटाले बताउनुभयो। भाइचारा, मेलमिलाप, सामाजिक सद्भाव र मनोरञ्जनको रूपमा जात्रालाई लिने समेत गरिएको छ।
1: खबरमा पालो भएको छ आर्थिक समाचारको। शेयर बजार लगातार 3rd कारोबार दिन बढेको छ। शेयर बजार परिसूचक निफ्टी आज 48.57 अङ्कले बढेर 2,633.62 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बिमा समूह 2.5% धेरैले उकालो लागेको छ। आज 265 वटा कम्पनीको सेयर बढेकोमा 12 वटाको घटेको छ। यस्तै मोदी इनर्जीको सेयर भने घटबढ भएको छैन। आज धौलागिरी लघुवित्तको सेयर 15% बढेको छ। बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट ब्याङ्कको डिभेन्जर 5.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब कारोबार भएकोमा आज 347 वटा कम्पनीको 2,03,00,000 कित्ता सेयर 8.29 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2 महिना यताकै उच्च हो। यसअघि असार 30 गते 8.41 अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि 21 बुधे कार्ययोजना घोषणा गरेपछि सेयर बजारमा उत्साह देखेको हो। कार्ययोजनाले बजारको संरचना लगायत सुधार, लगानीकर्ताको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विशेष विषय समेटेको छ।
0: खबरमा पालो भएको छ विदेशका समाचारको। अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाइएको जलवायु परिवर्तन नियन्त्रण सम्बन्धी नीतिबाट ठूलो परिवर्तन भएको देखाएको समाचार संस्था एपीले जनाएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 खर्ब अमेरिकी डलरभन्दा धेरै लागत बचत गर्न सक्ने सक्नेछ र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुनेछ। अमेरिकी वातावरण संरक्षण निकायका अधिकारीहरूका अनुसार यसअघि लागू गरिएका नियमको कारण विद्युत कम्पनीहरूले पुरानो वा धेरै प्रदूषण गर्ने विद्युत गृह बन्द गर्नुपर्ने वा उत्सर्जन घटाउने महँगा प्रविधिहरू जडान गर्नुपर्ने अवस्था हुन सक्थ्यो। नयाँ निर्णयपछि विद्युत कम्पनीहरूले विद्युत गृह सञ्चालन गर्ने, सुधार गर्ने वा बन्द गर्ने विषयमा लागत, विद्युतको माग र उपभोक्तालाई पर्ने आर्थिक भारलाई ध्यानमा राखेर निर्णय गर्न सक्छन्। निकायका सहायक प्रशासक आरोन स्याजोबले विद्युत कम्पनीहरूलाई अनिवार्य रूपमा विद्युत गृह बन्द गराउनुको सट्टा उपभोक्ताको लागि लागत र बचतलाई आधार बनाएर निर्णय गर्न दिनुपर्ने बताउनु भएको छ। सरकारको यो कदमले अमेरिकाको ऊर्जा सुरक्षा बलियो बनाउने, विद्युतको आपूर्ति बढाउने र उपभोक्तामाथिको आर्थिक भार कम गर्न सहयोग गर्ने दावी गरिएको छ। विशेष गरी विद्युतको माग बढिरहेको अवस्थामा कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहलाई निरन्तर सञ्चालन गर्न सकिने वातावरण बनाउनु पर्ने सरकारको तर्क छ। सरकारको दृष्टिकोणमा अत्याधिक कडा वातावरणीय नियमनको कारण ऊर्जा उत्पादनमा थप खर्च बढ्न सक्ने र त्यसको भार अन्ततः विद्युत उपभोक्तामाथि पर्न सक्ने भएकोले नियम खारेज गर्नु आवश्यक रहेको थियो।
1: खबरमा अब पालो भएको छ खेल समाचारको। जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एक दिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्रिकेटका क्रममा टेलरले तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। सन् 2004 डेब्यू गरे यता 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्केका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एक दिवसीय करियर सन् 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको थियो। टेलरले सन् 2021 सन्यास लिएका थिए। सन् 2022 आइसिसीको भ्रष्टाचार विरोधी र डोपिङ विरोधी नियमहरू उल्लङ्घन गरेकोमा उनलाई 3.5 वर्षको प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्धको अवधि पूरा गरेपछि टेलर सन् 2025 सन्यासबाट फर्किएका हुन्। टेलरले 207 एक दिवसीय क्रिकेटमा 11 शतक र 39 अर्धशतक 6,704 रन बनाएका छन्। सचिनले सन् 2012 एक दिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। उनले 663 खेलमा 49 शतक र 96 अर्धशतक सहित 18,426 रन बनाएका छन्। एक दिवसीय क्रिकेटमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान अझै पनि सचिनकै नाममा छ।
0: यिनै खबरसँगै हामी साँझ 7 बजेको समृद्ध खबरको अन्त्यमा आएका छौँ। अन्त्यमा यस प्रसारणका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: मकमानपुरको इन्द्र सरोवरमा इभी दुर्घटना हुँदा 4 जनाको मृत्यु, मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई।
0: भोटेको सिको बाढीमा हालसम्म 1,399 शव फेला, 4,000 भन्दा बढी बेपत्ता। रसुवा र नुवाकोटको सुरुङमा उद्धार भने जारी। 11 वटा जलविद्युत आयोजना प्रभावित। भाँसिएको कृष्णभिर सडक खण्डमा नयाँ ट्र्याक खोल्ने काम सकियो, पर्सिबाट पुनः सुचारू हुने।
1: हिउँदमा लोड सेडिङ हुन नदिन प्राधिकरणको अग्रिम तयारी। नेपालबाट पुस 16 निरन्तर बिजुली निर्यात हुने। स्याङ्जाको आधी खोलामा नहुने क्रममा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। स्याङ्जाको नवग्रह मन्दिरमा 5,44,000 भन्दा बढी मन्त्र जपसँगै हवन सम्पन्न।
0: 21 बुधे कार्ययोजनाले सेयर बजारमा उत्साह। 8,29,00,000,000 कारोबार। अमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती र सचिनलाई पछि पार्दै टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
1: हस् त, महिला विपन्न एवं वञ्चितमा परेका वर्गहरूको समावेशी आवाज सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 MHz पोखरा र अमरटिका प्रतिसार नेपालद्वारा सञ्चालित रेडियो समृद्ध नेपाल 92 MHz कुष्मा पर्वतबाट एकसाथ प्रसारण भइराखेको साँझ 7 बजेको समृद्ध खबरमा। खबरको सिलसिला अहिलेलाई यति नै। यतिन्जेलसम्म समाचार सुन्नुभयो श्रोता सबैलाई धन्यवाद। धन्यवाद छ प्राविधिक कक्षको मित्र माया पुनलाई पनि, समाचार कक्षबाट सहकर्मी मित्र रबिन कार्की र म नन्दा डागी एकसाथ विदा माग्दछौ। यहाँको बाँकी समय शुभ रहोस्। नमस्कार,
0: शुभरात्री।

नमस्ते, म लोक तथा दोहोरी गायक विक्रम छेत्री। तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ महिला विपन्न एवं वञ्चितमा परेका वर्गहरूको आवाज, नेपालको पहिलो अर्थ रेडियो, सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ज। म पनि सुन्छु, तपाईँ पनि सुन्नुहोस् है।

0: बाबु
1: हजुर आमा
0: ल तिज पनि आइसक्यो बाबु तिमी भोलि बिहान सबेर उठेर बहिनीलाई लिन जानु पर्यो
1: म जान त जाने भोलि घाँस पनि खानु छ भैँसीलाई तिन दिन भैँसीको घाँस काटेर ल्याएर सकियो
0: यसले काट्छ नि घाँस
2: नगराइकन बस्छ बुढी

संचार मानव अधिकार र विकासको संवाहक यो हो नेपालको पहिलो अर्थ रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगा 92.6 मेगा।

0: भाइ
1: म यहाँ चिया खान आएको होइन। बहिनीको स्वर त कति मिठो रहेछ। ऊ पर मेरो दोहोरी साँझ छ, गीत गाउनुहुन्छ त?
0: हुन्छ, आउँछु।

0: समाज परिवर्तनका लागि नेस्टो नेपालको पहल
1: यो हो सामुदायिक रेडियो समृद्ध नेपाल समृद्ध नेपाल समृद्ध नेपाल 92.6 मेगाहर्ज

0: रेडियो समृद्ध नेपाल 92 मेगाहर्ट्ज।
1: रेडियो समृद्ध नेपाल स्टुडियो टाइम चेक अहिले रातिको ठीक 9 बजेको छ। मेरो रेडियो हजुरको रेडियो अनि हामी सबैको रेडियो सामुदायिक रेडियो समृद्ध नेपाल 92.6 मेगाहर्ट्ज।

मोबाइलको रिङटोनको अस्पष्ट ध्वनि मेरो कानमा गुन्जायमान भयो। बन्द आँखा अनि त्यो अँध्यारो कोठा, मेरो कानका मसँगै लुलाएका अस्पष्ट श्रवण शक्ति। त्यो मोबाइलको रिङटोन मेरो निन्द्राको मलामी बनेर आएको थियो। अलार्म लागेछ कि क्या हो? अलार्म राखे जस्तो त लागेको थिएन। को रहेछ यति बिहानै कल गर्ने? पक्कै केही कामले हुनुपर्छ यति सबैले कल गर्ने, मलाई चिन्नु थियो। मेरो आँखाका परेला एकअर्काका सानिध्यतामा आफ्ना प्रेमरात बिताउँदै थिए। हत्तपत्त छुट्टिने तर्खरमा थिएनन्। मलाई जबरजस्ती तिनीहरूको बिछोड गराउँदै आँखा खोल्न पटक्कै मन थिएन। धमिला आँखासँगै मेरा हात मोबाइल खोज्दै सलबलाउन थाले। मेरै जिउले च्यापेर सुत्दै रहेछु। एक्कासी माथि आएको नम्बरमा आँखा गयो। कुनै नयाँ अपरिचित नम्बर थियो। भोलि त भ्यालेन्टाइन डे, आज अञ्जनाले जिस्किन नयाँ नम्बरबाट कल गरी कि भन्ने लाग्यो। हेलो, अर्धनिन्द्रामै भए जसरी मैले फोन उठाउँदै बोलेँ। उताबाट पनि आवाज आयो, हेलो। कुनै अपरिचितको आवाज थिएन, तर त्यो परिचित जस्तो आवाज अञ्जनाको चाहिँ थिएन। यो चाहिँ मैले आधा निन्द्रामै भए पनि थाहा पाइहालेँ। अञ्जनाले साथीलाई बोल्न लगाई कि भन्ने पनि अर्को दिमागले सोच्न भ्याइसकेको थियो। यति छोटो समयमा पनि दिमागले अनेकौं लक काट्न भ्याइसकेको थियो। मन त हो जो निराकार छ, दौडिन्छ, हिँड्छ, हाँस्छ, रुन्छ, अनेक गर्छ, न कसैको अधीनमा राख्छु भनेर अधीनमा बस्छ। यो निराकार मनको आयतनको कुनै परिधि छैन। को बोल्नु भएको? उताबाटै प्रश्न आयो। जसलाई कल गर्नुभयो उही बोलेको। जिस्किने मुडमा थिइनँ, तैपनि यो चाहिँ मेरो मुखबाट निस्किहाल्यो। तपाईँले चाहिँ कसलाई खोज्नु भएको? मैले प्रश्न गरिहालेँ। उसले को बोल्नु भएको? सायद उसले पहिलो पटक यो नम्बरमा कल गर्दै थिए, त्यसै कारण पनि सोधेकी हुनुपर्छ। यसै मेरो निन्द्रा खराब गरेकोमा पाउन नछुटेको थियो। मलाई त्यो संवादलाई औपचारिकता भन्दा पर लानु थिएन। सायद दुई तिन दिन राम्रोसँग सुत्न पनि पाएको थिइनँ। हिजो नाइटमा बल्ल सचिनको घरबाट आएको थिएँ, यसै निन्द्रा नपुगेको। त्यहीमाथि मलाई बिहान कसैले कल गरेर मेरो निन्द्रा खराब गरेकोमा भाउन्न नछुट्ने त कुरै भएन। तिमी सुचित हो? आधा निन्द्रामा त्यो अपरिचित आवाजले मेरो नाम लिँदा ममा भएको कौतूहलताले निन्द्रामा लिप्त चेतनालाई निम्ता दिइहाल्यो। हजुर, को बोल्नु भयो र? खासै चिने जस्तो लागेन, मेरो जवाफ थियो। खासै यो भन्न जरुरत थिएन, तैपनि भनिहालेछु। सुन न, सचिनको नम्बरमा ट्राई गरिरहेको छु, एक हप्ता भयो, आइडीहरू सबै डिएक्टिभ छन्। उसको नम्बरहरू सबै सम्पर्क बाहिर छन्। उसलाई भोलि पशुपति पठाइदेऊ न है। सचिन अनि पशुपति? ऊ चितवन बस्थ्यो। ऊ काठमाडौँ काम विशेषले बाहेक मैले आएको थाहा पाएको थिएन। उसले सचिनलाई यसरी पशुपति पठाइदेऊ भनेकी थिए कि मानौ सचिन यो समय काठमाडौँमा नै छ भन्ने पूर्ण विश्वासमा थिए। यी नामले अब मेरा अवशेष निन्द्रा पनि हराइहाल्यो। मलाई यो कुरा बुझ्न समय नै लागेन कि यी महिला उनीहरूबीच कुनै संवाद भएको छैन। मलाई मात्र होइन, यो कहानी सुरु हुँदा सबैलाई लाग्न सक्छ, तर म यस कहानीको पूर्वार्ध र उत्तरार्धसँग राम्रै अवगत थिएँ। मलाई सेलिनाको जीवनमा के घट्दै थियो त्यो त थाहा थिएन, तर सचिनका हरेक पीडासँग ढिलै भए पनि अवगत भएको थिएँ। तर दुर्भाग्य उसको चित्कार मैले सुन्न पाइनँ, महसुस गर्न पाइनँ। सायद पाएको भए अहिले मैले बाँचेको समय अर्कै हुन्थ्यो। मैले उसका कहानी केवल पढ्न पाएँ। कहानी जसरी नै कुनै पानामा सीमित हुँदै गरेका उसका चित्कार सायद कसैलाई सुनाउन बाँकी थियो होला, अनि मलाई समयले यसरी मौका दिँदै थियो। मलाई यो समय हातबाट उम्किन दिन मन थिएन। ऊ बोल्दै थिए, पशुपतिको पछाडि वनतिर जाने भर्याङबाट केही माथि गएपछि त्यहाँ दायाँतर्फ मोडिने ठाउँ आउँछ। त्यहाँ एउटा सानो चिया पसल अनि बस्ने ठाउँहरू छन्। उसलाई त्यहीँ आउन भन्दै भई? उसले दिएको लोकेसन मेरो दिमागले टिप्नै भ्याएको थिएन। कहाँ रे भन्न मन थियो, तर मेरो बोली फुट्न सकेन। सायद ऊ समयसँग अझै अवगत छैन। यो चाहिँ मैले मेसो पाएँ।
मैले केही बोल्नु योभन्दा अगाडि नै त्यो परिचित जस्तै लागेको बोली बन्द भइसकेको थियो। सायद उसलाई मेरो हुन्छ या हुन्नमा कुनै सरोकार थिएन। उसलाई कल गरेर उसले सुन्न नचाहेका शब्द पुनः सुनाउन चाहिन। मलाई समयले संवाहक बन्ने एउटा मौका दिँदै थियो, त्यो संवाहक जसले एउटा यात्रीको अपराजित जीवनको आत्मदाहको कहानी अर्को सहयात्रीलाई सुनाउनु थियो। उसका केही अनुत्तरित प्रश्नका उत्तर सचिनका तर्फबाट टक्राउन भए पनि उसलाई यति छिट्टै फोनबाट सत्यतासँग अवगत गराउन चाहिन। उसको त्यो स्वरले बिथोलेको मेरो निन्द्रालाई यिनै प्रश्नहरूले भस्म बनाइदियो। के गरौं, केही आधा अधुरा कामहरू मलाई गर्नु थियो। म माथि समयले केही दायित्व दिएको थियो। म उसको यस्तो साथी जो अर्को मित्रको प्रेमको अस्थि सेलाउँदैछु। अब आफूलाई के भनौँ, भाग्य माने। त्यो प्रेम जीवन जसलाई उसले पाउँदा पाउँदै गुमाएको थियो, मलाई उसको बनेर जानु थियो जसको अस्तित्व अब यो लोकले मान्दैन। अब मलाई एउटा अन्तिम कर्तव्य पूरा गर्नु थियो। त्यो एक्कासी असत्य आएर अन्धकारमा लिप्त हुँदै गरेको क्रन्दन कसैको कानमा पुर्याइदिनु थियो जसलाई ढिलो चाँडो जान्न आवश्यक थियो। उसका केही कुरा सेलिनालाई दिनु थियो जसको ऊ हकदार थिए। हकदार थिए भन्दा पनि उसले हकदार बनाइदिएको थियो। अब मसँग सचिनको नाममा केवल उसका तीता मिठा पलहरूका स्मृति बनेर मानसपटलमा सलबलाइरहेका थिए। आज उसलाई मैले सबैभन्दा ठूलो खुसीको खबर सुनाउनु थियो। तर अफसोस, न ती कुराहरू अब कुनै हाम्रा लागि खुसीका कुरा थिए, न त मसँग त्यो कुरा सुन्ने मेरो मित्र थियो। अब मलाई भोलि बिहान पशुपति जानु थियो। त्यो दिन मेरो मन सँगै कसरी ढल्यो पत्तो पाइन। पशुपति जानु अगाडिको रात मलाई खासै निन्द्रा लागेन। अलिअलि डर, खै के को डर त्यो मलाई थाहा छैन। त्यो रात मलाई निकै बेचैनीले सताएको थियो। आँखा बन्द गर्दा मलाई भोलिलाई सामना कसरी गर्ने डरले सताउँथ्यो। मलाई त्यो रात निदाउँदा विपनाको डर लाग्थ्यो अनि होसमा हुँदा सपनाको। सचिनले हरेक कुरामा उसको तारिफ गर्थ्यो। तारिफ गर्दा मेरो मानसपटलमा उसको एउटा आकृति बनेको थियो। आज त्यो आकृति मेरो आँखा वरिपरि घुमेको घुमै छ। मैले एकपटक जिस्केर मलाई भाउजूसँग चिन्जान कहिले गराउँछस् भनेको थिएँ। उसले जवाफमा निधारमा साना साना मोजा पार्दै मेरो नजिक आएर बिस्तारै, पख्न जन्ती जालास् नि मेरो एकै पटक भाउजू लिन, किन चिन्जान गर्नु परो भनेको थियो। होइन के, यसो भाउजूको साथीहरू भए कुरो मिलाउन भन्नुहुन्छ नि त, मैले जिस्केर जवाफ दिएको थिएँ। साले, यत्तिकैमा उसले कुरा टारेको थियो। मलाई भोलि के हुने हो भन्ने डरले भन्दा बढ्ता अब सचिनसँग सानिध्यतामा गरेको फन्टुस कामहरू मेरा आँखा अगाडि चलचित्र जसरी आइरहेका थिए। मेरा आँखामा आँसु जम्मा भएका तालको बाँध फुटे जसरी आँसुका धारा बग्न लाग्दै थिए। खै यस्तै सोच्दै सोच्दै कति बेला निदाएछु पत्तै भएन। अलराम लाउँछु भने थिएँ, बिर्सेछु, पशुपति जानुपर्ने, यसै अल्छी मान्छे। बिहान अलराम नलगाए पनि 6 बजे त उठेछु। नास्ता खान मेरो इच्छा थिएन। उठेर सरासर टाउको पखालेँ। सचिनले मलाई बर्थडेमा गिफ्ट दिएको ज्याकेट थियो। फेब्रुअरी 14, जाडै थियो बाहिर। निलो कलरको टी सर्ट, कालो जिन्स प्यान्ट अनि टी सर्टमाथि सचिनले दिएको त्यो ज्याकेट अनि तल बुट। मलाई हतार भएको थियो। छिटो छिटो ढोकामा चाबी लगाएर साइड गर्ने तर्खरमा थिएँ। मैले यति बिहानै बाहिर जान निस्कन लागेको देखेर मेरो रुमको अर्को साइडमा बस्ने दिदीले देखिहाल्नुभयो। भाइले त आज बिहानैको साइड पो गर्न लाग्नु भएछ, दिदीले मुस्कुराउँदै भ्यालेन्टाइन डे लाग्यो कि क्या हो भाइलाई भन्नुभयो। मलाई खासै उत्तर दिने मन थिएन, तर अनिच्छा भए पनि जबरजस्ती गिजिक्का दाँत देखाउँदै भने, दिदी पनि होइन, सानो काम परेर जान लागेको, कहाँ भ्यालेन्टाइन लाग्नु हामी जस्तो सोझोलाई। दिदी हाँस्दै किचनभित्र पस्नुभयो। म सरासर भरिङ तल झरेँ।
कलङ्कीदेखि त्यस्तै 10 मिनटको बाटो छ मेरो रुम जानलाई। बाटोमा कैयौँ प्रश्न र त्यसका उत्तर मनमा नै छिचोल्दै म कलङ्की आइपुगेँ। दाई जाने हो? चक्रपथ चक्रपथ चक्रपथ चावेल गौशाला चक्रपथ चावेल गौशाला। त्यो खलासी दाई मानौ पहिले कैयौँ पटक बोलचाल भएको होस्। यसरी नै बसम न दाई, आफ्नै गाडी हो नि, अब हिँडिहाल्छ भन्दै थिए। मैले एउटा जबरजस्ती हाँसो हाँसिदिएँ। सायद उसको त्यो आतिथ्यलाई यो आवश्यक पनि थियो। पछिल्लो सिट पक्रिएँ। लगभग आधा सिट खाली नै थिए, तर खै मलाई कुन शक्तिले पछाडि तानेको थियो। पछि म अन्तिममा बसेपछि किन अगाडिको सिट छाडेर अन्तिममा आएको होला, मनमा नै आफैलाई प्रश्न गर्दै थिएँ। पछाडि भिडेको झोला काखमा राखेँ अनि मैले ब्याग खोलेर हेरेँ। खास आज म भन्दा पनि यिनीहरू खुसी होलान्, हकवाला मान्छे जो पाउँदैछन् यिनीहरूले। मैले त्यो खैरो डायरी र त्यो अर्ध ओइलाइएको गुलाबलाई स्पर्श गर्दै मनमा नै बात गर्दै थिएँ। सायद प्रेम दिवस थियो, महलहरू सजिएका थिए। ती सुन्दर महलहरू अझै सुन्दर फुलहरूले गर्दा अझै सुन्दर देखिन्थे। चसक्क सचिनलाई सम्झिएँ। उसको पनि यस्तै सुन्दर त थियो जीवन। उसले पनि आफ्नो सुन्दर जीवनलाई सजाउन सुन्दर फुल रोजेको थियो। तर उसको नसिबलाई काँडा प्यारो रहेछ, जसले सधैँलाई टाढा बनाइदियो। आफ्नो मन सम्हाल्न खोज्दै थिएँ। यस्तै चिज देख्यो कि मलाई सचिनको याद दिलाइहाल्थ्यो। कसो आँखा लागेछ, कहाँ पुग्दा निदाएछु। सचिन र म एकपटक भक्तपुर नयाँ ठिमी जाँदा दुवैजना निदाएका थियौँ। उता सूर्य बिनाए गएपछि दुवैको आँखा खुल्यो। पछि हामी दुवै ओर्लेर बाटोमा हाँसखेल गर्दै हिँड्दै थियौँ। मलाई त्यो याद आइहाल्यो। यसो आँखा खुल्दा बाहिर हेरिहालेँ, कतै गौशाला कठिन कि भनेर मनमा नै लाग्यो। ल है, गौशाला आयो, गौशाला झर्ने भाडा मिलाउँदै अगाडि आउनुहोस् है, अगाडिबाट आवाज आयो। मेरो मुटुले आफ्नो रफ्तार बढाएको मैले महसुस गर्दै थिएँ। म झरेँ। त्यो संयौँको भिड हिचोल्दै मलाई अगाडि जानु थियो। आज त्यो संयौँको भिडभन्दा पनि मलाई मेरा मनमा उल्झिएका हजारौँ तर्कको भिड छिचोल्न कठिन पर्दै थियो। दाई सस्तो सस्तो माला पूजा गर्ने फुल लैजानुहोस् न, भित्र पाइँदैन क्या, मानिसहरू बाटो छेक्दै सामान बिकाउँदै थिए। दाई शिवजीलाई बेलपत्र मनपर्छ, रुद्राक्ष लैजानुहोस् आदि इत्यादि। ईश्वरलाई के मनपर्छ के मन पर्दैन कसरी थाहा पाउँछन् मानिसहरूले? ईश्वरलाई त आफूले सिर्जना गरेको सबै चिज मनपर्छ। ईश्वरलाई सबै बराबर लाग्नुपर्ने कि आफ्ना सिर्जनामा पनि ईश्वरले भेदभाव गर्छन् र? मलाई माथि वनमा जाने बाटोमा बोलाइएको थियो। त्यो बाटो मलाई जान मन पनि थिएन। भनिन्छ नि, भगवान्सँग त मागेको चिज सबै पुरा हुन्छ अरे। तर मैले भगवानकै अगाडि परम प्रिय चिज गुमाएको थिएँ। मलाई सबै मिथ्या लाग्न थालिसकेको थियो। मानिस बाँच्नका लागि कति कुराको सहारा लिनुपर्ने है? आस्था, भरोसा, कसैको विश्वास, यी पनि त बाँच्ने आधार हुन्। म सिधै आर्यघाट जाने बाटोतर्फ मोडिएँ। दायाँतर्फ विद्युतीय शब्दाह गृह जाने बाटो थियो। म सिधै आर्यघाट पुगेँ। पुल तरेँ, लासहरू जलिरहेका थिए। आज प्रेम दिवस, आखिर प्रेम के हो र? खेर जेसुकै होस् प्रेम, तर मलाई यो चाहिँ थाहा थियो कि अहिले म उभिएको ठाउँ पनि प्रेमको नै गन्तव्य हो, अन्तिम गन्तव्य। मानिसका आफ्ना आफ्नै विचार छन्। प्रेम यही मर्छ रे प्यारो मान्छे खरानी भएसँगै। अझ कोही भन्छन् प्रेमले यही अमरत्व पाउँछ। अब मलाई सचिनका तिरस्कृत प्रेमका आगामी यात्राबारे जान्ने ठुलो इच्छा छ। यहाँ पछिको यात्रा, म पनि त कहाँ अछुतो छु, म पनि कसैको प्रेमको मलामी बनेर आएको छु। म आफ्नो बाटो लागेँ। बिस्तारै पुल तरेर माथि हेरेँ। मानिसका हुलहरू झुण्ड झुण्ड बनाएर कोही आर्यघाटतिर नियालिरहेका थिए, कोही पशुपति क्षेत्रको समग्र अवलोकन गर्दै थिए। सबै आफ्नै आफ्नै काममा व्यस्त। म त्यो झुण्डमा प्राय जोडीहरू प्रशस्त देख्थेँ। सायद त्यहाँ मध्ये नै कोही हुनुपर्छ, उसकी परमप्रिय सेलिना। तर त्यो झुण्डमा हुने सम्भावना अलि कम थियो। को होला त्यो?
कौतूहलताले अब मेरो धैर्यताको परीक्षा लिँदै थियो। अनि आज यो कौतूहलताभन्दा बढी मलाई निकट आउँदै गरेको पलको डर लाग्दै थियो। म केही सिडी उक्लिएँ अनि उसले भने झैँ बायाँ लागेँ। एउटा बाबा शरीरमा लेप दलेर ध्यानमा बसिरहेका थिए, शिवजीको परम भक्त सायद। ईश्वर एउटै नहुन्, तर मानिसहरूको आफ्नै आफ्नै आडम्बर छ ईश्वर मान्ने। कोही सारा छोडेर ईश्वर खोज्दै यहाँ आइपुगेका छन्, कोही सारा लिएर। आफ्नै परिभाषा, आफ्नै भगवान्। म जान्दिन तिम्रा लोकका भगवान्, तिनी तपस्वी मुखबाट निस्केको ओमकार ध्वनि यसरी मेरो कानमा प्रवाहित भयो। मानौ मैले एकछिन आफैलाई बिर्सेको हुँ। सायद मोह माया परको अलौकिक सुख यसैलाई भन्छन् क्यार।

मोबाइल बज्यो, म झसङ्ग झस्किएँ। रिङटोन बज्न साथ मेरा आँखा माथि रहेका मानिसका झुन्डमा गयो। त्यो झुन्डाभन्दा अलिक वहर मैले माथि एकजना गोरी गोरी लामो केस, आँखामा गाजल लगाएकी, गुलाबी ओठ, पिङ्क र कालो कलर मिसिएको टाटे रङको बाक्लो सर्ट लगाएकी, तल जिन्स प्यान्ट। उसले कानमा फोन लगेर कसैलाई फोन गर्न कोसिस गर्दै थिए सायद। मेरो हात काप्न लाग्दै थियो, ममा बोल्ने हिम्मत क्षीण हुँदै थियो। उसले सचिनलाई बोलाएकी थिए, उसको मोबाइल अफ भएको कारणले यो पटक पनि मलाई नै कल गरे जस्तो लाग्यो। मैले फोन उठाएँ तर ममा हुन्। खोइ त आएन त ऊ, मैले उसले बोलेको सुने। मैले काटेको लक साँच्चै रहेछ, म माथि गएँ। मेरो सबैभन्दा ठूलो परीक्षा हुँदै थियो सायद। मैले उसलाई पछाडिबाट बोलाएँ, उसले एक सेकेन्ड पनि नलगाई फरक्क फर्किहाली। कालो केस, हल्का सूर्यका किरणका स्पर्शले होला खैरो देखिएको थियो, ठूला तेजस्वी आँखा अनि त्यसमा लेपिएको गाजल, गोलो वर्ण, बाहुनी भए पनि खासै चुच्चे नाक चाहिँ थिएन, ओठमाथि सानो कोठी, खुल्ला केस। उसको रूप साँच्चै वर्णन गर्न लायक थियो, यस्तो जस्तो सचिनले बयान गरेको थियो त्योभन्दा सुन्दर। हामी एकअर्कालाई हेरेको हेरे, म उसको सायद सोचाइभन्दा परको थिएँ। जब कुनै अनौठो चिज देख्दा मानिस आश्चर्यमा पर्छ नि, हो यसरी नै हेरिरहेकी थिए ऊ मलाई। उसका आँखामा आश्चर्यताको रङ मैले सजिलै देख्न सक्थेँ। अनि म बबुरु, म मेरो त्यो अवस्था बयान गर्नै सक्दिनँ। केही समयका लागि हामी दुवै मौन। मैले नै पहिले हाई भन्दै मौनता तोड्ने प्रयास गरेँ, जवाफमा ऊबाट हाई आयो। उसका आँखा अब मबाट हटेर बाहिर कसैलाई खोज्दै थिए सायद। उसले यताउता आँखा डुलाउन थाले। मलाई चिन्यौ, मैले एकदमै मलिनो स्वरमा भने। अँ, सचिनले कुरा गर्थ्यो तिम्रो बारेमा। मलाई चिनेको छु भनेपछि अलिक हलुका भयो, सायद मलाई आफ्नो परिचयमा आफ्नो समय खेर फाल्नु पर्ने थिएन। मेरो मुटु चरम बिन्दुमा धड्किँदै थियो, यस्तो महसुस हुँदै थियो। अझ उसको यो प्रश्नले मलाई अधैर्य नै बनायो। उसको आँखामा मैले अब शङ्का उपशङ्काका रङहरू देख्न थालेको थिएँ। उसले सोधिहाले, सचिन खै त भनेनौ कि मानेन? मेरा इन्द्रियहरूले आफ्ना शक्ति गुमाए जस्तो मलाई यस्तो भान हुँदै थियो। डर र पीडाको भेलले मेरो बल्ल तल्ल आंशिक सम्हालिरहेको त्यो मनको कमजोर बाँध कति बेला टुट्ने हो मलाई थाहा थिएन। खोइ सचिन भन न, किन नआएको? उसका प्रश्नहरू अब मतर्फ सोझिए। आफूलाई यसरी सम्हाल्न सक्छु जस्तो लागेको थिएन। खै कसरी कसरी सम्हालिएँ। म सबै भन्छु, पख न। यति यो वाक्य चाहिँ मेरो मुखबाट हडबड हडबड गर्दै निस्कियो। उसले नै परको कुर्सी देखाउँदै, त्यहाँ कुर्सीमा गएर कुरा गरौँ न त भानी। सानो बाबा मम्मीले, खुरुक्क बस नत्र तँलाई कुट्छु भन्दा यसै नै बच्चाहरू डरले बस्छन्। म पनि त एक किसिमको डरमै थिएँ, आफूले जिम्मेवारी निभाउन नसक्ने हो कि भन्ने डर। म पनि टुपुक्क बसेँ। ऊ मेरो केही पर पशुपतितिर फर्केर बसी, त्यहाँबाट चितामा जलिरहेका लासहरू तार चाहिँ देखिन्थे। माथि कोही भजन गाउँदै थियो, कोही घाटका क्षेत्रको विरूपाक्षको मन्दिरको छानामा सिक्का अल्झाउन खोज्दै थिए, भगवान्लाई खुसी पार्ने मानिसका अनौठा अनौठा क्रिया। हेर न, कोही मन्दिरभित्र पूजा गर्न लाइनमा बसिरहेछन्, कोही यहाँ आएर होम गरिरहेछन्, कोही भजन गाइरहेछन्, कोही बागमती नुहाइरहेका, कोही सिक्का फ्याँकेर आँखा र हात जोड्दै वरदान मागिरहेका। उसले मेरो यत्रो प्रश्न भनौँ या वाक्यको उत्तर अँ भनेर टारिदिए। मान्छे बाचुन्जेल ईश्वरसँग कति कुरा माग्छ, हेर त, कोही के मागिरहेका छन् कोही के, तर कसैले पनि मागे जस्तो सायद नै पाउँछन्। सायद कर्मले पाउने कुरा कसैले भगवान्सँग माग्दै माग्दैन, उनीहरूले जे माग्छन् त्यो त सायदै पाउँछन्। हेर त तल, उसले तल हेरी, मान्छेले भगवान्सँग मृत्यु त कहिले माग्दैन,
तर यो त सबैको नसिबमा छ। भगवान् खुसी हुन् कि दुखी, यो त सबैलाई प्राप्त हुन्छ। उसले केही बोलिन। उसको कुनै प्रतिक्रिया नआएपछि म आफै मौन भएँ। अब संवाद उसैबाट सुरु होस् भन्ने थियो। मैले मेरो भिरेको ब्याग काखमा लिएँ। उसले पुरानै प्रश्न दोहोऱ्याए, कति बेला आउँछ कि ऊ? कि त ऊ नआउने भएर तिमीलाई पठाएको त होइन? उसका हरेक प्रश्नहरूले कुनै न कुनै तरिकाले मलाई पीडा दिइरहेको थियो। उसका हरेक प्रश्नपछि एक प्रकारको सन्नाटा छाउँथ्यो। उसले मलाई नै हेरिरहे। म झस्किएँ। अब मेरो मनले धैर्यताको परिधि पार गरिसकेको थियो। मैले मेरो त्यो काखमा रहेको त्यो ब्यागको चेन फुकालेँ। उसले यसरी घुरेर हेरे कि मानौ उसको सबैभन्दा प्रिय चिज मैले कतै भेट्याएर ल्याइदिएको हुँ। त्यो खैरो डायरी बाहिर निकाले अनि उसको अगाडि टक्राइदिए। के हो यो? कसको? सचिन खैर? उसका प्रश्न यसरी आए कि मानौ सचिनलाई मैले लुकाएर राखेको छु। अब संवाद यसरी उसका प्रश्नहरूले मात्र टुङ्ग्याउने इच्छा थिएन मलाई। खै कसरी भनौँ भन्ने थियो मनमा। मलाई अब हिम्मत जुटाउनु थियो। सचिन, सचिन, मलाई एक्कासी भक्कानो छुटेर आयो। तर पनि उसका अगाडि म एकदम सम्हालिएको थिएँ। मेरा जिब्रोले त्यस बेला सचिनका नाम बाहेक अन्य कुनै शब्द उच्चारण नै गर्न सकेन। मेरो मुखबाट योभन्दा अर्को शब्द निस्केन। मेरा आँखाका आँसुले सायद आफूलाई सम्हाल्न सकेनन् क्यार। के भो? किन आँसु खसालेको? के भो भन त? अब यहाँभन्दा बढीको मौनता सायद ऊ चाहँदैनथे। अनि म पनि त यो समयबाट छिट्टै भाग्न चाहेको थिएँ। यी पल मेरा लागि निकै कठिन हुँदै थिए। सचिन तिम्रो पछि यति परेको रहेछ कि उसलाई उसको पछि भगवान् लागेको थाहै भएन। उसलाई तिम्रो हुनुभन्दा अगाडि उसलाई कोही अरूले नै आफ्नो बनाइसके। मैले यति भन्दै थिएँ। उसको अनुहारको रङ एक्कासी रातो भयो। उसका आँखा देख्दा म ठूलो मेघगर्जन सहितको वर्षा बर्सिँदै छ जस्तो लाग्दै थियो। तर उसले अझै यो सत्यतालाई स्वीकार्नै सकेकी थिइन या मेरो कुरा बुझेकी थिएन। के भन्दैछौ तिमी? के भो? कसरी? म उसका कुनै प्रश्नका जवाफ दिन सक्ने अवस्थामा थिइनँ। तिम्रा प्रश्नका सबै उत्तर यहाँ छन्। मैले डायरीतिर आँखाले इसारा गरेको बुझी। उसले डायरी पल्टाउन थाले। डायरीभित्र लेखिएको थियो, सेलिना। यो नामसँग म यति अभ्यस्त हुँदै गएको थिएँ, जिस्किँदै साना साना कुराहरू सेयर गर्थे भनेको सम्बन्ध यस्तो प्रगाढ होला मेरो कल्पनाको बाहिरको कुरा थियो। केटी साथीहरू निकै नै कम थिए मेरा, औँलामा मात्र गर्न सक्ने, एकदमै कमसँग बोल्ने मेरो बानी। कोही केटी साथीहरूसँग बोल्यो कि मेरो अनुहार रातो हुन्थ्यो। समयसँगै मेरो जीवनमा अतिथि बनेर आएकी थिए सेलिना। नौलो मानिस सधैँ अतिथि त हुन्छ नि। यसरी एक दिन दुई दिन गर्दै सेलिना मेरो दिनचर्या बनेकी थिए। मेरो फ्रेन्ड लिस्टमा पहिल्यै थियो त्यो नाम। खै कहिले साथी भएका रहेछौँ मैले पत्तो पाउन सकेको थिइनँ। मैले उसका स्टोरी र पोस्टमा रियाक्ट गरिरहेको हुन्थेँ। उसले पनि मेरो पोस्टमा रियाक्ट गरिरहेकी हुन्थे। नर्मली हुन त हामी जो सुकै होस् अलि फन्नी मिम छ या कुनै आफूलाई मनपर्ने चिज छ भने रियाक्ट त गरिहाल्छौँ। हामी बीच कहिल्यै कुराकानी भएको थिएन। सबैले हाहा गर्नेमा उसले स्याड गर्थे, अरूले स्याड गर्नेमा उसले लभ। अझ भन्नुपर्दा मेरो आँखामा यसकारण पनि परेकी थिए। खै कस्तो केमिस्ट्री थियो? तर त्यतिन्जेलसम्म न मैले रिप्लाई गर्ने हिम्मत गरेको थिएँ न त उसले। यसरी समय चल्दै थियो। एक दिन उसले कुस्मा गएको फोटो स्टोरीमा राखेकी थिए। कुस्मा म सानैदेखि मामा घर जाने ठाउँ, त्यसकारण पनि मैले त्यो तस्बिरमा रिप्लाई नगरी बस्न सकिनँ। हाम्रो बोलचाल यसरी स्टोरी रिप्लाईबाट भएको थियो। समयको के भर, कति बेला को मानिस जीवनमा नजिक बनेर आइदिन्छ अनि आदत नै बनिदिन्छ नगी।
भाग्य नै भनौँ, उसलाई पनि त समयले उडाएर ल्याएको थियो। अनि त्यही उडाएको बेला सायद मैले उसलाई भेटाएको थिएँ। म उसको यस्तो नजिक थिएँ कि यस्तो नजिक सायदै कोही होला। हामी बीच सबै कुरा सेयर हुन्थे। उसले कुनै कुरा लुकाउँदैनथे। उसलाई झुट मन पर्थेन अनि मलाई उसको यो बानी मात्र होइन, बिस्तारै मलाई उसको सबै कुरा मन पर्दै थियो। नयाँ नयाँ उटपटाङ दिमागमा आइहाल्थ्यो। उमेरले ठुलै भए पनि केटाकेटी जस्तो रमाइलो गर्न मन लाग्ने। उसले बेला बेला

कोही न कोही भएको आभास हुन्थ्यो। सुरु सुरुमा त उसले फेसबुक एकदमै कम चलाउने, म उसको मेसेजको लागि दिनभरि कहिलेकाहीँ त दुई दिनसम्म कुर्नु पर्थ्यो। उसका हरेक दिनका यादहरू मेरा मानसपटलमा घुमिरहेछन्। मलाई पहिलो भेटको स्मरण ताजै छ। हामी यसरी हामी नभनौ, म उसमा यसरी अभ्यस्त भएको थिएँ कि अब उसका मेसेज बिना मलाई दिन कटाउन गाह्रो पर्थ्यो। हामी एकअर्काका एकदमै मिल्ने साथी बन्दै थियौँ। मेरो उप्रति आकर्षण बढ्दो, हाम्रा महत्वाकांक्षा बढ्दो थिए, कमसेकम मेरा। यसरी हामी बोल्न लागेको पनि 8-9 महिना हुन लागिसकेको थियो। ऊ बिदाको लागि घर जाँदै थिए कोहलपुर। उसले ख्याल ख्यालमा जिस्केर मलाई चकलेट ल्याइदिएर भेट्न आउनु है भनेकी थिए। उसको ख्यालठट्टा हकिकतमा परिणत भएको थियो। यसरी ख्याल ख्यालमा भएको पहिलो भेटको सम्झना ताजै छ। त्यो 15 मिनटको भेट। दसैँ बिदामा ऊ घर गएकी थिए। दसैँ तिहार बिदा सकिने बेला थियो हामी दुवैको। मैले यत्तिकै ख्याल ख्यालमा जिस्केर म काठमाडौँ आउँछु है भनेको थिएँ। तिमीसँग समय बिताउन अहिलेसम्म काठमाडौँ आएकै छैन, म पनि भागेर आएँ भने मलाई घुमाइदेऊ है, मैले यत्तिकै जिस्केर उसँग भनिरहेको हुन्थेँ। अब बिदा सकिन दुई दिन बाँकी थिए। उसले मेसेज गरे, ओइ सुन त, मेरो साथीले टिकट काटिदिइसक्यो, म पर्सि बिहान 12 बजे हिँड्छु, तिमी अर्को दिन आऊ है। मेरो ख्याल ख्याल उसले साँच्चीकै सिरियसली लिएकी रहेछ। जान सजिलो कहाँ थियो र घरमा थाहा पाए मार्लान भन्ने डर, उता आफ्नो पढाइ छुट्ने डर। म त खोइ यार, मिल्दैन होला, आउने ठुलो प्लान थियो तर समय नै मिल्दैन होला, मेरो जवाफ थियो। के को नभ्याउने, खुरुक्क आऊ, भाउ नखाऊ, उसले जोड गरी। खुरुक्क, अब त म लुथ्रुक्क बिजेको बिरालो जस्तो भइहालेँ। उसलाई नाइ भन्ने मलाई हिम्मत पनि थिएन। म उसका अगाडि नतमस्तक थिएँ। घुम्न त मन थियो, उसँग यसरी समय बिताउन पाउने पल खेर जान दिनेवालामा पनि मेरो मन थिएन। ल है त, म विचार गर्छु है, मैले उसको रिप्लाई पठाएँ। उसले हस् सकेसम्म मिलाऊ है मेसेज गरी बिहान। हाम्रो खासै दिउँसो मेसेज हुँदैन थियो, हामी दुवै घरमा अलि बिजी हुन्थ्यौँ। मैले एकचोटि बेलुका ओइ ल म आउने भएँ है भनेर मेसेज छोडिदिएँ। उसले एकछिनपछि हो र ल ल कहाँ कहाँ घुम्ने म प्लान बनाउँछु भनेर गाए भई। मसँग घुम्न प्रशस्त समय त थिएन, घरमा नभनिकन महिना लागेको थिएँ। पैसाको जुगाड पनि आफै गर्नु थियो मलाई। अब मलाई निन्द्रामा पनि उसको चेहरा नजर आउन लागेको थियो। अर्को दिन बिहान उसले मलाई सामान प्याक गर्दै गरेको एउटा फोटो पठाएकी थिए। मैले पनि अब कपडा धोएर सकिन 1 घन्टा भन्दै वासिङ मसिनको टाइमरको फोटो पठाइदिएको थिएँ। म ढिलो हिँड्नेवाला थिएँ, तैपनि मै छिटो पुग्नेवाला थिएँ। त्यसकारण म काठमाडौँ पुगेपछि उसले गेस्ट हाउसमा रुम बुक गरेर रेस्ट गरेर बस्न भनेकी थिए। रातभरि नसुतेको जिउ, बिहान गएर सुत्नु, उसले मलाई यस्तो हराएकी थिए। कति ख्याल राख्थे अनि म उसको यही बानीमा त फिदा भएको थिएँ। कसैले नत्र कसैको ख्याल किन राखोस्। मलाई यत्तिकै ऊ आउने बेलासम्म बाहिर हिँड्ने मन थियो, तर उसले मलाई हप्काएर रुममा गएर बस भनेकी थिए। हुन पनि उसको कुरा ठिक थियो, म नै अलि बढी ओभर एक्साइटेड थिएँ, अनि मेरा लागि उसका कुरा सधैँ मेरै हितमा हुन्थे। अर्को दिन बिहान उसले घरबाट हिँडेको खबर गरी। मैले पनि आफू हिँड्न साँझ गुर्नुपर्ने थियो। ऊ बाटोमा हुँदा हाम्रो खासै कुरा भएको थिएन। बेला बेला मैले नै कहाँ आइपुग्यौ भनेर कल गर्थेँ। मैले घरमा धरान जान्छु भनेर काठमाडौँको टिकट काटेको थिएँ। दिउँसो मैले टिकटको फोटो पठाइदिएँ, उसले हेरिहाली। ल ल राम्रोसँग आऊ, उसले मेसेज छोडेकी थिए। साँझ भयो, जुन म धेरै समयदेखि प्रतीक्षा गरिरहेको थिएँ। गाडी हिँड्यो। यो खुसीको खबर उसलाई नसुनाइ बस्न सकिनँ। कल गरेँ, म हिँडेँ है, अनि तिमी कहाँ आइपुग्यौ? खै थाहा नै छैन, यस्तो अँध्यारो छ नि, मैले कहाँ आएँ थाहा नै पाएको छैन, उसले भने। ल ल म पनि हिँडेँ है त, यति भनेर फोन राखिदिएँ।
गाडीमा उसलाई बेसी

0: निद्रा लाग्थ्यो। मलाई उसको निद्रा खलबलाउनु थिएन, सायद सपनामा मलाई नै देख्दै पो थिए कि। मनमा नै आफ्नो कुरामा आफैलाई हाँसो लाग्यो। धन्न बाहिर त्यो हाँसो निस्किएन, नत्र सँगै बसेको दाइले को एक्लै एक्लै हाँस्ने पागल आएछ भन्थे होलान्। अलि धेरै नै सोध्छु चाहिने नचाहिने कुरा, उसले बेला बेलामा सम्झाउने गर्थे, तिमी धेरै नसोच, तिमी धेरै सोध्छौ। ऊ मेरो प्रकृतिसँग राम्रैसँग अवगत थिए। रातभरि निद्रा लाग्ने कुरै थिएन, अनगिन्ती विचारहरू मेरा मनमा आइरहेका थिए, मानौ मेरो मन कुराहरू बग्ने नदी होस्। बिहान 5 बजे म काठमाडौँ झरेँ, ऊ पनि 6:30 बजेतिर काठमाडौँ झरिछ। मलाई खासै काठमाडौँको बारेमा केही थाहा थिएन, नयाँ नयाँ थिएँ। तिमी रेस्ट गर्दै गर्नु, म काठमाडौँ आएपछि फ्रेस भएर आउँछु, उसले मेसेज छोडेकी थिए। मैले उसले भनेको जस्तै बिहान सबेरै पुगेपछि एउटा कोठा लिएर फ्रेस भएर सुतिरहेको थिएँ। उसको कल आयो, कहाँ छौ तिमी? कलङ्की चोक नजिकै सिद्धार्थ ब्याङ्क छ, त्यहीँ तल आऊ है। हतार हतार म उसले दिएको लोकेसनमा पुगिहालेँ। ऊ आउँदै थिए, पिङ्क र कालो मिक्स गरेको बाक्लो शर्ट, तल जिन्स प्यान्ट। मैले उसलाई परैबाट चिनिहालेँ। उसलाई देख्दा त्यो समय मानौ कि एउटा बच्चाले वर्षौँ विच्छेद पछिको आमा भेटाउँदै थियो। मलाई दौडिएर गएर अङ्गालोमा कस्न मन थियो तर सकिन। मास्क लगाएकी थिए, उसका आँखामा यस्तो तेज थियो कि म उसलाई परैबाट आँखा मात्र देखेको भरमा पनि चिन्न सक्थेँ। माथि सर्लक्क तल गएर घुमर्किएको केस, मलाई देखेर उसको रियाक्सन के थियो मलाई जान्न थियो, तर मास्क लगाएकी भएर मैले त्यो हेर्न पाइनँ, अनि लाजले पनि होला सायद। मलाई उसको अनुहारमा एकटक हेर्न आँटाएन। मानिसको स्वभाव आफूलाई मन परेको मानिसको आँखामा हेर्न लजाउँछ नरे सायद, अनि म कसरी यसको अपवाद हुन सक्थेँ। म बिस्तारै उसको नजिक गएँ। ठिक छौ नि, आरामै आयौ नि, घरमा सबै ठिक हुनुहुन्छ? यो सोध्न आवश्यक थियो। मलाई उसको स्वर सुन्ने तीव्र इच्छाले पनि मेरो यो प्रश्नमा हात मिलाएको हुँदो हो। मलाई संवाद सुरु गर्नु थियो, हुन त यो पहिलो भेट थिएन, तर पनि उसँगका हरेक पल यस्तो लाग्दै थियो कि म कुनै नूतन समय बाँचिरहेको छु। उसँगका हरेक क्षण म मेरा अन्तरिष्करणमा पित्तामा सजाउन चाहन्थेँ। सँगै हिँडेर त्यस्तै 20 पाइला जति अगाडि बढेपछि हामी कहाँ जाँदैछौँ मलाई सोध्न मन थियो, तर त्योभन्दा अगाडि नै उसले भनिहाली, पहिला हामी भाटबटी नै जाने है। किन? मलाई सोध्न मन थियो तर पनि सोध्न मन लागेन। उसले जहाँ लैजान्छिन् मलाई खुसी खुसी जानु थियो। उसलाई जाडोका कपडाहरू किन्न रहेछ, किन्ने बेला ऊ हल्का मेरो नजिक आउँथे अनि भन्थे, बोर लागिरहेछ होला है। केटीहरू कपडा छान्न अलि बढी नै मेहनत गर्छन्, उसले पनि त त्यत्रो भाटपटेनीमा मुस्किलले बल्ल तल्ल उसलाई मनपर्ने एउटा मात्र भेटाएकी थिए। यो हेर त कस्तो छ, उसले बेला बेला त्यहाँ टाँगिएका कपडालाई इसारा गर्दै भन्थे। म फिस्स हाँस्दिन्थे, खैयार म यस्तो कपडाहरूको बारेमा केही थाहा पाउँदिन। सायद म कस्तोमा सजिएको हेर्न चाहन्छौ उसको तात्पर्य हुन सक्थ्यो कि, तर पनि मलाई त्यो बेला त्यतातिर दिमाग घुमाइराख्न मन लागेन। म उसका अघि पछि उसलाई आँखाका नजिक राख्दै हिँड्दै थिएँ। यसै राम्री उसको लगाईभन्दा पनि मलाई ऊ मन परेको थियो। तिम्रो साथ मलाई सुनसान घाट पनि रमाइलो लाग्छ, अनि यो भाटबटेनी किन बोर लाग्नु भन्न मन थियो, भनेन। अब हामी सिद्धपोखरी जाम है, उसले भने। मलाई खासै यताको बारेमा केही थाहा थिएन। खसी बजारबाट हामीले भक्तपुर जाने बस पक्रियौँ। सेकेन्ड लास्टको सिटमा गएर बसी अनि म उसको छेउमा। सायद उसँगको यो यात्राको उत्साहले मलाई अतीतका यात्रा सबै थोक बोलाइदिएको हुँदो हो। मलाई सबै थोक नयाँ लाग्दै थियो। मलाई यो यात्रा जिन्दगीभरि निरन्तर राख्नु थियो। गाडी अगाडि बढ्यो। हाम्रो मौनता तोड्दै मैले सोधिहालेँ, थकाइ लागिरहेको होला है? छैन, उसको जवाफ थियो। हाम्रो यात्राको गन्तव्य एउटै थियो, थाकेकी छौ, निन्द्रा लागेको भए सुत है, गाह्रो भए मेरो काँध छ, सुत है, मनमनै उसलाई भनिरहेको थिएँ। कति बेला ऊ निदाउँछिन् अनि उसका लागि मेरा काँध उसका थकाइ बिसाउने चौतारी बनाउन सकूँ म प्रतीक्षा गर्दै थिएँ। त्यो यात्राभरि हामी बीच कहिले पढाइका कहिले घरका कुरा हुन्थे, अनि जब कुरै कुराका रणभूमिमा मौनताले स्थान पाउँथ्यो म उसका काँधतिर ढल्केर निदाउन लागे जस्तै नाटक गर्थेँ। गर्दा गर्दै हाम्रो झर्ने ठाउँ पनि आइपुग्यो। जीवन पनि यस्तै यात्रा न हो, हामी सँगै यात्रा गर्छौँ, गन्तव्य एउटै हुनेहरू अन्तिमसम्म सँगै यात्रा गर्छन्, कोही एउटा गन्तव्यपछि पनि अर्को गन्तव्य बनाएर यात्रालाई निरन्तर गर्छन्, कोही गन्तव्य नपुगी घुम्तीमै छुट्छन्। जीवन यात्रा नै त हो, कहाँ कति बेला को आउँछ को छुट्छन् थाहा हुँदैन, कति बेला दुर्घटना हुन्छ कसलाई के थाहा। हामी भक्तपुर बस पार्कभित्र गाडी नजाँदै बाटोमै ओर्लियौँ अलि अगाडि। म तिर्छु है भाडा, मसँग खुजरा छ, उसले आफ्नो पर्स देखाएर भनी। मैले इन्कार गरिदिएँ, उसँगको हरेक यात्राको कीमत मलाई तिर्नु थियो, उसलाई कसरी तिर्न दिन सक्छु मैले। पर्सबाट 100 रुपियाँ निकालेर मैले उसको हातमा थमाउँदै भने, ल तिर। मैले उसको हातमा जबरजस्ती नै थमाएको थिएँ। हामी दुवै गाडीबाट ओर्लियौँ अनि लाग्यौँ बायाँतर्फ। साना साना मानिसका झुन्ड कोही आउँदै थिए कोही जाँदै, इटाले बनेको साना साना भरिङका खुड्किलाहरू चढ्दै थियौँ। भित्र छिर्ने गेट आइपुग्यौँ। गेटभित्र छिर्दा हामी निलो निलो पानीमा माछाहरू पौडिरहेको देख्न सक्थ्यौँ। कोही माछालाई दाना दिँदै थिए, कोही फोटो खिच्दै थिए, कोही चिच्याउँदै गफ गर्दै थिए। त्यहाँ कसैलाई कसैको सरोकार थिएन, तर मलाई खै किन सबैको सरोकार थियो कुन्नी। सिद्ध पोखरी, ओहो खत्रै होला जस्तो लागेको थियो, खासै रमाइलो लागेन मलाई। खास उसले भक्तपुर दरबार घुमाउन मलाई त्यहाँ लगेकी रहेछ। त्यो भिडमा म प्राय जोडीहरू मात्रै देखिरहेको थिएँ। सबै आफ्नै संसारमा रमाउँदै थिए, हामी पनि त आफ्नो संसारमा रमाउन आएका थियौँ। तर त्यो संसार जुन सिर्जना हुँदै थियो, हामी सर्जनको सुरुवाती खुड्किला नै त चढ्दै थियौँ। बाटोमा खासै कुरा भएको थिएन, हुन त ऊ पनि मसँग भिज्न पाएकी थिएन। यो त जोडी जोडी आउने ठाउँ पो रहेछ, मैले जिस्किँदै उसलाई सोधेँ। मैले यो भन्दै उसको अनुहारमा पनि हेरेँ, ऊ हाँसी मात्र। मैले उसको अलङ्कार बुझिहालेँ। अब उसका हरेक शब्दलाई मैले निहाल्दै मनमा नै विश्लेषण गर्न थालेको थिएँ। मलाई त्यो भिड छलेर कहीँ एकान्तमा बस्नु थियो उसँग। एकैछिन कतै बसौँ न है, एक फन्का लगाएपछि मैले उसलाई सोधेको थिएँ। उसले जवाफमा हुन्छ भनी। हामी दुई बस्ने एकान्त ठाउँ खोज्दै थियौँ। फोटो खिच्ने होला नि, मैले सोधिहालेँ। आऊ सँगै फोटो खिचौँ, खासमा मनमा नै मैले मुखलाई यो भन्न भनेको थिएँ, डराएछ यो पनि। हुन्छ खिच न, उसको जवाफ। मैले मोबाइल निकालेर सर र एउटा भिडियो बनाएँ वरिपरिको। मैले उसतर्फ क्यामेरा देखाउँदै, यता हेर त भने। उसले क्यामेरातिर हेर्दै दुईवटा औँला देखाए। यो प्राय सबैले गर्छन्, फोटो होस् या भिडियो, पोज नै त हो। तर पनि मलाई जिस्केर सोध्न मन लागेको थियो, मान्छेहरू किन दुईवटा औँला देखाउँछन् कैँची जस्तो। अनि जवाफमा, अरूले किन गर्छन् थाहा छैन, तर मैले गरेको मिनिङ चाहिँ तिमी र म भनेको हो, एउटा तिमी अनि अर्को चाहिँ म, जो सधैँ सँगै हुन्छ। तर मलाई थाहा थियो उसको जवाफ या त मौनताले टारिदिनेवाला थिए या त हाँसेर, त्यसकारण पनि मैले यो प्रश्न गर्न चाहिन। भोक लागेको छैन, उसलाई सोधिहाल्न मन लाग्यो। म उसलाई यसरी सोध्दै थिएँ कि मानौ उसको भोक र तिर्खाको परवाह उसलाई भन्दा ज्यादा मलाई छ। तिमीले त बिहान पनि केही खाएकी छैनौ, केही खाम न, मैले उसलाई भने। उसले अलि परको रेस्टुरेन्ट देखाउँदै, त्यहाँ जाऊँ त्यसो भए, त्यो ठाउँ मोमोको लागि फेमस छ, अस्ति मेरो साथीहरू आउँदा पनि उनीहरूले त्यहीँ खाएको रे। अब बाटो काट्नुपर्ने थियो, उसले मलाई डोहोराई। उसका हरेक पाइला पछ्याइरहेको थिएँ, उसले जहाँ भन्छे उहीँ जाने। हामी त्यो होटेलमा पस्यौँ, भित्र छिर्ने बित्तिकै दायाँतिर टेबल नै टेबल थिए अनि बायाँतिर साना साना क्याबिन जस्ता साना साना कोठाहरू। हामी त्यहीँको एउटा सानो क्याबिनमा पस्यौँ। वेटर आइपुग्यो। के लिनुहुन्छ हजुर? उसले मेनु हातमा पक्राउँदै सोध्यो। पक्नुहोस् है। मैले पक्नुहोस् है यसरी भने कि मलाई सबै मेनु स्क्यान गर्नु छ, अलि समय लगाउने जस्तो। के खाने भन त? उसलाई सोधेँ। उसले भनिहाली, मोमो नि, दुईवटा मोमो र दुईवटा जुजुधौ ल्याइदिनु न, उसले भनी। खासमा भक्तपुर जुजुधौको लागि एकदमै प्रसिद्ध रहेछ। वेटर अर्डर लिएर गयो। मेरो हातमा वेटरले थमाएको मेनु थियो। अरू केही? मैले त्यो मेनु उसको हातमा टक्राउँदै भने। मैले त यति पनि खान सक्दिनँ भन्दै थिएँ। बरु तिमीलाई केही चाहिने भयो भन है। मलाई पनि खासै भोक थिएन। अनि हामी अब कहाँ कहाँ जाने? मैले सोधेँ। पख न, आज पहिला यता सबै घुमौँ अनि आज त यहाँबाट फर्किँदा साँझ पर्छ, आज त कतै जान भ्याइँदैन, उसले भनेकी थिए। वेटरले दुई प्लेट मोमो र जुजुधौ ल्याइदियो। प्राय मलाई कुनै कन्भर्सेसन सुरु गर्न आउँदैन, तर उसँग प्राय पहिला कन्भर्सेसन सुरु गर्ने मै थिएँ। खाजा खाएपछि अन्तिममा उसले सोधेकी थिए, कस्तो लाग्यो त तै? तिम्रो मायाको अगाडि फिक्का। मलाई इत्रिएर भन्न मन लागिरहेको थियो। मिठै हुँदो रहेछ, मेरो जवाफ थियो। वास्तवमा मलाई त्यो दही अति नै मिठो लागेको थियो। उसै त म दही भनेपछि हुरुक्के हुने मान्छे, मलाई दहीले पुगेको थिएन। अर्को एउटा अझै दही ल्याइदिनुहोस् न, मैले वेटरलाई हराएँ। यो चाहिँ मिलेर खाउँ है, मैले उसलाई भने। उसले केही प्रतिक्रिया जनाउन चाहेन। सायद उसको इच्छा पनि यही थियो कि। समय नलिई वेटरले दही ल्याइदियो अनि मेरा अघिल्तिर राखिदियो। एउटा मात्र चम्चा ल्याइदिएको रहेछ। मनमा नै खुसी हुँदै थिएँ। आज उसले जुठो खाने भए। जुठो खाए माया बढ्छ अरे नि त भन्न मन लागेको थियो, तर इत्रिन मन लागेन। बिहेमा बेहुलीलाई जुठो खुवाए बापत बेहुलाले पैसा दिनुपर्छ अरे। मैले त फ्रीमा खुवाउने मौका पाएको थिएँ। आऊ, आज म खुवाइदिन्छु। त्यो दहीले भरिएको चम्मच उसको मुख अघिल्तिर लगिदिएँ। उसले मुख खोल्न कुनै विलम्ब गरिन। मख थिए फेरि दहीले चम्चा भरेर म आफूले खान मुख अगाडि ल्याउँदै थिएँ। उसले हातले आफूतिर तानेर मुखभित्र हाली हाली म हेरेको हेरै भएँ। ल भयो मलाई त, अब तिमी खाऊ, हाँस्दै भने। उसको त्यो ओठले बन्द गरेर लुकाएको दहीले मेरो ओठलाई लड्कारिरहेको थियो। उसलाई तानेर उसका ओठसँग मेरा ओठले लडेर आफ्नो भागको दही खोज्न चाहन्थे। उसँग अलि जुम्मिएको हुँदो हुँ त हातले उसलाई कम्मरको वरिपरि बेरेर आफूतिर तान्थे अनि मेरा रसाएका जिब्रा र ओठ उसका जिब्रा र ओठमाथि जाइलाग्थ्यो होला। त्यो युद्ध जसले रणभूमिमा प्रेमको झण्डा लहराउँथ्यो, मनमा नै सोच्दै थिएँ। किन मख हो, के सोचेको? उसको प्रश्न आइहाल्यो। केही होइन, यत्तिकै, कुरा टारिदिएँ। ल भयो, यति भनेर ऊ उठ्न खोज्दै थिए। उसको हात तानेर उसलाई त्यहीँ बसालिहालेँ। ल अन्तिम पटक खाएर जाऊ, मैले उसको मुख अगाडि त्यो दहीको चम्चा पुर्याएँ। उसले मुख खोली, कति बेला दही मुखमा पर्छ र बन्द गरौँला भनेर कुदेर बसेकी थिए। मैले त्यो दही जिस्केर उसका गालामा दलिदिएँ। छी, के गरेको? उसले मलाई हेरेर अलि रिसाएको स्वरमा भनी। ऊ रिसाएको जस्तो गर्न थालिहाली अनि मैले हाँस्दै उसको नजिक कुम जोड्दै सरी भनिहालेँ। उसको गालामा दही लागेको ठाउँ उसलाई मैले इसारा गर्दै सम्झाउन खोज्दै थिएँ। उसले मेरो इसारा बुझिहाली। सिधै भन्नुभन्दा इसारामा भन्नुको मजा नै बेग्लै। उसले टेबलमा रहेको टिस्यु पेपरले पछाउन खोज्दै थिए, तर दुई ओठका बीचको साइडमा अलिअलि दही बचेको थियो। मलाई यस्तो लाग्दै थियो कि मसँग मेरो प्रिय दहीले मेरो अर्को प्रियलाई सताउँदै थियो। मैले नै अर्को टिस्यु निकालेर उसका ओठका छेउका दाग पुछिदिएँ। मेरो त्यो दही खाने तृप्ति उसको ओठमा लागेको दहीले अझै बढाइदिएको थियो। मेरो तृप्तिको मनोकाङ्क्षा उत्कर्षमा थियो। उसका ओठका ती अतिरिक्त दहीका कणहरूले मेरा ओठलाई गिजाइरहेको जस्तो लाग्यो। हामी बाहिर निस्कियौँ। मैले पैसा निकाल्न लाग्दै थिएँ। उसले खालि तिमीले मात्र तिर्ने हो कि क्या हो? मलाई त खर्च गर्नै दिनौ त भने। पख न गरौले के, मैले आश्वासनको स्वरमा भने। अब हामी भक्तपुर दरबार घुम्न गयौँ। भक्तपुर दरबार सबै घुमिसक्दा साँझ ढल्किन आँटिसकेको थियो। फोटो खिचिदिन्छु आऊ त अगाडि, बेला बेलामा म उसलाई भन्थे। सरासर ऊ मेरो अगाडि आएर उभिन्थे। तिमी नै खिच्ने भए आऊ, म खिचिदिन्छु, उसले भन्थे। आऊ हामी सँगै खिचौँ भनेको भए सायद म दौडिएर जान्थे, न त त्यो आँट मैले गर्न नै सकेको थिएँ। हुन त तस्विर खिचाउनु कुनै ठुलो कुरा त थिएन, तापनि खै मनको कुनै किनारमा एक प्रकारको डरले मलाई धम्काउँदै थियो। म प्राय कुराहरू आफैसँग गर्थेँ, मतलब आफूभित्रै सेलाउन खोज्थेँ म भावनाहरू, जसलाई पस्किनुको परिणाम भोग्न सायद म आफूलाई तयार गरिसकेको हुन्थेँ, चाहे त्यो परिणाम मेरै पक्षमा किन नहोस्। म आफूभित्रै कुरा गुमगाम गर्थेँ, तर ऊ पनि त अब आफ्नै जस्तै थिए। तर पनि उसलाई मैले सबै कुरा भन्नै सक्थिनँ। त्यो दिन मस्त घुमियो। साँझ छिप्पिन लागेकोले अब गाडी पाइने अवस्था थिएन, अब साधनको जुगाड गर्नु थियो हामीलाई। दान्न एउटा गाडी कसो बिग्रिएर बसेको रहेछ, त्यो बन्न ढिलो भएको हुनाले हामीले भेटाइहाल्यौँ। तर त्यो बस कोटेश्वरसम्म मात्र जाने भयो, भक्तपुरबाटै ट्याक्सीमा आउँदा महँगो हुन्छ भन्दै थिएन, अनि त्यहाँदेखि अब ट्याक्सीमा आउन जरुरत पनि थिएन। हामी कोटेश्वरसम्म गाडीमै आइपुग्यौँ। माघको महिना जाडो उत्कर्षमा थियो, विवाहहरू पनि टन्ने भइरहेका थिए। तिमीलाई जाडो भएन, मैले उसलाई सोधेको थिएँ। मैले त बाक्लो कपडा लगाएकी छु, उसले आफूले लगाएको सर्टतर्फ इसारा गर्दै यस्तो भन्दै थिए। लाग्दै थियो उसलाई जाडोले रत्तिभर छोएको छैन। म हरियो लाम्बाउले कपडामा थिएँ, बाक्लै थियो, खासै जाडो भएको थिएन मलाई। सायद उसको साथको न्यानोपनले पनि साथ दिएको हुँदो हो। मलाई जाडो नभए पनि ज्याकेट नलाएकोमा भने अलिअलि पछुतो भने पक्कै लागेको थियो। मैले नलगाउन नै सही, तर उनले नभने पनि उनलाई हल्का हल्का जाडो भएको मैले अनुभव गरेको थिएँ। कोटेश्वरबाट ट्याक्सीमा हामी कलङ्की आइपुग्यौँ। उसको होस्टेल सीतापाइलामा थियो, मलाई उसलाई एक्लै ट्याक्सीमा छोड्नु उचित थिएन, म पनि पहिला सीतापाइला नै गएँ। दाई यहीँ रोकिदिनु न है, उसले सीतापाइला एभरेस्ट बिङको अगाडि ओह्रालिदिन भनेकी थिए। उसले ओर्लाने बेलामा मलाई जबरजस्ती हातमा भाडा थमाएकी थिए। मलाई उसँग पैसा लिन अप्ठ्यारो लागिरहेको थियो। तिमीले यो लिँदैनौ भने म भोलिदेखि आउँदिन है, अब चाहिँ मलाई उसले बाध्य नै बनाई। मैले सरासर उसले दिएको पैसा पक्रिएँ, ऊ सरासर माथि लागि। ट्याक्सीले उसलाई ओह्रालेर पुनः कलङ्की फर्कियो। उसलाई आँखाले भ्याउन्जेल हेरिरहे। मलाई ट्याक्सीले मकालु पेट्रोल पम्प अगाडि झारिदियो। मैले लिएको कोठा ठिक मकालु पेट्रोल पम्पको बायाँपट्टिको गेस्ट हाउसमा थियो, 207 रुम नम्बर। छन त मेरो एकदमै मिल्ने साथी सुचितको घर कलङ्कीमै थियो, तर मैले उसलाई पनि खबर नगरी आएको थिएँ। त्यसैले म उसकोमा नबसी होटेलमा बसेको थिएँ। थाहा पाएको भए मलाई मार्थ्यो नै। पुगेपछि कल गर है, मैले छुट्टिने बेलामा भनेको थिएँ। म पुगेँ है, उसले कल गरेर भनी। अब म ढुक्क भएँ। मेरा निम्ति ऊ जिन्दगीको सानो खुसी बनेर आएकी थिए, त्यो खुसी जुन अब मलाई गुमाउनु नै थिएन। उसलाई मनमा नै मेरा बाहुमा च्याप्दै मेरा लागि यो सारा गरिदिएकोमा धन्यवाद दिएँ। निकै थकाइ लागेको थियो, जति थाके पनि उसँगका दिनभरिका हरेक पलहरूका स्मृतिले मलाई निन्द्राको काखबाट छिन्दै थियो। मलाई अब भोलि फर्कनु थियो, तर बेलुका म प्रेमको कृत्रिम संसारमा विचरण गर्दै थिएँ। खै कति बेला मलाई निन्द्राले काखी च्यापेछ पत्तै पाइन। बिहान उसको यादसँगै मेरा आँखा पनि खुले, तर बेलाभन्दा धेरै अगाडि। उसको कलको वेट गरिरहेँ। ऊ हिजो बेसरी थाकेकी हुँदी हो, बिहान उठ्न ढिलो गरी। मलाई एक्लै त्यो बन्द कोठामा बस्न मनले मानेन। म सबैले बाहिर निस्केँ। उसका लागि एउटा फुल किनिदिन मन लागेको थियो, मलाई त्यो फुल पाउने दोकान पनि त खोज्नु थियो। यहाँ हरेक चिजको आफ्नै कीमत छ, मलाई त्यो एउटा फुल खोज्न निकै कसरत गर्नु पर्यो। म यसो उसको होस्टेलतिर घुम्दै थिएँ। मलाई खासै टाढा एक्लै जान मन थिएन। उसँग जति सक्दो छिट्टो भेट्नु थियो, त्यसैले पनि म उसको होस्टेलतिर हिँड्दै थिएँ। अब एक्लै हिँड्न पनि मलाई अल्छी लाग्न थाल्यो। म प्राय एक्लै हिँड्दिनँ। म कलेजमा टोयलेट जाँदा त साथी लगेर जान्थेँ। मलाई त्यो एक्लोपनले थियो कि अल्छीपनले, खै त्यहाँ नजिकैको होटेलतिर डोर्यायो। दाई चिया बन्छ होला नि? मैले सोधेँ। बन्छ भाइ, बस न, उसले अगाडिको टेबल देखाउँदै बस्न आग्रह गरे। म खल्तीबाट मोबाइल निकालेर भित्तामा आड लागेर बसेँ। मानौ बुढो मानिस कसैको सहारा खोज्दै थियो। मलाई बस्दा भित्ताको त्यस्तो सहारा लिन मन लागेन। उसको कल आउँछ कि भनेर मेरा आँखा एक पल पनि मोबाइलबाट टाढा थिएनन्। दुई अङ्कलहरू खै राजनीतिको कुरा गर्दै थिए। मानौ ती दुईजना वाद विवाद प्रतियोगिता गर्दैछन्। एउटा राजा पक्षको थियो अनि अर्को गणतन्त्रवादी। त्यो चाहिँ मैले कति ध्यान नदिए पनि उनीहरूको संवादबाट प्रष्ट भएको थिएँ। एक कप चिया त मोबाइलमा फेसबुक न्युज फिड हेर्दा हेर्दै सकाएछु। अब बाहिर निस्केर फेरि यताउता डुल्न मलाई जाँगर थिएन। ऊ नआउन्जेल मैले चिया मगाइरहेँ। तिनवटा चिया सकिएपछि उसको कल आयो। ओए म बाहिर छु, कहाँ छौ? पख है त, म आइहालेँ। मैले यति भनेर कल काटिदिएँ। म पैसा तिरेर बाहिर निस्किएँ। ऊ त्यसको चारवटा घर अगाडि मलाई कुरेर बसेकी थिए। हामी हिजो छुटिएको ठाउँमै भेट्यौँ। आज कहाँ जाने? मैले सोधेँ। पशुपति जाने, उसले भने। नाइ, हाम्रो त नातेदार मर्या छन् रे, मन्दिर नजाम भो। मलाई ठुलो रहर थियो तर पनि यो बेला नजाम। उसले कुनै प्रतिक्रिया जनाइन। म फागुनमा फेरि आउँछु, फागुन एक गते आउँछु सायद। हाम्रो माघ 25 गतेदेखि बिदा हुन्छ 10 दिन। त्यो बेला म घरमा सोधेर आउँछु अनि त्यो बेला म साथीकोमा बस्छु अनि त्यसै बेला जाम्ला पशुपति हुन्न र? हुन्छ, उसको जवाफ थियो। तर पनि मेरो यो हुन्छमा उसका केही प्रश्न चिन्हहरू लुकेका छन् कि भनेर शङ्का लागेको थियो। उसले कुनै इन्कार त गरिन, तर पनि म फेरि आउनेमा ऊ खुसी छैन कि भन्ने चिसो भने मेरो मनमा पसिसकेको थियो। ल त्यसो भए पर्ख है त, आज जाउला खेल चिडियाखानामा जाऊँ, त्यसपछि काठमाडौँ दरबार गएर अनि साँझ पख यसो फन पार्क गएर फर्किउँला, उसले भनेकी थिए। हामी दिउँसो 2 बजेसम्म जाउला खेल घुम्यौँ अनि काठमाडौँ दरबार आइपुग्दा त्यस्तै 2:30 बजेको हुँदो हो। मलाई हिँड्दा हिँड्दा थकाइ लागेको थियो, उसलाई पनि गाह्रो भएको थियो। तर पनि मैले उसको अनुहारमा थकान कहिले महसुस गर्न पाइन। अब बेलुका हुन लागेको थियो, मलाई गाडी पनि चढ्नु थियो। हामी फन पार्क छिर्यौँ। साँझ पर्न लागेकोले हामी खासै भित्र घुम्न पाएनौँ। त्यो रोटेपिङ खेलाउनेसम्म पुगेका थियौँ। खेल्ने भयो भन है, मैले उसलाई सोधेँ। पछि पश्चाताप लाग्यो। मैले आऊ जाम सँगै भन्न पर्ने रहेछ। मलाई त डर लाग्छ, यसै हिजोको गाडीले गर्दा आज टाउको गुमाइरहेकी छ, उसले जवाफ दिएकी थिए। मलाई उसलाई जितेर उसका इच्छा विरुद्ध जानु थिएन। मलाई उसको हरेक चिज प्रेमले जित्नु थियो। उसको त्यो अनिच्छालाई पनि इच्छामा परिमार्जन गर्नु थियो। तर मसँग न समय थियो न उसको हालत ठिक। समय कर्किँदै थियो, जति जति समय ढल्किँदै थियो अनि मलाई उसँग छुट्टिने पीरले सताउँदै थियो। सायद यस्तो कुनै यन्त्र हुन्थ्यो भने मैले उसलाई पनि त्यस्तो लागेको थियो कि नाइ भनेर जाँच्थे होला। तर मलाई एकदमै खल्लो लाग्दै थियो किनकि ऊ मसँग 2 दिनमा धेरै नै नजिक भएकी थिए। अहिले चाहिँ हामी दुवै कलङ्की गयौँ। मैले सामानहरू बिहानै प्याक गरेर राखेको थिएँ, उसले गेस्ट हाउस बाहिर कुरिरहे। मैले ब्याग बोकेर तल झरेँ अनि चेकआउट गरेँ। मलाई उसको अनुहारमा एकटकले हेर्न मन थियो। उसका आँखा के भन्दै थिए मलाई पढ्न मन थियो, तर त्यो हिम्मत कहाँ? उसलाई छुट्टिने बेला अँगालो हालेर आफ्नो आत्मीयता पस्किन मन थियो। मेरा लागि ऊ कति महत्त्वपूर्ण छे उसलाई भन्नु थियो, तर पनि खै उसले के सोच्ने हो? त्यो डरले मलाई एउटा अनिश्चिततातर्फ धकेल्थ्यो अनि आफ्ना भावनाहरू दबाउँदै बस्न बाध्य हुन्थे म। गाडी बाटोमै तयारी अवस्थामा थियो। कहाँ जाने दाई? गाडीको स्टाफले सोध्यो मलाई। अझै केही समय उसँग बिताउन पाए पनि हुन्थ्यो, मलाई यस्तै लाग्दै थियो। त्यो छुट्टी नेपाल, उफ। मैले ब्याग गाडीभित्र राखेर एकछिन भए पनि उसँग बस्न बाहिर आएँ। आफ्नो ख्याल गर्नु, राम्रोसँग पढ्नु, त्यो अन्तिम क्षण हाम्रा लागि, कमसेकम मेरा लागि, निकै कठिन हुँदै थियो। ममा एक प्रकारको शून्यता छाएको थियो। दाई, गाडी नाट्यो है, छिट्टैभित्र पस्नु, गाडीको स्टाफले आवाज दियो। अब उसलाई विदा गर्नुपर्ने थियो, जसलाई हरपल आँखाले देख्न तर्सिरहन्थ्यो। अब उसँग एउटा समयसम्म टाढा भएर बिताउनु पर्ने थियो। ल, आफ्नो ख्याल गर, उसका काँधमा गएर भने। उसका काँधमा मेरो शिर पुगेछ। मेरो हात उसलाई च्यापेर छातीमा टाँस्न खोज्दै थिए। कति हतार थियो यिनलाई आत्मीयता जनाउन। उसको सान्निध्यताबाट मलाई समयले तान्दै थियो। आफ्नो ख्याल गर्नु है, बाई, हात हल्लाएँ। उसले पनि जवाफमा हात हल्लाए। म गाडी चढेँ। ज्याकेट लगाऊ है, जाडो हुन्छ, उसले छुट्टिनुभन्दा अगाडि भनेकी थिए। कति प्यारी थिए ऊ, अनि त्यस्तै प्यारो उसका स्वभाव अनि म प्रतिका उसका भावनाहरू। उसका खुसीमा म आफ्ना गम यत्तिकै भुल्न सक्थेँ। मलाई त्यति प्रिय लाग्न थालेकी थिए ऊ। ऊ मेरा लागि एउटा बहार बनेर आएकी थिए। अब मलाई यही बहारमा जिन्दगी कटाउने इच्छा बढ्दो थियो। थानकोट काटेपछि मैले उसलाई मेसेज गरेर निदाएछु। उसले राम्रोसँग जाऊ भनेर मेसेज छोडेकी रहेछ। म अर्को दिन बिहान 7 बजे रुम पुगेँ। उसलाई कल गर्ने कोसिस गरेँ, उसको मोबाइल अफ रहेछ। उसलाई म आइपुगेँ है, आफ्नो ख्याल राख, मेसेज छोडेको थिएँ। दिनभरि कलेजमा काम थियो, उतै व्यस्त भएछु। दिनभरि कलेज अनि अघिल्लो रात निन्द्रा नपुगेकोले त्यो रात मजाले निताएछु। भोलिपल्ट कलेज थियो। कलेजबाट आएपछि मेसेज चेक गरेँ। उसले सिन गरेकी थिएन। त्यो दिन कल गर्ने कोसिस गरेँ, उसको मोबाइल अफ थियो। अर्को दिन मेसेज गरेँ, कुनै रिप्लाई नै आएन। ऊ कता हराएकी थिए मलाई जान्ने इच्छा थियो। उसले बेला बेला साथीहरू झगडा गर्ने र मिल्ने गरिरहेका हुन्छन् भन्दै थिए। फेरि झगडा परेछ कि क्या हो, त्यस्तै लाग्दै थियो। म हिँडेदेखि एकपटक बाहेक उसँग सम्पर्क भएको थिएन। उसले मोबाइल नै अफ गरेर राख्दैकी थिए। मैले उसको कुनै कुरामा चित्त दुखाए जस्तो पनि त लागेको थिएन। तैपनि कहिलेकाहीँ आफूले नचाहँदा नचाहँदै कसैको चित्त दुखेको हुन्छ। आफूले थाहै पाइँदैन कतै मेरो कारणले चित्त दुखेको छ कि, सोधेँ। तर 2 दिन उसको रिप्लाई आएन। उसले किन नभनिकन आफै हराए कि, सायद भनेर गएकी भए पनि मलाई उसको त्यति याद आउँथेन। एक्कासी हराए जस्तो लाग्न थालिसकेको थियो। मेरा अब हर प्रयास उसलाई खोज्न, उसँग कुराकानी गर्न तल्लीन थिए। अर्को दिन दिनभरि मैले फोन गर्ने कोसिस गरेँ, उठेन। धन्न यो पटक उसको मोबाइल अफ थिएन। सायद त्यो दिन मैले 7-8 पटक कल गरेको हुँदो हुँ, कुनै कलको पनि रिप्लाई आएन। नलागेको भए थाहा नपाएर कलब्याक नगरेकी हुन सक्थे। तर मैले 7-8 कल पुरै घन्टी हानेको थिएँ। मलाई यस्तो लाग्दै थियो ऊ मलाई पुरै पराई जसरी व्यवस्था गर्दै थिए। हुन त उसै पनि उसले कलको कलब्याक एकदमै कम नै दिन्थे। मैले फेसबुकमा मेसेज लेखेर पठाएँ। गाली गर्न मन लागेको थियो। फेरि यसै हाम्रा बीच फाटो पैदा हुँदै थियो, त्यसकारण मैले भावना वा आवेगमा आएर खै के भने सबै मेसेज डिलिट गरिदिएँ। यसरी 2-3 दिन देखेका मेसेज र डिलिट गरिएका मेसेजका अवशेषहरू उसको मेसेज बक्समा थुप्रिएका थिए। कुनै मेसेजको रिप्लाई आएको थिएन। फेसबुकमा डेलिभरीको सिग्नल देखाएको थियो। उसले मम्मीसँग वाट्सएपमा बोल्छु भन्थे। वाट्सएपमा सायद उसले मेसेज देखेर रिप्लाई गर्छ कि। मलाई यो आशाले वाट्सएप इन्स्टल गर्न बाध्य बनायो। वाट्सएपमा मेसेज गरेँ, त्यसमा कल गर्ने पनि कोसिस गरेँ। घन्टी निरन्तर गइरह्यो तर उसको फोन उठेन। अब मोबाइलको सिममा नै मेसेज गरेँ, उसको रिप्लाई नै आएन। अब मेरा आशाका दीप निभिसकेका हुँदा हुन् म कुनै अन्धकारमा छु जस्तै लाग्दै थियो। अब मलाई कुनै अवस्थामा पनि उसले मेसेज गर्नेवाली छैन भन्ने लाग्यो। अब मेरा मुटुमा रिस र त्रासका आवेगहरू ज्वालामुखी विस्फोटनका लाभा जसरी शरीरका प्रत्येक अङ्गमा सञ्चारित हुँदै थिए। शरीरमा एक प्रकारको भुइँचालो आएको महसुस हुँदै थियो। उसलाई त्यो दिन म कति बेला आइपुगेँ, कसरी आइपुगेँ, पुगेँ कि पुगिन, त्यो पनि जान्ने इच्छा रहेनछ। ममा यस्तै गर्दै थियो। त्यत्रो ख्याल राख्ने ऊ किन म गाडी चढ्न सथराएकी थिएँ? उसका लागि त म काठमाडौँ आएको थिएँ। उसका अलावा कसैलाई पनि म आएको सुइँको पनि थिएन। अनि बाटोमा मलाई केही भएको भए? मेरा मनले हजारतिर सोच्न भ्याइसकेको थियो। मेसेन्जरमा घन्टी बज्यो। तिमीले किन यस्तो गर्दैछौ? मलाई डर लागिरहेको छ। म अहिले साथीहरूसँग बाहिर छु। ऊ यति मेसेज छोडेर पुनः ओझेल भएकी थिए। म छक्क परे। किन यस्तो गर्दैछौ? मलाई उसका प्रश्न र जवाफमा आपत्ति थियो, तर मेरो आपत्तिभन्दा बढी म खुसी थिएँ। कमसेकम मेसेज त गरेकी थिए। उसको गाली नै सही, तर केही हदसम्म भए पनि मलाई आराम महसुस भयो। शङ्का उपशङ्काको घाटमा लापता भएको मेरो मन केही छिन सही, तर केही छिन भए पनि काबुमा आएको थियो। साथीहरूसँग उसले सधैँ आफ्नो हरेक कदमको खबर दिन्थे। आज यहाँ जाँदैछु, यो गर्दैछु, तर यो हप्ता उसले न मेसेज गर्न आवश्यक ठानेकी थिए न त कलब्याक गर्न। म हरेक पटक उसँग उसका समस्या सोध्थेँ। तिमी मलाई मात्र एक मिनट देऊ, मलाई तिम्रो मात्रै एक मिनट काफी छ। उसका लागि सायद एक मिनट मभन्दा महत्त्वपूर्ण थियो। मेरा लागि दिने एक मिनट उसँग थिएन। उसँग गुनासोको ठुलै पोको थियो कि मेरा निम्ति? तर त्यो कस्तो गुनासोको पोको थियो जुन उसले मेरा सामुन्ने खोल्न चाहन्नथे? म केही प्रश्न, केही गुनासा, कुण्ठा, प्रेम र घृणाका बादलका वायुमण्डलमा अन्धाधुन्ध सैर गर्दै थिएँ। कति बेला दुर्घटनामा पर्छु पत्तो थिएन। उसले एक मिनट पनि कल गर्दै हुन्थ्यो। उसले मसँग एक मिनट पनि राम्रोसँग बोल्दै हुन्थ्यो। म कसैसँग करुण पुकार गर्दै थिएँ। हाम्रो प्रेमसिप ना सही, फ्रेन्डसिप नै भनौँ, उसले यस सम्बन्धका लागि भए पनि एक मिनट पनि दिन जरुरी ठानेकी थिएन। नजिक भएको भए उसलाई दुवै हातले अँगालोमा कसेर सोध्थे होला, किन यस्तो गर्दैछौ? मेरो आँसु सायदै रोकिन्थे होला त्यति बेला। म हर दिन उसको मेसेजको प्रतीक्षामा हुन्थे। अब उसले मलाई उसदी जस्तो एक एक दिन दुई दुईवटा मेसेज गर्थे, तर बिरलै। तर उसका मेसेजमा ऊ मेरा व्यवहारप्रति लक्षित हुन्थे, मेरा आधा प्रश्नका जवाफ हुन्थे, तैपनि चित्त नबुझ्ने गरी। जसरी क्यान्सर बिरामीलाई क्यान्सरका कोष मार्न केमो दिइन्छ, उसले पनि मेरो सवाल मार्न मात्र जवाफ दिन्थे। अझ अतिरिक्त सवालका जवाफ दिन आवश्यक ठान्थिन ऊ। एकैचोटि उसको अर्को दिन राति मेसेज आयो। म त उसको प्रेममा यसै क्यान्सरको बिरामी थिएँ। हजारौँ प्रश्नहरूका कर्कट कोषहरू ममा बढ्दै थिए, जसलाई उसको दुई चारवटा मेसेजका डोजले मार्नेवाला थिएन। उसले भनेकी थिए, मलाई लास्टै गाह्रो भइरहेको छ यो हप्ता। मम्मीसँग पनि दुई चार मिनट मात्र बोल्छु र राखिहाल्छु। मलाई अहिले एक्लै बस्नु छ। मलाई अहिले मेरो वरिपरि कोही चाहिएको छैन। उसका उत्तरले मेरा प्रश्नभन्दा बेसी उसको मौनताले मलाई मार्न आँटेको थियो। ऊ ठुलै प्रब्लममा छे, यो चाहिँ आभास पाइसकेको थिएँ। तर कस्तो प्रब्लम जुन ऊ मसँग लुकाउन चाहन्थे? त्यो समस्या जसका कारण हाम्रा सम्बन्धमा सन्नाटा छाएको थियो। मलाई उसले केही खुलाउन चाहेकी थिइनँ। मैले उसलाई त्यो रात पनि चारवटा जति मेसेज गरेँ। मलाई ऊ बिस्तारै टाढिन खोजेको आभास हुँदै थियो। मेरा इन्द्रियहरू उसका नाम जप्न थालेका थिए। कान उसका बोलीको श्रवण गर्न, आँखा उसलाई देख्न, नाक उसका सुगन्ध पाउन, मेरा छाला उसका स्पर्श चाहन्थे। मेरा इन्द्रिय मसँगै हत्तोत्साहित हुँदै थिए। होला ऊ ठुलै प्रब्लममा थिए। उसलाई मसँग लड्ने थुप्रै कुरा होलान्, मलाई पनि उसँग झगडा गर्ने थुप्रै कारणहरू छन् होला। तर पनि उसको मन दुखाउनु थिएन मलाई। उसको त्यो पीडा छिट्टै हटोस् र मेरी सेलिना छिटो मसँग नर्मल्ली बोलोस्, यही चाहना थियो मेरो। मैले आफ्नो गल्ती मान्दै सरी भनेको थिएँ उसका भावना नबुझिदिएकोमा। अब उसका कमसेकम उसका लागि भए पनि अब मौनताको विकल्प थिएन। सायद उसलाई मेरो मौनताले पनि केही सुकुन दिन्थ्यो होला। तैपनि मनै त हो, कोही नजिकको व्यक्ति अब यत्तिकै टाढा हुने हो कि? यो डरले मलाई मेसेज गर्नबाट रोक्न सकेन। उसलाई शान्त पार्नु थियो मलाई। छन त आफ्ना गुनासाका चाङ लागेका थिए, तर पनि मलाई उसका गुनासा प्रिय थिए। अति विचलित थिए, मेरो अधैर्यताले परिधि पार गर्दै थियो, उसको रिप्लाईको आश सेलाउँदै थियो। अर्को दिनभरि उसको मेसेज आएन। अर्को दिनको राति 11 बजे टुङ्ग उसको मेसेजको नोटिफिकेसन आयो। उसको एउटा मेसेज आउँदा लाग्थ्यो कि उसले यता मृत्युको मुखमा छटपटाइरहेको अर्धमृत शरीरमा प्राणवायु थपिदिँदै थिए। त्यस्तो वायु जसले न मृत्युको मुखबाट फर्काउन सक्थ्यो न मर्न दिन छुट। मेरो जीवन दियाको बत्ती जस्तै बनेको थियो। उसले आशाका तेल थपिदिन्थे, म त्यही आशामा सपनाका किरण बुन्दै जलिरहेको हुन्थे। उसले मलाई मेसेजमा जे भने पनि मेरा लागि उसका मेसेज त्यो समय मूर्छा परेका लक्ष्मणका लागि सञ्जीवनी बुटी भन्दा आवश्यक थियो। उसले तर्न बेला बेलामा आफू मेरा लागि त्यहीँ भइरहेको आवाज दिलाउन एकदमै छोटो मेसेज गर्थे, बेला बेला भन्दा पनि मैले गुनासो गरेको बेला। तर प्राय उसले मेरा गुनासा नै व्यवस्था गरिदिन्थे। म यहीँ त छु, म कहाँ गएकी छु र म तिमीलाई चाहिएको दिन यहीँ छु, उसको मेसेज। म उसको मेसेजमा के बोलौँ, मलाई अहिले सबैभन्दा धेरै तिमी चाहिएको थियो, तर आज तिमी छैनौ मेरा लागि, उसलाई भन्न मन लागेको थियो। तर पनि मलाई अझै उसको मन दुखाउन मन थिएन, उसले मसँग दूरी चाहेकी थिए। यस्तोमा कि म उसको पछि दौडिँदै जाने, उसले मलाई बाँकी जस्तै आवारा सम्झिने हो कि, मलाई अर्को डर थियो। बाँकी भन्नाले त्यो मानसिकता भएका व्यक्ति जसलाई अर्को व्यक्तिका भावनाको कदर हुँदैन, उनीहरू हरेक क्षण मौकाको प्रतीक्षामा हुन्छन्, अझ भनौँ अस्वस्थ मानसिकता। उनीहरू जो नजिक हुँदा आफू सबैभन्दा नजिक रहेको आवाज दिलाउँथे, अनि जब उनीहरूको इच्छा विपरीत समय घर्किन्थ्यो तब उनीहरू आफ्नो असली रूपमा आउँथे। मानौ उनीहरूलाई कुनै असामान्य बहिर्गमनको आवश्यकताको विकल्प हुँदैनथ्यो। मलाई उसका अगाडि त्यस्तो भन्नु थिएन। उसले मलाई पहिला यस्तो भएको कहानी सुनाएकी थिए, अब मलाई उसको दोस्रो कहानी हुनु थिएन। उसले आफू हुनुको आवाज दिलाए पनि मैले उसलाई त्यहाँ पाउँथिन जहाँ मैले उसलाई सधैँ देख्न चाहेको हुन्थे। मलाई उसँगको हरेक जाट समुद्र मन्थन जस्तै लाग्दै थिए। मैले मेरा सम्पूर्ण श्री लगाएको थिएँ उसको साथको अमृत पाउन, तर मैले मेरो भाग्यमा कालकुट विष पाउँदैछु जसले मलाई पल पल मार्दैछ। म समयले दिएको कालकुट विषको पोलाई सहजै सहन सक्थे, तर मेरा लागि शीतल छहरी ओछ्यालमा थिए। कहाँ गएकी, पहिले त मलाई भनेर जान्थ्यो, आजकल के भयो, ठिकै त छौ, मेसेज गरे। त्यो दिन सिन भएन, सायद उसले देख्ने बित्तिकै उत्तर दिनु जरुरी नठानेकी होली, कि त उसलाई संवाद अझै जटिल बनाउन मन थिएन। अर्को दिन मैले 6-7 पटक कल गर्न कोसिस गरेँ, त्यो पनि उठेन। उसले सायद मेरो कल ब्याक गर्नु पनि आवश्यक ठानिन। उसँगका मेरा संवादका हरेक पल विफल हुँदै थिए। मैले त्यो दिन पनि उसले चलाउने सबै सोसियल मिडिया, टेलिग्राम, स्न्याप, फेसबुक, भाइबर, इन्स्टाग्राममा कल र मेसेज गर्ने कोसिस गरेँ, तर कहीँ रिप्लाई आएन। मन आतिँदै थियो, मलाई उसँगको भेटमा भएका हरेक कुराहरूको याद आउँदै थियो। छुट्टिने बेला ऊ मेरो सबैभन्दा नजिक मेरो बाहुमा थिए। मलाई लाग्दै थियो समय मेरा लागि समुद्री छाल बनेर आएको रहेछ, केही बोकेर ल्याएको थियो, तर मेरा सबै चिज सोरेर लगेको थियो। आज ऊ नजिक हुन्थी त उसलाई कसेर अँगालोमा आफ्ना सबै भावना आँसुका साथ बगाइदिन्थे होला। म हर बखत उसका यादहरू पल्टाएर मेरा आँखाका पर्दा लगाउने कोसिस गर्छु अनि निन्द्रालाई गुहार्छु, तर यो पटक ऊ म जस्तै लाचार छ, मलाई अँगाल्न मान्दैन। मलाई उसका कल्पनाको लोकबाट आफूलाई टाढा गर्नु थियो केही क्षणलाई सही। ऊ धागो चुँडिएको चङ्गा जसरी उड्न चाहन्थे सायद, उसको उचाइमा सबैभन्दा खुसी मै हुन्थे होला, तर ऊ कतै गुम हुने हो कि, यो डरले मलाई सताउँथ्यो। निदाउन सक्दिनँ अनि फेरि उठ्छु। उठेर मोबाइलमा एकटक हेरिरहेको थिएँ, मेसेन्जरको घन्टी बज्यो। कतै उसले मेसेज गर्छे र मैले नदेखम्ला भनेर मैले मोबाइलबाट आँखा हटाएकी थिइनँ। म तर्सिएँ, म तर्सिए भन्दा पनि आज त उसको रिस शान्त भएको होला भन्ने लागेको थियो। मेसेन्जर खोले, उसले लामै मेसेज पठाएकी रहेछ। हेर सचिन, हामी एकदमै मिल्ने साथी थियौ। तिमीसँग मैले कुनै एक्सपेक्टेसन नराखी सबै कुरा स्योर हुन्थ्यो। खै तिमी किन यस्तो गरिराखेको छौ? मलाई डर लागिरहेको छ। म ठिक छु, प्लिज तिमी यस्तो नगर। म कस्तो गर्दै थिएँ? हुन त मैले बढी नै गरे जस्तो पनि लाग्दै थियो। उसका हरेक मौनतामा सायद मैले धैर्यता देखाउन जरुरत थियो कि? उसका मौनता मलाई केही त भन्दै थिए, तर मेरो यो सहनशीलता, ममा सहनशीलता क्षीण भएको हुँदो हो सायद। तर पनि एक प्रकारको त्रास जसले मलाई यो सबै गराएको थियो, अब म उसलाई सजिलो बनाइदिने बाहेक केही गर्ने आवश्यकता देखिरहेको थिइनँ। मैले नै उसँग माफी माग्नु थियो, उसको अवस्थामा हात दिनु थियो। सायद म प्रेम गर्न लागेको थिएँ उसलाई। प्रेम र आकर्षण बिग्लै कुरा हो। आकर्षण कसैको केही चिजलाई गरिन्छ। कसैलाई कसैको शरीरसँग आकर्षण हुन्छ, कसैलाई स्वर, अनि कसैलाई कसैका कुनै अङ्गसँग, जसलाई जोसँग पनि हुन्छ। यहाँ आकर्षणले होइन, प्रेमले जन्म लिएको थियो, किनकि हामी एकअर्कामा आफ्ना भावना भोगाइका कारण नजिकिएका थियौँ। ऊ मेरो सुन्दर प्रेम कहानीको सुन्दर पात्र थिए। म हरेक सुन्दरतामा तिमीलाई पाउन थालेको छु। सबै सुन्दर चिज तिमी जस्तै लाग्छ। मलाई बिर्सन, अब म संसारका हरेक सुन्दर चिज अगाडि अन्धो हुनु थियो, जसले तिम्रो याद दिलाइदिन्थ्यो। सायद म तिमीलाई प्रेम गर्छु। म तिमीबाट केही आश गर्दिन। जुन प्रेमले मलाई तिमीलाई कहिल्यै एक्लै छाड्न मान्दैन, त्यस्तो प्रेम जहाँ म तिम्रो हात समाएर जिन्दगीभरि साथ रहन सकूँ। तिमी दुखी छौ होला, तिम्रा दुःखका कारण धेरै होलान्, मेरो पनि त हिस्सा होलान् तिम्रा दुःखका कारणहरूमा। मेरा यिनी असामान्य व्यवहार, यो सब तिमी मलाई एक्लै छोडेर कतै जान्छौ कि भन्ने डरले हो। तिमी आफ्नो समय ल्याऊ। तिम्रा लागि म महिना वर्ष कुर्न सक्छु, तर तिमी मेरो साथ कहिले छोड्दैनौ, मलाई विश्वास दिलाऊ। ठिक छ, तिमीलाई मेरी प्रेमिका बन्न सन्तास होला, तर एउटा असल मित्र त बन्न सक्छौ। लामो मेसेज देखेर पठाएँ। अब केही हलुका हुँदै थिएँ। मानौ कसैले मेरा शरीरमा गाडेको विषालु काँडा निकालिदिएको थियो। उसले मेसेज हेरेर सायद उसको रिस कम होला, हाम्रो सम्बन्धले सास फेर्नेछ। आज एक हप्ता भएको छ। अब लाग्दै थियो उस साँच्चै मसँग टाढिएकी छ। उसले मैले पठाएको मेसेज हेरेकी छैन। मलाई तिम्रा स्मृतिहरूका नदीले असह्य पीडाको सागरमा डोहोऱ्याउँदै थियो। मलाई थाहा थियो म त्यहाँ डुब्छु भनेर। तैपनि यी सब तिम्रा उपहार न थिए? यिनी समय मलाई मसँग आफूलाई दिने समय हुन छोडेको छ। म एक्लै अन्धकारमा तिम्रो प्रेमको भारी बोकेर हिँडेको परिया न हुँ। थाहा छैन बिसाउने चौतारी कहाँ छ, यो पनि थाहा छैन मेरो गन्तव्य के हो। लाग्दै थियो मलाई कुनै बखत आफ्नै भारीले च्याप्नेछ, कहिल्यै उठ्न नसक्ने गरी। मलाई यसै केही कुरा धेरै सोच्यो भने छाती दुख्ने गर्थ्यो, अनि यो समय प्राय म यसैको दुनियाँमा त बाँचिरहेको थिएँ। यी दुई हप्तामा मेरो स्वास्थ्य पनि बिग्रिँदैछ। तिमी र मेरो यो दुखाइ सौता जस्तै छ नै, मिलेर बस्नै सक्दैनौ। तिमी नहुँदा यसको सहारा मिल्छ, अनि तिमी हुँदा खै कता हराएर जान्छ। तिमी मसँग यसरी नै टाढा भएको बेला कतै यसले मलाई सधैँका लागि आफ्नो त बनाउने होइन, अनि म चाहेर पनि तिम्रो हुन नसकौँला। मलाई भन्न मन लागेको थियो, तर कसरी भनौँ? भन्न सायद महत्त्वपूर्ण थियो कि नै? अब म जति बोले पनि मेरा कुराहरू औचित्यहीन हुँदै थिए। ऊ मेरो अभिभावक जस्तै थिए। मैले हरेक कदम अगाडि बढाउनु अघि उसलाई सोध्थेँ। उसले मलाई सधैँ सधैँ अगाडि देख्न चाहेकी हुन्थे। अब उसको साथको मलाई चरम अभाव खड्किरहेको बेला उता मलाई अर्को पीडाले आफ्नो बनाउँदै थियो। मानौ मेरो मकसद उनै थिए, तर मकसद त मेरो मबाट पनि गुम हुँदै थियो। अब म आफूले चाहेको बेला उसँग बोल्न सक्दिनँ, उसलाई देख्न सक्दिनँ। अब मलाई समय लिनु थियो, तर कति समय? समयले त मृत्युलाई नै देखाउँछ, जुन कसैको मकसद हुँदैन। अनि मलाई योभन्दा अगाडि उसलाई पाउनु थियो। म पहिला अलिअलि छाती दुख्दा उसलाई सुनाउँथेँ, अहिले यसैले मलाई मुर्सा पार्दै थियो। तर सुनिदिने ऊ खै कता गई? मेरा लागि तिमी जाँडरक्सी जस्तै रहेछौ, साथमा हुँदा चरम आनन्द, नहुँदा अभावमा तडपिएको पागल। पीडा चरम भएपछि मैले डाक्टरको सहारा लिनुपर्ने भयो। उसले जाऊ जाऊ भन्दा मानेको थिएन, मानेको थिइनँ भन्दा पनि मैले सामान्य नै लिएको थिएँ। अब मलाई यसरी एन्जाइटी बालेर बस्नु थिएन। 2 हप्ताभन्दा बढी भएको थियो, म आफू सुत्न सकेको थिइनँ। डाक्टरले कारण सोध्दै थिए एन्जाइटीको, मैले बहाना बनाइदिएँ। मलाई सुनाउनु नै थिएन कसैलाई मेरो पराजयको कहानी, मेरो भन्दा पनि हाम्रो पराजयको। हार तिम्रो पनि भएको थियो, तर हामी हरुवाहरू मध्ये चाहिँ उसले जितेकी थिए। सायद नसुतेको भएर होला, आँखा वरिपरि गाजल लगाएर लतपतिएको जस्तै काला भएका थिए। मलाई निद्रा लाग्ने औषधि दिएको छ, मनमा नै सोच्थे, यो निद्रा लगाउनेले मलाई सधैँलाई सुतायो भने? हुन त यसले निश्चित समयको लागि मात्रै मलाई सुताउँथ्यो होला, तर मलाई तिमी नआउन्जेल सुत्नु थियो। मलाई यो संसारसँग सरोकार नै राख्नु थिएन, यो जुनीमा नसही कमसे कम अर्को जुनीसम्म मलाई निदाउनु थियो। मलाई लाग्दै थियो मेरो निद्राहरू तिमीलाई कुरेर बसेका छन्, यिनीहरू तिम्रो आगमनलाई कुर्दै थिए, सायद तिम्रो काख। मेरा हरेक रातहरू तिमीसँग विगतमा बिताएका पलहरू सम्झिँदै गुजारेका थिए। मेरा आँखाहरू तिम्रा याद आउन्जेल बन्द हुन मान्थेनन्, अनि जब जब अलिअलि आँखा जोडिन्छन्, सपना कि तिमीले मेरा आँखालाई फेरि तर्साउँछौ, अनि फेरि मेरा आँखा खुल्छन्, उसका दृश्य मेरा सपनामा आइदिन्छन्, जो मेरो दिपनादेखि टाढिँदै थिए। आफूले रोजेको साथ पाइँदैन भन्छन्, हो रहेछ जस्तै लाग्दै थियो। मैले तिम्रो सहारा खोजेको थिएँ, तर बदलामा मलाई औषधिको सहारा मिलेको थियो। मलाई यो सबै तिमीलाई भन्न मन थियो, तर तिमीलाई मेरा मेसेजहरूको रिप्लाई दिन पनि आवश्यक ठानेकी छैनौ। ऊ सामाजिक सञ्जालबाट टाढा भएकी छे, यो भनौँ भने पनि उसका अरू पोस्टहरूमा लाइक रियाक्ट देखिरहेको हुन्थे। मैले पठाएका मेसेजहरू सायद तिम्रो इग्नोर मेसेज बक्समा थन्किएका थिए होलान् बिना रिप्लाई। उसलाई पठाएका अनसिन मेसेज भन्दा पनि मलाई उसका अरू पोस्टका रियाक्टले बढी प्रताडित गरिदिन्थ्यो। तर मलाई तिमीले केही आश पनि त देखाएकी थियौ नि, म सधैँ तिम्रो लागि यहीँ त छु भने कि, तर कहाँ? ऊ मेरा लागि भगवान् जस्तै त थिए। मैले उसँग सिधै कुरा गर्न पाएको छैन, मनमा नै प्रार्थना गर्नुपर्ने, जुन उसँग पुग्दैन। जब भगवान् सायद मेरो नजिकै हिँदै थिए, त्यति टाढा पुग्दै थियो तिमी मबाट। मलाई सबै सुनाउनु छ, तर तिमीलाई मेरो गुनासो सुन्ने समय छैन, कि त मैले गुनासो सुनाउने हक गुमाएको थिएँ। यो पनि मलाई मनमा लाग्दै थियो, म अझै तिम्रा आशहरू माझ बसिरहेको छु। एक दिन त औली मसँग फेरि त्यसरी नै पहिले जसरी नै मेरा सबै कुरा सुन्देउली, मलाई गाली गरौली। यही आसमा त अहिले म हर घडी औषधिको सहारामा बिताउँदैछु, नत्र मलाई तडपाई तडपाई मार्न यिनै तिम्रा यादहरू नै काफी छन्। पाना सकियो, अन्तिम पेज सेलिनालाई पढ्न गाह्रो परेको थियो। त्यहाँ शब्दहरू अझै स्पष्ट थिए, पाना कच्याको चुक्क परेको थियो। मैले पनि 2 पटक पढेर बल्ल बुझेको थिएँ। खोइ त अरू कुरा? सेलिना त्यो डायरीको अन्तिम पाना देखाउँदै मलाई सोधी। अनि के भयो त्यसपछि? उसको प्रश्न। उसको त्यो डायरीको अर्को पाना खाली थियो। सेलिनाले पछाडि केही लेखेको छ कि भनेर होला सायद डायरीका हरेक पाना केलाउन थाली। अब डायरीका सफेद पाना केही बोल्न खोज्दै थिए। यी सफेद पानाका मौनताले सेलिना तडपिँदैछे। समयले पात्रलाई मात्र परिवर्तन गरेको थियो, पहिले सचिनको ठाउँमा सेलिना, अनि सेलिनाको ठाउँमा सफेद पाना। मलाई उसको धेरै समय लिनु थिएन, उसको जिज्ञासालाई पूर्ण विरामको आवश्यकता थियो। सेलिना, तिमी त्यो सचिनको खोजी गर्न छोडिदेऊ, तिम्रा सधैँ समीप चाहने उसलाई अब तिमी आफैसँग खोज्नु। अब ऊ तिमी बनेर तिम्रो तृष्णा मेटाउनेछ, वर्षात बनेर तिमी माथि बर्सिनेछ, माटो बनेर तिम्रो पाउको स्पर्श गर्नेछ, हावा बनेर तिमी भित्र बहनेछ, अनि एक दिन आगो बनेर तिमीलाई अँगाल्नेछ।
1: के भनेको हँ, बुझिन मैले,
0: उसले अचम्मित हुँदै सोधी। तिमीले पढेको अन्तिम पेज उसको जिन्दगीको अन्तिम लेखाइ थियो, जुन पेज तिमी हम्मे हम्मे गरेर पढ्दै थियौ उसले मातेको तालमा लेखेको थियो।
1: मात? उसले कहिले पिउँथेन त?
0: सलिना बोली। सायद तिमीसँगका साथको यादहरूको गम भुलाउन रक्सीसँग नजिकिएसकेर मैले पनि थाहा पाएको थिइनँ उसले नयाँ मित्र छानेको रहेछ। यो बीचमा मलाई केही पनि थाहा थिएन। उसलाई डाक्टरले औषधि खाउन्जेल नपिउन भनेको अरे, माने नसकेर। त्यो रात उसले औषधिसँगै पिएर सुतेको रहेछ। निदाउन नसकेर खाएको त्यो उसको औषधि रक्सीसँग मिलेर गद्दारी गरेछ, उसलाई सधैँको लागि सुताइदियो। उसको 13 दिनको काम सकेर म अस्ति राति नाइटमा घर आएको। मलाई धरान जानै मन लागेन, पर्सिसम्म भए पनि घरै आएँ। सेलिना काप्न थाली, उसका आँखा रसाए। उसलाई सम्हाल्न मलाई हम्मे पर्छ होला भन्ने सोचेको थिएँ, तर उसले त्यो पीडा बाहिर देखाउन चाहिन। म मात्र होइन, उसका आँखामा त्यो पीडा महसुस गर्न जसले पनि सक्थ्यो। ब्यागमा त्यो अर्ध ओइलाइएको गुलाब थियो, अलिअलि बास्ना आउँदै थियो। उसका हातमा टक्राइदिए। लौ, तिम्रो लागि सचिनको अन्तिम कोसेली, केही ओइलाएको छ। अब बिस्तारै यो गुलाब जसरी सचिनका यादहरू पनि बिस्तारै सबै ओइलाउँदै जान्छन्। उसले सधैँ तिम्रो खुसी चाहन्थ्यो, अब उसका लागि भए पनि तिमी हाँस्नु। प्रेमको आफ्नै आफ्नै परिभाषा छन्। तपस्या हो रे प्रेम, त्याग हो रे प्रेम, चरम सुखको धरातल हो रे प्रेम, जिन्दगी हो रे प्रेम, बिछोड पनि त प्रेम हो। तर सचिनका लागि तिमी नै प्रेम थियौ, तिमी नै त थियौ उसको तपस्या, उसको त्याग, उसको चरम सुखको धरातल। तिमी नै त थियौ उसको जिन्दगी, अनि बिछोडको पीडा पनि। यति भन्दै थिएँ, एकोहोरो शङ्कनाथको आवाज आयो। फेरि नयाँ लास आएछ आर्यघाटमा जल्न। यो पटक मलाई त्यो लास सचिनका पीडाहरूको लास लाग्दै थियो। अब यिनी आफ्ना समय बाँचेर प्रेमाग्निमा जल्ने तयारीमा थिए।

0: बुलबुल कम्युनिकेसनमा प्रस्तुत छ शिवाधिकारीको उपन्यास विदिशा।
1: विदिशा
0: अच्युत घिमिरेको आवाजमा सुनौ श्रव्य पुस्तक विदिशा।
1: विदिशा
0: अध्याय एक।
2: सातजना पुरुषसँग त सुति नै सकेकी छु, आठौँ पुरुष अब प्रदीप हुने भयो। एकपछि एक रोलैसँग उसले ती अनुहारहरूलाई सम्झे। विवाह पितृ मनले यी सोचेर सामान्य पलङमा सुतिरहेको युवक छेउ गई। प्रदीप प्रसाद पाण्डे अङ्ग्रेजी साहित्यमा एमए, बुद्धिमान छ। एमपी पाण्डेको भाइ करानिया पनि हो। शरीर अनुहारको बानकी पनि त त्यति अनाकर्षक छैन, सुन्दर छ, सुशील छ, आफ्नो लागि चाहिँदो कमाई गर्छ। समय सुहाउँदो बनाउन त लोग्ने मानिसलाई स्वास्नीको सेप चाहिन्छ। युवकलाई सर्वाङ्ग गढेर हेरे, सारी बदलेर रातिको लुगा लगाई, ब्याग सुटकेसहरूलाई अर्को पलङमाथि तह लगाएर राखे, झ्यालको चुकुल लागे नलागेको जाँच गरी, पर्दाहरू तानतुन पारेर मिलाई। यति बेरसम्म विवाह मानसिक रूपले भर्खरैको आफ्नो निर्णयप्रति आफै आफ आश्वस्त हुन खोज्दै थिए र अब ऊ सायद यही निर्णय आखिरी र दिगो पनि हो भन्ने निश्चयमा पुग्ने प्रयत्न गर्दै थिए। तकियामा बायाँ हातको आडमाथि अनुहार अट्याएर निष्पक्ष निधाएको लोग्ने मानिसलाई एकोतार निकै बेर हेरिसकेपछि विभाले आफ्नो छनौट र निर्कोलमा सायद सन्तोष अनुभव गरी पुरुषको कपाललाई बिस्तारो सुमसुमाएर ऊ नजानिदो हिसाबले हाँसी र लाज लागे जसो गरेर नखरा पारी। जुत्ता पनि नखोली सुतेको हेर, जुत्ता फुकालिदिए, सिरक ओढाइदिए। विवाहका लागि वास्तवमा यो अनुभव नयाँ थिएन र कुतकुती

पलङमा भित्तातर्फ आफ्नो लागि ठाउँ बनाए र सुत्ने विचार गरे। तर तत्क्षण अहिल्यै सुतिहाल्ने विचार उसलाई उचित लागेन र पलङ छेउ तलै बसेर बिस्तारो प्रदीपलाई कचकचाई। प्रदीप प्रदीप प्रदीप आँखा खोलेर एकछिन असमञ्जसमा पर्यो र भन्यो, मैले बोर गरेँ अघि। केही भएन, आज तिमीले अलिक ज्यादा मधुपान गर्यो, विभाले व्यङ्ग्य गरे। आङ तानेर, त्यति विधि त केही होइन, तर अब ठिकठाक छु हेर, उठेर तन्दुरुस्त रहेको उसले देखाउन खोज्यो। र त्यतिन्जेलसम्ममा प्रदीपले स्थितिको सरसर्ती अध्ययन गरिसकेको थियो। कति बज्यो होला? विभाले घडी हेरेर समय बताए, 9:30। तिमी सुत्ने विचार गरे कि? होइन, लाडिएर तिमी पो सुत्यौ शमसाँझै। प्रदीपलाई लाज भयो, भन न त के गरौँ, तिमीले उठाएकै भए पनि त के म माइन्ड गर्ने थिएँ र? विभालाई तानेर उसले आफू छेउ बसायो।

विभाले शर्माए चाहिँ तर कुनै प्रतिवाद नगरिकन उसको उत्साहलाई सघाए, स्पर्श प्रियता दर्शाए। तब तिमी यहीँ सुत, म पल्लो पलङलाई पन्छाएर सुत्नुलाई हुन्न। बुझ पचाएर प्रदीपले विवाहको चालढाललाई तलदेखि माथिसम्म हेऱ्यो र प्रदीपले आफूलाई पूर्णतः निरामय चाहिँ देखाउने चेष्टा गर्यो। यद्यपि चेष्टाको यो अबोधता स्वयंमा निर्दोष पनि थिएन। विवाह लाडिएर आफू छेउ लेसिएको र खिज्याउने मनसायले मुख हेरेर मुख बिगारेको आभासबाटै पूरा परिस्थितिको भ्याउ पाइसकेको थियो उसले। आइमाईहरू अनुहार र आङ्गिक भावाशयबाटै आफू अनुकूल मानसिक परिस्थितिको सिर्जना गराउन सक्छन्। म यहीँ सोध्छु एकै ठाउँ, के डर लाग्छ? हुन्छ, तिमीलाई डर लाग्ला कि बरु अचानक एउटा लाठे लोग्ने मानिससँग सुत्नु पर्दा? डर लाग्ने भनेको पराईसँग हुन्छ, तिमी मेरो पराई लाग्छौ र? अह, लाग्दिन। तिमी? म त तिमीसँग एकै एकै लाग्न थालेकी छु अचेल, आजबाट त अरू बेसी। हेरौँ अब तिमीबाट कस्तो रेस्पोन्स पाउने हो। शरीर स्पर्शको उष्मालाई अरू निकट पार्दै विवाहले प्रदीपलाई स्मरण गराए। साँच्चेकै के तिमीले पत्याएका छैनौ? मैले त मन कामनासँग वचन नै मागिसकेँ। प्रदीपले उसलाई अङ्गालोमा हालेर हलुका चुम्बन गर्यो। विवाहले प्रतिवाद गरे चाहिँ गरी, तर अस्पष्ट। प्रदीपले पनि नाई जस्तो उसको नखरालाई बरु स्वीकृति सूचक प्रस्ताव ठानेर अरू पटक पटक चुम्बन गर्यो। विवाहले उसको स्वेटरको टाँक खोलिदिए। प्रदीपले उठेर कपडा खोल्यो, कपडा बदल्यो।

यो एक अफसरले साथ दिएको के थियो। दुवैले दुवैको चाहनालाई बुझे, तात्पर्यलाई बुझे, आपस्तका सम्पूर्ण अपयश वा अवसादलाई बिर्से, सामाजिक विचार विधि व्यवहार बन्धनलाई बिर्से। शरीर स्पर्शको रोमाञ्चक त क्रमशः बढेर गयो। प्रेम परिणयका सबै क्रिया प्रतिक्रिया सम्यक थिए, सम्यक थिए र संक्षिप्त थिए, जस्तो कि लोक प्रचलनमा लाज भनी मान्य गरिन्छ। दुई विपरीत लिङ्गी शरीर क्रीडामा विवाह र प्रदीप एकाकार भए।

विभा राणा चार वर्ष डाँटेर आफ्नो उमेर 26 वर्ष बताउने गर्छे। प्रदीप पाण्डे भने वास्तवमै 32 वर्षको भयो। 30-32 को वयमा उनीहरूले धेरै कुरा सुने देखे बोगेका छन्। साँच्चीकै वयसका दिनहरू त उनीहरूले एक किसिमले पार नै गरिसके। उच्च मध्यमवर्गीय परिवारमा हुर्के बढेका नाताले, खुल्ला शिक्षा सम्पर्कको अनुभव, योग्यता र आर्जनका कारणले र अनि आधुनिक सञ्चार सम्पर्कको सुविधाले सम्पन्नता उनीहरूलाई केही कुराबाट पनि बाधित र वञ्चित गरेको छैन, भोग सुखबाट विमुख रहन दिएको छैन। विवाह 12 वर्ष प्रतिष्ठित बोर्डिङ स्कुल, 5 वर्ष कलेज पढेकी, 4 वर्ष एयरलाइन्समा काम गरेकी र अद्यावधि 3 वर्षदेखि सहरको एक अत्याधुनिक होटलमा सुपरभिजन अफिसर रहिरहेकी एक युवतीको नाम हो। उसको अनुभव र आर्जनको सहजै अनुमान हुन सक्छ। प्रदीपका युनिभर्सिटी पढ्दाका दिनहरू, सोसियल वर्कका लागि गाउँ जाँदा र कन्या कलेजमा पढाउँदाका केही वर्ष अनि लन्डन बस्दाको 1 वर्ष समेतको अनुभवले के अझै उसलाई अबोध भन्न दिइरहला। तथापि उनीहरूको मानसिकता आपसमा आफ्नो परिचयलाई कुमार कुमारीका अभेद्य शिला श्रेणीमै सीमित राख्ने हेतुको थियो, जबकि प्रेमको भाषामा लुक्ने लुकाउने कुनै कृति हुँदैन। आधुनिक सभ्यताका सम्बन्धमा सारा गुप्त ग्रन्थिहरू खुल्न सुरु हुनुको पहिलो लक्षण र परिवार विचलनको पहिलो प्रहर यही हुने हुन्छ। दाम्पत्य मनोमालिन्यको मूल विषादी यहीँबाट उब्जन सुरु हुन्छ। प्रदीप र विवाह अहिले ठिक त्यही बिन्दुमा छन्।

प्रदीप र विभा विगत 8 महिनादेखि परिचय क्रममा छन् र निरन्तर सम्पर्कमा छन्। तर यसरी एकाकी अपरिचित स्थानमा रात साथै बस्ने गरी निस्केको र यति निकटतम रहेको अवसर चाहिँ यो पहिलो हो। र पहिलो रातको पहिलो प्रहरमै उनीहरू आफूले आफ्नो अन्तसलाई यसरी ठगेका छन्। तथापि दुवैको मनोअभिप्राय यतिखेर यही सम्बन्ध सूत्रलाई दिगो दाम्पत्यमा कायम राख्नमा इच्छित छ झैं देखिन्छ।

बिहानै उठेर उनीहरूले पोखरा बजार डुल्ने निदो गरे। पहिले विवाह र पछि प्रदीप, सफाई र ब्रेकफास्टपछि पोसाक बदलेर निस्किए। बजारबाट फर्किएपछि 12 बजेसम्ममा उनीहरूको लन्च पनि यहीँ होटेलमै हुने निश्चय भएको थियो। अङ्ग्रेजी शिक्षा र व्यवसायले पनि गर्दा उनीहरूको दैनिकी खास गरी घर बाहिर रहँदा अङ्ग्रेजी तारिख र चालचलनमै व्यवहार हुने गर्छ। होटल हाताबाट निस्कदा निस्कदै बगैँचामा एक जोडी परिवारका बच्चा उड्ने अभ्यासमा बलात् र निरन्तर लागिरहेको उनीहरूले देखे। देखेर पनि त्यस दर्शनदेखि अप्रभावित नै उनीहरू निस्किए। पोखरा यद्यपि पटक पटक आइरहेका हुन्छन् काठमाडौँवासीहरू, र पनि उनीहरूको यो भ्रमण भने भ्रमण अभिप्रायले भन्दा पनि विशेष एक्लास रोमाञ्चको अर्थले प्रेरित थियो। आधुनिक हुने सुरमा भर्खरै मात्र लागेको भत्ताभुङ्ग धुलो मुलोको सहर पोखरा, सहरमा देख्ने र अनुभव गर्ने नयाँ विषय केही थिएन। पोखरा प्राकृत हुनुको लक्षण केवल फेवा वरपरको हरियाली र माछा पुस्रे त्यो पनि देखिएको अवस्थामा मात्र तिनले देखाउने गर्छ। आआफ्नो कोट काँधमा हालेर घामले ताता र राहता गाला पारी फर्केका युवा युगललाई होटल परिचरहरूले राम्रो जोडी ठानेर वा केले हो खुब गढेर हेरे। 10 बजे उनीहरू होटलमा फर्किए।

यी लोग्नेश्वास नै होइनन् भन्नेमा होटेलका मान्छेलाई हिजोदेखि सन्देह थियो। वास्तवमा उनीहरूको पति पत्नी तोलाई गान्धर्व विधिका भरमा पत्यार गरेमा पनि हिजै मात्र त मनोकामनाको मन्दिरमा यो सम्बन्ध संकल्पित भएको हो। सन्देह एक किसिमले उचित थियो। हिजो बिहान सबेरै 5 बजेको बसबाट आएर उनीहरू दिउँसो मनोकामना बसे। त्यहाँबाट साँझ पोखरा आई बासका लागि सरासर पारदीको यो होटल त्रितालमा आए। पछि बिन्दवासिनीको दर्शन र त्यसपछि फेवा किनारामा शान्त सन्ध्या व्यतीत गरी उनीहरू डिनरका निम्ति पुनः आफू बसेकै होटलमा पसेका हुन्। डिनरका साथ सुरापान र तत्पश्चात कोठा नम्बर 111 भनौँ सुहागरात बितेको हो। आज पोखरा खुलेको छ। पार्दीको त्रिताल होटलबाट बैदाम तालको सीमान्त सौन्दर्य दर्शन भएको छ। मङ्सिर महिनाको सुरु दिन अचेल जल समीरको शीतल स्पर्शले साँच्चै जीवन सङ्गीतको मार्गलाई सिंचित गर्दैछ। उत्ताल सरोवरको तरङ्ग सदृश पानीलाई छोए छोए जसरी उडेका बथान सेता चराहरूलाई देखाएर प्रदीपले विवाहको चिउँडोलाई चिमोट्यो। अय्या विवाहले नखरा पारी, अभियान त्यस्तो हुनुपर्छ। प्रसङ्ग बदलेर ऊ त्यो पारी घरहरू छन् नि, त्यहीँ गएर बस्नु भरे राति हुन्छ? प्रदीपले विवाहसँग सोध्यो। हुन्छ, के पाइन्छ र त्यहाँ बस्ने ठाउँ? जति पाइन्छ, हप्ताको 150-200 पर्ला। एकजोडी विदेशी आज बिहानैदेखि एउटा डुङ्गा लिएर तलाउको माझीमा गएर बसेका अझै बसेकै छन्। बाँच्ने ढङ्ग त्यस्तो पनि हुन्छ, विवाहले प्रदीपलाई उक्साए। दर्शनदेखि दिग्दर्शनसम्मका रोमाञ्चक कुराकानीहरू भए हुँदै रहे र लन्चपछि 1 बजेतिरबाट उनीहरू नौका विहार निम्ति निस्किए। फेवातालमा उनीहरूको डुङ्गा एउटा बुढो माझीले खियाएको छ र सुस्त चालेर डुङ्गालाई तालको उत्तर पाश्च्य वायव्य दिशा बैदाम फाँटतर्फ लगिएको छ। सुरुमा प्रदीपले पोखरा सहर सम्बन्धी र फेवाताल सम्बन्धी 2-4 प्रश्न बुढो माझीसित सोध्यो। लागु औषधिको व्यसन बढेको, युवाहरू जास्ती आभारा पङ्क भएर बिग्रेको, जातिगत धर्म प्रदाय लोप हुँदै गएको जस्ता आदि कुरामा उसको चिन्ता उग्र थियो। तलाउमा यदाकदा नाग देव देवीको लीला नर्तन हुने गरेको कुरा सम्झदा सम्झाउँदै ऊ निकै उत्तेजित भयो। ऊ भन्दै गयो, एकपटक एक जोडी केटाकेटीले राति, जुनेली रात थियो, त्यही नाग नृत्यलाई देखेर आत्तेर हो वा खुसीले हो हाम फाले नि। माझ दहमा सारीको फेरले केटाकेटी दुवै बाँधिएर हाम फाले। बुढाको आँखा छलेर उनीहरूले आपसमा हेराहेर गरे। सामान्य उत्तर पूर्वमा 1-2 पहाड, पछि सबै पहाडलाई उछिनेर माछा पुछ्रे टक्क र टलक्क उभिएको छ। दक्षिणतिर हरियो जङ्गल, बीबीचमा सेता कमेरो पोतेका ससाना गाउँले घरहरू छन्। नघिचै अघिल्तिर धान पाकेर सुनौला देखिएका फराक फाँट फैलिएको छ। कथाकथि धान काट्ने किसानका अभियान दलहरू पनि मोहक मुद्रामा देखिँदैछन्। विवाह किन चुपचाप? कविता आयो कि क्या हो? अँ कविता भन न बरु 2-4 भन। कसका कविता भनौँ? कसैका, आफ्नै भन नभए। मेरो कविता त तिमी नै भयो, तिमीलाई नै पढौँ कि? विवाह यो सुनेर एकछिन रोमाञ्चित भई अतिशय श्रद्धाले चाहिँ प्रदीपलाई टोकौँ टोकौँ मुखाकृति बनाएर, यति नक्कल पनि पार्न नजानेको भए प्रदीप पाण्डेले विवाह राणा जस्ती टप केटीलाई कसरी जालमा पार्ने नि? खिज्याई विवाह यतिखेर साँच्चैकै भाव विभोर थिए। विवाह पाण्डे अबबाट नट राणा। अँ होला, राणा इज राणा, खानदानी नाउँ, रोप्रभावको नाउँ। यहाँनिर प्रदीपलाई चिसो लाग्यो, प्रेममा तर जस्तै चिसोलाई पनि तातोमा अनुभव गर्न सक्नुपर्छ।

डोन्ट माइन्ड, तिम्रो नामसँग मलाई प्रेम छ, किन तिमीसँग मेरो प्रेम छ, तर मेरो नाउँ पछाडिको राणा मलाई राख्न नै देऊ, त्यसले मौकामा काम गर्नेछ। मेरो काम तिम्रो पनि त काम हो, त्यो म तिमीलाई पछि बताउँला, किन त्यसको पछाडि इतिहास छ। राणा इज रिच फ्यामिली, किङ्स फ्यामिली, त्यसमा शासकीय दर्प छ। प्रदीपलाई चोट लाग्यो भन्ने मनोविज्ञानलाई बुझेर सायद विवाहले यी शब्द सान्त्वनाका वचनहरू बोलिए। सेतो सुट, कालो टाई र कालो पावर चस्माले यतिखेर प्रदीपको व्यक्तित्वलाई प्रचण्ड शोभा दिइरहेको थियो। चाँच्चिकैको सम्भ्रान्त देखा पर्ने युवक प्रदीपको विद्युत योग्यतामा भने विवाह जस्ता अल्लारे युवतीले कुनै कमी महसुस गर्नुपर्ने ठाउँ छैन, हुँदैन नै। सेतो बैजनी कुर्ता सलवार र चुनरी अनि दामी गगल्सका साथ विवाहको बैंसको आकर्षणको त झन् बयानै भएन। विवाह यसबेला खुसीको चर शिखरमा थिए।

जात जात वनस्पतिका मोहक बासनाहरू लिएर आएको मन्द मन्द हावा, स्निग्ध कोमल घामका किरण र पानीका मिहिनी स्पर्शमा प्रदीपले रबर्ट ब्राउनिङका कवितालाई पढ्यो। आई सी माई वे एज बर्ड्स देयर ट्र्याकलेस अवे, आई स्याल अराइभ वाट टाइम वाट सर्किट फर्स्ट, आई आस्क नट बट अनलेस गड सेन्ड हिज हेल, अर ब्लाइन्डिङ फायर बल्स स्लिट अर स्टिफलिङ नाउ, इन सम टाइम हिज गुड टाइम आई स्याल अराइभ, हि गाइड्स मी एन्ड द बर्ड इन हिज गुड टाइम। विलियम वर्ड्सवर्थका कवितालाई पढ्यो। द आउटवार्ड सोज अफ स्काई एन्ड अर्थ, अफ हिल एन्ड भ्याली हि हेज भ्युड, एन्ड इम्पल्सेस अफ डिपर बर्थ हेभ कम टु हिम इन सोलिच्युड, इन कमन थिङ्स द्याट साउन्ड अस लाई, रोम रेन्डम ट्रुथ्स हि क्यान इम्पार्ट, द हार्भेस्ट अफ अ क्वाइट आई द्याट ग्रोड्स एन्ड स्लिप अन हिज ओन हार्ट।

पुराना हिन्दी सिनेमाका केही गीतका टुक्राहरू लगाई। साथको बुढो माझी समेत यी केटाकेटीको चुलबुले चालालाई देखेर रमाइलो मानिरहेको थियो। केही लज्जा, केही अचम्म मानिरहेको थियो। प्रदीपले आकाशमा उठिरहेको बादललाई देखाएर कालिदासको मेघदूतको वर्णन गर्यो एकछिन र उसलाई कतिपय आफ्ना विद्वताका कुरा केवल स्वान्त सुखाए हुने गरेको अनुभव यहाँ पनि पछि मात्र ठिक त्यस्तै लाग्दै थियो। प्रदीपले माझीलाई पनि एउटा गीत गाउन भन्यो, लोकगीत। नाइ, कहाँ आउँछ र? माझी अन्कनायो। आउँछ आउँछ झन् त तपाईँहरूलाई, यस्तो मजाले तालमा डुङ्गा खियाई यस्ता गीत लगाइसकिन्छ, प्रदीपले जोड गर्यो। गाउ न दाई, हामी कहाँदेखि गाएर आयौँ? युवतीको अनुरोध उसलाई पनि प्रेरणास्पद लागेछ क्यार। र बिचैमा आहा हो हो बुढो माझीले लामो लय तान्यो। माझी आहा हो हो जाम भने जाम तनी कहाँ, साखा छोडी मुगलानी दाएर। माझीलाई माया छ पानीको, सुनको चोला यही जिन्दगानीको। माझी हो हो जाम भने जाम तनी कहाँ, फुलको डोली फेवालाई तारी जाम, भो पिरती चुडेर पारी जाम। बुढोले मख आँखाको ताल लगाएर गायो। उनीहरूले मुग्ध चाहिँ भएर त्यो सुने। झण्डैले तीन सवा तीन घण्टा लगाएर पुरै फेवातालको आरपार विहार गरे उनीहरूले। ओ बा, ऊ ती घरहरूमा बास पाइँदैन बस्नलाई? डेरा के दुई चार रात? किन नपाइनु, दुई तिन सय लिन्छन्। उसो भए त्यो पारी डुङ्गा बिसाएर तपाईँ पनि एकछिन हामीसित हिँड्नुहोस् है त, हामीलाई त्यहीँ डेरा चाहिएछ कि, प्रदीपले माझीसँग भन्यो। कहाँ, हाम्रो डुङ्गा त्यसरी रोक्न मिल्छ र? म तारिदिन्छु, तपाईँहरू आफै जानु। हामी तपाईँको लागि पैसा दिउँला नि, किन फिक्री गर्नुहुन्छ? हामीलाई यहाँको कुरा कति थाहा छैन कि, बुढाले डुङ्गालाई किनारा लगायो। फर्केर फेरि डुङ्गामै पारी जानु छ, पारीबाट फेरि आउनु छ भने पछि र एकमुष्ट पैसा दिन्छौँ भनेपछि कुरा मान्यो। भने जस्तै उनीहरूले त्यहाँ साता दिनको लागि भनी डेराको व्यवस्था गरिकनै फर्किए। आकाशमा टप्प बादल टाकिएर आयो। पोखरामा यस्तै हो, एकछिनमा घाम एकैछिनमा पानी। विवाह तिमीलाई कस्तो लाग्यो, मजा छ अघि? प्रदीपले विवाहलाई उत्साहित गर्नलाई भन्यो। मैले त अबु तिम्रो लगनगाँठो समाइसकेपछि जोगत तिम्रो सोहीगत मेरो, माझीलाई लक्ष्य गरेर। राति चोर स्वरको डर त हुन्न नि अघि, वरपरका घरमा को बस्छ क्यारे? तल ओर्लँदै गर्दा बाटोमा विवाहले सोधे। केही पनि हुँदैन, कति फिकर गर्नु पर्दैन, सबै टुरिस्ट बसेका छन्, गाउँलेहरू सिधा सादा छन्, डराउनै पर्दैन, माझीले बतायो। सेतो खानेले त्यही अलिकति तरङ झिक्छ, त्यो पनि सधैँ होइन। दुई दिनका लागि अफिसको कामले पोखरा आएको प्रदीप र होटलका पाहुनालाई जोमसोमसम्म गाइड गर्न भने आएकी विवाहको बहानाले पार्दी पारी पाखामा साताव्यापी हनीमुनिङको विश्राम प्रबन्ध मिलाएर ढुक्कको अनुभव गरे। बेलुकाको खाना खाएर उनीहरूले होटलको बिल तिरे।

व्यापारीलाई खान भनी केही चिज किने, लगेजहरू लिए र 7 बजे साँझतिर करिब उनीहरू होटलबाट निस्के। अलिअलि पानी छिट्याउँदै थियो, डुङ्गा लिएर उनीहरू पारी तरे। पैदल यात्रा सुरु गरे पश्चात प्रदीपले लाडिएर नबोली पत्नीको चिउँडोलाई चिमोड्दै डर लाग्यो कि छातीको ढुकढुकीलाई छाम्न खोज्यो विवाह पन्छी। पानी रुझाउने झरी पर्न सुरु गर्यो, ओत खोजे, त्यहाँ ओत पाइने त कुरै थिएन। जाउँ यसै अलिकति त हो, कहिलेकाहीँ रुझ्नु पनि मजा हुन्छ, प्रदीपले विवाहलाई सहाराको हात दियो। पति पत्नी हात समातेर बिस्तारै तर लड्दै पढ्दै उकालो चढे। साँच्चै नढाँटी भन त विवाह, तिमीले मनोकामनासित के वर माग्यो? प्रदीपले रोमान्टिक हुन खोज्यो। ए त्यसो भए अहिलेसम्म मैले तिमीलाई भनेका सबै कुरा झुटै मात्र थिए? होइन होइन, एक्ज्याक्ट वर्ड भने पो त। प्रदीपले मलाई माया गरोस्, अचाक्ली माया गरोस्, यति माया कि भनेर मागे। विवाहले सहजै उत्तर दिए कि पत्यार लागेन। डेरामा पुगेर उनीहरूले घरधनीलाई गुहारे। नेत्रुक्क रुजेर कामदै आएका अतिथि जोडीले त्यसपछि दाउरा मागेर आगो सल्काइदिन अनुरोध गरे। डोरी मागेर कोठामा चिसा लुगाहरूलाई टाँगे।

आगोको रापमा अर्धनग्न एकअर्काको भिजेको शरीरलाई हेरेर दुवै बिस्तारै बास्ना लिप्त हुँदै हुँदै गए। निर्जन एकान्तमा निरापद स्थापित गरेर आफूलाई यो एउटा प्रेमी युगलले यस्तो कामाशयी वातावरण पनि पायो, यस संयोग निम्ति मानव प्रकृति धन्य छ। कामनाकी देवीले यस्तै अत्यल्प तर एकाङ्की संयोगको अपेक्षा गर्दछ। बासना पूर्ति निम्ति दुई प्रकृतिबीच यस्तै अनौठो उद्दीपन सामञ्जस्य खोज्छ। प्रदीप र विवाहको वाञ्छित मनोकामनाका लागि अहिले यस्तै समय र यही स्थानको अपेक्षा थियो सायद। अप्रतिभ अवर्णनीय कामवासना तुष्टिका खातिर के गरौँ कसो गरौँ भाइ, थरर र कामेका ओठ अङ्ग प्रत्यङ्ग आपस्तमा बलिष्ठ बाहुपासमा बाँधिएर उनीहरू क्रमात् आनन्दरूप अश्लील मुद्रामा एकाकार भए। बाहिर नगिचे कतैबाट खोल्साका कलकल निनाद र पङ्क्षीका सन्ध्या कलरवहरू सुस्त सुस्त प्रतिध्वनित भइरहेका थिए। विवाह र प्रदीपलाई भने ती कुनै पनि कुराको पटक्कै प्रत्याभूति भइरहेको थिएन र हुने कुरा पनि थिएन।

0: अध्याय दुई।
1: काठमाडौँ कुरिया गाउँ बागमतीको बगरैतिर एउटा पुरानो प्यागोडा शैलीको झिङ्गटी घर छ। वृद्ध मुरारी प्रसाद पाण्डे घन्टौँ घरको दक्षिण पश्चिम बार्दलीमा बसेर प्राय साँझ पख पित्तले हुक्का गुडगुडाइरहेका हुन्छन्। बुढो बकाइनाको रुखलाई हेरेर कल्पना मग्न होइ बस्नु मानव उनको दिनचर्या नै हो। उहिले राणाजीका दरबारमा जजमानी गरेर प्रशस्त पैसा र प्रतिष्ठा समेत आर्जन गरेका र पछि राजनीतिक परिवर्तनका कारण राणाशाही समाप्त भए पश्चात उपेक्षित जीवन व्यतीत गरिरहेका मुरारी प्रसाद सायद यस ठाउँका सबैभन्दा पुराना मानिस हुन्। अहिले उनको जुग भयो, त्यसैले उनी आफू आफैलाई उदाहरणमा मणि हराएको सर्पको उपमा दिन्छन्। राणाजीहरू शिकारमा जान्थे, पूरा पल्टनै सहित महिना दुई महिना पाल टाँगेर जङ्गलमा बस्थे। जङ्गलका जङ्गल हात्तीले घेरेर क्याम्प बनाउने ती दन्त्य कथाका जस्ता रोचक रोमाञ्चक किम्बदन्तीपूर्ण उनका संस्मरणलाई सुनेर बस्नेलाई फुर्सद कहिले। कोही परिहाल्यो बुढाको चक्रव्यूहमा भने पनि उनको लामो लेग्रो तानेर अनि त भन्न थालेपछि झर्को लागेर भाग्ने बहाना खोज्न थालिहाल्यो। मुरारी प्रसादका दुई छोरामध्ये एक जेठो मधुसूदन प्रसाद पाण्डे अमेरिकाको लागि नेपाली राजदूतावासमा प्रथम सचिवको दर्जामा छ। एक छोरी बीचमा र अनि त्यसपछि प्रदीप। प्रदीप तेस्रो र आखिरी सन्तान हो बुढाको। त्यसपछि आफू 42 वर्षको उमेरमै उनकी पत्नी परलोक पाइन्। पत्नी पीडा उनका लागि जीवनमा अत्यन्त दुस्सह त्रासदी भएर रहेको छ र निरन्तर 36 वर्षदेखि बुढा यही घरको यही बार्दलीमा यसरी नै तमाखु तानिआएका छन्। व्यथित सोचेर झोक्राउने उनको नियति भनौँ या दिनचर्या बनेको छ।

अघिल्तिरको आधुनिक बंगला जेठो छोराको विदेशीहरू बसेका छन्। ठूलो घराना कि बुहारी परेकीले मधुसूदनको भाग्य बल्चेको हो भन्ने चिन्ने जान्नेहरू जेठा छोराका बारे टिप्पणी गर्ने गर्छन्। तापनि छोराप्रतिको बाबुको विश्वास त्यति विधि अपत्यारिलो छैन, भलै छोराले बाबुको पनि वास्ता नराखोस्। प्रदीप चाहिँ दाजु बाउजूको छायादेखि पनि भर्सक टाढै बस्न रुचाउँछ। बच्चैदेखि उसको यही बानी छ कसैको दबावमा नबस्ने। तसर्थ प्रदीप राम्रो पढे लेखेको भएर पनि बुद्धिमान भएर पनि भने जस्तो जागिरमा लाग्न सकेन। बल्ल तल्ल राइजिङ नेपालको सहसम्पादकमा लाग्यो। त्यही पनि कति ठाउँ कोसिस लगाएपछि बल्ल संयोगले मिलेको। उल्टै कहिले त जागिरै छाड्छु भनेर झोक देखाउँछ। किन हो प्रदीप आएन? अस्ति नै आउनुपर्ने हिसाबले अरू बखत त फरक पार्दैन थियो। केही पर्यो होला, काम भ्याएन होला, अर्थात् के भयो कुन्नी? बागमतीको फाँट पुरै भरिन आँटेको छ। दिनानुदिन घरहरू थपिँदै जाँदछन्। देखादेखि स्याल कराउने कागहरू भन्कने बगरमा अब पुरा सहर बस्दैछ। सहर विस्तार हुँदैछ। ज्यापोहरू दिनरात खेतमा लुटपुटेका हुन्थे। काउली साग जात जातका तरकारीहरू हर हमेसा हरियाली हुन्थ्यो। देखादेखि बुढालाई विरक्त लाग्दो सहरको ग्याउँ ग्याउँमा आफू आफै पलायित भइरहे चाहिँ लाग्थ्यो। बुढा चारधाम, गङ्गासागर, बडाकाशी, गया, बद्रीनाथ गएका छन्। कुम्भ मेला, त्रिवेणी मेला तीन पटक गएका छन्। नदेखे नजाने कहाँ हो र? तैपनि अचेलका मानिसहरू बुढापाका भनेपछि हेपेरै पाखे सिद्ध गर्न खोजिहाल्छन्। पोखरा पनि 25-26 वर्ष पहिले गएको, लाइनै लाउरे ठग्ने थकाल्नेहरूका भट्टी पसल थिए। त्यही हो बजार भनेको उस बेला। त्यसभन्दा अघि पनि पाल्पा दरबारको खबर लिइ जाँदाको बखत बाटोमा पर्ने पोखरा झल्याक झुलुक सम्झनामा छ। अहिले सहर भयो रे, भयो होला। दुनियाँमा असम्भव के छ र? आँखा अगाडि कत्रो कत्रो चमत्कार भइसक्यो। रेडियो आश्चर्य भयो भनेको त अब त टिभी सिभी आएको अर्को आश्चर्य थपियो। घरै पिच्छे एन्टेना ठडिएका छन्। घर कस्ता कस्ता खर्चिला बनेका नि फेरि। कल्पनाको कुनै सीमा छैन, सिलसिला छैन। फुर्सदको समय भयो कि त तन्द्रालोकमा विचरण गर्ने र काल काट्ने बाहेक अरू कामै के र? बुढाहरूको भएमा नाति नातिना खेलाउने भुल्ने हो। मुरारी प्रसादलाई नाति नातिना खेलाउन नपाउँदा सन्निपात भएको छ। प्रदीप आएपछि त बिहेको कुरा नटुङ्गाई हुँदै भएको छैन। उनी सोचको समुद्रमा लगातार गोता लगाउँदैछन्।

रेग्मीको छोरीको कुरा धेरैचोटि भयो चलेको। उसकी आमा पनि त पूर्वियाकी छोरी नै हो नि। ओहो, त्यति बेला विवाद चलेको पानी चल्न हुने कि नहुने भनेर। अब त को पूर्वी को कुमाई, भेद अभेद भइसक्यो। प्रदीपले मान्यो भने कन्या बेच्छिन् भन्ने कुरामा शङ्का छैन। तर के हो के हो उसको रुचि पनि? कम्तीमा 5 वर्षदेखि कुरो भएको छ, कुरै मात्र भएको छ। पढाइ पुरा भएपछि भनियो, जागिर भएपछि भनियो, अब के को भाकानी? यसरी लामो वृत्तान्त सोच्दा सोच्दै बुढा उङ्न थाल्छन्। उङ्दा उङ्दै तन्द्रामै सपना देख्न थाल्छन्। भव्य विवाह मण्डप, पुरै चाँद तोडा पहिरिएका भारदार राणाजीहरू, वरिपरि बसेका सैनिक ताना बानामा, सनद जमा, यतिखेर मन परेको चाकरीदार छ भने उस कहाँ चाहिँ रोलवाला जरसाप कर्साप राणाजीहरूको पनि सवारी हुने हुन्थ्यो। सिभिलियन आफन्तहरू, इष्टमित्रहरू, आइमाई केटाकेटीहरू पुरै रम्बिएर खचाखच, ब्राह्मणहरू यज्ञमा वेदपाठ होम होमादि गर्दै थिए। ताज पहिरिएकी पुरी राजकुमारी सदृश दुलैलाई चारैतिरबाट मानिसहरूले घेरेर यज्ञ मण्डपमा भित्र्याइन्छ। साथमा कारचोबी भरेको पगडी बाँधेर, जामादार अङ्गोछा सुरुवाल पहिरेर दुलाहा प्रदीप झैँ झैँ राम रमिता बीच बुढा जल्यास हुन्छन्। ओहो, सपना पो देखिएछ झण्डै। देउसै देउ सपना देख्नु शुभ मानि।

उठेर यताउता हेरेर, बाजे हरि बाजे, बुढा काम गर्ने मानिस बाहुनलाई डाक्छन्। एकखेपहरू तमाखु भरेर ल्याऊ त, हराउँछन् र पुनः अघिकै तन्द्रामा प्रत्यावर्तित हुन्छन्। बरा राणाजीहरू उत्तराधिकारीको रोल बाँध्दाका वखत जङ्गबहादुरले वंश कलहको पहिलो बीजारोप गरेका थिए भने क्लास विभाजन गरेर त उनीहरू आफैले आत्मविनाशको सूत्रपात गरे। बुढा एक्लै गुनगुनाए। अस्पष्ट बोलेमध्येमा बुझिने वाक्यांश यति नै थियो। यत्तिकैमा तमाखु आइपुगेर उनी पुनः हुक्का गुडगुडाउन थाले। पछिल्लो 15 वर्षबाट बुढा अरू एक्ला भएका हुन्। छोरीको बिहे भयो, घर गई, छोरा बिहारीहरू छुट्टै बस्न लागे। प्रदीपको पढाइ चर्को भयो, व्यस्त हुन थाल्यो। यसरी झन्झन एक्ला सिधै एकौरिँदै गएपछि बुढाबुढीहरू बढी लेतना हुने हुनु स्वाभाविक हो। यो हरिबाजेलाई पनि 9-10 वर्ष पहिले मौजा जाँदा सर्लाईबाट उनी आफैले लिएर आएका हुन्। बिचरा विदुर कोही नभएको, उमेर घर्किसकेको मान्छे भानिज कहाँ बसिराखेको रहेछ, एला खपेर गाँजा खाएर टट्टु भएको रहेछ। गाँजा त अझै पनि खान्छ कि क्या लुकी छिपी? रामलखनले त भन्थ्यो, कहाँ हुजुर, गाँजाको लत नपर्नु एक फेरा परिसकेपछि छुट्नु धेरै मुस्किल पर्छ। खावस अब के गर्ने, बुढो हुन लागेको मान्छेलाई। बुढाले यो प्रसङ्गलाई पनि पन्छाए।

त्यसपछि उनले स्वास्नीलाई सम्झे, जीवन पुरे गोतामेकी छोरी जगत कुमारीलाई सम्झे, बिहेको कुरा, घरमा बुबामुमा हुँदाका अदबका कुरा, घर व्यवहारमा यति सिद्ध हस्त कि त्यही सिपलाई सहन गर्न नसकेरै ज्यामराजले पनि असमयमै उसलाई हरेका हुन् कि क्या। बुढा बेला बखत स्वास्नीलाई सम्झेर एक्लै कोकिएर रुने गर्छन्। टपक्क ढाकेर राखेकी थिइन् बरी जगत कुमारीले उनको घरलाई। मुरारी प्रसादको घरमा अब छिट्टै एउटा नयाँ अध्यायको प्रारम्भ हुनेछ, भइछाड्नेछ। हेरौँ कसरी नमान्दो रहेछ नाथे, नभए उही रोजोस् न त। उसले भनेकी कन्यालाई म आँखा चिम्लेर वरणी गराइदिन्छु। म पनि त दुनियाँ नबुझेको मान्छे कहाँ हो र, पोहोरै छिन्निसकेको, अलिअलि त अर्काको भनाई पनि खानुपर्छ नि। बुढा कड्केको भाव सोचको हाउभावले जनाउँथ्यो। भित्र कोही भरिङ चढेको शब्द सुनेर बुढा को हो भनी कराउँछन्। म बुबा, प्रदीप प्रवेश गर्छ। ए आयौ, किन त ढिला गरेको, दुई दिन भनेको पाँच दिन लगायौ त। अँ काम पर्यो, प्रदीपले पिताको चरणमा सिर्नु आयो। बाहिर फेर गए आए पश्चात प्रदीप बाबुलाई ढोक्ने गर्छ। तसर्थ बुढा छोराको पितृभक्तिप्रति गर्व गर्दै कुनै कुनै क्षण विह्वल भएर कटक्क रुनेसम्म गर्छन्। आजभोलि कहाँ पाएनु यस्ता पुत्र रत्न, बसन्तले खोजेको थियो तिमीलाई, बुढा छोराको कामको हेक्काले भ्याएसम्म विचार राख्ने गर्छन्। सुनाइदिए, ए बाबुको वचनलाई राखेर रा। तर कुरालाई भने उति महत्त्व नदी कतै प्रदीप आफ्नो कोठातर्फ गयो। त्यसपछि बुढाका उनै विरक्त र उराठीला अतीत समय सन्दर्भहरू उसै रीतले स्मृति पटलमा आउने र हराउने प्रक्रिया छँदैछ। चाँद झमक्क पर्यो। मुरारी प्रसाद उठेर आफ्ना बेडा बिस्तारा तह लगाई हुक्का चिलिम थन्काइवरी भित्र सायद कोठातिर लागे। सायद ओछ्यानमा गएर पनि उनको काम तिनै तिनै नानाभाती कुरा सोची बस्नु नै त हुनेछ। मानिस आफ्नो जुनीको धेरैजसो समय सपना बुन्न र सपना सजाउनमा खर्च गर्ने गर्छ। प्रदीपहरूलाई पोखरा पारदी पारी चौथो रात पनि बस्नु रुचिपद लागेन, अथवा भनौँ त्यस्तो आवश्यकता बोध तब रहेन, र उनीहरू पाँचौँ रातको बास बस्न घरै आइपुगे। अफिस, घर र अन्य सबैतर्फी व्यावहारिकताका बसमा काठमाडौँले उनीहरूलाई आज यहाँ तान्यो। अन्यथा हनीमुन यात्राको रमाइलो रहर नै टुङ्गिएको भनेर त कसरी मान्ने यति छिट्टै। बसबाट उत्रेर विवाहलाई सिधा ट्याक्सीमा नक्साल घरमा छाडे पश्चात प्रदीप पाण्डे अहिले 6:30 बजे आफ्नो घर कुरिया गाउँ आइपुगेको छ। घर घर जस्तै लाग्दैन उसलाई, तथापि ऊ घर आइपुगेको छ।

मैसापको टुर गजब भए जस्तो छ नि. हुन्छ नि, निकै हुने खाने चाहिँ देखिन्छ त स्मार्ट. मुर्गा राम्रै फस्यो कि कसो जालमा? भर त छाडा नबोलाइ सिके तेरो बाजे हुनेवाला बिनाजुलाई. ए सिखा भन् त, के साँच्चै राम्रो छ अरे प्रदीप? ओहो हो, कुरो यहाँसम्म पुगिसक्यो. कुरै नगरौँ, कुएको गोलबेडा जस्तो छ, दुरुस्त गोलबेडो. सिखाले अब एउटा थप कुरा पाई बिभालाई जिस्काउने. मुमा हजुर, यी हजुरको मैसापको सवारी भयो के अरे जोमसोमबाट, चर्को स्वरले बोलाएर अनि सुस्तरी बिभालाई जनाउ दिए. मुमा हजुर चिन्तित होइसिँदै थियो के तेरो बारे? बिभा र सिखा दुई जुम्ल्या दिदी बहिनी. बिभाभन्दा सिखा अढाई घण्टाले कान्छी. यी दुई बहिनीका बीच कुनै ग्रह मिल्दैन, सधैँ काठमार कलह. बिभा बढी प्रछन्न छ र सिखा बढी अन्तर्मुखी, तर पनि एकअर्कालाई उल्ल्याउन जिल्ल्याउन भने दुवै बराबर. अब त उमेरले पनि धेरै परिपक्व भइसके, तर पनि केटाकेटी झैँ लुछामार. द्वन्द्वको स्तर भने उही नै र उत्तिकै. बिभालाई घर छाड्न आएका बखत अघि ट्याक्सीमा शिखाले प्रदीपलाई झुलुक्क देखेकी थिए. बस त्यही बारे दुईको लडाईँ चर्को हुँदैछ. बिभाले प्याच्छ, के तँलाई ईर्ष्या लाग्यो, डाढो लाग्यो भनी छेडकसी. त्यो त तेरो स्वभाव पो, मलाई के को ईर्ष्या, किन डाढो नि? इ शिखाले हेय पाराले ओठ चेप्राएर बुढी औँलो देखाइ प्रतिवाद गरे. च्याम्पटी भिरेर यत्रो धाक ईर्ष्या भन्दा साथ उसलाई हठात एक पुरानो घटनाको स्मरण भयो. सेन्ट मेरिज स्कुलमा क्लास नाइनमा पढ्दा ताक सेन्ट जेभियर्सकै जगदीश श्रेष्ठ भन्ने एउटा केटाले शिखालाई खुब पछ्याउने गर्यो. स्कुलको घन्टी लगेर ठिक्क ढोकाबाट निस्कने साथ सधैँ जसो साइकलमा अघिल्तिर आएर त्यो केटा शिखाको बाटो काट्थ्यो र नगिज फुटपाथमा उभिएर हलो भन्थ्यो. पछि हलो शिखा भन्ने सम्मको भयो. शिखा निहुरिएर सुरु हिँड्थे, र पनि एक दिन होइन, दुई दिन होइन, हमेसा त्यसो गरेपछि पछि त शिखा स्वयं पनि एक किसिमले त्यसो चाहन नै लागे. कुनै दिन झुक्किएर पनि त्यो केटा आएन भने शिखालाई नरमाइलो लाग्ने भयो. र त्यही कुरा उसले एक दिन बिभालाई भने. उनीहरू एउटै क्लासमा पढ्थे. बिभाले पनि त्यस केटाको शर्तीकलालाई केही अंशमा अनुमान गरेकी नै थिए. बस भोलिपल्टबाट उसले साइक्लिङ सुरु गरे, र पछि आखिर बिभाले त्यस केटालाई शिखासित विमुख गराएर आफ्नो बसमा पारिकन छोडे. मुमा हजुर आइन्. ए छोरी, त छिट्टै आइस् त, प्यारो गरी सोधिन्. जोमसम धेरै टाढा छैन नि मुमा हजुर, त्यहाँ धेरै बस्न पनि थिएन नि. बिभाको यो सहज उत्तर थियो. आखिर एयर होस्टेज छँदा पनि ऊ निकै पटक जोमसम गएकी नै हो. मुमा हजुर, बिभाले राम्रो केटो रोजेर आएकी छ अरे के बिहे गर्न, त्यसो भएर पो ऊ घर हतारिएर आएकी. धेरै बाटो नभई सिखा त, बिभाले उसमाथि हात चलाए. गर्नुपर्छ नि बिहे, तिमीहरू दुइटैको बिहे गर्न बितिसक्यो. बुबा हजुरको चिन्ता त्यसैमा नै छ नि अचेल खै, र भने जस्तो केटो मिलेको, केटो मिलिसकेको छ भने? शिखाले उत्ताउलिँदै भने. खै कहाँ मिल्यो, देखाऊ न त, मुमा हजुरले सोधिन्. देखा न त तस्विर, अनि किन ढिला गर्छिस बेकार? मलाई डाढो गर्छ भन्ने लागेको छ भने म बाहिर आइदिन्छु, शिखाले बिभालाई अरू जिस्काए. यी अचेलका केटाकेटी त के विधि पातिएका, ब्यागमा केटाको फोटो राखेर हिँड्ने. हाम्रा पालामा भए? हजुरका पाला कहिले नि? हजुरहरूकै पाला होइन जिजु बुवा हजुर भरेङमा खुड्किलै पिछे तरुनी आइमै राखेर समात्दै हिँड्ने भनेको? हजुरहरूकै जमाना होइन? राम्री स्वास्नी मान्छे सडकमा हिँडिरहेकी देखिए कि त पल्टनले घेरेर दरबार भित्राउने, र बुबा हजुर भाइ बुबा हजुरलाई पालै पालो मुइया बनाउन नजराना टक्राउने? बिभाले मुख छोडी. राणाशाही खत्तम हुनका कारण त उनीहरू यस्तै बेबिचारले मैमत्त हुनु पनि एक थियो प्रमुख कारण. शिखा राणा आज पहिलोपटक दिदीको स्पष्टोक्तिसँग यहाँ प्रभावित भए. भलै दिदी आफू कम बेबिचारी छैन भन्ने कुरा उसलाई राम्रै थाहा छ. बिहेको कुरामा बढी संवेदनशील हुने उसको घरको परिपाटीसँग विवाह विक्षुब्ध थिए, त्यसैले पड्किए. राणाजीहरूका दरबारमा भित्र जेसुकै भए तापनि बाहिर दुनियाँदारमा पुरा अदा आमद देखाउनुपर्छ, तिमीहरू धेरै छाडा नहौ बड, बुढीले बकबन्दित गर्न खोजिन्. छाडा हुने कलाको स्कुल नै राणाजीका दरबारहरू हुन्छन् भने त्यहाँ फेरि राणाजीकै छोरीहरूलाई चाहिँ लगाम किन नि? विवाह तै पनि चुप लागिन. मुमा हजुर स्वयं बरु एउटा पुरानो घटनालाई सम्झेर चुप लागिन्. हेरम्बसँग उनको रोमान्सको चरम अवस्था थियो. त्यस्ताका तबेला र गाईगोठ हेर्न भनी गोपाल भन्ने एउटा जवान गुरुङ केटो उता घरमा राखिएको थियो. मुमा हजुर कहिलेकाहीँ आफ्नो किनमेलमा सोझो गुरुङ केटो जेलजाल गर्दैन भनेर उसलाई बजार पठाउने गर्थिन्, र ऊ बेरोकटोकमाथि आउने जाने गर्थ्यो. विवाह कलेज पढ्ने जवान छोरी त एक दिन राति बेडरुममा जबर स्वाँठ त्यही गुरुङ केटासँग पो खेलिरहेकी. मुमा हजुरले सिधै बुबा हजुर कहाँ गएर बेहोरा जाहेर गरिन्. आफ्नो मनमुटाप कम गर्ने बहाना मिल्यो उनलाई.
बुबा हजुर सिरानीमाथिको बन्दुक थुतेर हानिएर सिधै छोरीको कोठामा पुगे। गर्दनमा बन्दुकको नोक दागेर त्यहाँबाट नाङ्गै पछि पछि हटाइएको गोपाल गुरुङको होसआवास एकैचोटि भरिङबाट खुरमुरिएर भुइँतलाको बरन्डामा पुगे पश्चात खुल्यो। त्यहाँबाट सास तालुमा तानेर सुईकुच्चा ठोकेको बरु गुरुङ केटो नामो निशान एक थोपा निस्सा कतै नछोडी बेपत्ता भयो।

छोरीहरूलाई जिस्काएका खण्डमा बुढी आफैको पनि पोल खुल्ने भएले बहस सर्कियो कि त मुमा हजुर चुप रहन्छिन्, चुप भइन्। गुरुङ केटासँगको त्यस रातको रहस्यलाई बुबा हजुर समक्ष मुमा हजुरले पुर्याएको भनी चाल पाएपछि त्यो ताका विवाह मुमा हजुरसँग यति क्रुद्ध भएकी थिए कि बयान छैन। एकताका हेरम्ब अङ्गलको विषयलाई लिएर बुबा हजुर र मुमा हजुरका बीच चलेको संग्राम, दरबारभित्रको झगडा, दुनियाँ रैतीलाई देखाउनुहुन्न भनेर मात्रै साम्य भएको थियो। अन्यथा हेरम्ब अङ्कल र मुमा हजुरका बीचको गुपचुप अझै पनि छँदैछ भन्ने कुरा साँच्चै दरबारको आँखाबाट उज्याल भएको कहाँ छ र? शिखाले यसैबीच घरको प्रगतिशील परम्परा प्रसङ्गलाई सम्झे। मुमा हजुर, यदि बिहे नै नगरिकनै आफूले रोजेको मान्छेसित छोरी हिँडिरहे त्यसो भयो भने के हुन्छ? शिखाको यो प्रश्नको वक्रोक्ति विवाहप्रति लक्षित थियो। हामी राणा कुलघरानामा हुर्केकी छोरीले एक रात पनि माइत घर छाडेर पराया घरमा बस्न गएका खण्डमा उसको पुरै पाणी ग्रहण नगरिए तक पुनः सो घरमा पसाइँदैन। मुमा हजुर शुभलक्ष्मी राणाको कडा जवाफ थियो। उसो भए विवाह राणाले बाहिर कतै एक पर्णकुटीको छिट्टै बन्दोबस्त गरे भयो। शिखाले विवाहलाई थप छेडानी। पर्णकुटी किन नि? राजप्रासादै खोज्छे के ठानेकी छस् तैँले विवाह राणालाई? विवाहले पनि गर्वोन्नत स्वर र शब्दले आफ्नो प्रतिवाद गरी। देखेकी छु, प्रदीप पाण्डेको राजप्रासाद पनि यिनै आँखाले देखेकी छु। विवाह यहाँनिर अलिक सशङ्क भई, चिनेकी पनि छस् साँच्चै तैँले प्रदीपलाई? शिखा विवाहलाई जिस्काउने हेतुले नै थुप्रै पेन्टिङहरू लिएर पुस्ने बहानाले उसको कोठामा आएकी थिए र विवाह यात्राबाट भर्खरै फिरेकीले आलमारीमा लुगाहरू मिलाउँदै थिए, अव्यवस्थित सामानहरू त लगाउँदै थिए। मुमा हजुर छोरीहरूको सवाल जवाफको तात्विक अर्थ नबुझेकीले भेट भयो कि त झगडा सुरु भइहाल्यो कुकुर बिरालोको जस्तो भन्दै अल्छे पाराले निस्किन्। निस्कदै उनले तिमीहरू केही खान्छौ भने किचनमै बन है भनी गइन्। उनीहरू बीचको वाकयुद्ध सम्भवतः हात हालहाल नभए तक टुङ्गिँदैन, त्यसो भएको उदाहरण छैन।

नक्साल नारायण चौर पश्चिमोत्तर दिशातर्फ एक पुरानो ब्रिटिस डिजाइनको दरबार जस्तो र दरबार जत्रै घर छ। सेनानी मृदङ्ग शमशेर राणा, क्याप्टेन अनिरुद्ध शमशेर राणा र इन्जिनियर शरद शमशेर राणा भाइहरूको संयुक्त पैतृक घरको अघिल्लो मोहडाको पुरै एक कौलमा अद्यावधि मृदङ्ग शमशेरको परिवार बसेको छ। सेनाको सर्भिस भएकोले कहिले कता देशका विभिन्न भागहरू र विदेशमा पनि बस्नु जाइरहनु पर्नाले मृदङ्ग शमशेरको परिवारको एक सुनिश्चित यही थलोमा बसाइ हुन्छ भन्ने यकिन छैन। धेरै समय एकै थलोमा बस्नु परेबाट उनले एक घर विराटनगरमा पछि बनाए, तर त्यसमा उनको कुनै एक गुप्त प्रेमिकाबारे प्रेरणा रहेको थियो भनिन्छ। भलै बनाईमा विश्वास नगर्नु अर्को कुरा हो, तर विवाह र शिखाको भने अधिकतर समय काठमाडौँको यही घरमा बितेको छ। अर्थात् छोरी मान्छेहरू भएका कारणले र पढाइका दृष्टिले पनि ठाउँहरू बदलिरहनु उचित नहुने हुनाले र मुमा हजुर स्वयं बाहिर गई बस्न नरुचाउने हुनाले समेत यो घरबाट उनीहरूको साथ सकभर छुट्याइएन। हालका केही वर्षहरूमा भने फाइन आर्टमा मास्टर डिग्री गर्न भनी शिखा कलकत्ता बसी। विवाह जागिर खाएर यताउति लागि, तथापि घरैमा बसी। सुरु दुई वर्ष जति आफूहरू दुवैजना हिन्दुस्तान बस्दा छोरीहरूलाई भने स्कुलमै बोर्डर गरेर राखेका थिए मृदङ्ग दम्पतिले। अब भने उनीहरू आफै बुजुर्ग भइसकेका छन्, जतासुकै जाउन्। फराकिलो कम्पाउन्ड, नाना जातका फलफुलका बोट बिरुवाहरू, सम्भार नपुगे तापनि मजबुतीका साथ बनाइएको उँचो र जब्बर पर्खाल, देख्दैमा पुरानो प्रताप सम्पन्नताको झझल्को दिलाउने तीन गुम्बजवाला सेतो र बुट्टा बुट्टा कपेर बनाइएका लहरै स्तम्भद्वारहरू भएको चारतले विशाल दरबार, नक्साल दरबार। मृदङ्ग र शुभलक्ष्मीको दाम्पत्य सम्बन्ध कहिल्यै सुमधुर रहेन। गृह कलह निकै पटक, निकै चर्केर पनि केही न केही कारण परिवार टुक्रन भने सक्दैन थियो। कुनै न कुनै उपाय सम्झौता भइ नै हाल्थ्यो। मृदङ्ग शुभलक्ष्मीको पहिलो सन्तान छोरो सारङ्ग शमशेर राणा पनि सेनामै छ। सारङ्ग शमशेर राणा टेबल टेनिसको राम्रो खेलाडी पनि हो। खेलाडीकै हैसियतले उसको सेनामा बहाली पनि भएको हो र चाइना जाने पहिलो नेपाली पिङ पङ टोलीमा सारङ्ग शमशेर सायद पहिलो नम्बर खेलाडी थियो। पाटनकी पृथुल जङ्की छोरीसँग बिहे गरेर अब त ऊ दुई छोरी एक छोराको बाबु पनि भइसकेको छ र अहिले उसको परिवार तिब्बत स्थित महावाणिज्य दूतावासमा कार्यरत रहेको छ। अरू तीन भ्रूण गर्भमै मरे बरा शुभलक्ष्मीका। अहिले उनी शरीरमा अनावश्यक मासुका लाम्टाहरू बढेर झोल्ली भद्दा भएको हुँदा दुखी छिन्। धेरैजसो समय उनी त्यसैले घरमै धर्मकर्ममा चित्त लगाई दिन बिताउने गर्छिन्। शुभलक्ष्मीको सुरु वैंशदेखिकै एक साइनोले देवर पर्ने मानिस हेरम्बसँग अनुचित सम्बन्ध थियो र अझै छँदैछ। यस कुरासँग सबै चिना परिचयका मानिसहरू परिचित छन्। जम्ल्याहा यी दुई छोरीहरू सम्भवतः हेरम्बाकै सन्तान हुन् भन्ने अड्कल जानिफकारहरूको छ। तसर्थ पनि मृदङ्ग शमशेरको घर र छोरीहरूप्रतिको मोह चटक्कै मरेको हो भन्ने तर्क यथावत गर्ने गरिन्छ। बिहान अबेरसम्म सुत्ने, दिउँसै लोग्ने स्वास्नी ढोका थुनेर सुत्ने, आएका मानिसहरूलाई सुकला होइसिया छ, खोपीमा राज होइसिया छ, बाथरूम गइसिया छ आदि भनेर घण्टाभर कुराउने, अझै पनि आफू शासनमा भए जत्तिकै शान देखाउने प्रयत्न गरिन्छ। पूरा कायदा कानुन बाहिर देखाउने र भित्र बेहोरिने अलग अलग कोठाका सजावट, आइमाईका श्रृङ्गार, बोली आभिजात्य प्रयोगको परिपाटी हुन्छ। चस्मा लगाएर चामल केलाउन बरन्डामा बसेको बुढी आइमाईलाई हेर्नु सधैँ दिउँसो ठिक उही र उस्तै लिबासमा मसिना उसिना र बीचको अरुवा गरी तीन थरी चामल अघिल्तिर राखेर उँधी बसेकी हुन्छे। यत्तिकै ढोके बैठके हुक्के जस्ता पुराना चाकरको चलन नाउँमा चाहिँ हटेको छ, तर गाई पाल्ने गोठालो घोडा पाल्ने सहिस जस्ताको चल्ती भने अध्यावधि पनि छँदैछ। राणाहरूको रैसी भनेपछि कस्तै नभएको खुइली टाटको अनुहारमा पनि केही न केही झल्की नै हाल्छ। बुढी छोरीहरूको खुब चाह गर्छिन्, छोरीहरू अझै बालकै छन् भने चाहिँ गर्छिन्। यदाकदा कसैले उनीहरूका बारे अप्रिय बोल्यो व्यवहार गर्यो भने बुढी जीव ज्यानले प्रतिवाद गर्छिन्, तर बाबु मृदङ्ग शमशेर भने घरेलु व्यवहारिकताको कुरादेखि हमेसा पृथक नै रहन्छन्, रहने चेष्टा गर्छन्। लोकलाज नैतिक मानमर्यादाको पनि उनी उतिविधि वास्ता राख्दैनन्। त्यति फुर्सद पनि हुँदैन उनलाई। वर्दीमा बाहेक उनी धेरैजसो समय टिल्ल मातेकै अवस्थामा हुन्छन्। आइमाईहरू पनि प्राय सबै रक्सी खाने, चुरोट पिउने, खासकन यौन व्यभिचारका प्रश्नमा आपसमा छाडा खुल्ला व्यवहित हुने, तर सर्वसाधारणसँगको सम्बन्धमा भने सधैँ रिजर्भ, सधैँ कडा सतर्कता। उनीहरूलाई दम्बमा भर्छ, केवल क्लास देखिनुमा वास्ता छ। घरकै मात्र सबै जहान भेटिने हुन् भने एकैचोटि मेला लागे जत्तिकै हुने हुन्छ। तीन दाजुभाइका तीन गोठ सन्तान, तर सबै लाखापाखा, आआफ्नै आर्जन, आआफ्नै गृहस्थी। तीनमध्ये मृदङ्गकै परिवार संक्षिप्त छ। छनलाई त उनका पनि बाहिर थुप्रै आइमाईसँग रसबस बसेको बताइन्छ।
तर पनि घरको सम्पत्तिको र आफन्तहरूमाथिको व्यवहारमा हुने संसर्गका लागि भने आफ्नो गोप्यता थाती राखेरै स्वास्नी मान्छेहरूसँग सम्बन्ध राख्छन् उनी, उनका आफन्तहरूले भन्छन्। आइमाई र सर्प एकै खाली वक्र गतिका जीव हुन् भनेर चाहिँ मृदङ्ग सम्झेर बेला बखत प्रसङ्गमा भन्ने गर्छन्। लहरका बेला उनी मान्छे हुनहारका हुन्छन् र रिस चढेका बेला चाहिँ मान्छे काटिहाल्ने पनि बेर नलगाउने खालका, यस्तो धेरै पटक देखिएको छ।

जतिखेर पूर्व पश्चिम राजमार्गको नक्सा पनि बनेको थिएन, पुरै नेपालका पहाडी प्रदेश घोडामा घुमेका छन् उनी, पैदल डुलेका छन्, देश विदेश धेरै सम्पर्कमा आएका छन्। तर आफ्नो घर परिवारका बारेमा भने मानसिक अतुष्टिका खातिर सधैँ कुण्ठामा जिएका छन्। छदमामा गुज्रनु परेबाट उनी हमेसा लोक प्रचलनदेखि विमोहित देखिन्छन्, विरक्त देखिन्छन्। तसर्थ पनि घरको आन्तरिक संरचनाको चिन्ता शुभलक्ष्मीकै जिम्मामा ज्यादा छ।

शुभलक्ष्मी, पश्चिमी राजा ब्रिज जङ्गबहादुरकी छोरी, सौन्दर्यश्री र सम्पत्तिश्री दुवैले परिपूर्ण, धेरै गुण विशिष्टता विद्यमान छँदाछँदै पनि एकाध केही कमजोरीले गर्दा खानदानमा उनको उति राम्रो प्रतिष्ठा छैन, राम्रो छवि छैन। र अब छोरी विवाहको बाहिरी सम्पर्क पनि खासकोस टिका टिप्पणीको विषय हुन थालेकोले बुढीले अरू मानमर्दन हुनुपर्ने, अरू लज्जास्पद परिस्थितिको सामना गर्नुपर्ने अवस्था छ। शेखाले बाहिर सर्भेन्ट क्वार्टरको छानामा बसी प्रेमालाप गरिरहेका परेवाका जोडीलाई देखिए। तत्पश्चात उनीहरू बीचको रतिराग विलोम दृश्यलाई देखिए। झ्यालबाट सिधा अगाडि पटाङ्गिनीमा झम्मको कदमको रुख छ, हाराहारीमा र उत्रै थलकमलको अर्को रुख छ। शेखाले बाहिरको आफ्नो विरेचित ध्यानलाई समेटेर भित्र कोठामा एकत्र गरे। विवाहसितको अहिलेसम्मको उसको संवादले गम्भीरता पनि ग्रहण गरेको सायद यो पहिलो अनुभव हो। यसबारे उसले दोहोरो तात्पर्यसँग सोचे। उनीहरू उत्तेजित पनि भए, आक्षेप प्रति आक्षेप, आक्रोश प्रति आक्रोश चर्काचर्कीमा पुगे। र पनि कतिपय यस्ता द्वैत स्वार्थ समीकरणको प्रश्नले गर्दा एक निश्चित ध्रुवमा पुग्ने चाहिँ भएर रहे र एक संवेद्य स्थितिमा स्थिर रहे। उनीहरू एकछिन अङ्ग्रेजीमा बाजे, दर्शनको गहिराईसम्म गएर विवाद गरे। आई माई लहरा हो ऊ पराश्रय खोज्छे, आई माई आगो हो ऊ पत्थर पगाल्छे। शिखाले पुस्तकीय ज्ञानको आर्जनलाई आफ्नो संलापमा प्रयोग गरे र उसले दिदीलाई जवानीको वेगमा बहकिएर यसरी बरालिनुले एक दिन दृष्टिहीनताको घातक अन्यलमा जीवन अल्मलिने निश्चित छ भनेर सम्झाए। एक सुनिश्चित बिन्दुमा स्थिरताको आग्रहले आधार खोज्न र आधार अजमाउन अनुरोध गरी, अनुरोधमा हार्दिकताको ठूलो आशान्वय थियो, आत्मीयताको मुक्त अभिव्यञ्जना थियो। घरको र घरेलु ससम्पर्कको अपवादलाई हाँक गर्न पनि उनीहरू बीच आपसमा ऐक्य हुनु वाञ्छनीय छ। आत्मीयताको स्थितिमा विवाहले पनि आफूले प्रदीपसित मानस रूपले बिहे नै रचिसकेकी छु बहिनीलाई बताई। बिहे कुनै काँचको पुतली खेल हो, थोरै ख्यालख्याल हो, त्यसै हो भने रजिस्ट्रेसन गरा, शिखाले दिदीलाई अगाडि सम्झाए। विवाह र प्रदीपको सम्पर्क फ्रेन्च भाषा क्लासबाट सुरु हुन गएको र अध्यावधि पनि उनीहरूको सधैँ जसो त्यसै सन्दर्भमा भेट हुने गर्छ। दुवैजना पेसाले र बहुभाषा रुचिले गर्दा पनि फ्रेन्च सिक्ने क्लासमा पुगेका हुन् र संयोगले उनीहरूको सम्पर्कलाई यसरी अघि लगायो। शिखाले भने हालैको आफ्ना एक चित्र प्रदर्शनीको क्रममा प्रदीपलाई चिनेकी थिए। उसले यो चिन्जानलाई त्यति गहिरो अर्थ दिएकी पनि छैन र उति धेरै सम्पर्क हुने संयोगहरू परेको पनि छैन। उसका चित्रहरूका बारे राइजिङमा प्रदीपको एउटा आर्टिकल छापिएको थियो केही दिन पूर्व। चित्रलाई गहिरो बुझ्ने त उसको सामर्थ्य थिएन, तथापि सरसर्ती हेर्दा परिचयको स्तरमा समीक्षा दृष्टि राम्रै थियो भन्ने भनाई शिखाको रहेको छ। प्रदीपले त्यसै वखत शिखासित एक संक्षिप्त अन्तर्वार्ता पनि गरेको थियो जो साथमा छापिएको पनि छ। त्यत्तिकै बलमा पनि प्रदीपका बारे ऊ भन्न सक्छ, मानिस सुयोग्य नै हो, कुरा यति नै हो। समयको वृत्त बदलिएको छ, मानिसका आवहावा रहनसहन दिनानुदिन परिवर्तित हुँदैछन्। परिष्कृत त्यसलाई नमानेकै खण्डमा पनि मानिसको इच्छा बाहुल्यले आविष्कार सामर्थ्यले दिन प्रदिन सीमा नागिरहेछ। संसार संसर्गको कुनै पनि रेखाबाट असम्पर्कित रहनु अब सम्भव छैन। बाबुबाजेका राणा रवाबको सीमा सीमित घेरामा व्यञ्जित वर्जना सुख थियो, अबको पुस्ता कुनै पनि अर्थमा त्यति सङ्कुचित र त्यस्ता वञ्चनापूर्ण अहङ्कारमा रत्तिर रहन सक्दैन।

विवाह, शिखा, युद्धाशैल, सामन्त कोही पनि राणा सन्ततिहरू दुनियाँदारका छोराछोरीसँग भेट्दा व्यवहारमा घुलमिल हुँदा यो कुरा प्रत्यक्ष महसुस गर्दछन् कि अबै पनि चन्द्र शमशेर युद्ध शमशेरको जस्तो रूप देखाउनु र कृत्रिम शासकीय प्रभावको कुण्ठा दुनियाँमा राख्न खोज्नु त्यो एक निच मूर्खता हुन्छ, अशोभनीय दृष्टता हुन्छ। शिखा वा विवाह राणाको व्यापक सम्पर्क र साहचर्यले दुनियाँको धेरै ठूलो फराक फाँट देखिसकेको छ, भलै सम्पर्कको स्वोद्देश्य फरक फरक अर्थको होस्। आजको उनीहरूको सम्लापले जीवनका धेरै गम्भीर र धेरै अछुता प्रश्नहरूका यिनै पक्ष प्रतिपक्षलाई सीमासम्म पुगेर पर्गेल्ने चेष्टा गरेको छ। अगाडि आँगनमा पिङमा एकपछि एक आलै पालो साना केटाकेटीहरू खेल्दैछन् र अलि ठूलाहरू भकुण्डो वा ब्याडमिन्टन, पर बगैँचामा चराहरूको चर्को चिरबिर सुनिँदैछ र त्यसकै बायाँपट्टि फुलबारीमा सुकुचामाली बिरुवामा पानी पटाउँदैछ। त्यहीँनिर पर्खालको आडबाट एक ज्यौँदै भ्याकुतालाई मुखमा च्यापेर कालो सर्प दुलोभित्र पस्यो। साँझ अधिकतर गाढा हुँदै जाँदो छ र उनीहरूको बहस पनि सायद टुङ्गोमा पुगेको छ। शिखा झ्यालबाट पुनः हटेर पेन्टिङलाई सकि नसकी दुई हातले उठाएर आफ्नो कोठातर्फ लागि। विवाह पलङमा पल्टेर सुस्ताउँदै आफैबारे सोचमग्न भई, सोच्ने कुरा धेरै थिए विवाहका र पनि अहिले ऊ प्रदीपबारे सोचमग्न भई।

0: घर पछाडि नालीको तल पेटीमा एउटा चिप्ले किरा घस्रेर आफ्नो आङ्को रियालले आफ्नै बाटोको डोब बनाउँदै गइरहेको छ। शिखा काउली फुल टिप्नलाई अराउन भनी सर्भेन्ट क्वार्टरतिर जाँदा जाँदै त्यो दृश्य देख्छे। अचेल मङ्सिरमा पनि कहाँबाट चिप्ले किरा? ऊ सोध्छे। कुनै कुरा बेमौसम पनि हुने गर्छ, व्यर्थ पनि। नयाँ संसारको विकृतिग्रस्त स्थितिप्रति कल्पनाशील हुने पेन्टिङको प्लट मिल्यो उसलाई। शिखा अचेल जागिरको चेष्टामा छे, आर्जनको निम्ति एक भरपर्दो स्रोतको खोजीमा छे। पछाडि नोकरहरूको घरको नजिकै गएर उसले दुलोमा खेलिरहेको एउटा बच्चालाई बोलाई। रोगी फोरी बच्चाहरू झिँगा भन्काएर र्याङ र्याङ गरिरहेका, भित्र कोही लोग्ने स्वास्नी बाजिरहेको, सायद रुवाबाची झगडा गरिराखेको। बुढो गोरम्बा बाहिर जिङरिङ र छ्यानिरे आँगनको डिलमा टाउको समाई झोक्राइरहेको संक्षेपमा एक दारिद्र्य दारुण हृदयलाई देखी सिकाले एक दुईटा काउली रोजेर टिपी लैजाऊ अरे भनेर मुमा हजुरको अरोटलाई उसले गोरम्बासम्म खबर गरे। खैर काउली फुलेकै छैन हजुर, सानुमैया साहेब हो, बुढाले यसो हातले आँखाको तेजलाई एकोर्याएर हेर्दै सोध्यो। अँ, शिखाले स्वीकृति सूचक टाउको अल्लाए। बढी रानी साहबले मर्जी भएपछि खोजेर पनि सानो सानो भए नि ल्याउनुपर्छ, बुढो अलिकति प्रफुल्ल देखियो। शिखाले फर्कदा फर्कदै परेबाट कोही मानिस चोकमा उभिरहेको देखी, अगाडि गएर हेर्दा ऊ प्रदीप थियो। हेलो, को बिबालाई खोज्नुभएको? अलिअलि मुस्काएर शिखाले माथि झ्यालतर्फ हेरेर टोलाइरहेको प्रदीपको ध्यानाकर्षण गरी प्रदीप जसङ्ग जस्तै भयो। अघिल्तिर सम्पूर्ण यौवना शिखा राणा सलज्ज उभिएकी थिए।
1: बुलबुल कम्युनिकेसनको माध्यमबाट अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिव अधिकारीको उपन्यास विदिशा।
0: हेलो शिखाजी, विभाजी हुनुहुन्न कि क्या? अनि तपाईँ? तपाईँ त वाक्य पुर्याउनु नपाउँदै शिखाले कुरा बुझे। मेरो पनि यही, म विवाहकी बहिनी, माथि बस्दै गरौँ न एकछिन, समय छ? विवाह मामा कहाँ होली, म टेलिफोनबाट बोलाइदिन्छु, उनीहरूबीच कुरा अघि बढोस् भन्ने म ऊ पनि इच्छुक थिए। यस अफकोर्स, शिखालाई अघि लाग्ने इसारासहित आफू पछि पछि प्रदीप माथि गयो। माथि गएर शिखाले एकैसाथ तीन काम गरी आफ्नो पेन्टिङहरू जो कोठामा गङ्ग्रिएका थिए हेर्न अनुरोध गरी, बाहुनलाई बोलाएर निर्देशसहित चिया अर्डर गरी, र उता बैठकमा गएर टेलिफोनबाट विवाहलाई डाकिए। शिखाले भित्र आउँदै भने, विवाह छ मामा कहाँ आउनै लागि। मामाको कहाँ पर्यो क्यार? प्रदीपले यसै सहज हुन सोध्यो। लाजिमपाट के भयो र? ऊ साइकलमा गएकी छ, आइहाल्छे। ओह, विवाह साइकल चढ्छ भन्ने कुरा सुनेको हो प्रदीपले, तर अझै पनि ऊ साइकलमै हिँड्छे भन्ने पत्ता पाएर अहिले तत्क्षण अलि सहज अनुभव गर्यो। भरे जिस्क्याउनु पर्ला भनी सोच्यो। चित्रहरू एक एक गरी गम्भीर भएर बुजुर्गले चाहिँ हेऱ्यो। तपाईँको आर्टको त म फ्यान नै हुने, प्रदीपले शिखाको तारिफ निकै कुराहरू गर्यो। तर तपाईँ विवाहकी बहिनी पनि हुनुहुँदो रहेछ, यो चाहिँ मलाई थाहा थिएन। तपाईँहरू दुवैले मलाई अहिलेसम्म झुक्क्याउनु भयो, अन्याय गर्नुभयो नि। विवाह र म त एकै क्लासमा पढ्दैछौँ अचेल, प्रदीपले अरू सहज हुन खोज्दै भन्यो। यस्तो पनि हुन्छ? त्यस्तो कुनै व्यवहार नै आइपरेन होला नि त, शिखाले कुरालाई सरल तुल्याए। के भयो र, हामी दिदीबहिनीका अलावा अरू नै कोही भएको भए पनि के फरक पर्थ्यो र? अथवा नभएर पनि अन्यथा के भएको छ र? शिखाले कुरा नबुझे चाहिँ गरी कैँची मारिए। होइन, मलाई छक्क्याउनु भयो नि तपाईँहरूले, विभाजीसँग बाझ्नुपर्छ यसबारे, प्रदीपले बढी आत्मीयता हुने यत्न देखायो। प्रदीपले पढाइको कुरा सोध्यो, रुचिको कुरा सोधेन, र अब यसपछि अप्नाउने व्यवसायका बारे सोध्यो।

कुराको लक्षण, कुरा गर्ने शैली सहज, सौहार्द्र र संवेदनशील अभिव्यक्ति कला विभामा भन्दा शिखामा कता कता प्रभावकारी व्यक्तित्व रहेको पाए प्रदीपले। तर्कमा, अनुभूतिमा र विषयबोध गर्ने विद्वत व्यवहारमा पनि शिखा सदृश आइमाई भेट्नु मुस्किलै हुन्छ। यही मुलुकमै चाहिँ त कमसेकम कोही होलान् पनि र भनी ठान्नुपर्ने हुन्छ। उसको सोचाइको शालीनतासँग प्रदीप निकै प्रभावित भएको देखियो। दुवै आम्ने सामने बसेर चिया पिए। विवाह त उसका अगाडि आइमाईको अनुभवश मात्रै हो, सतही सौन्दर्याकर्षण, भोकी सामान पात्र, साथी हुनु त शिखा जस्तै हुनु वाञ्छनीय हुन्छ। प्रदीप पेन्टिङ पढेको बहानामा उनीहरूको तुल्यतालाई पेँतसम्म पुगेर सोच्दै थियो, तर दर्पमा भने यी दुवै आइमाई बराबर तौलका होलान्। चित्रहरूमा अभिव्यक्त उसको अहमलाई पढेर प्रदीपले अन्दाजी अनुमान लगायो। पेन्टिङको शिल्प पक्ष त अत्यन्त परिमार्जित छ, शंका छैन। पुहरू प्रभावित भयो। विवाह आइपुगी, चालबाटै ऊ चोकमा देखिए, साइकल चढेकी विवाह। शिखालाई थाहा थियो उनीहरूको चरमोत्कर्ष, तथापि ऊ अनभिज्ञ झैँ बस्नु नै उसको शिष्टाचार पनि हुने हुन्थ्यो। त्यसै गरी विवाह मार्फत पनि ऊ प्रदीपसित परिचित छ भन्ने प्रशंसालाई यहाँ उसले गोप्य नै राखिए।

ओहो, बल्ल पो यहाँलाई सम्झना भयो अघि प्रेयसीको, विभाले हाक्की छेड कसी। प्रदीप हडबडाएर रातो पिरो भएको स्पष्ट देखियो। हजुरकै सवारी भएको भए पनि त केही अति हुने थिएन नि। प्रतिक्रिया त्यति राम्रो जमेन जस्तो लागेपछि लगत्तै थप्यो। त्यस्तो भन्नुपर्छ, विनम्रता जनाउन खोज्यो, र पनि उत्तर सन्तोषजनक हुन सकेन भन्ने आत्मलघुताले सायद प्रदीपलाई पिरोल्यो। किन, तिमी हिजो अस्ति क्लास पनि आइनौ, टेलिफोन गर्न पनि बिर्स्यौ? सम्बन्धको यस्तो अनौपचारिक सम्बोधन वास्तवमा झुक्किएर उसका ओठबाट छुटेको उसैलाई पत्तो भएन। बोलिसकेपछि पो त शिखाको सामान्य गल्ती महसुस भयो, ग्लानी महसुस भयो उसलाई। उसलाई आत्महीनता बोधले तत्क्षण त्यहाँबाट उठेर हिँडिहालौँ चाहिँ पार्यो। जाउँ त, फुर्सद छ यहाँलाई एकछिन। प्रदीप अडबडाएको मनोविज्ञानको अर्थलाई दुवै दिदीबहिनीले आँखा जुदाएर ग्रहण गरे। छ, यहाँले चाहेमा नहुने के होला। सामान्य शिष्टाचार निर्वाहपूर्वक शिखासँग छुटिए। विवाह र प्रदीप झण्डै नयाँ दम्पति झैँ नक्साल दरबारबाट निस्किए। ईर्ष्या वा मनोविज्ञानले के भन्ने, त्यो अवस्थालाई पछाडिबाट सुटुक्क गएर शिखाले मुमा हजुरलाई जोडी देखाइदिए। मुमा हजुर मुरमुरिँदै भण्डारमा पसिन्। यथार्थमा भण्डारमा उनको कुनै काम थिएन, अर्थात् मुरमुरिँदैमा उनले गर्न सक्ने केही पनि उपाय थिएन। भरिराती अब विवाहको पूजा हुने भयो भन्ने कुरा शिखाले सङ्केतमा बुझिए।

शिखा त्यसपछि मुमा हजुरको कन्था पुराण सुन्ने अनिच्छाले गर्दा तुरन्त आफ्नो कोठामा गए। छुच्के लगाउने उसको मानसिकता पनि त अनुदार पद्धति र विकार परिस्थितिका लागि उत्तिकै जिम्मेदार छ नि भन्ने कुरा उसको मस्तिष्कको मध्य नसामा कहिल्यै घुसेन। विवाह र शिखाको एक अर्कोप्रतिको यही विग्रही बाल मनोकुण्ठा चिप्पिएको रूप अध्यावधि तकको उनीहरूको झगडालु स्वभावको सामल हो। उसले चाहि भने प्रदीपलाई विवाहसँग खोज्न सक्छ। प्रत्येकमा बाल्यावस्थामा बिजेको काँडाको तुसको ऊ अहिले साटो फेर्न सक्छ यस्तो सोचे। तर त्यस्तो लोभसम्मत लोभ हर्षकता नै के छ र उसमा, अर्थात् प्रदीपमा। उसले आफ्नो सोचको प्रसङ्ग बदली। शिखाको मानसपटलमा एक छुट्टै व्यक्ति विलक्षण बुद्धि करिश्माको स्थान छ जसलाई पटकौं उसले आफ्ना चित्रहरूमा अङ्कित गरिसकेकी छ। तर वास्तव संसारमा भने कतै उसको जन्म भएको पनि छैन यसै भन्ने स्थिति छैन। एउटा बुढो भिखारी भिखारी नै त होला बाहिर मूल गेटतिर बैशाखी टेकेर गइरहेछ। जाओस्, बरी विवाहलाई एउटा मजबुत बैशाखीको सहारा सक्त आवश्यक छ। पलङमा पल्टेर आधा आधी पढी छाडेको अङ्ग्रेजी उपन्यास हेर्न लागि क्रमात् एक वर्ष जति विवाह र प्रदीपको रोमाञ्च चल्यो। अर्थात् बाह्य मनोविनोदका खातिर उपयुक्त समय र सन्दर्भमै मात्र त्यस्तो प्रेमको अनुकूलता कायम रह्यो। वक्र व्याघातका धेरै घटनाहरू घटेर पनि निर्वाह त्यो चल्यो। घरको विरोध बन्धन उनीहरू स्वयं बालिक भएका र बुज्रुक भएका नाताले पनि नगण्य लाग्नु स्वाभाविक हो। समाज संगति र सम्पत्तिको पनि त्यति वास्ता नराख्ने प्रगतिशील नायक नायिका भएका कारण उनीहरूको जोडीको बानकी आफ्नै अनुभूत अर्थ र अनर्थले बाहेक अरूले बिगार्नु कठिन थियो। मानिस रूपले त मैले जुन दिनदेखि मनकामना माईलाई साक्षी राखेर तिमीलाई वरण गरे, जो तिमी मान्छौ आफ्नो सम्पत्ति मानेर अधिकार प्रयोग गर्न मलाई कुनै अप्ठ्यारो महसुस हुँदैन। नैतिक रूपले म बलवान छु। बाह्य रूपमा देखावटीको लागि पनि कुनै न कुनै दिन बाजा तिमीसँगै बजाएर बिहे रचौँला भन्ने धोको मेरो छ। बेला बेलामा विवाह यसो भन्ने गर्छे। तर प्रदीपको भने बिहेको वैधताको प्रश्नमा प्रतिक्रिया पृथक छ। न ऊ आध्यात्मिक सम्बन्धलाई कानुनी प्रमाणमा बाधित गर्नु नै उचित ठान्छ, न त त्यसलाई लोकाचारको भयले वेदोच्चारणसहित वरमाला पहिराउँदैमा प्रेमबन्धन पक्का बाँधिएको ठहराउँछ। मन्त्रपाठको विधिलाई ऊ अँध्यारोमा ढुङ्गा हान्ने यत्न भन्छ भने कोर्ट रजिस्ट्रेसनलाई अविश्वासको पुतलालाई तासको जामा ओढाउने चाल ठहराउँछ। उसको मत छ प्रेमलाई प्रेममै यथास्थित रहन दिनु हो।

एक वर्ष करिबको अन्तरालमा प्रदीपलाई अपत्या हुन सक्ने त्यस्ता अनेक क्रियाकलाप विवाहबाट भए जसलाई अर्काले लगाएको अपवादकै भरमा पत्यार गर्नु ठिक थिएन र आफ्नै प्रेयसीको चरित्रमा त्यसै त शङ्का गर्न जो कसैलाई पनि असजिलै पर्ने हुन्छ। यौन तुष्टि केवल आवश्यकता पूर्तिकै खातिर विवाह अन्य पुरुषका साथ सुतेकी नै थिए भने पनि प्रदीपलाई त्यसले त्यति विलचित पार्दैन थियो। किन? ऊ आफू पनि त्यसबारेमा कोही भन्दा कम छैन। उसले आफ्नो पनि यस्ता कतिपय अपयसका कुरालाई सहसा विवाह समक्ष ढाकेको छ। छोप्ने कुरालाई हठपूर्वक भए पनि छोप्नुपर्छ भन्ने उसको मान्यता छ। भलै त्यो मान्यता कुनै गहन चिन्तन र अनुभूतिको गर्वबाट निस्केको बीजको उपलब्धि नहोस्। यस अवधिमा उनीहरूले अघिका अनेकानेक चरम क्षणहरूलाई पार गरे, चिर वासनाका अदम्य अभ्यर्थनाहरूलाई प्राप्त गरे, शरीर सुखप्रति विमोह हुने गरी विरक्ति आउने गरी काम लिप्त रहे। अर्थात् उनीहरूको आफ्नो जन्मसाध्यता यति नै मात्र सीमित थियो भने चाहिँ वासना वृत्तमा डुबे, विवाह मोडलिङ गर्न गई, मोडेल गर्ल भई, आफ्नो मामाको पेसालाई मद्दत गरी होटल सुपरभाइजर भई, आफ्नो आर्थिक आर्जनलाई भौतिक आवश्यकतालाई भोगी कुनै अतिशय भएन, अत्युक्ति भएन। तर मामासितको उसको अनुचित सम्पर्कको हल्लालाई हावा बनाउन उसले बेनाम कमाएरै भए पनि नैतिक रूपले होइनमा डट्न सक्नु

प्रदीप सुन्दैछ। अब ऊ गल गल भएकी छे। ऊ पाँच तारे होटलहरूमा राति भेटिने गर्छे। अनन्तले भन्यो, लोकमानले भन्यो, बस कार्तक त्यस्तो निष्कपट मान्छे छ। उसलेसम्म पनि भन्यो, उनीहरू होटल व्यवसायका खप्पिस मान्छेहरू हुन्। लोकमान र बरालका कुरालाई छोडौँ। अनादि भन्ने उसकी अफिसकी एउटी केटी साथीले विवाहको चरित्रमाथि शङ्कास्पद शब्द उच्चारण मात्र के गरेकी थिए। एक दिन रावण खप्की खाई बरिले प्रदीपको र आखिर बोलचालै बन्द गरी उसित। अब ऊ आफै बिस्तारै आफ्नो अचानोमा पर्दैछ। अप्ठ्यारो यसले छ कि अचानो हो भने थाहा पाइकन पनि ऊ आफू त्यसमा नपरिकन मोक्ष छैन, त्यसैले ऊ त्यहाँ फस्दैछ। विवाह यतिसम्म छाडा भइसके कि ऊ अब एउटै कुरिलोमा कदाचित अड्न सक्दिन। विवाहप्रतिको शिखाको यो अवधारणालाई प्रदीप पनि अक्षरशः पत्यार गर्न थालेको छ। अब उसका मनमा यही कुरा औषध मन्त्र झैँ गर्न पुगेको छ। विवाह र प्रदीपको जोडी बनोस् भनेर शिखाले पनि लाख यत्न गरी, तर सबै यत्न निष्फल निष्प्रयोजन।

विवाह स्वयंलाई यो बन्धन विश्वस्त छैन भन्नेमा भरपूर आत्मसन्देह भइसकेको छ। कैयन पुरुषका चकचकीलाई चालेर आएकी आइमाईलाई प्रदीपको चाल बुझ्नु कति बेरको कुरा होस्। हरिप कस्ती छ भने विवाह पानी मुनि गएर पनि छाड्दिन भन्छ उल्टे प्रदीपलाई। त्यसो त यस्ता अपहत्य उसले अरू कति केटा साथीलाई देखाएकी होली, सम्भवतः मामालाई पनि। तर प्रदीपसँगको उसको कुरा त्यति हलुको नहुन पनि सक्छ, भन्नमा प्रशस्त आधार छ। प्रदीपसँग उसको महीभङ्ग त पोखरा पारीको तीन बासपछिदेखि नै आरम्भ भएको हो। तथापि एक वर्ष लामो यात्राको उनीहरूको अरू आरोह अवरोहहरूलाई ख्यालठट्टाको उपज मात्र थियो भनी ठान्नु मूर्खाई हुने हुन्छ। चलाक यस्ती छ कि ऊ हरेक पाइलालाई मजबुत खुड्किलोमा अड्याउने चाँजो बातले नै जनाउन सक्छ। तर कुनै पनि वचनलाई पूर्ण निष्ठासाथ पालना गरेको उदाहरण एकभन्दा दोस्रो दिन देखिँदैन दे।

0: त्यसो त प्रदीपको आफ्नो नियत नै पो निष्पाप कहाँ छ र आरम्भ नै उनीहरूको अतिशयोक्तिको ओढार जस्तो भ्यौ पाइन सक्नु थियो सम्बन्धको भोकको लालसाले मात्र अभिप्रेरित नभएका भए ती हठात अलिकति पनि सम्हाए नलिए त्यसरी एकै बासमा आत्मा आहत शिकार हुन सक्छन्। प्रदीपका पनि आइमाई छलका उपायहरू भ्याइ पाइन सक्दा उपायहरू छन्, भित्रभित्रै किरा मार्ने खालका। विवाहका पन्जा चुटाउने विधिको प्रयोगमा उसले पनि प्रमाण प्रमेयका 25 ताल लगाइसकेको छ। मामासितको उसको अश्लील काया किडाको फोटो पनि उचित अब उसकै हातमा छ। आखिर जति नै प्रगतिशीलताको जामा पहिरे तापनि एउटै यही समाजमा बान्की त हुन्ने तिनीहरू पनि। भित्रभित्रै खोक्रो, खग्रास, खण्डार, कुराका कतरना काट्नेहरूका मुखमा अहिले विवाह र प्रदीप हिट विषय बनेको छ। कोपरा संस्कृतिबाट न राणा खानदान मुक्त छ, न ब्राह्मण वंश। काठमाडौँका नालीमा जति नै फोहोर पानी बगे तापनि सडक छेउको चर्पीको चल्ती पटक्कै हटेको छैन। त्यो नहटेसम्म यहाँको मानसिक स्तर परिवर्तनको कल्पना पनि असम्भव छ। रामलीलाको रावणको पुतला झैँ ढाडिएका मान्छेहरू उभ्याएर एकछिन उत्सवको राम रमिता हेर्ने हो हेरिँदैछ। प्रदीप होस् अथवा विवाह, त्यही शिला नर्तनका पात्रहरू हुन्, प्रतिनिधि पात्र। अहिले उनीहरू मञ्चमा छन् र रङ्गमञ्चको चरम उत्सुकता बस उनीहरूप्रति केन्द्रित छ।
1: अध्याय 5।
0: पिता पित्र दुवै अबेर रातिसम्म बसेर गम्भीर कुराकानी गरे। पिता खडेरीले खाएको बगरको काँस जस्तो फुङ्ग दारी कपाल फुलेको पथको पुरानो सालिक चाहिँ देखिन्थे र पुत्र सल्किन सकेको दाउराको भुङ्रो आगो बीच तापले एकै झमट बल्न खोजे जस्तो युवा ऊर्जा प्रतीत हुन्थ्यो। बाबु छोरालाई नश्वर जगजीवनको गुह्य सम्झाउँदैछन् र छोरा बाबुको बाक्सिद्धिमा भरपत्या नलागे तापनि मर्यादा पालनको हेतुले अनुसरण गर्दै रहेको छ। आत्मरक्षार्थ मरण पर्यन्तको साक्षी कि पत्नी हुन्छ कि पशु, यो कुनै हितोपदेशको उत्तम नीति वाक्य थियो थिएन थाहा छैन। तर पिताको वचनले पुत्रलाई उति मर्माहत पारेझै भने लाग्दै थिएन। अपजवाफ नलगाइकन सुन्दै थियो ऊ, त्यही नै बुढाको लागि सन्तोषको कुरा थियो। खेती खजानाका कुरा भए, देश देश

ताबरका कुरा भए, समरका, शत्रुताका, सन्तान सुख, देह सुखका कुराहरू भए। राणाशाहीका बेला आफू र आफन्तका खातिर गरिएका रोचक रोमाञ्चक इति वृत्तान्त बखानहरू त हुने नै भए। सारांशमा भनौँ, युवक छोरालाई घर व्यवहार सम्झाउँदा 72 वर्षीय वृद्ध बाबु मुरारी प्रसाद पाण्डेले आफ्नो भयभर तर्क, बुद्धि र विचारलाई व्यय गरे।

सङ्केतमा बुढाको भङ्गीले समाजमा आफ्नो वंशको अस्मिता नहराओस्, आफ्नो ठाउँको पुर्ख्यौली पारा बार्न सुकोस् र भविष्यको भारा निज वीर्य आफ्नै वर्चस्वबाटै धानियोस् भन्ने आशय व्यक्त गर्दै थियो। बाबु आफ्ना समयका मान्य बुजुर्ग विशिष्ट थिए। उनको कुरा गराईको ढङ्ग र पण्डित्याईले हमेसा यस्तै बोध गराउने गर्थ्यो। पिताका कुराको पूरा अभिप्राय भनौँ, पुत्रलाई बिहे गर, घरजम बसा भन्नुमा व्यञ्जित थियो र पुत्र प्रदीप पनि पिताको यस्तो मतसँग पूर्णतः सहमत देखिन्थ्यो। भलैकि आफ्नो बिहेको कुरामा आफै उत्साहित हुनु शोभाजनक हुँदैन भनेर मात्रै ऊ मौन रहन्थ्यो। बाबु अस्तित्वको आधार खोज्दैछन्, आफ्नै वंशबाट आफ्नो कृतिशेष जिजीविसाको जगेर्ना खोज्दैछन्, जबकि छोरालाई त्यो त्यसै कारण गरुङ्गो लागिरहेछ, रूढ विचारको बोझ उपदेश लागिरहेछ। प्रदीप बिहे गर्ने कुरामा भौतिक दृष्टिले इच्छुक रहे तापनि आनुवांशिक यस्ता अन्धकृतिका वृथा रटनामा चाहिँ पटक्कै भर गर्दैन। आध्यात्मिकताको तात्विक अर्थ सायद उसलाई थाहा छैन। परम्परा स्वेच्छा ग्रहण गरिने कुरा होइन। मानिसहरू बलात् पुस्ता परपुस्ता यस्ता रूढ ग्रन्थिका शिकार भइआएका छन्। हरेक बाबुको सिको छोराको संस्कार बन्छ। छोरा त्यसलाई नसकारोस् अर्थात् सच्याओस् ऊ कुलङ्गार कहलिन्छ। बस यस्तैमा प्रदीपको मन विभ्रमित छ, विषाक्त छ। आफन्त इष्टमित्रले भन्छन्, बैरीहरू हाँस्छन्, मेरो अब धेरै बाँच्नु छैन। बाबु बाजेले धुनी जगाएको थलो, मुरारी प्रसादले लामो वचन विधि बर्बराएर आखिरी निर्णय दिएजे गरी छोरालाई भने, त अब अरू जिद्दी नगर र उठे। प्रदीपले कुनै नाइनास्ती जवाफ लगाएन, लगाउने साहस गरेन या भनौँ त्यस्तो इच्छामै थिएन। र ऊ अनिच्छावश नै पनि हातको अङ्ग्रेजी म्यागजिनलाई धेरै बेरसम्म पल्टाई पल्टाई हेर्दै रह्यो।

काठ किराले करक करक गरेर दलिन काटेको स्वर बीबीचमा रहेर सुनिँदै थियो। अर्थात् त्यहाँ समय निकै बेरसम्म चकमन रह्यो। कोही पनि बोलेन, अर्थात् घरमा बोल्ने अर्को मानिस कोही छँदा पनि थिएन। हरिबाजे, ऊ भने कहिले निधाएर तीन बुढी सपना देख्दै होला। बाबु, जा सुत्न जा, भोलि तँलाई म अरू कुरा सम्झाउला। पिताका आज्ञाको शब्दमा सान्त्वनाको स्वर पनि थियो। पाका पुरुषहरू परिस्थितिलाई सम्झाएरै अधीन गरिन्छ भनी ठान्छन्। अर्थी उग्राएरै उनीहरूले युगको आकाङ्क्षालाई जितिआएका पनि छन्। प्रदीप के सोचेर हो, अथवा बाबुलाई गम्भीर भएको देखाउन हो, धेरै बेरसम्म आसनमै टोलाइरह्यो। प्रदीप, बाबुको अर्को स्वरबाट ऊ झसङ्ग भई उठ्यो। उठेर सुत्न सायद कोठामा गयो। बाबु मुरारी प्रसाद अघिदेखिकै कोठैमा थिए, सायद सुतिसकेका थिए, सायद निद्रा लागिरहेको थिएन र सपना निफन्दै थिए। गाउँलेहरू वरपर टोलेहरू सबै निष्पन्न सुतिसकेका छन्। आकाश जमिन एक छत्त सुनसान भएको छ। कता कति कुकुर भुकेको छ। टाढा कतै विदिशाबाट उल्लु कराए जस्तो आवाज घुर्मैलो गरी सुन्दैछ। पारी निकै पर चाकुपाटतिरबाट शङ्खमूलतिरबाट ट्रकले जस्तो आवाज र उज्यालोको झल्याक झुलुक आएर निद्रा विकिरणलाई सताएर गए चाहिँ भान पार्यो। यस्तैमा कतिखेर निधाए कुन्नी। बाबु छोरा दुवै बिहेका कुरा उग्राएर निधाए। बिहानै गोबर माटोले लिपेर ओबाइ नसकेको पूजा कोठामा कुशासन बिछ्याएर पुरानो काइते पाराको चस्मालाई नाकको डाँडी तलसम्म पारेर लगाई वेदका रिचा पाठ गर्दै वृद्ध खिलनाथ पण्डित लट्ठी टेकेर उभिन आइपुगे। उनले ढोकाबाट आवाज दिए पश्चात सो सुनी आचमनी लिएर बाहिर को आयो हेर हेर मुरारी प्रसादले बाहुन्डा हराए। हरिबाजेले तल आएर पुरेत बाजे आएको जानकारी दिए पश्चात मुरारी प्रसादले आफ्नो पाठलाई त्यहीँ निप्टाएर बाहिर आए। चाहिँ के राम राम हजुर, पाठ पूजामा लागि बक्सेको हो कि कसो? चाहिँ के म पनि कति कामले डाकी पठाई बक्सेको भनेर। एहे अँ आऊ आऊ, बुढाले अभ्यागतलाई आफ्नो कोठामा लिएर गए। के गर्ने, जीव ज्यान चल्दासम्म त अलिअलि नित्यकर्म गर्नै पर्यो हरिबाजे। ए हरिबाजे, चिया ल्याऊ त, चिया पुरोहित बाजेलाई। मुरारी प्रसादले बस्नलाई मेचतर्फ सङ्केत गरे। पछि खिलनाथ पण्डित, मेचभन्दा त यस्तै चाहिँ के चकटी सकटी बेस हुन्छ भनेर तलै पलेटी कसेर बसे। पातलो हुस्सु छ, शीत स्पर्श, भर्खरै दसैँ तिहार सकिएको समय, शरदकालको बिहान, साँच्चेकै शोभा सौभाग्यको मुहूर्त जस्तै प्रसन्न प्रतीत हुँदैछ। आँगनको छेउछाउ फुलहरू फुलेका छन्। स्याहार सम्भार र सजी सजाउ भएर भने होइन, यसै फुलेका छन्। छेउछाउ करेसा बारीमा थोरै तिनो सागपातको हरियाली छ, तर घरमा भने आइमाई केटाकेटी नभएका कारण निशब्द त छ। पुरेत बाजे झ्यालबाट यताउति हेरेर पुनः आसनमा बसे। मुरारी प्रसादले भूमिका बाँध्दै कुराको गुठरी खोले। हेर्नुहोस् न, छोराको बिहे गर्नु पर्यो भने लग्न नक्षत्र जुड्नु पर्यो, मुहूर्त मिलाउनु पर्यो। अब हजुरलाई नगुहारी भयो त? ए हजुर, के भयो र नै चाहिँ? अनि के कन्या कहाँ कि परिन्? वरपर परिचयकै कि टाढा कि? परिचयकै भन्नु पर्यो। विष्णुराज अरियाल के, दिल्ली बजारी पुरोहित खलक। चाहिँ के मन्त्रीका दाजुभाइ पर्यो कि कसो त चाहिँ? कि आफ्नो मिल्दोजुल्दो आचार व्यवहारमै पर्यो? चाहिँ के पूर्विया र कुमाईको भेद अब रहेन? हजुरको अब उबेलाको ससम्पर्कले गर्दा पनि ठूलो प्रतिष्ठा नै छ नि बाहिर फेर। चाहिँ के ठूलो छोराकै पालामा पनि कम्ती इष्टमित्रले चाहिँ के हजुरको मद्दत गरे आउन् र? खिलनाथले चेपारो पारे। पूर्वियाको खोट पक्रेर खिलनाथले नाक खुम्चाउने चेष्टा गरेको कुरालाई वृद्ध भए तापनि बाठा मुरारी प्रसादले बुझे। बुझपछारे त्यो विवादलाई छलेर कुरालाई तात्पर्यतर्फ लगे। प्रदीप पाण्डे र सुकेशी अरियालको विवाह लग्न जुर्यो। ठिक तीन महिनापछि माघमा उनीहरूको बिहे धुमधामले भयो र मुरारी प्रसादको मर्यादा विधिपूर्वक नै भयो।

घरभरि मानिसहरू छन्। दिदी, भान्जा भान्जीहरू, सानी आमा, उनकी छोरी र उनका पनि छोराछोरी, फुपू दिदी, उनकी नाति नातिनीहरू र अरूहरू। बिहेको आखिरी चहल पहल अझै छँदैछ। नजिक, छरछिमेक र टाढामा नाता कुटुम्ब इष्टमित्रहरू भने आफ्ना घर फर्किसकेका छन्। अर्थात् तुलै भित्राइएपछिको सामान्य खानपिनापछि आमन्त्रितहरू घर फर्कने परम्परा सामान्यतया सहरियाहरूको चलनमा हुन्छ। रात निकै बितिसकेको छ। प्रदीप पोसाक, आज यतिखेरको लागि तयार पोसाक बदलेर पलङमा पल्टी विचार मग्न चुरोट पिइरहेछ। थकित हुनु स्वाभाविक हो, कति दिनदेखिको लामी लस्ट। पिताका सानिध्यमा ऊ अझै चुरोट पिउँदैन, तसर्थ कतिखेरदेखिको तलतल पनि उसलाई हुँदो हो। केही क्षणपछि दुलैलाई कोठाभित्र धकेलेर बाहिर आइमाईहरू खितितिति हाँसे र ढोका टप्काई गए। दुलै ससम्भ्रम कोठामा आएर अन्य मनस्क स्थितिमा केही क्षण उभिए। दुलाले उठेर उसलाई आफूसँग पलङमा बस्न अनुरोध गर्यो र दुलै सलज्ज दुलाका साथ बसी। कस्तो लाग्यो? प्रदीपले कोठाको मौन भङ्ग गर्यो। राम्रो, सुकेशीले सुस्तरी जवाफ दिए। कस्तो कान दुखाएको अनाले उसले दुवै हातले कानहरूलाई थामेर पीडाको प्रत्याभूति दिए। फुकाल, प्रदीपको अनुमति पाए पश्चात हातको रुमाल पलङमा फिजाएर सुकेशी गहनाहरू खोल्न लागि। त्यसमा अलिअलि मद्दत प्रदीपले पनि पुर्यायो। त्यसपछि सुकेशी उठेर भित्री अर्को कोठामा गई कपडाको सुटकेस लिएर आई र रातिको कपडा बदल्न लागि। प्रदीपले उठेर दराज खोलेर देखायो। यहीँ अब तिमी आफ्ना सामानहरू राख, जसमा दम्पतिका खातिर सबै प्रयोजन पूरा हुने गरी आधुनिक निर्मितिहरू जडी जडाउँछन्। बिहेकै लागि प्रायोजित सामान मध्येको एक यो दराज पनि थियो। कति वर्षपछि घरको श्रृङ्गार फेरिएको थियो। टिभी भने केही दिन पूर्व मात्र घरमा एन्टेना लगाइएको थियो।

भान्सालाई आधुनिक गरायो, फ्रिज किन्यो, चोटा कोठा झ्यालढोकामा पेन्टिङ गरायो, पर्दाहरू फेर्यो। पुरानै भए तापनि भित्रबाट भने घरको प्रतिकृति फेरिएको थियो। ससाना कोठा तर सरसामानहरूको उचित संयोजन, विदेशबाट ल्याइएका आधुनिक प्रयोग प्रयोजनका आफ्ना आवश्यकताका सामानहरूले कोठाको समृद्धिलाई दर्शाउँथ्यो। साँचो जिम्मा लगाएर प्रदीपले सुकेशीलाई सीमित शब्द सूचीद्वारा ठूलो भरोसाका भाव विदा प्रकट गर्यो। अब यो सबै मेरो सुरक्षाको अभिभार तिम्रो हातमा सुम्पन्छु, तिम्रै नाउँमा जो उचित हुन्छ तिमी त्यो गर्नु। सुकेशीले जिम्मेवारी र दायित्वबोधको स्थितिमा पतिको स्नेह र विश्वासको सौजन्यलाई वहन गरी प्रदीपले सङ्केत गर्यो। दुवै आएर पुनः पलङमा बसिए। यो घर धेरै पुरानो भयो, बुबाको आफ्नो शेष आयो यसै घरमा व्यतीत होस् भन्ने इच्छा छ। अर्को छुट्टा घर बनाउनमा बाँकी जमिन पर्याप्त पनि छैन र मेरो आर्जन पनि, तिमीलाई असुविधा हुन सक्छ। प्रदीप सायद लामो भूमिकापूर्वक आफ्नो गृहस्थितिको संक्षेपमा परिचय दिन खोज्दै थियो। सुकेशीले बिचैमा रोकी, हजुर यस्तो कुरै नगरिसियोस्, म सबै बुझ्छु, मलाई यही नै बडो ऐश्वर्य छ। सुकेशीले पनि आफ्नो विचार सम्पन्नतालाई सौम्यतालाई देखाउन खोजिए। सुकेशी उठेर बाहिर गई, भरी पानीको जग साथमा गिलास लिएर आई र सिरानी मुनि टुलमा राखी, टोकामा चुकुल लगाई, झ्यालमा पर्दाहरू दोहोऱ्याएर हेरी र पलङ छेउ पतिको सान्निध्यमा आएर अनुमतिको आग्रहलाई पर्खेर सायद उभिए।

प्रदीपले उठ्दै आऊ आऊ, थकाइ पनि त लागेन, सुत। मायाले अलिकति स्पर्श गर्यो। सुकेशी सङ्कोचले कुदकुदतिर पलङको छेउमा साँगुरिएर बसी। बस्दै गर्दा बिस्तारै भने, छैन, सजिलो गरी बस न। प्रदीपले आफ्ना समकक्षमा दुलाएर राख्ने चेष्टा गर्यो। सुकेशी तर भित्तातिर लिप्सेर हलुक्कोसँग पल्टिए। यो एउटा यस्तो क्षण हो, यस्तै अभ्यस्तका लागि पनि सङ्कुचनमा पार्ने क्षण। कुरा यति विधि कि कहाँबाट सुरु गरौँ र कसरी अभिव्यक्त गरौँ भन्न असजिलो। अति निकट हुने र अत्यन्त अनौपचारिक हुने नाटकीयताको एकसाथ निर्वहन, सुहागरातको यो क्षणभन्दा विकट र तीव्र सम्बन्ध शीघ्रताको जीवनमा अरू कुनै क्षण हुँदैन।

घरका कुरा, समाज संगतका कुरा, रुचि अनुभव र आकांक्षाका कुरा, बाल भए पढाइ र बानी विश्वासका कुरा, क्रमशः प्राय सम्पूर्ण अन्तरङ्ग परिचयका कुराहरू सोध्यो प्रदीपले सुकेशीसँग। धेरै प्रहर रात, जस्तो कि स्वागतमा नवदम्पति बीच हुने गर्छ, प्रदीप र सुकेशीले पनि गुन गुन गुन कुरा गरेरै बिताए, जस्तो कि नैसर्गिक स्वभाव नै हो। समय अरू आत्मीय हुने क्रममा साहचर्य अरू मधुर हुँदै जानु, त्यही अनुरूप उनीहरूको स्पर्श अनुभूति क्रमात् पनि बढ्दै गयो। आज 28 वर्षपछि यस घरमा तिमी गृहसभा प्रवेश गरेकी छौ। आमाको परलोकपछि यद्यपि अर्की स्त्री बीचमा 3-4 वर्ष बाउजू आइन्, तापनि स्त्री आस्था र अनुनयले चाहिँ यो घरमा पुनः प्रवेश पाएको थिएन। प्रदीपले गम्भीर भएर भन्यो, म आफू घोर अनास्थाशील मानिस छु, बालकै छँदादेखि मातृस्नेह विमुख हुन पुगेको रूखको मानिस। तथापि आफू आस्था विमुख भए तापनि, विश्वास वञ्चित भए तापनि, तर अरूको आदर्श र अनुभूतिलाई उत्तिकै आदर गर्न सक्ने मानिस हुँ। तिम्रो शील र तिम्रो विनयले तिम्रो घर र तिम्रो सन्तानलाई आस्था दिन्छ, आदर्श दिन्छ। आयुष्मती, तिमी मेरो जीवनको शेष यात्राका निम्ति स्नेहकी दीपशिखा बन्न सक्छौ, साक्षी रूप आधार शिविर बन्न सक्छौ। मेरो विश्वासले भन्छ तिमी मात्र एक्लै अब मेरो जुनी भरको लागि भरयोग्य साथी हो। प्रदीपले दिव्य साहित्य सदृश वचनहरूलाई शिखाको वर्णनमा उदारता साथ व्यय गर्यो। ठिक यिनै शब्द होस् नहोस्, यस्तै संवेदनीय आशय प्रकट गर्यो। यो यस्तै क्षण हो, तरलतम मनोद्वेगको क्षण, उसको छातीको भयभर काव्यिक सामर्थ्य भनौँ यहाँ उद्वेलित भयो। यथावत यस्तो साहित्य सामान्यतया सर्वसुलभ स्थितिमा मानिसबाट बोलिनु सम्भव हुँदैन। अनुभूतिका तरलतम र तीक्ष्णतम स्थितिमा संकेतमा बोलेर बताएका प्रदीपका यी वचन विधिलाई सुकेशीले हुबहु बुझिसक्नु कठिन भए तापनि पतिको विनयशील स्वभाव, संस्कार र विलक्षण बुद्धिमत्तालाई भने बीएसम्म पढेकी आधुनिक सहरी समाजमा हुर्के बढेकी एक युवतीले कुनै न कुनै रूपमा ग्रहण गरी भन्नु अनुमान सहज

धेरै त प्रदीपले बोलेका कुरालाई आवश्यकताका बखत अँ भनेर समर्थन सूचक प्रश्रय दिन्थे भने अरू बखत चाहिँ सोचेका निश्चित प्रश्नका संक्षेपमा उत्तर दिने काम गर्थे। अकिन्चन समर्पण भावलाई पवित्रतम समापन ठानी सुधा युवतीहरू जसरी आफ्नो कौमार्य छायालाई अनुभव गर्दछन्, प्रथम पल जीवनको त्यो क्षणको मिठासलाई पनि त्यत्तिकै अज्ञात र अवर्णनीय पीडाका रूपमा स्वीकार्छन्। आइमाई त्यसैले पीडाको अक्षय कोष हो। रात धेरै बितिसकेको छ। दुला दुलैलाई भाव सहचार्यको अनुपम स्थितिमा आफू समक्ष समेट्न खोज्छ। सुकेशीले नाईको हलुका विरोधमा नारी स्निग्धताको स्वभाव दर्शाउन खोजे। प्रदीपले त्यसलाई स्वीकृतिको सूचना भनी ठान्नु नितान्त सहज थियो र सम्मत थियो। बिस्तारै प्रेम परिणयको उपक्रम सुरु भयो र त्यसको समुद्दीपन व्यवहार क्रमशः बढ्दै गयो। रातको अन्तिम प्रहरमा पुगेर उनीहरूले पति पत्नीत्वको पहिलो, जस्तो कि स्वभावगत प्रक्रिया नै हो, शरीर क्रिया स्थापित गरे। नवयौवना पत्नी, झण्डै 10 वर्ष उमेरको अन्तर होला, उसको पत्नी स्वभावसँग प्रदीप पाण्डे सर्वाङ्ग प्रसन्न थियो। बिहानी पख भएर गाढ आलिङ्गनमा आबद्ध दुवै पति पत्नी मस्तलिनी आए। बिउँझदा झ्यालबाट बाल सूर्यका किरणहरू कोठामा भित्रिसकेका थिए। बाहिर बच्चाहरूको खलबल बढिसकेको थियो। सुकेशीलाई लाज भयो, हतारिएर उठी, दराजको ऐना सामु उभिएर खजमजेको अनुहारलाई सुधारी, कपाललाई गुटमुट्याएर बाँधिर बाहिर निस्की। यसरी क्रमशः दम्पतिका दिनचर्याहरू व्यतीत हुन थाले। आफन्त समाजले अनुमान गरेभन्दा बेसी सुखद र समभाव सम्पन्न रह्यो मुरारी प्रसादको नयाँ परिवार पद्धति। मानिसहरू उसको घमण्डी, एकल काटेर मोजी स्वभावले गर्दा नै अहिलेसम्म प्रदीपको बिहे हुन नसकेको हो भनी अड्कल गर्ने गर्थे र त्यो भाँडिसकेको मनोवृत्तिलाई अब बाबुको कर्म रचिएको बिहेले बन्दित गर्न सक्छ। सम्भवतः तर्कको जवाफका लागि वर्तमान स्वयं पर्याप्त थियो, अर्थात् त्यस्तो सोच्नेहरू नाजवाफ थिए। नवदम्पतिले सुरु सुरुका सबै रीतिरिवाजलाई परम्पराअनुरूप निष्ठासाथ निर्वाह गरे। हनीमुन जस्तै कि केही तीर्थयात्राहरू भए। त्यही क्रममा नयाँ नयाँ स्थलको परिचय भ्रमण गरे उनीहरूले। रामलखनले खेती हेर्न भ्याइन भनी खबर गर्यो। तिमीहरू एकचोटि मौजामा जाऊ भनी पिता मुरारी प्रसादले अराए अनुरूप उनीहरू सर्लाही गाउँ गए। त्यहाँबाट पूर्वाञ्चलका केही अरू दर्शनीय स्थलहरूको अवलोकन गरे पश्चात उनीहरू पर्याप्त तुष्टिका साथ घर फर्किए। त्यो नव्यता अब घरमा उही र उस्तै पुराण पद्धति अनुरूप रूढ परम्परा वृत्तमा प्रमित भइरहेछ। बाजे जे गर्थे बाबुले त्यही गरे र छोरा प्रदीप त्यही गर्दैछ र आगतले पूर्ण उत्कण्ठाका साथ उनीहरूको व्यतीतद्वारा अपेक्षित कटुताको उत्कट प्रतीक्षा गरिरहे।

निकै महिनापछि एक दिन नयाँ सडकमा हिँडिरहेका बखत प्रदीपका सामान्य अघिल्तिर एउटा प्राइभेट रातो कारहरू रोकिन्छ। कारको ढोका खोलेर एउटी ठाँटिएकी आइमाई फुटपाथमा उत्रिन्छ। ओ प्रदीपजी, चिन्न पनि छाडियो कि क्या हो अब त? आइमाई बिदा थिए। ओहो विभाजी, दर्शन दुर्लभ भएपछि के हुन्छ त नि? प्रदीप अगाडि अरू केही भन्दै थियो। कहाँ सुलभ हुन्छ त अब दर्शन? टकटक बाजी जिपले उसले भने, हिँड 10 मिनट जति कति रेस्टुरेन्टमा गई बसौँ, फुर्सद छ। क्यान यु सर्भ मी? वाइ नट? प्रदीपले स्वाभाविक हुने हिसाबले भाउ लगायो। एकछिन है, विभाले मोटरचालक सज्जनलाई लक्ष्य गरेर अनुमति मागे। उनीहरू नजिकैको एउटा स्ट्यान्डर्ड रेस्टुरेन्टमा बसे। म आउँदिनँ भने ठानेर तिमीले मलाई बिहेमा डाकेका थियौ होइन? यथास्थानमा बस्दै विभाले वक्रोक्ति प्रसङ्गद्वारा विषय प्रवेश गरे। कोही नआओस् भनेर पनि डाकिन्छ कतै? म आएँ नि, म नडाकेकै भए पनि आउँथेँ बुझौ तिम्रो बिहेमा। आयो, धेरै धेरै धन्यवाद, अ लट्स अफ थ्याङ्क्स। बितेका कुरालाई अब बिर्स। अँ, मै मात्र बिर्सिरहँ तिम्रो प्रेमको दुर्गतिलाई, र तिमी चाहिँ बोल्दा बोल्दै अडिए बेर आयो। तिमी केही लिने? विभाले प्रदीपलाई सोधि। अह, प्रदीपले टाउको हल्लायो। चिसो केही ल्याऊ? आइस? हुन्छ, आइसक्रिम नै ल्याऊ। त्यसपछि विभाले सिधा आक्रमण गरे। तिमी बिछट्ट बाठा छौ। छन त म पनि कम बाटी छैन, तर तिमी भने बेइमान पनि ठहर्यौ, क्रूर पनि, डपट मादण्ड र व्यग्र उकुस मुकुसको तितोलाई पोखी। प्रदीपले अनुहार अमिलो पार्यो र जवाफमा ठिक्कको शब्दावली सोच्यो। त्यस अवस्थाको लागि म जत्तिकै तिमी पनि त जिम्मेवार थियौ नि विवाह, थिइनौ? मेरो के जिम्मेवारी? म त अझै तिम्रा सामान्य साली विवाह मौजुद छु। मलाई अब तिमी कुनै पनि ब्लेम यानी लाञ्छना लगाउन सक्दैनौ। स्याडो तिमी छाया, त्यो पनि तिमी बासी भइसकेका छौ बुझ्यौ। तिम्रो दोष धुन अब बाँकी कुनै गङ्गोत्रीको पानी चोखो छैन। बदलामा बक्नलाई तयार पारिएका चाहिँ वचन बाँडलाई उसले प्रदीपमाथि चुनी चुनी प्रहार गरे र अरू के पनि हकारी कुन्ने प्रदीपलाई पत्तासम्म भएन। प्रदीपले त्यो सब हक्क न बक्क केवल मर्माहत भएर सुनिरह्यो, सही रह्यो।

एक एक आइसक्रिम खाइसकेर उनीहरू त्यहाँबाट निस्के। प्रदीपले काउन्टरमा बिल तिर्न खोज्दा अघिबाटै बिबाले तिरिसकेकी थिए। तिमीलाई कहाँ जानु छ, म छोडिदिन सक्छु। बाहिर आउँदै बाटामा बिबाले प्रदीपलाई सोधिए। थ्याङ्क यू, म ड्युटीमा हिँडेको। प्रदीपले छुटकारा चाहे चाहिँ फिस चाँस्दै भन्यो, ल त उसो भए बाई। एकदमै पराइला जस्तै हे पाराले हात उठाउँदै बिबा राणा मोटर राइडतिर लागे। जाँदै, कहिले तिमी मेरो घरतिर पनि आउन सक्थ्यौ कि, उसले केही सम्झे झैँ अड्डिएकन भने। तिम्रो घर? अविचारमै प्रदीपले सोध्यो। के हाम्रो भने घरै नहोला त जिन्दगीभर? बिबाले अर्को वचनबाट प्रहार गरे र अघिल्तिरको ढोका खोलेर ऊ मोटरमा चालकसँगैको सिटमा गई बसिए।

मोटर स्टार्ट भयो। प्रदीपले मोटर ड्राइभ गर्ने मानिसलाई गौर गरी हेऱ्यो। मानिस सम्भ्रान्त प्रकृतिको देखा पर्ने प्रचण्ड युवक थियो। जवाफमा कारलाई हात हल्लाएर हारेको सिपाही चाहिँ निरस्त्र प्रदीप गोर्खापत्र संस्थानतिर लाग्यो। अफिसमा गएर पनि उसले विवाहको उग्र रूपको अनुकृतिलाई नै उल्टाइ पल्टाइकन सम्झिरह्यो, सम्झन नचाहेर पनि सम्झिरह्यो। बिहेपछि शिखाले पनि एक दिन यसरी नै फुटपाथमा भेटेकी थिए प्रदीपलाई, तर पैदल फुटपाथमा। तर शिखाको ढङ्ग नै अलग। पत्नीलाई कस्तो छ, वैवाहिक जीवन कस्तो हुँदो रहेछ, बिहेपछि पनि किन बाहिरी सम्पर्क छोड्नु नै अनिवार्य पर्छ र, यस्ता अति सामान्य तर अनौपचारिक भङ्गीमाका कुराकानी भए र 10 मिनट जति त्यत्तिकै फुटपाथमा उभिएर कुराकानी भए। प्रदीप यस्तो वृथा तुलना किन गरिबस्छ दुई दिदी बहिनी बीच, अझै कुन्नी उही जानुस्, तर दुई मध्ये एकलाई चिडाउनु छ भने अर्को को तारिफ गर्नुपर्छ भन्ने चाहिँ उसलाई थाहा छ।

तर कृतज्ञ त हो नि प्रदीप, विवाहले ठिक भनी यत्रा दिनहरूमा कतै पनि अलिकति सम्झना वा सङ्कोचसम्म अनुभव गरेको उदाहरण छैन उसले विवाहबारे। नयाँ आइमाई के भेटेको थियो, महमा माको भन्के चाहिँ बस लिप्त छ। टेबिलमा शिर थामेर प्रदीप धेरै बेरसम्म के भाति सोचेर बसिराख्यो। अत्यन्त तीव्र चोट परे चाहिँ चिन्तित भइराख्यो। निकै बेर भइसकेपछि असिस्टेन्टलाई बोलाएर उसले आफ्नो टेबिलको कामहरू सम्झायो। मलाई आज घरको कामले अलिकति छिटो जानु पर्यो, तिमीले यी न्युजहरूलाई हेरेर अर्जेन्ट चाहिँ दिँदै गर्नु, अरू त भोलि लाग्यो तयार गर्नुपर्छ। भारी मथिङ्गललाई लिएर ऊ अफिसबाट तत्क्षण निस्कियो। जाने ठाउँ कहीँ थिएन र पनि दिग्भ्रमित पथिक चाहिँ ऊ निस्कियो।

अचेल उसले एउटी अर्की आइमाईसित घनिष्ठता बढाएको छ। जयन्ती भण्डारी सङ्गीतकी शिक्षिका थिए पहिले ऊ कलेजमा पढाउँदा। अचेल कता ट्राभल एजेन्सीमा काम गर्छे। बढी सिधा र इमान्दार स्वभावकी छ। जयन्तीले टेलिफोन गरेकी थिए रे, किन रहेछ? उसित काम पनि थियो। प्रदीप कतै केही भइ पो हाल्ला कि सोचेर एकछिन अडियो र जयन्ती भण्डारी कहाँ दरबार मार्ग स्थित उसको अफिसमा पुग्यो। जयन्ती कहाँ उसले प्रथमत चीन भ्रमणका लागि छानिएको नेपाली सांस्कृतिक टोलीको नाम सूची पढ्न पायो। त्यसै निम्ति जयन्ती प्रदीपलाई भेट्न व्यग्र रहेछ, सो थाहा पायो। जयन्ती भण्डारी, प्रदीप पाण्डे, बाबुराजा वैद्य, समरेश चन्द्र डेग्मी, शशिधर बैरागी, शिखा राणा, हरिदेव यादव र ग्याङचुक शेर्पा गरी कला, संस्कृति, शिक्षा, साहित्य, सङ्गीत, पत्रकारिता र धर्म विषयका नौजना युवाहरूको छनौट भएको हुन्छ सो टोलीमा। यस निम्ति प्रदीपले जयन्तीप्रति आभार प्रकट गर्यो। आयोजना निम्ति चिनिया राजदूतावासको जिज्ञासालाई थाहा पाउँदा साथ समयमै प्रदीपलाई समेत दरखास्त दिलाउन उत्प्रेरित नगरेकी भए जयन्तीले प्रदीप स्वयंलाई सोको पत्तै हुने थिएन। उस्ताको प्रदीप र जयन्ती दुवैले सँगै सहायक प्राध्यापकमा अस्थायी नियुक्ति पाएका थिए। प्रदीपको भर्खरै मात्र एमएको रिजल्ट भएको थियो र जयन्ती इलाहाबादबाट सङ्गीत विशारदकी केही यस्तै गरी फर्केकी थिए। केही महिना जति मिलजुलपछि दुवै यताउति भएका थिए। तापनि जयन्तीले उसलाई बिर्सेकी भने थिएन। सायद उसको प्रदीपसँग ठूलै अपेक्षा थियो रहेछ क्यारे। प्रदीपले भने आफ्नो बिहेको खबरबाट अहिलेसम्म पनि जयन्तीलाई विमुख राखेको छ। सूचीमा शिखाको नाम समेत देखेर त प्रदीप अरू प्रसन्न थियो। यहाँमध्ये मैले चिनेकाहरू मीरा उपाध्याय, बाबुराजा वैद्य, प्रदीप पाण्डे, प्रदीप पाण्डे भइहाल्यो। मीरा चाहिँ कल्चरकी टिचर हो र वैद्य इतिहासविद। यो रेग्मी पत्रकारै हो अरे, तपाईँ चिन्नु होला। शिखा राणा आर्टिस्ट रे, शेर्पा बैरागी यादव यी को हुन् थाहा छैन। जे होस् टिम मजाको हुन्छ, मेजोरिटी मत मिल्नेकै होला। जयन्तीले परि लगाए। शिखा राणा म चिन्छु, प्रदीपले भन्यो। अनि के यो लिस्ट फाइनलै हो त? हो त्यसो त, शिखाले सूत्र बताए। मैले परराष्ट्रबाटै पाएको। मेरो एकजना दाजु परराष्ट्रमा हुनुहुन्छ, 4 वर्ष चाइना बसेर आउनुभएको। उही के त हेमन्तराम भण्डारी, अहिले पनि त्यो डिपार्टमेन्ट उहाँले नै हेर्नुहुन्छ। त्यसैले त हामीलाई सजिलो परेको नि। ए, यो पो हेतु थियो, प्रदीपले बल्ल कुरा बुझ्यो। उनीहरूले चिया पिएर एकछिन यताउताका गफ मारे। तथापि प्रदीपको मन जसङ्ग जसङ्ग भएर बिबीचमा विवाह राणा कहाँ पुगिराख्थ्यो। उसको त्यो आक्रामक प्रतिरूप सम्झन पुगिराख्थ्यो। प्रदीप त्यसपछि सिधै शिखा कहाँ आयो। शिखा घरमै थिए र बाहिर निस्कने तर्खरमा थिए।

प्रदीपलाई देख्न साथ उसले, ओ प्रदीपजी, तपाईँ त कस्तो लक्की मान्छे, आउनुहोस् आउनुहोस्, म कति खोजिराखेँ, तपाईँ सेलेक्ट हुनुभएको छ नि, एक सासमा भने र माथि डाकी। प्रदीपले माथि आउँदै भन्यो, तपाईँ पनि त हो, मैले आखिरमा नामहरू छाट्ने बखत पत्ता पाएकी थिएँ, त्यसमा तपाईँ पनि हुनुहुन्छ भन्ने, अनि त हामी दुवैको नाम नकाटियोस् भनिकन जोड लगाएँ नि। धन्यवाद, प्रदीपले बीचमै कृतज्ञता प्रकट गर्यो। यसमा के को धन्यवाद नि फेरि, म परको मानिस हुँ र, शिखाले सहज हुन खोज्दै भने। मुख्य त्यसको प्रारम्भिक योजना खालि तिब्बत देखाउने अभिप्रायले बनेको थियो र पछि बेजिङ सङ्घाई पनि थप हुन पुग्यो। मेरा एक आफन्त तिब्बत स्थित काउन्सिलर अफिसमा हुनुहुन्छ र हाल यहीँ उहाँ मार्फत मैले पनि बीचमा थाहा पाएकी हुँ र त्यसमा सुटुक्क आफ्नो नाम घुसाएकी हुँ। त्यसमै कहाँबाट तपाईँ पनि पुग्नुभएछ, यो त अजबको संयोग नै मिलेको हो, अनि मैले सकेसम्म पुछ नगर्ने त सवालै भएन नि त्यस्तोमा। त्यसैले त तपाईँलाई थ्याङ्क यू, प्रदीपले भन्यो। हामी नेपालीहरूको यही एक नहुने बानी छ, केवल औपचारिकता औपचारिकता निर्वाह गरेर पार हुन इमान्दारी हुनु होइन, बुझ्नुभयो? होइन, तैपनि त कसैले हार्टली गिफ्ट दिन चाह्यो रे, एकछिन प्रसन्नताको उपहार, के भयो र? प्रदीपले अफसरलाई उछिन्न खोजेर शिखाले सन्दर्भलाई नै अन्तै मोडी। टोलीमा हामीले म्याक्सिमम राम्रो इमेज क्रिएसन गरेर देखाउन सक्नुपर्छ, इज्जतकारी स्वरूप। कस्तो प्रभाव, आफ्नो कि मुलुकको कि? प्रदीपले सोध्यो। आफ्नो, आत्मसत्ताको अहम जीवेशनालाई प्रकट गरी शिखाले। प्रदीप जस्तो कुण्ठाजीवी मान्छेका लागि यस्तो आत्मश्लाघी विचार चित्कारी लाग्नु अनुचित थिएन। जाउँ त घरै जाने हो? शिखाले सोधे पश्चात प्रदीपले जाने ठाउँ सोचेर भन्यो, हो, बाटो मिल्यो उसो भए। दुवै नक्साल दरबारबाट निस्किए। मामाले बानेश्वर सिराटन नजिकै एक अर्को फाइभ स्टार होटल खोल्दै हुनुहुन्छ कि, मैले केही आर्टका डिजाइनहरू गरिदिनु पर्यो र त्यहाँ, त्यही भनेर जान लागे कि। शिखाले चौरबाट सडकतिर निस्कँदै बाटोमा अहिले तत्काल घरबाट निस्कनुको आफ्नो प्रयोजन बताए। अहिले बिल्डिङ कन्स्ट्रक्सनको काम अन्तिम हुँदैछ। प्रदीपले विवाहलाई सोच्यो र शिखालाई हेऱ्यो। शिखाले आफ्नो रचनात्मक रुचिको कुरा गरी र आफू जीवनमा कुनै पनि करुणासँग प्रभावित नहुने कुरा बताए। अर्थात् उसले यति धेरै विसङ्गतिहरू देखि भोगिसकेकी छ जीवनमा कि अब अरू विकृति या व्याकुलताले कतै छुने चिमोट्टे ठाउँ बाँकी छैन। शिखाले भोग र भाग्यको विडम्बनासँग वाक्क र विरक्त भएकीले संसारको मोहकतालाई होइन कि दुरूह र दुस्सहतालाई अनुभव गर्न संसार भ्रमण गर्ने ठूलो इच्छा राख्छु भनेर पनि आफ्नो बारेमा अरू कुरो बताए। भौतिकतासँग उसको कुनै लगाव छैन भन्ने कुरालाई राणा परिवारकी एक सुसम्पन्न युवतीको यति सादा पहिरन देखेर र बोलीचाली अनुभव गरेर पनि अनुमान लगाउन सकिन्छ। त्यसपछि उसको उच्च कल्पनाशील विचार र विद्रूप व्यवहार समेतलाई बुझ्ने हो भने त अचम्भित हुनुपर्ने स्थिति जो कसैलाई पनि पर्न सक्छ, त्यस निम्ति प्रशस्त सम्भावना छ। विवाहले नक्साल दरबार छाडीको पण्डोलमा एक छुट्टै घर भाडामा लिएर बसेकी कुरा पनि विवाह कहाँ भनी प्रदीपले सोधे पश्चात शिखाले बताए। मामासँग होटेलमा उसको पनि सियर छ भन्ने कुरा पनि शिखाले कुरै कुरामा प्रदीपलाई भने। तर प्रदीपले भर्खरै दिउँसो न्यू रोडमा विवाहसँग भेटेर गरेको कुरालाई भने यहाँ शिखा समक्ष गुप्त नै राख्यो। माइतीघर बबरमहलमा पुगेर ट्याक्सी रोकियो। ट्याक्सीबाट उत्रदा उत्रदै प्रदीपलाई शिखाले भोलि कहीँ भेटौँ, टेलिफोनमै भए पनि भेटौँ भने। प्रदीपले हुन्छ भनी टाउको हल्लायो र गुडेको ट्याक्सीलाई हात उठाएर विदाईको अभिवादन गर्दै आफ्नो घर कुरिया गाउँतर्फ लाग्यो।

ठिक एक महिनापछि उनीहरू आफ्नो 22 दिने चीन भ्रमणका लागि काठमाडौँबाट बेजिङतर्फ प्रस्थान गरे। बेजिङबाट उनीहरू साङ्घाई र तिब्बत हुँदै पुनः काठमाडौँ फर्कनेछन्। बीचमा सेन्चुवा प्रान्तको पनि भ्रमण थपिन सक्छ, सम्भव छ। जे होस्, कसैले चाहेर वा नचाहेर पनि नेपालबाट विदेश भ्रमणमा जाने यस किसिमको गैर सरकारी सहित शैक्षिक टोलीको छनौट भयो, एउटा उचित अर्थको उम्दा टोलीको छनौट भयो। लेखक, पत्रकार, शिक्षक, संगीतज्ञ, शोधक, कलाकार आदि सांस्कृतिक बहुविधि पक्षसँग सम्बद्ध चिन्तकहरूको सो टोली संक्षेपमा हेर्दा राम्रो संयोजनको सूचक बानकी चाहिँ प्रतीत हुन्छ।

सुकेशीले छोरो पाई 3 महिनालाई माइत बस्न गएकी छ। मुरारी प्रसाद झन्झन गल्दै गएका छन्, झन्झन स्वप्नजीवी हुँदै गएका छन्। घरको परिस्थिति केही कुराले सुखद रहे तापनि धेरै कुराले विकट हुँदै गएको छ। प्रदीप र सुकेशीको सम्बन्ध सुमधुरताको मात्रामा क्रमशः कमी हुँदै जानु, शङ्का संशयका धुमकेतुहरू दिनानुदिन बाक्लिँदै जानु र विरोध विप्लवका धाँचाहरू प्रत्येक क्षण अरू बेसी फाट्न थाल्नुले घरको चिन्ताको चरहरूलाई बढाउनु स्वाभाविक भएको छ। हरेक कुरामा विक्षोभ, हरेक स्थितिमा वितृष्णा। प्रदीप जागिरमा सन्तुष्ट छैन, घरमा सन्तुष्ट छैन। सामाजिक मर्यादा, परम्परागत मान्यता, संस्कार, रीतिस्थिति, कसैप्रति शिष्टाचार वा आदरभाव छैन। तिब्बतबाट फर्किएपछिको प्रदीपको मानसले आफू र आफ्नो संरचनाको समष्टि खोज्न थालेको छ। राष्ट्रको चरित्र, अभिमान र आस्था खोज्न थालेको छ, जुन कुरा एक व्यक्ति, एक्लो समाज र एकार्ध आयु जुनीको विषय होइन, अपितु धेरै कुराको संगतिको परिणति हो। सुकेशी माइतमा मनोज दाजुको दम्पतिलाई देख्छे, माइती टोलकै अरू घर परिवार र दौतरीका पति पत्नीहरूलाई देख्छे। घरप्रति, सन्तानप्रति र सम्पत्ति सम्भारप्रति प्लावित, अफिस अनुष्ठान, वृत्ति व्यवसायप्रति आसक्त जोडी मिलेर सिनेमा गएका, शाखा सन्तान भएर बजार गरेका व्यवहारलाई देख्छे। उसको आफ्नो जीवनमा भने यी सब रहर, केवल रहर मात्र भएर रहेका छन्, मृगतृष्णा तुल्य भएर रहेका छन्।

0: सुकेशी आफू गर्भवती भई कोही स्वास्नी मान्छे घरमा थिएन। छिमेकमा राम्रो सम्पर्क छैन। नाताको त आफन्तमा कतै शिष्टाचार निर्वाह भएको भए पो हेरविचार सरसघाउ पनि हुने। कसैको सान्त्वना साहचर्य छैन। आफ्नो विपन्नता आफ्नो कमजोरीलाई अन्यत्र गएर अर्को छेउ दयापात्र देखाएर सान्त्वना बटुल्नु बुद्धिमत्ता हुँदैनथ्यो र त्यो गल्ती उसले गर्दा पनि गरिन। हरेक आत्मवञ्चना आत्मकटुतालाई दबाएर थिचेर राख्दा राख्दै पनि सुकेशीले विगत 6-8 महिनामा कतिपय यस्ता क्षणहरूलाई पार गर्नु पर्यो जसले एक्लै एक्लै घन्टौँ घन्टा छाती पिटी पिटी रुनलाई उसलाई सामल दियो। सुकेशी दुई जीवकी अवस्थामा अत्यन्त जीर्ण शीर्ण थिए। आफ्नै अनुहार चिमोटेर खप्पर ठोकेर भारी अवस्थाका धेरै रात गुजार्नु पर्यो बरीलाई। अब माइतीमा अलिक बौरिएकी छ बरा। सीमित वृत्तको श्रृङ्गारमा कुनै चुनौती बेगर कुनै क्लेश बेगर स्वप्निल वैभवमा बाँच्ने बडो कमनीय भाव समृद्धिका जीव हुन् आइमाई। आइमाईलाई अन्योलमा अकालमा र अनाश्रयका बखत चिन्न सकिन्छ।
1: बुलबुल कम्युनिकेसनको माध्यमबाट अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिव अधिकारीको उपन्यास विदिशा।
0: सुकेशीलाई यहाँ अचेल धेरैले प्रदीप केटीहरू बदलेर अर्थात् नयाँ नयाँ युवतीहरूका साथ हिँडेको देखे भेटेको कुरा भनेका छन्। राति अबेर घर आउने नियमित जस्तै रक्सी पिएर आउने एक्लै एक्लै झ्यालमा चुरोट तानेर घन्टौँ बस्ने जस्ता उसका बेहोराले सन्देहमा प्रमाण थपे तापनि सुकेशीले यस्ता कुरामा झट्टै पत्यार भने गरेकी छैन। यद्यपि यदाकदा त्यस्ता कुनै ससाना शङ्का सन्देहमा प्रश्न उठाएकी वा प्रतिवाद गरेकी होस् गम्भीर बहस उठाएकी छैन। सुकेशी पनि सम्भवत अधिकतर आइमाईभन्दा भिन्न प्रकृतिकी हुने साहस साहचर्यकी छैन। तथापि प्रदीपको पहिलो सङ्गतका व्यवहारबाट आर्जन गरेका केही गुण वैशिष्ट्य भनौँ या ढिपीले गर्दा कसैप्रति त्यति सहजै अविश्वस्त र अधीर भइहाल्ने बानी चाहिँ उसमा धेरै छुटेको छ। तर यो चाहिँ निश्चय हो कि ऊ आफ्नो अधिकारका बारे सुस्त सचेत र ढिट हुन हकमा चौतर्फ सोचेर डट्न अभ्यस्त भएकी छ र उसलाई बिस्तारै परिस्थितिले सायद आफ्नो वर्चस्व बोधको अनुभव गराउँदैछ। आइमाईहरू आफू सुरक्षित भएको तब महसुस गर्छन् जब आफ्नो पति नितान्त आफ्नै अधीनमा आफ्नै लगाममा विस्तृत छ भनी ठान्छन्। अन्यथा घर सन्तति र अरू सम्पत्ति सुखले मात्र उनीहरूलाई कदाचित आश्वस्त पार्न सक्दैन। आइमाईहरू आफ्नै शील सौन्दर्यको स्वाभाविक वैभवमा भन्दा बेसी कृत्रिम आभूषणका आकर्षण बाह्य श्रृङ्गारका छनकमनकमा भर गर्छन्। आयु ढाँटेर अङ्गभङ्गीमा बिगारेर अर्धाङ्ग नङ्ग्याएरै आधा संसार जितिन्छ भनी उनीहरू ठान्छन्। पर ईर्ष्या परनिन्दा र परनक्कलका अधीनबाट आफूलाई छुटकारा दिएका दिन नारीहरू स्वत पराश्रय मुक्त हुनेछन् पराधीन विहीन हुनेछन्। तर त्यस किसिमको निसर्ग हाँकको साहस उनीहरूको चाहनाभन्दा भिन्न विधा हो। सुकेशी औसत आइमाई भ्रूणभन्दा पृथक छैन भन्नुभन्दा बढी यहाँ प्रदीपको विप्लवी प्रकृति परिवर्तनका लागि उसको जित सक्षम छैन भन्ने प्रश्न महत्त्वको छ। प्रदीप पाण्डे पलायनको अनस्तित्ववादी विचारको अधीन बिस्तार आफ्नो वृत्त आफ्नो सीमाबाट विचलित हुँदैछ। भन्न सकिन्न भोलि ऊ कतै ओढारमा स्म्याक तानेर लौरी पिन्जर जिप्सी चाहिँ बसिरहेको नभेटियोस्। भोग लिप्साबाट विक्षुब्ध भएको छ। सुकेशी भने उसलाई सामाजिकताको उही क्रिसबन्धनमा ठिङ्गुर्याउने नियतले परम्परा विधिकै सहारा खोजिहिँडेकी छ। नैतिक आधारशिलाको सीमाङ्कन गर्नमा समाजमा कथित उही अनैतिक नारी सुश्रुभाभन्दा दोस्रो शक्तिको प्रादुर्भाव नै भएको छैन। जबकि उसको अस्थिर मनोविज्ञानलाई बुझेर आसक्ति अब कुण्ठाको उपचार गर्नुपर्नेमा उल्टै उही रूढ धामी विद्या अजमाउने काम सुकेशीको जिम्मामा छ। स्वार्थको बृहतार्थमा भन्दा त्यागको सूक्ष्मतम अनुसरणमा भग्न मानसिकताको सम्बन्ध मनोमालिन्यको निवृत्ति मजबुत हुने हुन्छ। यस्तो अनुभूति सुकेशी स्वयंका लागि अमृत सौजन्य हुने थियो। तर विचारले प्रदीप र व्यवहारले सुकेशी अब दुई विपरीत रूप सदृश भइसकेका छन् जसको बीच मेल दुई बालुवाको टापुको सिमानामा पुल बाँधु जत्तिकै असोचनीय कल्पना भइसकेको छ।

0: वृद्ध मुरारी प्रसाद पाठ पूजा सकिवरी भुजा खाएर पुरानो ओभरकोट ओढेर आज अचानक बिहान छिट्टै घरबाट निस्किए। वर्षौँ भइसकेको थियो उनी यसरी बाहिर टाढा कतै ननिस्किएको पनि। बागमती शङ्खपुलबाट पुरानो काठे पुल तरेर पारी पाटनमा उनी एक जमानाका घनिष्ठ साथी दिव्यमणि आदि कहाँ क्लान्त भइपुगे। जाडोको मौसम भएकाले तै दिव्यमणि कहीँ निस्केका थिएनन्। मुरारीभन्दा एकाध वर्ष जेठै भए तापनि दिव्यमणि शारीरिक दृष्टिले उनीभन्दा निकै हृष्टपुष्ट थिए। बुढाबुढी हिटरको आगो तापेर कोठामै बसिरहेका भेटिए। धेरै पुराना मित्रहरू भेटिएकाले कुरा गर्न सगबगाएका रुखा जिब्राहरू एकैचोटि फड्काइए। बुढी बाहिर आफ्नै सङ्गाती खोज्न कतै लागिन्। बुढाहरूमा पहिले भलाकुसारीका कुरा भए, तत्पश्चात घर गृहस्थीका। दुवैको मत एकाग्र हुने र धेरै बेर जमेर कुरा हुने विषय राणासाईको उबखतको बखान हुन्थ्यो। अहिलेभन्दा त राणासाई नै कता कता ठिक। सबैमा नभए पनि केही न केही कुरामा त जमान थियो कि। आजभोलि त कुनै कुराको पनि स्तरै छैन। सत भन्ने कुरा कुन चराको नाम हो? इमान्दारी कुइराको काग जहीँ भएर हराएर गएको छ। चरित्र नै छैन कसैको पनि। मुरारीले लेग्रो तानेर खोके। राणाकालमा जुन शोषण भयो जहानिया स्वार्थका खातिर भनिन्थ्यो कि अहिले कम शोषण भएको छ। यताको उता डेरा सरेको छ, अलिक सीमा फराक भएको छ। त्यति हो, शासनका किल्ला सीमित थिए, तिनकै द्वारहरूमा अहिले विस्तार भएको छ। सही कुरालाई सही भन्नुपर्छ। अहिले जस्तो समाजमा व्यथिति त पहिले कहिले पनि भएको थिएन, दिव्यमणिले थपे। शासन भने कडै हुनुपर्ने रहेछ। अनुशासन नभई समाजसम्म बन्दैन। आजभोलिको यो छाडा प्रवृत्ति आचार विचार विहीन परिपाटी देखेर त म एकदमै अधीर हुन्छु। के गर्नु र, आफ्नो समयले सीमा नागिहाल्यो। आज हो कि भोलि अस्ताचलको बास छ। हो, उस बेला जो तरमार्थी शासकहरूका नजिक भएर चाकरीबाजहरू अहिले पनि तिनकै बोलवाला छ। अहिले त झनै अन्तर्राष्ट्रिय स्तरमा बेइमानीको इज्जत विस्तार भएको छ। दुई बुढाहरूको कुराको कन्था हिटरको तापले न्यानिएर झन्झन चर्को स्वरले खुल्दै थियो। पुसको दिन बाहिर भने धुम्म बादल धुम्बिएर पानी पर्ला पर्ला जस्तो भइरहेको थियो। छोराको बिहे गरे, नाति पनि भयो, तैपनि के ढुक्क भनेको जुनीमा कहिल्यै हुने रहेनछ, बुझ्यौ दिव्य? मुरारी प्रसादले कुराको भ्यौ बदलेर भने, छोरा भन्नु मात्र, अब छोराको भरोसा पटक्कै छैन। अर्काकी छोरी टिप्यो, सरक्क लाखा पाखा लाग्यो। बरु बुढेसकालमा छोरी सहायक हुने रहेछन्। छोराहरू बाहिर फेर डुले देखे सुने कि अनि त अमेरिकाको जस्तो सेल्फ डिपेन्डेन्ट फ्यामिली भने हिँडे। बुढाबुढीले अबको समाजमा बाँच्नु धेरै कठिन हुनेछ, दिव्यमणिले थपे। मुरारी प्रसादले आफ्नो चिन्ताको गुत्थिला अरू स्पष्टसँग खोले। समाज भाँडी नै भयो, नराम्रो गरी बिग्रने भयो। मलाई त मेरो आफ्नै घरको परिस्थिति नै भयावह लागिरहेछ दिव्य, तिमीसँग त्यही सल्लाह गरौँ भनेर। प्रदीप के भयो के, कुनै पनि मत र मान्यतासँग अड्नै मान्दैन उसको मन, एकदमै अराजक भएर निस्केको छ। दिव्यमणि मुरारी प्रसादले आ गर्दा अलङ्कार बुझे चाहिँ बिचैमा बोले, नहोस् नै पनि कसरी, के चित्त बुझेन त्यसलाई? स्वास्थ्य त मन परे कि छ, जागिरमा मन लागेन कि? बुझेर सम्झाउनु पर्यो नि त आफूले। बुढाले साथीका मुखमा एकछिन क्वारक्वार्ती हेरिराखे। मुरारी प्रसादको अनुहारले नै तीव्र पीडाभित्रैदेखि बिजेर पिलिएको अनुभव दिलाउँथ्यो। मेरा पनि हेर न छोराहरू, आफू विदेश बस्छन्। हामी बुढाबुढी दुईजना बाहेक तेस्रो मान्छे घरमा हुँदैन कुरा गर्न, मनोरञ्जन गर्न, बिरामी नै परिएला हेर विचार गर्न। दिव्यमणिले साथीलाई सान्त्वना दिन खोजे, सम्झाउन खोजे। खै कसरी सम्हाल्ने, कुनै सूत्र नै पाउँदिनँ म त। एउटै छोरो भने पनि भएको छ, उसको कुनै इच्छालाई ठेस पुर्याएको छैन आफूले। तर पनि मुरारी प्रसादको व्यथाले लामो सुस्केराको आकृति लिन लागेको बुझेर दिव्यमणिले थपे, अब एक दिन हामीहरू छोरालाई सँगै राखेर कुरा गरौँ, म आफै तिमी कहाँ आउँछु, आउनु पनि मन छ, र कुरा टुङ्ग्याए। त्यसपछि पनि बाहिर फेरका कुरा भए र दिनभर मनका अन्तर कुन्तर भएभर गुह्य ग्रन्थिहरू खोलेर निर्धक्क कुरा भए। खाजा साजा खाइवरी दिव्यमणिका श्रीमान श्रीमतीसँग विदावादी भएर मुरारी प्रसाद निस्किए। साँझ झमक्क परिसकेको थियो। घरमा हरिबाजे हुक्का चेलिम सफा गरेर तमाखु सल्काउन ठिक्क कति बेरदेखि प्रतीक्षारत थियो। बुढा घर आइपुगे। सानो बाबु कता गोर्खा जान्छु, तीन चार दिन आउन्न भनेर जानुभयो, बाजेले बतायो। जाओस् नाथे, मुरारी प्रसादले लबेदाका तुनाहरू खोल्दै भित्रभित्रै दबेर रहेको व्यग्र वितृष्णा भावलाई हठात प्रकट गरे। बाहिर आकाश गुर्र गुर्र गरेर अलिअलि पानी छिट्याउन सुरु गर्दै थियो।
1: अध्याय 9। चपल नारी एक चञ्चल
0: श्रेयांश भट्टराई 27-28 वर्षको कृषकाय तर फुर्तिलो युवक आज निकै वर्षपछि प्रदीपसँग भेट्न भनी उसको घर आएको छ र आज धेरै दिन वा महिनौपछि प्रदीप बैठकमा कोही साथीसँग यसरी चर्को बहस गरिबसेको छ। प्रदीपले आफूले चाइना भ्रमणको रिपोर्टमा तिब्बतबारे लेखेका केही आर्टिकलका रोचक अंशहरू श्रेयांशलाई सुनायो। एक ऐतिहासिक दरबार जसको तथ्यलाई इतिहाससम्मत प्रमाण प्रमेयका आधारमा उल्लेख गरिएको छलाई लिएर सही भए तापनि वर्तमान सन्दर्भमा त्यस्तो फिचर छापिनुले दुई देशको मैत्री सम्बन्धका खातिर तेस्रो देशसितको सन्तुलन बिग्रने भएकोले उचित थिएन भनी ममाथि नसिहतको कारवाही भएको छ र म यो सब मान्दिनँ। मेरो विवेकले जो देख्छ त्यही उचित हो। कसैको घर जल्छ भन्ने भयले आगोको उद्भवलाई नै कसरी अस्वीकार गर्ने? निकालोस् न मलाई जागिरबाट, कसैको कारवाहीलाई टेर्दिन, प्रदीपले भन्यो। तिमी जुन जागिरमा छौ त्यहाँको अथोरिटीको डिसिजन मान्न तिमीलाई कर लाग्छ, श्रेयांशले भन्यो। लाग्ला, प्रदीप एकछिन चुप लाग्यो। हाम्रो टोलीमा एकजना लेखक थियो, बैरागी। ऊ भन्ने गर्थ्यो, लेखक भनेको भाट हो। लेखक कलाकार सबै भृत्य हुन्, भजन्चीहरू हुन्। र जहाँ पनि उसले आफूलाई शासकहरूको एक भरपर्दो भृत्य चारण भनी चिनाउँथ्यो। कमसेकम म कसैको चारण होइन, भाट भजन्ची होइन भन्नलाई मैले आफ्नो परिचय पृथक राख्नु पर्यो। किन म त्यो गर्न सक्दिनँ? जागिर छाड त्यसो भए, सरकारको नोकर हुनबाट आफ्नो वृत्ति अलग गर र आऊ हाम्रो मैदानमा। राजनीति र वेश्यावृत्ति एकै खाली क्रिया हुन्, छद्म क्रिया, प्रदीप भावावेशमा थियो। र पत्रकार हुनु र सिआइडी हुनुमा कुनै अन्तर छैन, दुवैको काम र प्रकृति एकै हो, उस्तै। म यो सब छाड्छु, म जति बाहिर फेर डुल्छु संसार धेरै फरक पाउँछु, बुझ्यौ? हिँड, विश्व दिग्दिगन्त गुमाऊ, अनुभव गरौं। के बुको सातुको राजनीति गरी बस्छौ बेकार नेपालमा? प्रदीपले श्रेयांशलाई भावलोकतर्फ लान प्रयत्न गर्यो। समाजलाई राष्ट्रलाई गति दिने काममा एक दुई जुनी आयु खेर जान सक्छ। आफ्नो भूगोलको काया बदल्नलाई हामी आत्मनिष्ठाले समर्पण भावले लागेका हौं। हाम्रो यही खपाई इतिहासका निम्ति आस्थाको आर्जन पनि हुन्छ। राजनीतिमा खेती कमाई भनेकै शासनको ताडना खप्नु हो। जति यातना हामी खप्छौं, मार खान्छौं, उति हामी खारिन्छौं। आगामा तताएर पिटिएको फलाम जस्तो हाम्रो संस्कार अरू छुरो बन्छ। राजनीतिमा भय वा पलायनलाई स्थान छैन। कुन राजनीति? हुँदो हो चाणक्यकालीन जमानामा। अहिले यो सब नैतिकताको सिक्का चल्दैन, उही फोहोरी खेल हो तिम्रो हाम्रो राजनीति। कोही चुकचुकाउँदैन, तिमी मर नास्यौ, आदर्शका नाममा कुनै अर्थ छैन। प्रदीपले मुख मोड्यो र तत्क्षण श्रेयांशले प्रत्याक्रमण गर्यो। अब जनताको राज्य व्यवस्था आउँछ, जब जनजीवनमा चेतनाका द्वारहरू खुल्न लाग्छन्। खुल्छ भाषणमा जनचेतनाको द्वार, प्रदीपले बीचमै प्रतिक्रिया दियो। फलाशयको हाम्रो इच्छाले स्वत शान्त र समृद्ध चोला ग्रहण गर्छ। हाम्रो वनवास विराट उद्देश्यका लागि लक्षित छ। सानातिना व्यवधानहरू सतै कुरा हुन्, जसलाई तिमीहरू असफलता भनी ठान्छौ, अतिरञ्जना भनी ठान्छौ, त्यो तिम्रो आफ्नो बुद्धिको स्तरको कुरा हो। घर परिवार व्यवसाय यी सबै सीमित उद्देश्यका छेका हुन्, महमा भन्कने माखा सदृश छिड, मानसिकताका अल्झा हुन्, श्रेयांशले हाँकपूर्ण तर्क दियो। यसबीच प्रदीप निस्केर बाहिर कतै गयो र तत्क्षण पुनः फर्कियो। श्रेयांशले आफ्नो संवाददार क्रमशः जारी राख्यो। राजनीतिमा भोगको भाव छैन र भाग्यको पनि। भए त झनै हाम्रा लागि प्रयोग हुनै नसक्ने शब्द हो शब्दकोशको। स्थापित मूल्यहरूका विरुद्ध घोषित लडाईँ र निरन्तर लडाईँ हाम्रो जिम्मेवारी हो। परिवर्तन र समग्र परिवर्तन हाम्रो लक्ष्य हो। ताजा भरभराउँदा जवानीका दिनहरू जसले राजनीतिको दन्दनाउँदो आगोमा होमेको छ। श्रेयांश भट्टराई प्रदीपको साथी हो, तथापि प्रदीपभन्दा ऊ 5-6 वर्ष कान्छो छ। आफ्नो ढिपीमा एकमतले लागेको छ, जसको आरम्भै युद्धमा भयो, विचार युद्ध, जुन युद्धमा विरामको बिन्दु हुँदैन। उसको यात्रा अझै जारी छ। प्रदीप सम्मोहनको स्थितिमा आयो।

के उचित के अनुचित म त ठम्म्याउन पनि सक्दिनँ। यहाँ तिमीहरू जस्ता साहसी युवकहरू लागिरहेका छौ, शताब्दीदेखि त्यसको कुनै अर्थ छैन। इतिहासमा सतले श्रेय पाएको कतै एक अध्याय, एक प्यारा उल्लेख पाइँदैन। झुट, छल, षड्यन्त्र, बेइमानी र केवल बेइमानीको लेखोट भएको छ इतिहास। जो कोही बुझ्दैन, बुझ्ने चेष्टा गर्दैन, सबै लहै लहैमा लागेका छन्। नेता लहै लहैमा, राजनीति लहै लहैमा र सत्ता लहै लहैमा टिकेको छ। प्रदीप धारा प्रवाह बोल्दैछ। मान्छे अकाल मरिरहेछ, मारिरहेछ। ए, तिमी मर्नुहुन्न, निरर्थक मारिनुहुन्न भन्दा कोही सुन्दैन, पत्यार गर्दैन। अह, म तिमीहरूको मतमा छैन, राजनीतिमा छैन। प्रदीपले आफ्नो कुरा टुङ्ग्याए जसो गर्यो। भएदेखि भाग्नेलाई कतै पार छैन। प्रदीप, तिमी स्वार्थलिप्त थियौ, भौतिक भोगेच्छाले तिम्रो चेतनालाई बन्दी बनाइराखेको थियो। तिमी मुहान्द थियौ यतिन्जेल, र अब तिमीले आत्मसत्ता महसुस गर्न थालेका छौ। जब तिमी परसेवामा, परमुक्तिमा आफ्नो विवेक र आफ्नो समय खर्च गर्न थाल्छौ, तब तिमीले आफूलाई, आफ्नो महत्त्वलाई महसुस गर्न थाल्छौ। मानिसहरू मुर्दा पोलेको हेरेर केही क्षण संसार केही होइन भन्ने अनुभूति गर्छन्, तर तत्क्षण सांसारिकतामा फर्कन साथ त्यो बिर्सन्छन्। तिमीले आफ्नो मुर्दालाई हमेसाको लागि पोल्न सक्नुपर्छ, त्यसपछि मात्र त्यो छिड वैराग्यले तिमीलाई छुन सक्दैन। अन्यथा तिमी आलो मुर्दा हो, केवल मुर्दामा वैराग्य बरबराउँदैछौ। जनमानसमा जब चेतनाका असंख्य मुर्दा जलाउनु छ, तब पहिल्यै प्रहर तिमी हडबडाउँदैछौ, भाग्दैछौ भने त्यस त्रास्तीबाट तिमीलाई कसले छुटकारा दिने? त्यही भयासक्तताले तिमीलाई खान्छ, आफ्नै अज्ञानको शिकार भएर तिमी मर्छौ। असंख्य असंख्य पानीका थोपा झैँ फुटेर माटोमा तिमी अशेष हुन्छौ। श्रीआंशले धारा प्रवाह दार्शनिक व्याख्यान दियो। हो जस्तो लागेर प्रदीप निकै बेरजिल लियो। मैले निष्पेक्री पढेँ। निश्चयदेखि कम्युनसम्म, कन्फ्युसियसदेखि कालमार्क्ससम्म म कसैसँग पनि आश्वस्त हुन सकिनँ। सबै तर्क हुन्, सिवाय तर्क दर्शनशास्त्रको कुनै औचित्य छैन। बच्चाहरू जसरी धुलो माटोको घर बनाएर खेल्छन्, बिग्रदा रुन्छन् र पुनः भुल्लिन्छन्, त्यस्तै हो मान्छेको बाँच्ने मोहजाल। म तिम्रो त्याग, निष्ठा र निरन्तरतालाई मान्छु। मैले सकिनँ र हार खाएर जागिरमा लागे। भोकको तन्तु माकुराको जालो जस्तो हुँदो रहेछ, नेभर इन्ड, नास्ति अन्त्य। त्यही आफ्नो जालोमा अल्झेर बुढो माकुरो मर्दो रहेछ र एक दिन र उसका आफ्नै सन्ततिले भोजन गर्दा रहेछन् उसको काया। मलाई त यी सब सांसारिकता नै साँघुरो लागिरहेछ श्रीआंश। कसैले सान्त्वना दिन सक्दैन, कुनै जवाफ छैन मेरो विश्वासलाई थ्याग्ने। म टुङ्गोमा पुगिसकेर भाग्न खोज्दैछु अब आफैदेखि, आफ्नो वृत्तदेखि र आफ्ना कृत्याकृत्यदेखि। गम्भीर भएर आखिरी निर्कुल दिए जसरी नै प्रदीपले यो कुराहरू भन्यो। र पनि श्रीआंशले आफ्नो आग्रह नछोडेको र तिमी गलत हौ, तिमी केही पनि होइनौ भन्ने ढिपी जारी राखेकाले प्रदीपले एक लेक्चर फेरि दियो। पण्डितहरू जो शास्त्र रच्छन्, राजनीति शास्त्र, तिनीहरू सब तिनै जाली पण्डितका पण्डालहरू हौ। बडो जनचेतनाको बीज बोकेर हिँडेका छौ। तिम्रो आफ्ना कथाको कन्तबिजो के छ थाहा छ? पिँच चुहेको पात्र जस्तो काली लाग्दो यात्रा पार गरेका छौ, तर गन्तव्यको कुनै यति छैन, विराम छैन। तिम्रो सिद्धान्तको आगो चोरेर अर्कै प्रमिथ्यसले सिद्धि पाएको छ। तिम्रो उत्सर्गको खरानी बेचेर अरू नै कोही सहितको शालिक पुजिएको छ। निमुखा कमिलाका लाम जस्ता निर्धा जनताका जुलुसलाई पछि लगाएर एउटो, केवल एउटो मानिसलाई महान बनाउने अभियानमा तिमी काम्रेडहरू आहुत छौ। पूर्जा हो तिमीहरू। मानिसको मति र मूल्य कहीँ पनि एक समान हुन सक्दैन, कहिल्यै बराबर हुन सक्दैन। हुनै नसक्ने अतिको सम्मोहनमा परेका छौ। कोही कसैको दास र कोही कसैको स्वामी, यो सब जालीहरूको जन्जाल हो, र त्यही जन्जाल तिमीहरूको नियति पनि हो, जसलाई तिमी राजनीति भन्छौ। भिडलाई अन्ध नदीको भङ्गालोतर्फ डोराउने खेल, जसका पछि जति ठूलो हुल लाग्यो त्यही महान, त्यही विजयी। मुली भेडाका पछाडि अरू कसैको सोचको अस्तित्व छैन। कुनै पनि विचारधारा, निर्विवाद समष्टि स्थापना हुन सक्दैन। त्यही चेतनाको चुरो हो जसले गान्धी ठुलो कि हिटलर भन्ने द्वन्द्व जन्माउँछ। विचारको उद्भिज कुनै एकै स्थल, एउटै स्रोत वा बिन्दुबाट उब्जने वस्तु होइन। तसर्थ तिम्रै उपलब्धि मात्रै सर्वांशमा सर्वमान्य हुनुपर्छ भन्ने केही छैन। त्यसैबाट अराजकताको जन्म हुन्छ। तिम्रो मान्यता स्थापित भएकै क्षण त्यस मान्यताका विरुद्ध फेरि सँगै अर्को वादले सँगसँगै शिर उठाउनेछ। तिमीलाई गिराउन पुनः उत्रै युद्धको आरम्भ हुनेछ। म कुनै बातसित तसर्थ सहमत छैन। भारी वाद विवादपछि श्रीआंशले आफू मानव अधिकारका लागि रचनात्मक राजनीतिक क्रान्ति सङ्घको तयारीमा लागेको र त्यसमा सम्पूर्ण वर्ग र विश्वासका मान्छेहरूसँग सहयोगको अपेक्षा गरेको कुरा बताउँदै यसरी त्यही आशयले आफू प्रदीपलाई भेट्न आएको प्रसङ्ग पछिबाट उल्लेख गर्यो। प्रदीपले पनि श्रीआंशको यस किसिमको विचारमा नकारात्मक सोच राख्ने प्रश्न थिएन। उसले भन्यो, गर, म तिमीहरूलाई क्षमताले भ्याएभर मद्दत गर्नेछु। धेरै समय बितिसकेको थियो र ढल्काउँदो दिनको ओझेलमा उनीहरू दुवै घरबाट एकसाथ निस्किए र साँझ फर्कँदा घरमा बैठकमा शिखा उसलाई पर्खिरहेकी थिए।

सामान्य शिष्टाचारपछि शिखाले एउटा गम्भीर कुरा गर्नु छ भनेर भोलि कुनै बेला ग्यालेरीमा भेटौँ भन्न आएकी हुन्छ भनी हुन्छ प्रदीपले पनि संक्षिप्त उत्तर दियो। अफिसमा फोन गरे, तपाईँ बिदा बस्नुभएको रहेछ। म घरमा आइदिँदा यहाँलाई केही असजिलो त भएन? वातावरण अलि असहज जस्तो लागेकोले सायद शिखाले यो वक्रोक्ति प्रकट गरी सुकेशीलाई लक्ष्य गरेर, कति राम्रो जोडी मिलाइएको अघि श्रीमानलाई श्रीमतीको छेडानी, यो पुस्तकलाई म लग्न सक्छु केही दिन पढ्न? फ्रायड र युङ सम्बन्धी पुस्तकलाई देखाएर उसले सोधी। हुन्छ, अरू पनि केही गाह्य हुन्छ भने? अतीब आत्मीय वचनमा प्रदीपले शिखालाई भन्यो। चिया लिने कि कफी? कफी, बोलिसकेपछि हठात अकमकिएर, कि भो नखाउँ? नाइनास्ती गर्ने अवसर नै नदी कफीको लागि सायद भित्र भनेर प्रदीप आयो। साथै बसेर एकछिन कफी पर्खेर कुरा गरे, एकछिन कफी पिउँदै कुरा गरे। शिखालाई बिदा गर्न प्रदीप परसम्म गयो। जाँदा जाँदै शिखाले प्रदीपलाई भनी, अघि मैले भनेको कुरा कतै सिगमन्ड फ्रायडको लभ लेटर चाहिँ नहोस् नि। प्रदीप शिखालाई मूल बाटोबाट परसम्म गएको हेरेर फर्कियो। सुकेशी आज भने कुनै पनि साहसले लोग्नेसँग प्रश्न गर्ने निश्चयमा पुगेकी थिए।

0: शिखालाई यो समेत तीन पटक भयो उसले आफ्नो लोग्नेसँग आफ्नै बैठकमा हिस्रेर बडो आत्मिक भावले कुरा गरी बसेको देखेकी लाज नभएकी नखरमाउली सुकेशीभित्रको दमित सन्देहले गहिरा जरा हालिसकेका थिए। विगतमा उसले खुब साहस देखाए तर आज ऊ आफ्ना अन्तर उद्वेलनहरूलाई व्यक्त गर्न जे पर्ला पर्ला भन्ने हिसाबले व्यग्र थिए। अचेल धेरै समयदेखि प्रदीप खाना खाएर कोठामा गएपछि बडा बडा ढड्डु किताबहरू लिएरै रिडिङ चेयरमा बसेको हुन्छ। आज सुकेशीको धुप्प अरू दिनभन्दा बेसी गाढा थियो। भान्सामै प्रदीपले त्यस कुरालाई अनुभव गरिसकेको हो। कोठामा आएर लोग्नेको कुर्चीमा ढेप्पिएर उसले बडो वक्रोक्तिपूर्ण ढङ्गले कुरा उठाए। हजुर किन आजभोलि मसँग त्यति विधि रिसानी भएको? प्रदीप बोलेन। साँच्चै हजुरलाई म मन नपरेकी नै हुँ त? प्रदीप फेरि पनि बोलेन। रुन्चे स्वरले फेरि थपी, ठिकै छ, मेरो गल्ती नै भयो होला। म अभागिनीलाई सम्झाएको भए त सुधार्ने पनि थिएँ नि आफूलाई, त्यत्रो रिभेन्ज लिनु पर्थ्यो त। आँसुका ढिक्का खसाल्दै रुग्ण स्वरले बडबडाउन लागि, भनिस्योस्, को हो त्यो आइमाई? किन आउँछ त्यो मेरो घरमा? त्यही नै सर्वगुण सम्पन्न अप्सरा लाग्छ भने त हजुरलाई भित्रै बक्सियोस्, मेरो के लाग्छ र? माइतीमा गएर बसौँला, बरु छिनाली दिसियोस् एकैचोटमा बाचा वचनहरू। किन यो विधिको प्रताडना? व्यर्थ मलाई एक अस्पष्ट भुतभुताउँदा भुतभुताउँदै कुवाँ कुवा नै रुन थाली। किन, के भयो, के कुरा पर्यो र यत्रो रुवाबासी? प्रदीपले निर्दोषी झैँ उल्टै हप्काउने हिसाबले सोध्यो। यसअघि पनि एकाध यस्ता घुर्की र साँक सोक नचलेका होइनन् लोग्ने सामु स्वास्नीका, तर यसपटक भने कुराको ढङ्ग र प्रकृति फरक थियो। बुबालाई असर पर्ला झगडाको भन्ने हेतुले नम्र हुँदै सम्झाउने अभिप्रायले प्रदीपले सुकेशीलाई भन्यो, हेर, यतिका बुझ्ने पढे लेखेकी मान्छेले पनि यस्ता नचाहिँदा शङ्का सन्देह गर्ने हो? यस्तो त रुन्ची आइमाई प्रकृति पो हो। हामी के को पढे लेखेकी हुनु नि? हजुरका त्यत्रा विदुषी, त्यत्रा पाण्डितै छाट्ने प्रेयसीहरूका सामुन्ने हामी त गँवार। ऊ एकोतार भुतपुताउँदै रहे। प्रदीप रिसायो, सुकेशी त आफ्नो ठाउँमा बस, आइमाई बढी वाचाल भएको सुहाउँदैन। त जति बुझ्छेस त्यसभन्दा बाह्र खण्ड बढी वरपर मैले विचार गरेको हुन्छ। गरिसोस् विचार, मन लाग्या गरिसोस्। म एउटी निमुखीलाई बाबुआमाको काखबाट छुटाएर ल्याएर अनेक लोभ प्रलोभनमा भुलाएर यत्रो डाको छोडेर उरुन थाली। के यो रणाको? मेरा यस्ता आइमाई त सयजना साथी छन्, भुत्राको यत्रो उत्रो? नचाहिँदो शङ्का सन्देह गर्छेस् भने एक दिन हुँदै नभएको भडखालोमा साँच्चैकै जाखिन्छेस्। चुपलाक व्यर्थै मथिङ्गललाई बोझ नबन। प्रदीप उग्र रिसायो। सुकेशी रुन छाडिन, भुतपुताएको भने बुझिन्थेन। थुप्लुक्क पलङमुनि घोप्टिएर धेरै बेरसम्म घोक्क घोक्क गर्दै रहे र कतिखेर हो त्यसै निदाए। प्रदीपले यी सारा कुरालाई केही फिस्स पनि नमानेर व्यवस्था गरी ठेली किताबमै आँखा ध्यान लगाइरह्यो। धेरै अबेर राति भएपछि बल्ल उठेर उसले सुकेशीलाई उचाली पलङमा सुतायो र आफू भित्तातर्फ फर्केर सुत्यो।
1: अध्याय 10।
0: शिखा र प्रदीप बीच गम्भीर तर्क वितर्कहरू भए। शरीर आत्मा संयोग वियोग र आध्याय अवधेयका

त्यो प्रयत्न केवल वितृष्णा हुन्, वृथा मोह हुन्। कहीँ कसैको निजी किल्ला सदाकालका लागि स्थापित हुन सक्दैन। आज कसैले गाडेको जित बाजेको मौलो भोलि कसैले आएर उखेल्छ, तसर्थ जो जित्ने दौडमा छ त्यो हार्ने दाउमा छ भन्ने मत प्रस्तुत गर्यो। यी त तपाईँका पलायनवादी कुरा भए। मान्छे मस्तकले महत्वाकांक्षी बनेको हुन्छ भने स्मरण चेतनाले उसलाई संवेदनीय बनाएको हुन्छ, तसर्थ उसले यी दुवै पुँजीको प्रयोग यथास्थान उचित हिसाबले गर्नुपर्छ। तसर्थ आत्म अस्तित्वको शिलाछाप जगमा उसले आफै राखेर जानुपर्छ, जसलाई कृति विशेष पनि भन्छन्। शेखाले आफ्नो विचारलाई थप बल दिने प्रयत्न गरे र प्रदीपले अलि उत्तेजित हुन खोज्दै भन्यो, पशु र मानिसको पराक्रमको परिणति मूलत एउटै हो। प्रतिहिंसाको होडलाई मान्छेले उपलब्धि भनी ठानेको छ। कुनै पनि कृतित्व रचनात्मक पुँजी नभएर त्यो मानिसको क्षीण स्वार्थ साध्य गर्ने सामान भएका छन्। सारा आविष्कारलाई हेर्नुहोस्, यी सब मानिसका रचनात्मक बुद्धि नष्ट गर्नमा प्रयोग भएका छन्, अहंकार प्रदर्शन गर्नमा। सृजनात्मकताको कुनै मूल्य छैन। मुर्दा राजनीतिलाई जोगाउने होडमा सारा मानिसका जीवेच्छा लडेका छन्। संसार सन्त्रासको तृणवत त्राणमा टिकेको छ, भय सन्तुलनमा टिकेको छ। अन्यथा मेरो विचारमा आज तक संसारमा खास मान्छेको जन्मै भएको छैन। भोलि यदि जन्मिए तापनि उसले यहाँ अटाउने ठाउँ पाउँदैन। तपाईँ हिँड्नुहोस् मसित, सक्नुहुन्छ साथ दिन? म दिग्भ्रम हुन चाहन्छु। मानिस किराफा टाङ्ग्रा हुन्, कमिलाहरू हुन्, प्रमाणित गरी देखाउन चाहन्छु। ती भन्दा पनि छिड निकृष्ट मानिसको अहंकार व्यर्थ हो। कमिला वा कमलकोटीको जति पनि योग्यता छैन उसमा, आदि इत्यादि कुराहरू असङ्गत वाक्य विन्यासपूर्वक बडबडायो। संसार निस्सार छ, शून्य छ। भोलिका लागि तपाईँलाई दुनियाँ देख्नु के आवश्यक? संसार निर्मितिका लागि हो, नित्य निरन्तर रचनाका लागि हो। शिखा बोल्दा बोल्दै प्रदीपले प्रत्युत्तर दियो, दुनियाँ निकम्मा हो भन्नलाई पनि दुनियाँ नदेखी सम्भव छैन। शून्यका बारे धेरै दार्शनिकहरूले आफ्नो मत स्थापना गरिसकेका छन्। मलाई कुनै नयाँ कहानी प्रतिपादन गर्नु छैन, र पनि संसार बृहतार्थको छ भनेर मानेर पनि तर मान्छेको मस्तिष्कको विकारले त्यसलाई भ्रष्ट पारेको छ भन्न त भन्यो। तसर्थ मस्तिष्कको त्यही तन्तु जसलाई मान्छेले सर्वसिद्धि ठानी आएको हो, त्यसैले मानव सम्पदा र यावत सन्ततिलाई जर्जर पनि तुराएको छ भन्ने मेरो मान्यता छ। प्रदीपले पुनः आफ्नो मत स्थापना गर्यो। सीमाविहीन संसार र प्रतिहिंसाविहीन मानिसको कल्पना गर्नुहोस् र सोच्नुहोस्, अनि मात्र तपाईँको रचनाकारिताले सृष्टि सचेतनालाई र त्यहाँको अर्थवत्तालाई वहन गर्नेछ। अन्यथा यी यस्ता कपोल काव्यलोकका उडन तस्तरी विचारहरूको कुनै लेखा रहँदैन। प्रदीपले अरू आलङ्कारिक सहमति दियो, मेरो विचार काव्यलोकका उडन तस्तरी भए तपाईँका दृष्टिमा? शिखा ठट्टाको सुरमा आई, तपाईँभन्दा एक दुई हातमाथि अरू शासक अरू सामन्तका किल्ला पनि त छन्। व्यवहारका सीमाहरू साहसले विस्तार गरिने कुरा हुन्। तपाईँको विचार विष्णुमती बगरका कसाईहरूको चुप्पीभन्दा धारिलो भयो भन्दैमा फुटपाथका मान्छेलाई मार भन्दै हिँड्न त पाइएन नि। बगरीहरूले हाँक दिए, होच्याए भनेर तपाईँ भाग्नुभयो त्यस इलाकाबाट भने तिनका विरुद्धको तपाईँको अहमको अस्तित्व कहाँ रहन्छ? शिखाले प्रदीपका सामु गम्भीर प्रश्न उपस्थित गरे। प्रदीप निकै बेर गोरियो, म त्यो ठाउँ छाडिदिन्छु जहाँ मेरो सम्मान रहँदैन। म हिंस्रक होइन परन्तु प्रतिहिंस्रक हुँ। मेरो घात भयो भने कहीँ म त्यहीँ प्रतिघात गर्छु। म कहीँ पनि नअटाउने भए पश्चात आफ्नो अंश खोज्न कहीँ पनि हिँड्छु। यति भनेर प्रदीप दार्शनिक मुद्रामा मौन भयो। ठिक, अब भने तपाईँ मेरै ठाउँ मै सम्मुख आइपुग्नु भयो भनेर शिखाले प्रदीपलाई गम्भीर हुन नदिन कुरालाई सहजतातिर मोड्न खोजे। तर तपाईँको आत्मसम्मानले आत्मघाती पलायन वृत्तिलाई नै स्वीकारेको छ, त्यसको ठिक उल्टो मेरो अहमले चाहिँ समाजमा ती त्यस्ता अर्गेलाहरूलाई हाँक दिएको छ, नकारेको छ। आत्मसत्ता वा अहमतुष्टिका लागि अरूलाई चिडाउने, अरूसित बदला लिने कुरामा तपाईँ शिखालाई साथ दिनुहोस्। शिखा तपाईँले होर्याएको ठाउँ जहाँ पनि जान तयार छ, कुनै तगारोले रोक्ने छैन। शिखाले यति के भनेकी थिए प्रदीप करेन्टको झट्का लागेको हिसाबले झस्कियो। शिखाको बदला शब्दले उसको मस्तिष्कलाई एक झट्का दियो। प्रदीपले यस वखत विवाहका दुष्कृतिका ती छाया जसले बारम्बार आफूलाई फोहोरी अपवादका नालीमा धकेलिरहेछन् एकपछि एक घटनाचक्रलाई सम्झ्यो।

मानिसमा अहम तुष्टिका बदला भावनाका कुनै पनि कामना नरहे पश्चात उसको सीमा कुनै राष्ट्र रङ वर्ग वाद र विश्वासभन्दा फरक हुन्छ, ठूलो हुन्छ। प्रदीप, म यी सब क्षुद्रताबाट मुक्ति चाहन्छु, शेखाले गम्भीर स्वर र आकृतिमा यो कुरा भने। तपाईँ त्यो पाउनुहुनेछ भन्दै तिमी भनेको, प्रदीपले हठात र आवेशमा यो कुरा भन्यो र तत्क्षण एक्कासी यति अगाडि आएर सम्बन्ध व्यवहार गरेकीमा आफै आफ सङ्कोच महसुस गर्यो। दुवै विचारले एक बिन्दु सहमतिमा पुग्न सकेनन्, तापनि व्यावहारिकतामा उनीहरू सम्झौताको कुनै एक चरणसम्म पुग्न सक्ने भए। आफ्ना हक र आग्रहका आडमा तर्क र प्रमाणका ठूला पर्खाल खडा गरिए तापनि एकअर्कोमा दुवैबीच सहयोग

साहचर्यका खातिर अभियान आरम्भ गर्न निम्ति एकमत भए। शिखा र प्रदीप बीच यी कुरा कमलाक्षी स्थित शिखा आर्ट ग्यालेरीमा भए। संकेतमा र संक्षेपमा उनीहरूको मनोविज्ञानलाई बुझ्ने चेष्टा गर्दा शिखालाई यहाँको सनातन परिवेश, सामाजिक थितिरीतिका व्याघातहरूले पिरोलेको, अनेकका लोकलाज परम्पराहरू पीडादायी भएको प्रतीत हुन्थ्यो। स्वतन्त्र सिर्जना धर्मी कलाकारका लागि यहाँको वातावरण मानजनक छैन भन्ने उसको आरोप छ। तसर्थ ऊ विदेश जाने कुरा सोचेर लगातार सोच्छे। प्रदीपलाई चाहिँ एक त लोकापवाद असह्य छ, अर्को कारण उसको सोच। स्वाध्यायका लागि यो विसङ्गति ठूलो त्रासदी भएको छँदैछ। अतीतका व्यभिचार, अश्लील व्यवहारका परिणतिहरू अब पो दिन प्रतिदिन अगाडि देखिँदा छन्। यस्तै गतिमा उसका दिनचर्याहरू अरू दुई चार महिना रहँदै रहने हुन् भने त प्रदीप बौला नै हुन पनि बेर छैन। उसको बुद्धि, विलक्षणता, जसलाई मर्यादापूर्ण परिस्थितिले कवच दिनुपर्ने हो, उल्टै विकारग्रस्त विकृतिहरूले पो कोपर्छन्। उसको भूत यति कहारी लाग्ने नियति बनेको छ कि ऊ आफ्नो वर्तमानलाई सिधा दृष्टिले हेर्नसम्म सक्दैन। अपराध बोधका कारण यति कातर भएको छ कि ऊ उसको आँत कुनै पनि विरोध वा आक्षेपको सामना गर्ने साहसमा रत्तिभर छँदै छैन। तसर्थ यो समाजमा उसको उपस्थिति पेचिलो हुनु नितान्त सहज कुरा हो। तसर्थ शिखाको त्यस कुराको त्यस उत्प्रेरणा बिन्दुले उत्तेजित पार्नु स्वाभाविक हो। प्रदीप यसवखत झण्डै मर्माहत वा विचलित जस्तै देखि

दिन महिना र वर्षहरू बिते, बित्दै गए। सामाजिक परिस्थिति व्यवहार वृत्तहरू झन्झन विकट छन्, झन्दुरुह हुँदै गए। नैतिक चरित्र पतनको पराकाष्ठा छ, सुधारका सम्भावना सोच्नेसम्मलाई पनि मूलत मास्ने हिंसा राजनीतिको दबदबा छ। मूर्तिदेखि मान्छेसम्मको किनबेच प्रथा चर्को अवस्था छ। शक्ति होड र सम्पत्ति होडमा मानिसका सम्पूर्ण इन्द्रियहरू एकोहोरिएका छन्। मान्छेका निजी र निहित स्वार्थका खातिर राष्ट्रले ठूला क्षय र अपमान सहनु परेको छ। चेतनाजीवी बुद्धिवर्गका लागि सम्मान र स्वाभिमानकी कतै स्थान छैन। जहीँ तहीँ आर्थिक वितृष्णा, साम्प्रदायिक विद्वेष बढेको छ। स्त्री प्रभुता समाजमा बढेर गएकाले व्यभिचार वा व्यथितिको बोलवाला बढेको छ। मानिस मानिसबीच सोच र समझदारीको दूरी, विकृतिको मनोव्याधि बढेको छ। अनगिन्ती युवाहरू दिनहुँ लागूको व्यवहारले सखाप हुँदैछन्। अचानक एक रात टोलका दुई किशोरीहरू हराए। सातापछि गोकर्णमा क्षतविक्षत लास भेटियो। एक दिन एका बिहानै श्रीयांश भट्टराईसहित दर्जनौ युवकहरूलाई सहरबाट पुलिसले पक्रेर हत्कडी लगाई जेल लग्यो। कहाँ लग्यो बेपत्ता छन्। आरोप प्रत्यारोप, शंका प्रतिशंका, कोही कसैको प्रत्यार गर्ने, कोही कसैलाई भर गर्न सक्दैन। भयानकताको भाषा, भाव र भङ्गीले समाजको विकरालतालाई व्यक्त गर्न असम्भव भएको छ। विवाह जस्ता धेरै यौवनका साथीहरूले प्रदीपलाई अब चिन्नसम्म छाडेका छन्। उसका कञ्चटका थुप्रै केसहरू अब फुलिसकेका छन्। बुढा मुरारी प्रसाद भरेङबाट तलमाथि गर्नसम्म नसक्ने भएका छन्।

सुकेशी बडे मानको पेट उठाएर हरिवचन र दुखान्त फिल्म संगीतका टेपहरू सुन्दै घरको काम गर्छे। छोरालाई प्यारो गरेर उसमाथि आफ्ना सपना उडाउँदै सान्त्वनाशील हुँदै बस्छे। धेरै ठाउँ डुल्ने, घुम्ने, धेरै कुरा पढ्ने, जान्ने काम प्रदीपले यसबीच तीन चार वर्षको अन्तरालमा प्रशस्त गर्यो। अध्ययन र अनुभवका आधारमा उसले धेरै परिपक्वता आर्जन गर्यो, तर आफ्नो व्यतीतको छायादेखि तर्सिन छाड्नु भने उसको बसको कुरा रहेन सायद। र भयावह पछुतोको बासमा ऊ दिनरात झन्झन भाँसिँदै गएको छ। घोर घमण्डी, अव्यवहारी र अतिशय अन्तर्मुखी बनेर गएको छ प्रदीप। यसबीच खाली शिखासँग र केवल शिखासँग मात्र मन बहलिने भयो उसको। ऊ हरेक चेष्टाले शिखाको नजिक, शिखाको साथ नभइरहन नसक्ने भयो। सैद्धान्तिक विमतिका, विचार विमेलका कुराहरू सूर्योदयपछिको हुस्सेको अवस्थामा विलीन भयो उनीहरू बीच, र यसमा विजय वा भनौँ जित कथमचित शिखा राणाको भयो। विचार विचलनका दृष्टिले शिखाको व्यवहार यथावत थियो र छ। प्रदीपमा भने धेरै परिवर्तन, धेरै उतार चढावहरू आए गए। यसबीच यौन सम्बन्धका वास्ते प्रदीप र शिखाको सम्पर्क बने बढेको चाहिँ कदाचित होइन। यस अर्थमा भन्ने हो भने यस अवधिमा प्रदीप पनि जितेन्द्रिय सदृश बनेको छ। त्यस किसिमको व्यवहारप्रति शिखा स्वयंको भने जन्मनाथ सक्त प्रतिकार छँदैछ। विवाहपूर्वको यौन समागम अनैतिक हो। संसारका यावत अपराध व्याधि विकृतिको जड नै

0: प्रेमका नाउँमा स्कुल कलेजका युवक युवतीहरू बीच चल्ने रोमान्स, अपराध कथा, सिनेमाका नक्कलमा बन्ने भत्कने किशोर मानसिकता र विवाहका नाममा चल्ने चलाइने घर घरको वैध वेश्या व्यसन नै यस किसिमको समाज व्यतिथिका लागि कारण र जिम्मेवार छन्। यौन अतृप्ति र यौन कुण्ठा जनित मानव नष्ट नियतिका बारे कारण विकार राजनीति र विभ्रम त्यसका नायकहरू हुन् भन्ने सम्मति उनीहरू बीच आपसमा बनेको छ, किनकि उनीहरू दुवै स्वयं त्यस अतिशयोक्तिका शिकार हुन्। शिखा र प्रदीपको अन्तरतम आकर्षणको सहजतम केन्द्र सुकेशी र प्रदीप बीचको विद्वेष वैमनस्य एक कारण हो भने विवाह प्रवृत्तिसँगको उसको बदलाभाव जो स्वयं शिखाको आँतको अग्निबीज पनि हो अर्को हो। यस किसिमका अनगिन्ती भेट, वाद विवाद र बहसहरू भए जसले उनीहरूलाई आपसमा यति निकट, यति आत्मीय र एकअर्का निम्ति यति निसर्ग परिपूरक चाहिँ बनायो। प्रदीप पाण्डे र शिखा राणा आध्यात्मिक सम्बन्धका हेतुले अध्यावधि एक आदर्श जोडी या प्रेमी युगल चाहिँ प्रतीत भएका छन्। कुनै क्लेश, कटुता या काया कामना बाहेक उनीहरू एक छुट्टा र बृहतार्थका मानव सम्भावना भएका छन्। शिखा र प्रदीपले यसैबीच एक दिन सुने विवाह राणा बहुलाई र बेपत्ता भए।
1: अध्याय एघार।
0: सुकेशी अगाडि मूल ढोका सामुन्ने माथिको बार्दलीमा घाममा बसेर केही बुनिरहेकी छ र साथमा नजिकै छोरा सारांश खेलौना मोटर गुडाएर खेलिराखेको छ। भित्र रेडियोबाट पुरानो प्रेम गीत बच्चु कैलाशको आवाजमा बजिराखेको छ। परको त्यो गाउँमा लौ न मता। प्रदीप पाण्डे नयाँ सुट टाईमा बाहिर जाने सुरसारले उत्साहित मनोयोगका साथ सुकेशी सामुन्ने आयो। बुबा बुबा मलाई टफी है। छोरा सारांश बाबुसँग बाल सुलभ लाडले लुटपिटिन खोज्यो। सुकेशीले उसलाई आफूतिर ताने। हुन्छ बाबुलाई टफी। छोरालाई थुम्थुबाएर खै त मलाई 2000 जति देऊ त श्रीमतीसँग अनुरोध स्वरमा भन्यो। सशङ्कित र केही भयभीत पनि भएर सुकेशीले हजुर अहिले कहाँ र किन पैसा सोधी। चाहियो ल्यान किन विस्तार अधिकारपूर्ण स्वरले उजार्कियो। अन्धकार मुख थरर र ओठ कमाएर बिस्तारो बढी मानको पेट विभत्स आकृति सुकेशी उठी। दराज खोलेर भएका पैसा झिकेर दिए। किन नि तिन उसले हजारको एक नोट फिर्ता दियो र हिँड्यो। चाहिएला नि रुग्ण स्वरले सुकेशीले व्यङ्ग्य र वेदना पनि प्रकट गर्दै अबाध नारी धैर्य जाहेर गर्न खोजी। तर रोक्दा रोक्दै पनि आँखाबाट आँसुका दुई चार टिक्का भने टप्किहाले। प्रदीप यो सब थाहा पाएर पनि निष्पट अनभिज्ञ चाहिँ फटाफट घरबाट निस्कियो। सुकेशी निकै बेर तर आवाज भने छातीभित्रै दबाएर धरधरी रोइरहे।

सुकेशीले आफ्नो घरायस सम्हाल्न लोग्नेलाई सम्झाउन निम्ति माइतीमा बाबु दाजु गुहारी। त्यो थाहा पाएर प्रदीप अरू उग्र रिसायो। त्यसपछि स्थिति झन बिग्रियो। जति जति उसले लोग्नेका आनी बानीमा निगरानी राख्न कन्ट्रोल गर्न चाहिए त्यति त्यति उसले उल्टो असर पार्यो। केटीहरूसँग हिँडे डुलेको, रक्सी जास्ती पिएको, अफिसको काममा हेलचेक्राई गरेर तारन्तार कारवाहीमा परेको आदि आदि गल्तीका प्रमाणहरू खोजेर तह लगाउन खोज्नुले उसलाई भालुलाई बन्दुक पड्काउन खोजे चाहिँ परिणाम दियो। बिस्तार बिस्तार घरसँगको उसको व्यामोह यति बढेर गयो कि प्रदीप सारा संसारसँगकै उसको लगन विक्षुब्ध चाहिँ भयो। कहिल्यै कत्रै आवेशमा पनि कसैलाई हात नउठाउने प्रदीप आजभोलि सानोतिनो न्युमा समेत स्वास्नीलाई कुट्न उद्यत हुने भयो। मेरी स्वास्नी मेरै सिआइडी गर्ने, उसलाई काबुमा राख्न आफन्त गुहार गरिएको प्रसङ्ग निम्ति सबैभन्दा पेचिलो प्रश्न बनेको थियो। यी कुरा बाबु मुरारी प्रसाद समेतले थाहा पाए। मुरारी प्रसादले छोराका धेरै नजाती कुराहरू क्रमशः थाहा पाए। बढ्ता क्रोधले विघ्न निम्ति आउँछ भन्ने मान्यता भएका वृद्ध मुरारी प्रसाद सबका सब गृह कलहसँग आफू चिर परिचित रहेर पनि आफ्नो बसमा केही अंश नरहेको ठानी मौन साक्षी झैँ टुलु टुलु खाण्डव दाह हेर्दै थिए। तथापि केही सिप नलागेर उनले एक दिन छोरालाई डाकी गम्भीर हुँदै सम्झाउने चेष्टा गरे। बाबु, सबै मानिसका आफ्ना सीमा हुन्छन्, त्यसलाई बुझेर त्यही अनुरूपको जीवनलाई निर्वाह गर्नुपर्छ। तैँले नै यस घरको यो गति गर्न थालिस भने, छोराले बाबुलाई जिन्दगीमा पहिलोपटक जवाफ लगायो। हजुरले अब यी सब व्यर्थका कुरामा चिन्ता गरी बस्ने बेला छैन, निर्विचार भई हरिभजन गर्ने, आराम गर्ने। मुरारी प्रसाद नाजवाफ भए। मुरारी प्रसादलाई छोराको जवाफ कत पर्यो। उनले सायद आफ्नो सीमालाई बुझे र यसअघि केही पनि बोल्ने धृष्टता उनले गरेनन्। मुरारी प्रसाद बिस्तारै बिस्तारै आजभन्दा भोलि झन झन थला पर्दै गए। प्रदीपका सम्पूर्ण साथी सङ्गाती नाता कुटुम्ब बन्धु बान्धवहरू उग्र रिसाएका छन् अथवा भनौँ चित्त दुखाएका छन्। छरछिमेक चिनजान र पुराना आइमाई साथी आइमाईका कारण बनेका प्रतिस्पर्धीहरू भने खुच्चिम भनेर साटो फेर्ने भएका छन्। क्रमशः प्रदीपलाई परिस्थितिले मुक्त दिशातर्फ उत्कट र अभिकाङ्क्ष रूपले धकेलिरहेछ, अर्थात् भाग्न निम्ति उनीहरूको बाटो प्रशस्त गरिरहेछ।

एक साँझ प्रदीप घर आउँदा सुकेसी बिछ्यौनामा फराक फराक परिराखेकी थिए। आउँदा आउँदै उसलाई हरिबाजेले खबर गर्यो, दुलै नानी पेट दुखेर अघिदेखि छटपटाइराख्नु भएको छ। म त के गर्ने के नगर्ने भएर सानो बाबु, के हो त अस्पताल लग्नु पर्ला? सुकेसी केही पनि बोलिन, केवल दयाद्र भावले छटपटिरहे। खै ट्याक्सी ल्याऊ छिट्टै, प्रदीपले हरिबाजेलाई हरायो। केही लुगाफाटो, ग्लुकोज, हर्लिक्स आदि आवश्यक सरसामानहरू सुटकेसमा मिलाएर ठिक पार्यो र सुकेसीलाई हात समातेर बिस्तारै उठायो। हरिबाजे भरेङ उक्लँदा उक्लँदै, ल त हरिबाजे, बाबुलाई बुबालाई राम्ररी हेरविचार राख्नु, घरमा राति झ्यालडोकामा चुकुल लगाएर मात्र सुत्नु, हराएर प्रदीपले बिरामीलाई दुवैतिरबाट सम्हालेर ट्याक्सीसम्म पुर्यायो। ट्याक्सीमा राख्यो र अस्पताल लिइ गयो। राति अस्पतालमा सुकेसीले छोरी पाई। 5 वर्षपछि झण्डै प्रदीप पाण्डे अब एक छोरापछि एक छोरीको पनि बाबु बन्यो।

कवि सेलीको कवितालाई गुनगुनाउँदै आएर प्रदीपले शिखालाई पछाडिबाट कपालमा छोयो र अबेर भएको क्षमा माग्यो। शिखा आफू पनि अचेत केही दिनदेखि हेन्सनमा थिए। सानातिना कुरामा झिजो मान्ने उसको बानी यसै पनि थिएन। तरल भएर उसले ओइलिँदै फुङ्ग कान्तिहीन हुँदै गएको प्रदीपको मुखमण्डललाई हेरी, टिटलाग्दो गरी हेरी। कमलादीको मुख दरबार मार्गबाट ट्याक्सी लिएर उनीहरू सिधा पश्चिमतर्फ लागे। ट्याक्सीबाट उत्रेर झन्डै झन्डै अँगालो हालेर एकले अर्कोलाई उनीहरू उजाड र एक्लास एक डाँडोबाट अर्को डाँडोसम्म गए। निकै माथि पुगिसकेपछि एउटा रुखको छायामा बसेर उनीहरू एकले अर्कोलाई निकै बेर हेरे। स्वास्नी कुनामा छे, बाबु बिरामी छन्, घर व्यवहार सम्पूर्ण अस्तव्यस्त छ। यस्तोमा प्रदीप शिखालाई याचकले झैँ सम्झाउँछ, म अब एक दिन पनि यहाँ बस्दिन, एक छिन पनि, तिमी मलाई साथ देऊ शिखा। शिखालाई तिमी भनेर सम्बोधन गरेको यो पहिलो अवसर हो प्रदीपले। शिखा रोमाञ्चित भई, प्रेमार्द्र भई र प्रदीपको छातीमा मुन्टु लुकाएर निकै बेरसम्म चुपचाप रही, सायद हर्षले रोई र रुग्ण स्वरले भनी, प्रदीप, दुविधा छन्, द्वन्द छन्, यद्यपि एक आपसमा तथापि यो क्षण उनीहरूमध्ये धेरै दिनदेखि सायद प्रतीक्षित थियो। प्रदीप, एकाध दिनहरू पख, यो ठाउँ छोड्ने प्रस्ताव त पहिले मेरै हो, तथापि पख। यहीँनिर उसले पनि प्रदीपलाई तिमी भनी।

तिमी अर्थात् भनौँ एकै वचन उनीहरूले आफ्नो सम्बन्धको सेतुलाई गान्धर्व विधान अनुरूप वर्णन गर्न स्वीकारे। घर यदि छोड्नुपर्छ भने यस्तै विकट परिस्थितिमा छोड्नुपर्छ, प्रेमपूर्वक शिखाको कपाल छुँदै प्रदीपले भन्यो। शिखा, म यहीँबाट आफ्नो त्यो साहसिक यात्रा आरम्भ गर्न चाहन्छु। समयको अनुकूलता पर्खने काम भिरुहरूले गर्छन्, तिमीले पनि त्यसो भन्ने, त्यसो आइमाई तर्क गर्ने हो र? मैले पनि आफ्नो नायकको यस्तै करिश्मा हेर्न चाहेकी हुँ। म आज पहिलोपटक यदि विधि खुसी छु प्रदीप, उसले प्रदीपलाई अङ्कमाल गरी। प्रत्युत्तरमा प्रदीपले उसका निधारमा मुवाई खाएर सघायो। उनीहरू यतिखेर स्वयम्भूको पश्चिमपट्टि सरस्वती मन्दिरतिर पाखामा थिए। शिखाले यताउति हेरी, अलि पर ढुङ्गाको चट्टानमा एकजोडी विदेशीलाई माया गरेर बसिराखेको देखी र लाजमाने जस्तो गरी न्युरी।

शिखा प्रदीपसँग आफूहरू केही काल कलकत्ताकै बस्ने र त्यही आफ्नो राम्रो व्यक्तित्व उठाउने आर्जनको उपाय र सम्भावना पनि प्रशस्त भएको ठाउँ छ भनिकन लागे शक्ति तर्कबलले सम्झाउँदै थिए। पहिले पढ्न बस्दाको आफ्नो सम्पर्क र अनुभवका आधारमा पनि काठमाडौँ छाडी जानलाई उसको लागि अर्को सुगम स्थान कलकत्ता थियो। शिखा आज अर्कै भएकी थिए। जसै भए तापनि आइमाई भए पश्चात केही न केही भयासक्तता त भइ नै हाल्छ। नभए बेङ्गलोर, मद्रास, हरियाणा, उता दक्षिण भारत कहीँ पनि त हाम्रा लागि स्कोप हुनसक्छ। नभए त्यहीँबाट बाहिर कतै अरू विदेशी मुलुकमा जाने पनि योग मिलाउला, उसले भने। प्रदीपलाई आखिर यी कुनै पनि कुरामा सहमत हुनु नै थियो। शिखा साथमा जाने भए

मुख्यतः प्रदीपलाई शिखाको मन पटाउनु थियो। त्यो सकिए पश्चात अरू कुरा सकियो। एउटा लायक लोग्ने मानिसको सफलता अर्को उसले आइमाई बहकाउनुमा सिद्ध हुन्छ। शिखा सदृश दम्बी नारीलाई धेरै प्रयत्नको फलस्वरूप धन्न उसले आफू अनुकूल यस परिस्थितिसम्म ल्यायो। शिखा अत्यन्त प्रसन्न थिए, यद्यपि दुविधाशान्त पनि थिए। उसले चाहे कि यति हो कि एकमात्र आफ्नो पत्यारको आफ्नो मनोअनुकूल पुरुषका साथ ऊ मुलुक बाहिर जान सकोस्। पढाइसकी कलकत्ताबाट फर्केदेखिकै शिखाका सारा सत्प्रयासहरू यसै निम्ति सङ्कल्पित थिए। अब म सांसारिक अपव्यय पीडा प्रपञ्चबाट सदाकाल मुक्त हुनेछु, ऊ सोचिरहेकी थिए। उनीहरूले निकट भविष्यको आफ्नो योजना बनाए। शिखाले आफ्नो भयभर आर्जनको पैसा र केही गरगहना साथ लिने भई सकेमा मुमा हजुरसँग केही हात लगाउने चाँजो मिलाउनेछु भनी ठहर गरी प्रदीपले जागिरबाट स्वैच्छिक अवकाश लिए। सञ्चित रकम सबै निकालिसकेको कुरा बतायो। हिसाबले उनीहरूले विदेशमा उसै कामै बिना बसे तापनि दुई अढाई वर्षका लागि पुग्ने खर्चको जोहो गरिसकेका थिए। ढुक्कै थियो।

देश घरबार समाज शिष्टाचार कुनै पनि कुराले तिमीलाई न्यास्रोमा पछुतोमा पार्दैन। प्रण प्रतिज्ञा गर। आमा बाबु आफन्त कसैले र धर्म प्रथा प्रदाय कुनैले पनि तिम्रो लक्ष्यलाई बिथोल्न बिगार्न सक्दैनन्। तिम्रो आफ्नो जीवनका यावत क्रिया प्रतिक्रिया निम्ति निर्णायक क्षण तिमी आफू बाहेक कसैको अधीनमा हुँदैन। तिमी जहाँ हुन्छौ त्यही तिम्रो डेरा हो, त्यही देश हो, संसार हो। निश्चय गर, दृढ हो। प्रदीपले क्रमशः शिखामा साहस थप्न खोज्यो, खोजिरह्यो। शिखा सम्भवतः यी सब कुरामा स्वयं प्रदीप जत्तिकै आश्वस्त थिए।

कलकत्ताका लागि भोलि साँझ अथवा पर्सिसम्मलाई आरएनएससीबाट टिकट लिने काम शिखाको जिम्मा रह्यो। प्रदीप भोलि दिनभरि आफ्नो र घरका बीचको सम्बन्ध साङ्लाहरू चुनाउने काममा जुट्ने भयो। उनीहरूले आज बेलुकाको खाना कहीँ रेस्टुराँमा गई साथै खाने निदो गरे। निदो उनीहरूको अधीन थियो गरे। ठूलो विजय निर्णय गरेका थिए। आफू र पनि आज दुवै थकित र म्लान देखिन्थे। काम क्रमशः रानीवनमाथिको डाँडातर्फ झुक्दै थियो। उनीहरू एकअर्काको हातको सहारामा उठेर बिस्तारै मूलबाटोतर्फ लागे। ओ वर्ल्ड, लाइफ, ओ टाइम अङ्कमाल गरेर एकअर्कोलाई उनीहरू सहरतर्फ लागे।

धेरै समय उनीहरूले रेस्टुराँमा बसेर खाना खाँदै गुनगुन गुनगुन कुरा गर्दै बिताए। सम्भवतः विगत जीवनका बाँकी सबै कुराहरू एक एक गरी सिद्ध्याए। जीवनको यो एक अत्यन्त ठूलो मोड थियो र हार्दिक क्षण पनि। यस्तोमा मानिसहरू बोलेर होइन अपितु स्पर्श र दर्शनले कुरा गरिरहेका हुन्छन्। प्रदीप र शिखाले जतिखेर यो निर्णयलाई आत्मज्ञा गरे, स्वीकारे, मानिलिउँ, त्यसपछि उनीहरूको बाणीले बोलेर प्रकट गर्ने कुनै विषय नै थिएन। धेरै समय त उनीहरू मौन मौन टोलाई मात्र रहे। शिखा, म तिमीलाई आज यो साँझ जीवनमा सबैभन्दा मनपर्ने र महत्त्वपूर्ण लाग्ने वस्तु उपहार दिन चाहन्छु। मनमा कुनै पनि धुकचुक वा असजिलोपन नराखिकन भन, सो के हो त्यो जत्रै मूल्य र महत्त्वको किन नहोस्, तिम्रो निम्ति म त्यो चुकाएरै छाड्छु भन। प्रदीपले रेस्टुराँबाट बाहिर आएपछि दरबार मार्गको फुटपाथमा उभिएर शिखालाई यो भन्यो। शिखा हाँसी, मुक्त कण्ठले हाँसी, भनी, तिमी अझै फेरि पनि उही ट्रेडिसनल विचारबाट मुक्त हुन सकेका छैनौ। मेरो जुनीको सबभन्दा प्रिय, महत्त्वपूर्ण र अमूल्य वस्तु पनि तिमी हौ। तिमी प्रदीप दिन्छौ के, म मात्र तिमीलाई माग्छु। चाहन त प्रदीप शिखालाई यहीँ अंगालो मार्न चाहन्थ्यो, तर लोकाचारको कारण उसले त्यसो गरेन। शिखाका दुवै हातलाई आफ्नो हातले एकसाथ अठ्यारो उसले ओठसम्म लग्यो र चुप्प गर्यो। बस यति मात्र गर्यो।

त्यो त तिमीले माग्नुभन्दा अगावै तिमीलाई सुम्पि नै सके नि मैले। मैले आफू भन्ने अस्तित्वलाई तिमी सामु अघि नै बुझाइसकेँ। प्रदीपले शिखालाई सिधा हेऱ्यो। लज्जानाथ शिखाले, मैले बुझेकी छैन, खै विधिवत साँचो हस्तान्तरण भएको, प्रतिवाद जनाए। त्यत्रो अविश्वास? प्रदीप एकछिन अकमक आयो। तिमी अति बाठी छौ, यति बाठी कि कति तिमीले मलाई कलकत्तामा लगेर बेच्यौ भने। त्यत्रो अविश्वास? शिखाले हठात शङ्का जनाए। चिउँडोलाई दुई औँलाले अठ्याएर, लाठी म खोटो मान्छे, त्यहाँ चल्दै चल्दिन नि, अनि तिमीले के बेच्नु, तिमी बरु आफै चिप्लिन्छौ। प्रदीपले माया र ठट्टा एकसाथ व्यक्त गरे।

0: तिमी आफू बेच्ने होइन संसार किन्ने कुरा गर आज। तिम्रो मूल्य चुकाउनु दुनियाँलाई गाह्रो परोस् प्रदीप। शिखाले भय भय आस्था विश्वास सब एकसाथ पोखी। ल हिँड। प्रदीपले उसलाई नजिकैको ज्वेलरी हाउसमा लगेर हिराको हार र औँठी किनिदियो। बल्ल तिमी ठिक ठाउँमा आयौ, मेरो काव्यलोकमा आयौ शिखा। तिमी नडाटिकन भन त, तिम्रो म प्रति त्यत्रो विश्वास किन स्थापित भयो? हार र औँठी आफ्नै हातले पहिराउँदै उसले शिखालाई सोध्यो। तिम्रो तिमी स्वयंप्रतिको विश्वास, जसलाई मान्छेको अथक अभिराम आत्मविश्वास भन्न सकिन्छलाई देखेर म तिमीसित पहिलो र आखिरी क्षणसम्म प्रभावित छु। अरू कुनै हिसाबी जीवनमा मेरो विश्वास छैन। शिखाले आफ्नो अन्तप्तको कुरो इमान्दारी साथ प्रकट गरी। म तिमीलाई एउटा रोचक कहानी सुनाउँछु, पश्चिमी कहानी हो। तिमी मलाई घर लिएर हिँड। प्रदीपले अलिकति त रक्सी पिइसकेको पनि हो र बढी लागे जस्तो भान पारेर शिखासँग आश्रय माग्यो। मेरो घर अब तिम्रो घरभन्दा अलग कहाँ रह्यो र? जतिखेर जहाँ म छु त्यही मेरो घर हो र तिम्रो पनि। म तिमीलाई आजै एक उच्च स्तरीय गुणको मधुपान गराउँछु, हिँड। त्यहाँबाट ट्याक्सी लिएर उनीहरू नक्साल दरबार गए। त्यहाँ मुमा हजुर एक्लै चोकमा बसेर जाडोको आकाशलाई हेरिरहेकी थिइन् जहाँ, र तत्क्षण त्यही हेराइलाई जमिनमा झुकाएर एक अद्वैंसी युवकका साथ लागिआएकी आफ्नो बुढौतीको एकमात्र सहारा छोरी शिखा समक्ष एकत्र गराइन्। चिसो र टकटका जुनले छोरीप्रतिको आमाको पवित्र र अबोध भाव सान्निध्यलाई निकै बेरसम्म हेरिरह्यो हेरिरह्यो।
1: अध्याय बाह्र।
0: शिखाले ग्यालरीका सामानहरू पेन्टिङहरू आफ्नो कोठामा लगेर थान्को लगाई। प्रदीपको अफिसको यसै थान्को लागेकै थियो। घर व्यवहारका कुरा, साँचो मुचो, श्रीमती सुकेशीको र आधिकारिक लिखित पत्र हक दाबी बुबा मुरारी प्रसादको जिम्मा स्वत छँदै नै छ। जति अश्रेय अपवादहरू छन् ती सबलाई भने आफ्नै काँधमा उठाएर उनीहरू मुगलान भाग्दैछन्। भाग्नुभन्दा भिन्न अर्थमा लिनलाई उनीहरूको यो क्रियाकलापलाई सामाजिक शब्दावलीमा दोस्रो व्यवस्था छैन। ठिक छ, हामी भाग्दैछौँ। हामीलाई जुन समाजले वहन गर्न सकेन उसका दृष्टिमा हामी भगुवा हौँ। तर हाम्रो उपयोगिता मानव सभ्यताका लागि कतै न कतै आवश्यक अवश्य छ भन्ने देखाउनलाई पनि हामीले यो साहस गरेका हौँ। स्थापित मान्यताका विरोधमा हाम्रो अभियान निरन्तर छ र कत्रै कष्टकर परिस्थितिमा पनि त्यो यात्रा अथक रहनेछ। प्रदीपको मनोकामना अस्तिदेखिकै शिखाको धैर्य र साहसलाई आड भरोस दिनमा लागेको छँदैछ। शिखा आज निश्चय पनि अति संवेदनीय स्थितिमा छ। मुमा हजुरको लामो वात्सल्य पालनाको स्नेहशील सौजन्यलाई चटक्क छाड्नु पर्दाको यो विफलता कटु हुनु वास्तवमै सहज थियो। भित्री चालचलनमा जे जस्तै विवादास्पद रहे तापनि मुमा हजुरको चरित्र बाहिर उनीहरूको बढाइ र पढाइमा भने बुढियाको योगदान अनन्य सदृश नै थियो। विवाहसँग भने उनलाई सुरुदेखि नै भरोसा थिएन र अब त उसको दुखान्त नै भइसकेको छ। यस अवस्थामा आखिर शिखाले पनि साथ छोड्ने भए उनको, बुढी नितान्त निराशाको स्थितिमा निराश्रय पनि हुने भएन।

0: जत्रै साहस, धैर्य र सिद्धान्तका कुरा गरे तापनि मानिसले आखिरी घडीको एकाङ्क स्थितिमा ऊ धेरथोर द्वन्द्व र दुविधाग्रस्त हुन्छ। त्यस्ता पनि स्वास्नी मानिसहरू स्वभावैले कमनीय र करुणामयी हुन्छन्। शिखा र शुभलक्ष्मी राणाबीच सल्लाहको त्यो क्षण हिजो एक त्यस्तै मनोद्वेलताको जटिलतम अवस्थितिमा गुज्रियो। शिखाले आफ्नी आमालाई आफू असल नियतले कामको सन्दर्भमा हुन मात्र त केही दिनका लागि सिमलासम्म जान लागेको कुरो अपत्यारिलो किसिमले बताएर आश्वस्त पनि पारी। तरै पनि प्रदीप भने धेरै लामो व्यग्रताको परिणति र विभ्रमको शिकार रहिआएको कारण अथवा पुरुष भएको नाताले पनि निर्णयप्रति अधिक कठोर देखिन्थ्यो। तथापि मनोद्वन्द्वको उद्याम अवस्थाबाट पार नै भने चाहिँ ऊ पनि थिएन। यस किसिमको द्विधासन्न समयको प्रतिरोध उनीहरूले पुनः स्वयं माथि शिखरमा गएर गर्ने निदो गरे हिजो जस्तै। तर आज भने बिहानैबाट हिँडेर शोभा भगवती हुँदै उनीहरू पूर्व निश्चित यस ठाउँमा पुगे।
1: बुलबुल कम्युनिकेसनको माध्यमबाट अहिले तपाईँ सुन्दै हुनुहुन्छ शिव अधिकारीको उपन्यास विदिशा।
0: धेरै बेरसम्म अति तरलतम मनस्थितिमा आत्मीयताको मौन मन स्थितिमा रहे पश्चात अपराह्नतिर उनीहरू आफ्नो घर ठिक उसरी नै फर्के। आफ्नो वृत्तलाई आफू आफैले बुन्न र व्यवस्थित गर्नुपर्ने बाध्यता हुन्छ। तयारीका लागि तसर्थ भरे एकैचोटि भेट्ने सल्लाहले उनीहरू घर फर्के। प्रदीपले घरमा आएर यात्रा निम्ति आफ्ना सामानहरू एकत्र गर्यो। अन्तरकुन्तर आफ्ना निजी अवशेषहरूलाई सम्झी सम्झी मेटायो। अर्थात् कुनै पनि गलत नियत र गलत चेष्टाका प्रमाण प्रमेयलाई झुक्किएर पनि नबच्छुन् भन्ने ध्येयले दोष त पार्यो। हिजोदेखिकै ऊ एउटा कुराले आन्दोलित र आक्रान्त थियो। बुबालाई के भनेर आश्वस्त गर्ने कठिनाईमा थियो। सम्पूर्ण तयारी पश्चात ऊ पिता मुरारी प्रसाद कहाँ गयो। बुढा निकै शिथिल देखिन्थे, कोठामा सुतिरहेका थिए। भयभर साहस बटुलेर सोध्यो, बुबा मलाई आजै साँझ अफिसको जरुरी कामले 8-10 दिनको निम्ति दिल्ली जानु पर्यो। हजुरलाई सन्चो छैन, सुकेसी कुनामै छे र पनि नगइ नहुने अवस्था पर्यो। घोकेर आएको पाठ बुझाए चाहिँ बुढाका अगाडि ऊ भूमिका बाँध्दै थियो। बुढा छोरालाई तलदेखि माथिसम्म हेर्दै थिए। त्यस्तो के काम पर्छ, घरमा 8 दिनकी सुत्केरी स्वास्नीलाई छाडेर, बिरामी बाबुलाई छाडेर तँलाई 81 सिमला जानु परोस्। अफिसको काममा के अर्को मानिस तयार हुन सक्दैन, बुढा पहिल्यै क्रुद्ध थिए भने देखाए। होइन बुबा, त्यस्तै पर्यो, अचानक पर्यो। किन, हिजै किन भनिनस् त, बाबु सम्यत भए। बुढाले निकै व्यथित भएर छोरा हडबडाएको मनोविज्ञानलाई बुझेर भने, बाबु तेरो बाहिर कोही अर्की स्त्रीसँग सम्बन्ध छ अरे भनी सुन्छु। मैले गल्ती गरेँ छोरा, तँलाई आफ्नै रोजाइमा बिहे गर्न दिनु पर्थ्यो। तर पनि म तेरो बाबु हुँ, तेरो सबैभन्दा मान्य र निकट सम्बन्धको मान्छे, तेरो धेरै सेवा सुश्रुवा गरेको छु मैले। तेरी आमाले सानैमा छाडेर गए पनि एक किसिमले तेरी आमा पनि मै हुँ र बाबु त छँदैछु, हुँदै हुँ। मैले यो एउटा अपराधै गरे तापनि सहनु पर्थ्यो। तैँले अन्याय गरिस्, मलाई भन्दा पनि त्यो अबोध स्त्री दुलैलाई सहिनस्। अब त कहाँ जान खोज्दैछस्, किन घरबाट बिछोडिन खोज्दैछस्, म यहाँ ओछ्यान परेर पनि त्यो सबै बुझेको छु। मैले पनि तेरै लागि भने तेरी आमाको मर्दा मर्दैको अनुनय पुकारा छोरालाई हेला नहोस् बिन्ती। हजुरले अर्की बिहे गरे तापनि भनेको सम्झी उमेर छँदा छँदै र आफन्तहरूको कर हुँदाहुँदै पनि अर्को बिहे गरिन। तैँले भने यति जाबो कुरोलाई, बाबुको एउटा सानो गल्तीलाई यत्रो इकको विषय बनाइस्। गर जे मन लाग्छ गर, सानै छँदादेखि मैले तेरो इच्छालाई कहिले रोक्ने यत्न गरिनँ। अब त म आफै आज या भोलि हुँ, मेरो के भर, छोराछोरी चिचिला छन्, त्यस बिचरीले कसरी सम्हाल्छे, के गरी उतार्छे जहाज कुन्नी। भगवान भरोसा, लाग्ला लगाउला नै पार, स्वाहाङ गरेर बुढाले लामो सुस्केर हाले। तर तँलाई मेरो आखिरी वचन गला नलागोस् भन्ने थियो बाबु प्रदीप, थाम्न सकिन त कुलङ्गार नै निक्लिस्। उमेर गुज्रेपछि तैँले घोर दुःख पाउनेछस्। भित्रीदेखि पीडा भएर बुढालाई दम बढेर आएर धेरै बेरसम्म उनी खोक्दै रहे।

होइन, बुबाले यो सब के भनिराख्नु भएको, यो केही पनि होइन, प्रदीपले स्पष्टीकरण दिए जस्तो गर्यो। अरू गरोस्तो पनि उसित कुनै उपाय थिएन। बुढाले त्यसपछि कुनै प्रतिक्रिया दिएनन् या दिन सकेनन्। सिरानीमा कोल्टिएर टोलिरहे।

प्रदीप त्यसपछि निकै बाबुका अघिल्तिर मास्टरका सामुन्ने विराम गर्ने विद्यार्थी चाहिँ उभिएपछि निस्केर गयो। आफ्नो कोठामा गई ऊ निकै बेर चोक्रियो। एकछिन तलमाथि टहलिए पश्चात पुनः सोचेर सम्झेर सामानहरू मिलायो, चेक गर्यो र तयार भइबस्यो। यत्तिकैमा हरिबाजीले आएर ढोकैबाट भन्यो, सानु बाबु, हजुरलाई मान्छे भेट्न आउनु भएको छ। अँ, यो सुटकेस तल लिएर हिँड, को आएको भन्ने कुरो उसले आफै बुझेर हरायो। ऊ पुनः भयभीत चालले बाबुको कोठामा पस्यो र बुबा म गएँ भनी हठात निस्कियो।

आज पहिलोपल्ट बाबुले ल त जाऊ नभनेको नै ऊ घरबाट निस्कियो। बुढाको खुट्टामा नझुकेकन निस्कियो। सुकेशीलाई उसले बिहानै सङ्केत गरिसकेको थियो। सायद उसैले दिउँसो बुढालाई खबर दिएकी थिए र बुढा जङ्गिएका थिए। तल गएर अदब साथ पत्नी समक्ष उसले आफू जान लागेको कुरा खबर गर्यो। सुकु म गएँ, राम्ररी बस, परेको कुरा हरिबाजेलाई हराऊ, मैले पनि सम्झाइदिया छु, बुबालाई पनि बिस्तारै ठिक भइहाल्छ, अरू पनि केही कुरा भन्दै थियो। सुकेशी भित्तातिर फर्केर घुक्का हालेर रुन लागे। नरौ, किन रुनुपर्छ, म हराएको हुँ र, ल तिमीलाई खर्च चाहिँदा यो गर्दै गर्नु भनेर 1000 नोट बिछौनामा राखिदियो र ऊ त्यहाँबाट पनि हठात निस्कियो। स्वास्नीलाई जस्तै अवस्थामा पनि फकाएर फुल्यारी निस्किने उसको परम्परा पहिलोपटक यहाँ तोडियो।

शिखा अघिदेखि बाहिर आँगनमा लगेजहरू बिसाएर पर्खिरहेकी थिए। लज्जित र याचित चाहिँ अनुहारले एकपटक प्रदीपले शिखालाई सम्पूर्ण हेऱ्यो र जाउँ इसारापछि दुवै बलपूर्वक आफ्ना ब्यागहरू उचालेर सायद सदाका लागि निस्किए। निस्कँदा निस्कँदै ढोकैमा सुकेसुकी दिदी र उसका माइतीका आइमाईहरू भेटिए। ए हजुरहरू बाहिर सवारी हुनलाई स्या सोधनी हुँदै थियो। अँ व्यवस्थापूर्वक उनीहरू सरासर निस्किए। मूल बाटोमा पुगेर ट्याक्सी पर्खदा पर्खँदै शिखाले ब्यागबाट टिकटहरू निकाली जो प्रदीपले देखेको थिएन। प्रदीपले त्यसबाट एउटा टिकट खोलेर हेऱ्यो। हेर्दा साथ आँखा पर्यो मिसेज एस पाण्डे। प्रदीप मुस्कुरायो। शिखाले आफै आफ्नो नामको पछाडि टिकटमा पाण्डे थर जोड्न लगाएकी थिए।

धृष्टता गरे कि? शिखाले स्निग्ध भावले प्रदीप समक्ष प्रश्न गरे। धृष्टताको अर्को नाउँ साहस हो र साहसको अर्को नाउँ शिखा। प्रदीपले मक्क हुँदै शिखालाई फुर्कायो। शिखा गदगद देखिए। गर्न त अरू पनि केही गर्ने मन प्रदीपमा थियो, तर केवल आङ थपथपाएर उसले शिखालाई स्याबासी दियो। शिखाले रातो पारी भएको सेतो सारी लगाएकी थिए र श्रृङ्गार अत्यन्त शालीन थियो। प्रदीप हाफ सेतो सर्ट र त्यस निम्ति सुहाउँदो सुकिलो प्यान्टमा। ट्याक्सी रोकेर सामानहरू पछाडि राखे। त्यसपछि उनीहरू सिधै एयरपोर्टतर्फ लागे। त्यति नै खेर यदि उनीहरूले पश्चिमतिरको आकाशलाई हेरेका भए र बादल डढेर रातो भएको त्यस डाँडामाथिको दृश्यलाई अनुमान गरेका भए देख्ने थिए, जहाँ सेता मलेभाका एक जोडी त्यसै लालिमालाई सायद आफ्नो लक्ष्यको रङ ठानेर विदिशा व्योम उचाइमा निरन्तर काभा खाइरहेका थिए।

0: उपसंहार।
1: घर थियो, स्वास्नी थिए, छोराछोरी थिए, जागिर मान प्रतिष्ठा एउटै उसकै मात्र एकलौटी सब चिज थिए। साथी संगाती सरसमाज सबै उसका साथ संरक्षण दिन तयार थिए। तर तथापि चाहेको उसले के थियो? आज यतिका दिनसम्म पनि घरको कुनै खोज खबर उसलाई किन छैन? यहाँ कोही पनि पूर्ण छैन। यी मानिसका इच्छा उपलब्धि सबै शून्य आकाशका उल्का तिलस्मा मात्र हुन्। प्रदीपराज पाण्डे अहिले आफ्नो जीवनको त्रिशंकु बिम्बको चरमोत्कर्षमा छ। निश्चित छ, आत्मसत्ताका खातिर पितृकवचको मोहले उसले एक न एक दिन पुर्ख्यौली घर फर्कनुपर्नेछ, जब उसमा तमस ऊर्जा सकिन्छ। मानिसहरूको यस्तो मत छ। शिखासँगको उसको संसर्ग यद्यपि लोकप्रचलित लोकमान्य सम्बन्धका तुलनामा अधिक आत्मिक अधिक आध्यात्मिक होला, तथापि मानिसका मूर्त मनस्योग पूर्णतः एकाङ्गी हुन सक्दैन। भोग र अध्यात्म सम्बन्ध सूत्रको दुई तर्क जो एकै समान महत्व र अस्तित्वको प्रश्नले झेलिएको हुन्छ। भौतिक शरीर ठूलो कि आत्मिक मन, जब यी दुई मतबीच द्वन्द्व हुन्छ तब एकपछि अर्को प्रश्नको पहाड उठ्छ, पहाड टुट्छ। सम्पूर्ण मानव सम्बन्धको सन्तुलन निजी स्वार्थ सम्बद्ध सम्झौतामा टिकेका हुन्छन्। त्यसमाथि केही काल चहक दिने भावनाका सम्पुटहरू जो देखिन्छन् ती सब जलप मात्र हुन्, वासनापूरक विभाव मात्र हुन्। सुकेशीसँग उसले जीवनका आखिरी दिनहरूमा भएर कतै न कतै मध्यस्थता गर्नै पर्छ, किनकि सुकेशी मात्र एक्लै एकात्म भाव प्रेरणाले उसप्रति आजीवन समर्पित रहेकी छे। आकर्षणको आखिरी उत्कर्ष नै समर्पण भाव हो। अन्तत मनोवैज्ञानिक प्रतीति जे हो त्यही नै मानिसको प्राप्ति पनि हो। अत प्रदीप आउँछ आउँछ मानिसहरू ठहर गर्छन्। तेह्रौं दिनपछि बल्ल आज प्रदीपको चिठी आयो। बार्दलीमा अढेसिए र सदाझै हुक्का तानिरहेका वृद्ध मुरारी प्रसादलाई चस्मा समेत सो चिठी दिएर हरिबाजे बजार गयो। पूज्य पिताज्यू, हजुरलाई सन्चो भयो होला, म अब यहीँ बस्ने भए। हजुरहरूको सन्देह उचित थियो, हामीले बिहे गर्यौं। शिखा अब मेरो साथ छिन्। बाबु नानीको पढाइको प्रबन्ध म यहीँबाट गर्न सक्छु, त्यो मेरो जिम्मेवारी हो। सुकेशीले हजुरको शुश्रूषा गर्ने नै छिन्। अरू पछि उच नीच माफी, हजुरको पुत्र प्रदीप कलकत्ता। थु पाजी, लामो खोकेर खोक्ता खोक्तै बुढा घोप्लुक्को भुइँमा घोप्टिए। केही बेरपछि कतैबाट खेल्दै आइपुगेको नाति सारांशको आँखा सो दृश्यलाई देखेर छक्क र अचम्मले तानिन्छ। निकै बेर हेरेपछि हजुरबुबा चस्मा लाएरै सुत्नु भएको छ। आमा आमा र उदौड्छ। बरा सारांश के बुझोस्, हजुरबुबा सुत्नु भएको छ, अब कहिल्यै कहिल्यै उठ्नुहुने छैन। पहाडी बागमतीको बगरमा घ्यारेर एकहोरो ट्र्याक्टर कराइरहेको छ र मोटरका हरनहरू मानिसका खलबलहरूले चारैतिरबाट व्यस्त संसारको वृहत आकाङ्क्षाको आभास दिलाइरहेछ।

0: एतिन्जेल सुन्दै हुनुहुन्थ्यो अच्युत घिमिरेको आवाजमा शिव अधिकारीको उपन्यास विदिशा।
1: विदिशा
0: अरू नेपाली तथा हिन्दी उपन्यास सुन्नका लागि च्यानल सब्स्क्राइब गर्नुहोस्।
2: बुलबुल कम्युनिकेसनका सबै च्यानल र सामग्री बारे जानकारीका लागि भिजिट गर्नुहोस् bulbulcommunication.com।
3: बुलबुल कम्युनिकेसन।
4: बर्खा लाग्यो, आकाशले बेला बेला पृथ्वीको फोटो खिच्थ्यो, जताततै पानी छल्केको थियो। हिउँदमा डेरी सर्प झैँ सुक्दै जाने अमौरी खोला अजिङ्गर झैँ मोटाउँदै लामो लामो सास फेरिरहेको थियो। दिउँसो त पुलै बगौला झैँ बौलाएको थियो। पानी बढेर छेउको सालको रुखसम्म पुग्दा थोत्रो स्याको ओड्दै टुक्रुक बसेर पङ्खा बुनिरहेको भागीराम थारू डरले जुरुक्क उठेको थियो। यी खोलवा कुछ न कुछ गरी उसले ठूलो आवाजमा भनेको थियो। उसको कुरा सुनेर चन्द्रे र म अत्तालिँदै घरतिर दौडेका थिए। यसरी अमौरी खोलामा पानी बढ्दा कोही न कोही बगिहाल्थे। खोलाले कहाँ पुर्याउँथ्यो कहाँ, कसैलाई धेरै तल पुर्याएर भकुण्ड चाहिँ माथि उपारिदिन्थ्यो। ढाडिएका लास खोला किनारका झ्याङमा भेटिन्थे, अनि बालुवाका थुप्राहरूमा घोप्टो परेर उत्तानो परेर। त्यसैले त मानिसहरू भन्थे अमौरी खोलाले प्रत्येक वर्ष बलि लिन्छ। खोला अलि बढी बौलायो भने हाम्रो आँगनसम्म आइपुग्थ्यो। यसपालि पनि हाम्रै घरसम्म आउला चाहिँ खोलाले पानी बढिरहेको थियो। दिउँसीदेखि पानी परिरहेर होला, बा पनि चाँडै घर आइपुग्नु भएछ। यी लाम्बे बोट ढोकानिर थिए। मैले ढोकाबाट भित्र च्याएँ, अगेना छेउ हुनुहुन्थ्यो बा। मैले उडिरहेको वर्षादीले पानी थाम्न सकेको थिएन, मेरो ढाडलो छुप्पै भिजेको थियो। झरीमा भिज्दै हिँडेको देख्यो भने बाले गाली गर्नुहुन्छ भनेर म आँटीमा उक्लिएँ। भिजेका सर्ट र जाँगे कुनामा फालेँ र अरू लुगा लगाएँ। सिरकभित्र गुजुल्टिएर केराका पातमा पानी खस्ता आउने आवाज सुन्दै थिएँ। कति बेला निदाएछु। ए उठ, तल आगो ताप्न जा, भिज्दै कता हिँडेका थिइस् बाले भन्नुभयो। मैले कर्के नजरले बातिर हेरेँ। बा रेडियोमा नयाँ ब्याट्री हाल्दै हुनुहुन्थ्यो। म तलतिर दगुरेँ। भान्सामा पार्वती दिदी घोप्टो परेर आगो फुकिरहेकी थिइन्। उनका पैताला खरानीले मैलिएका थिए। म छेउमा टुक्रुक्क बसेँ। दिदी मभन्दा जेठी थिइन्, 5 वर्ष। स्कुलमा सधैँ झगडा पर्दा मलाई जोगाउने उनै हुन् र घरमा दिनैपछि झापड लाउने पनि उनै। कहिलेकाहीँ त मलाई पिटेर आफै पनि रोएकी थिइन्। त्यो देखेर म झन् रोएको थिएँ। धुवा मडारिँदै दलिनमा ठोकिरहेको थियो। हाम्रो घरको दलिन त उल्टो तावा चाहिँ भएको कालो थियो। आमा र दिदीको कपालमा खरानीका सेता सेता धर्का बसिसकेका थिए। एकैछिनमा धुवाले मेरो आँखा भरिए, आँखाका कुना कुना पीरा भए। छिटो फुक्न, धुवाले रसाएका आँसु उल्टो हत्केलाले पुस्दै आमा च्याठिनु भयो। आँसु आयो, फुक्दैछु त। दिदी पनि रात आँखा पुस्दै कराइन्। भक्क आगो बल्यो। दिदीले अगेनामा सुकाउन राखेको रोटी चाहिँ तातेको आफ्नो अनुहार उठाइन्। ज्या, अनुहार त खरानीले भरिएछ, आँखीमा पनि छोडेनछ खरानीले। किन हाँस्छस् थारू, म हाँसेको देखेर दिदी कराइन्। पार्वती भनेको त शिवजी पो परेछन्। व्रत नजिस्का, अगुल्टो मुखमा झोसिदिउँला। झ्वाट्ट भरभराइरहेको अगुल्टो तानिन्। रापिलो अगुल्टो मेरो मुख नजिकै आयो। कति झगडा गर्छन् यी छौडा छौडी, आमाले मुर्की उठाउनु भयो। अहिले मुर्की आउँछु अनि। बर्खा मासमा आमा त्यसै पनि बेसमारी रिसाउनुहुन्थ्यो। म चुप लागेँ। आमाले फतफताउँदै तरकारी पकाउनु भयो। बेला बेला पानी रसाएको भित्तातिर हेरिरहनु भएको थियो। पोहोर त्यही छेउको भित्तो गर्ल्याम गुर्लुम भत्केको थियो, त्यसैले आमा डराउनु भएको होला। जा, तेरा बाला भात घिच्न बोला, आमाले मलाई हेर्नुभयो। पानी चुहिया छ कि त्यो पनि हेर। फेरि बासी त झगडा परे जस्तो छ आमाको। म चुपचाप बाहिर निस्केँ। सिमसिम पानी खसिरहेको थियो। म हत्केलाले तालुलाई छेकेर बर्याङ उक्लिन थालेँ। बा रेडियोमा 8 बजेको अङ्ग्रेजी समाचार सुनिरहनु भएको थियो, आँखा चिम्लिएर। 2 वर्ष अघिसम्म म सोच्थेँ कहाँभित्र बस्छ रेडियोको मान्छे। एक दिन रेडियो नजिक मुख लगेर गाली गरेको थिएँ र भागेको थिएँ अमौरी खोला। पछि भने डर लाग्यो। बाले थाहा पाउनु भयो भने, रेडियोको मान्छेले मैले गाली गरेको बाला भनिदियो भने। म खुब डराएको थिएँ। साँझ घर फर्काँदा सबै उस्तै थियो। रेडियोको मान्छे पनि रेडियोभित्रै थियो। झन् चर्को कराइरहेको थियो। प्रधानमन्त्री मरिचमान सिंहले भन्नुभयो, चियामा हाल्ने मरिच भन्दै म खुबै हाँसेको थिएँ। त्यो सम्झेर अहिले पनि हाँसो लाग्यो। किन हाँसिस्? बाले त देख्नु पो भएछ धत्। बाले रेडियो बन्द गर्नुभयो। भात खान आउनु रे। पलेटी बनेर खुम्चिएका बाका 2 गोडा फिजारिँदै पलङ तल झरे। गोडा हात्ती छाप चप्पलका फित्तामा छिरे। जुवामा छिरेको गोरु चाहिँ। म अघि लागेँ, बा पछि पछि आउनुभयो। भात पाकिसकेको थियो। खसेका भातका 1-2 सिता भुङ्ग्रोमा डढिसकेका थिए। छिर्ने बित्तिकै सुगन्ध सोझै पेटभित्र पस्यो। बा पिर्खामा थपक्क बस्नुभयो, केही बोल्नु भएन। लोटा ढल्काएर अगेना छेउ हातका औँलाका टुप्पा धुनुभयो। औँलाबाट पानी भुङ्ग्रोमा खस्ता भुत्त अलिकति खरानी उड्यो, तर बिचमै हराउने गरी। बा बोल्नु हुँदैन थियो खाने बेलामा। के सोच्नुहुन्थ्यो? चुपचाप बस्यो, जे दिन्छन् त्यही खायो। नुन बढी, चुप। नुन छैन, चुप। भात डढेको, चुप। मलाई कहिल्यै मन नपर्ने भन्टाको तरकारी बाला दियो, चुप। आमाले बाका अगाडि काँसको थाल र बटुका राखिदिनु भयो। बाले औँलाहरूको टुप्पामा मात्रै मासको दाल लतपतिने गरी भात खान थाल्नुभयो। मेरा भने औँलाका काप कापबाट भात निस्किरहेको थियो। म यसरी नै भात मुछ्थेँ। कस्तो घिनलाग्दो गरी खान्छ यो त, बेला बेला आमा भन्नुहुन्थ्यो। मलाई भने बाको भात खाने तरिका मनै पर्दैन थियो। चुच्चाले चारा टिपिरहेको चरा जस्तो पेटै नभरिने। मैले चुपचाप भात खाइरहेँ। गोठमा बेला बेला गाई गोरु कराएपछि बा आमातिर पुलुक्क हेर्नुहुन्थ्यो। गोठ चुहिएर रुजे होलान्, रत कराउँछन् डाँगाहरू, आमाले भन्नुभयो। बाले नसुने झैँ गर्नुभयो, यो भित्तो पनि आजै राति भत्केला झैँ गरेर रसा छ। आमाले फेरि भित्तातिर हेर्नुभयो। बाले ख्याक्क गर्नुभयो, बोल्नु भएन। होइन, कस्तो कुरा नसुनेको, आमा च्याठिनुभयो। बाले ट्वाल्ल पर्दै आमालाई हेर्नुभयो। घर भत्केर जान लाग्यो, बनाउनु पर्दैन, सधैँ बर्खा लाग्दा घर लडेर पुरिन्छ कि भन्ने डर। बनाउँला त, बाले भन्नुभयो। मैले जीवनमा केही मागिनँ, एउटा राम्रो घर बनाऊँ भन्दा नि नमान्ने। त्यसै रुन खोज्छ यो त, मेडिकल बढाउँ भन्दा पैसा त्यसै सकिए। जहिले पनि केही न केही बहाना आमाले अगुल्टो चलाउनु भयो। ससुराले त लैजा भनेकै थिए, नलिई हिँडेपछि यस्तै हुन्छ। खुरुक्क ल्याएको भए आज ऐलानी जग्गाको यस्तो चुइने घरमा बस्नु त पर्दैन थियो। के गर्छस् त, मेरो बानी नै यस्तै छ, बाले दाँत देखाउनु भयो। मसित बिहा नगरेको भए सुखी हुन्थिस् नि, म बुढोसित किन आइस् त। म दिदीतिर हेर्दै हिस्सा हाँसेँ। उनले लजाउँदै घोसी मुटु लाइन्। उतै रतो हुँदा त राम्रै थियो नि, आफ्ना मान्छे पनि थिए। आमाको आवाज मसिनो भयो। कुन दशाले तपाईँलाई यो मधेसा डाक्टर बनायो? यी मटेराका मान्छे पनि औषधि माग्छन्, पैसा दिन्नन्। अब चिन्जान भएपछि माग्न पनि गाह्रो। तपाईँको यही बानीले दुःख दिन्छ, गाउँभरि पैसा उठाउन छ। आमाले खुइया सुस्केर हाल्नुभयो, आफूसित नगद छैन। त्यसपछि लामो मौन त छायो। बाले थालको अन्तिम सिता टिप्नुभयो। मैले बाला हेरेँ, गालाका हड्डी बाहिर निस्केका छन्। बाले जुठो थाल सरक आमातिर सारिदिँदै लोटा समाएर उठ्नुभयो। बाका घुँडा कटट्ट बजे, लोटा बाहिरै छाडेर बा आँटीमा उक्लनु भएछ, फर्किनु भएन। आमाले जुठो थालमा भात राख्दै गर्दा म पनि बाहिर निस्केँ। सिमसिम पानी बर्सिनै रहेको थियो, बेला बेला आकाशमा बिजुली चम्किरहेको थियो। म हतार हतार भरेङ उक्लिँदै गर्दा दिदीलाई पनि बाहिर निस्केको देखेँ। दिदीसँगै आमाको आवाज पनि बाहिर आयो, छानो चुहियो कि हेर त। म आँटी उक्लिँदा बा खटिया सारिरहनु भएको थियो। नजिक पुग्दा देखेँ मेरो ओछ्यानको एक पाटो त लुछुप्पै रुजेछ। मध्यरात छानो नै पाल पार्ने गरी पानी दर्कियो। बा र आमा हतारिँदै उठ्नुभयो। बाले टर्च बाल्दै चुहिएको ठाउँ खोज्न थाल्नुभयो। आमाले घरको कुनातिर नचुहिने ठाउँ खोजेर मेरो ओछ्यान लगाइदिनु भएको थियो। त्यसैले उभानो ओछ्यानबाट मैले हेरिरहेँ यताउता गर्दा गर्दै स्याँ स्याँ बढेका बालाई। लामो सास तान्दै बाले भन्नुभयो, यो हिउँदमा नयाँ घर नबनाइ भएन। धोएको सिरकको छेउला झैँ आकाश सफा थियो। परपर आकाशको पल्ला छेउ रिठाले घोटी घोटी पखाले जस्ता बादल चम्किएका थिए। ती मटेरातिर आइरहेका थिए। एकछिनपछि ओछ्यानमा बसेर तनक्क तन्किए। गर्दन पछाडितिरका जोर्नी टनटनी दुख्न थालिसकेका थिए। एक रातमै टाउको 5 किलो बढे झैँ गरुङ्गो भएको थियो। दुवै हात धुरीतिर उठाएर हाड तन्काए। मकै डुम्री बेलौती र कन्टीफुलका लान्छा पात अझ हरिया भएका थिए। दारी काटेर नुहाएको मानिसको अनुहार जे दिन उज्यालो थियो। घाममा सुकिरहेको हिलोको बासना माथि आइपुगेको थियो मेरो ओछ्यानसम्म। बङ्गरा फुस्केलान झैँ मुख च्यातियो। हाई त्यहीँबाट बाहिर निस्कियो। सिडी ओर्लदै गर्दा मैले देखेँ आँगनमा बालुवाका थुप्रा थोरी। डेरी छेउ साइकल थिएन, टायरका छाप भने बालुवासहित त्यहीँ थिए। बा गइसक्नु भएछ। आमा सधैँ झैँ गोठमै हुनुहुन्थ्यो। गाई गोरुका गर्दनमा झुन्डेका काँसका घन्टीको आवाज र आमाको गुनगुन घर पछाडिबाट फनक्क घुमेर मेरो कानमा ठोकियो। फक्रेका घन्टी फुल्छुँदै म भान्सातिर लागेँ। भएको जस्तै मलाई पनि बिहान उठ्ने बित्तिकै मरिचवाला चिया खाने बानी थियो। सङ्घारमै पुग्दा मैले दिदीका खितका सुने। हतारमा भित्र छिर्न खोज्दा सङ्घारमा दायाँ घोडा अल्झियो। म आफ्नो छातीको पछि उत्तिएँ। भान्सामा दिदी एक्लै थिइनन्, साथमा थिइन् अर्की केटी पनि। घुँडामा चिउँडो अड्याएर बसिरहेकी जसलाई चन्द्रे र म भन्थ्यौँ ममता दिदी। ममता दिदी र हाम्रा खेतका कुम जोडिएका थिए। खेतमा पानी लाउने खोल्सो एउटै थियो। जब हाम्रो पालो आउँथ्यो मध्यरातमा खोल्सो सुकिहाल्थ्यो। बिहान त हाम्रा खेत आधा मात्र भिजेका हुन्थे। त्यो देखेर आमा सारा मटेरा थर्कने गरी गराउनुहुन्थ्यो, कसले लगायो फेरि खोलामा बाँध। एक दिन आमाले थाहा पाउनुभयो, राति राति ममता दिदीका बा हाम्रो खेततिर आउने पानी आफ्नो खेततिर पो फर्काउँदो रहेछन्। त्यो थाहा पाएपछि बा बेसमारी रिसाउनु भएको थियो। त्यसपछि हाम्रो पालीमा पानी कहिल्यै सुकेन, तर प्रत्येक बर्खा ममता दिदीका खेतका आली हाम्रा खेततिर चिप्ले किरा झैँ सर्दै सर्दै आउँथे। एक दिन कटासेबाट चाँडै फर्किनुभएका बा कुर्लिनु भयो, किन सार्छौ आली, कसले सार्या छ र? ममता दिदीकी आमा पनि चिच्याइन्, त्यसै कराउँछौ? बा रिसले थरथरी काप्नु भयो। बा यसरी रिसाएको त देखेकै थिइनँ। बाले खेतका आली भत्काइदिनु भयो। ममता दिदीकी आमा मटेरा नै थर्कने गरी कराइन्, डाक्टरले हाम्रो खेत खायो। गाउँभरिका मान्छे जम्मा भए। गल्ती ममता दिदीहरूको नै भएको ठहर भयो। त्यसपछि खेतको आली सरेन, तर ममता दिदीका आमा र बाले हाम्रो घरतिर हेर्दै थुप्न थाले। ममता दिदी र हाम्रो दिदी पार्वती खुब मिल्थे। उनी हाम्रो घरमा आउँदा हामी सबै खुसी हुन्थ्यौँ। बा पनि दिदीलाई चाहिँ ममता दिदीलाई माया गर्नुहुन्थ्यो। खेतको झगडा परेपछि ममता दिदीका बा आमाले ममता दिदी हाम्रो घर आएको मन पराउँदैनथे, तर ममता दिदी लुकी लुकी हाम्रो घरमा आउँथिन्। ममता दिदी 6 कक्षामा पढ्थिन् हाम्रो दिदीसँग, रोल नम्बर 3। ममता दिदी चौथी छोरी थिइन्। नपाउँ भन्दा भन्दै यो जन्मी, ममता दिदीकी आमा दिन बिराएर कराउँथिन्। ममता दिदी यसरी आमा कराउँदा पिर्लिक्क आँखा फर्काउँथिन्। मैदा रङको गालामा धमिलो आँसु बग्थ्यो। ममता दिदी तिजमा नीलो पोलिस्टरको सर्ट र गोलीगाँठासम्म झुन्ने नीलै स्कर्ट पाउँथिन्। स्कुल ड्रेससँग मेल खाने। अर्को वर्षसम्म सर्टका टाँकभित्रका धागा पनि रातो निलो हुँदै फरक फरक रङ हुँदै जान्थे। स्कर्टमा खिप हुनुहुन्थ्यो, तलुवा खिएको सेन्डेलमा नयाँ फित्ता। बेला बेला ममता दिदीकी आमा भन्थिन् कटै पोइला पनि जान्न। ममता दिदी 11 वर्षकी भइन्, म थाहा पाउँथेँ। अगाडिका दिदीहरू पनि आमाले नै चाहे चाहिँ पोइला गए, फेरि कहिले फर्केर आएनन्। दिदीहरू कहिलेकाहीँ चिठी पठाउँथे ममता दिदीकै नाममा, हुलाकीले पनि उनीलाई सुटुक्क दिन्थ्यो। कहिलेकाहीँ चिठीभित्र पैसा पनि आइपुग्थ्यो, 20 रुपियाँसम्म। पैसा पाएका दिन ममता दिदी हाम्रो बालाई रातो रिबन ल्याइदिनु भन्थिन्, बाले चुपचाप ल्याइदिनुहुन्थ्यो। क्यार थियो दिदी यतिका रिबन, म सोध्थेँ। एक दिन यिनैमा झुन्डेर मर्छु भनेर एकछिन चुप लाग्थिन् अनि आफ्नै काखतिर घोप्टिएर हाँस्थिन्। यो त रन्डी हुन्छ भन्दै एक दिन आमाले बेसमारी पिटिन्, कपाल लुसिदिन्, दिदीका सबै सम्पत्ति टप चुरा र रबिन आगोमा झोसिदिन्। ती बटारिँदै पग्लिएर डढे। जब दिदी र म खोज्दै उनको छेउमा पुग्यौँ, ममता दिदी अमौरी खोलाको किनारमा अबेरसम्म सोक्क सोक्क रोइरहेकी थिइन्। साँझ परिसकेको थियो, अत्तरका झ्याङबाट बाहिर निस्केको गाईलाई हेरिरह्यौँ। त्यस दिन ममता दिदी आफ्नो घरमा गएनन्। ममता दिदीकी आमाले देख्छिन् कि भनेर हामी लुक्दै लुक्दै खेत हुँदै हाम्रो घर आयौँ। घर जाऊ, भात खाने बेला आमाले भन्नुभयो, तिम्री आमा खोज्दै यहाँ आइहाल्छिन्। जान्न, ममता दिदी त फेरि रुँला रुँला पो भइन्। बा भात खाइरहनु भएको थियो, बोल्नु भएन। एकछिनमा लोटा लिएर बाहिर गएका बा सुरुक्क माथि जानुभएछ। अलि पछि रेडियोको घ्यार घ्यार तलसम्म आयो। बाहिर एकदमै अँध्यारो थियो, आमा अँगेनामा पोतो लगाउँदै हुनुहुन्थ्यो। पिसाबले च्यापेपछि म बाहिर निस्केँ, करेसामा पुगेँ, सुटुक्क पिसाब फेर्न उभिएँ। करेसामा मुतेको थाहा पाएपछि त आमाले झर्कनुहुन्थ्यो, तर मलाई अलि पर जानु डर लाग्यो। कस्तो, जहाँ पायो त्यहीँ मुत्छ, एकपल्ट करेसामै आएर आमाले गाली गर्नुभएको थियो, यो त सुँगुरको जातको छ। जाँकको मुख के च्यातेको थिएँ, अगाडिपट्टि झ्याममा परेको डुम्रीको रूपमा एउटा जुनकिरी उक्लिरहेको थियो। त्यसलाई हेर्दै पिसाब फेर्न थालेँ। फेरि भान्सामा पस्नै लागेको थिएँ, डुर्मीको रूपभन्दा पर एउटा बत्ती देखियो। बत्ती हाम्रै घरतिर आइरहेको थियो। राखे भूत हो कि क्या हो, म भान्सातिर दगुरेँ। दिदीहरू गुनगुन गर्दै थिए, म कुनातिर लुसुक्क बसेँ। फेरि करेसामा मुतिस, आमाले मात्रै हेर्नुभयो। म हाँसेँ, दिदीहरू पनि हाँसे, तर हाँसो एकैछिनमा रोकियो। डाक्टर, ए डाक्टर, ममता दिदीकी आमाको आवाज आयो। अगेनामाथि आमाको हात टक्क अडिए, माथि रेडियो पनि बन्द भयो। खेत त खायो खायो, मेरी छोरी पनि खान खोजे आऊ। बाको आवाज सुनिएन, एकनास झ्याउकिरी कराइरहे, अनुहार रातो भयो, जुरुको उठ्नुभयो, किन कराउँछौ, गाउँ थर्किने गरी। ए ममता, बाहिर निस्कि, तँलाई मैले जाने छु, उनले भनिन्। ममता दिदी थर्र काँपिन्, लर्खराउँदै बाहिर निस्किन्। पछि पछि हामी, ममता दिदीका बा लालटिन समाएर उभिएका थिए। ममता दिदी सङ्घारमा अड्डिइन्, आमा कराइन्, यता मर। ममता दिदी सङ्घारमा उभिइन्, आमा कराइन्, यता मर। ममता दिदी घोसे मुन्टु लाएर बाहिर निस्किन्, आमा छेउ गएर थपक्क उभिइन्। धागाले एक चुल्ठो बनाएर बाँधेको कपाल समाउँदै आमाले जोडले पछारिने गरी अँध्यारोमा धकेलिदिइन्। फेरि यहाँ आइस भने बैरी पनि चिन्दिनस्, ममता दिदीकी आमाले आँटीतिर हेरिन्। बा उभिनु भएको थियो, उनले थुथु गर्दै आँगनमा थुकिदिइन्। केटाकेटी हुन्, कुरा बुझ्दैनन्। बाले भन्नुभयो, यहाँ आउँदा के भयो त, तिम्रा कुरा पनि हामीले बुझेका छौँ। ममता दिदीकी आमाको सास बढ्यो। बा फेरि केही बोल्नु भएन। ममता दिदी सुक्क सुक्क गर्दै थिइन्। आमा चाहिँले कुम समाउँदै हुत्याइन्, फेरि आइस भने घाँटी नै मोड्दिन्छु। धर्मराउँदै ममता दिदी अँध्यारोमा हराइन्। अघि अघि ममता दिदीलाई लगाएर उनका बा आमा पछि लागे डुम्रीको रुखमुनतिरबाट। मैले आँटीतिर हेरेँ, बा उभिएकै हुनुहुन्थ्यो। एकछिनपछि पलङमा बस्नुभयो। आमा फतफताउँदै भित्र छिर्नुभयो। मैले पार्वती दिदीको सुक्क सुने, उनी पनि भित्र गइन्, म त्यहीँ रहेँ। एकछिनपछि मैले देखेँ ममता दिदीका बाको हातमा झुन्डिएको लालटिन जुनकिरी जस्तो भयो। यता भने अघि डुम्रीको रुख उक्लिएको जुनकिरी तारा झैँ तल खस्यो। त्यसको भोलिपल्टदेखि ममता दिदी स्कुल आएनन्। त्यस दिनपछि पार्वती दिदीले धेरै खोजिन्, ममता दिदी कतै भेटिनन्। चन्द्रे र म लुकी लुकी उनको घरमा गएका थियौँ, घरमा पनि थिइनन्। एक दिन बाले पार्वती दिदीलाई सोध्नु भएको थियो, ममता घरमा छैनन्, दिदीको घरमा गएछ। छि, कति हेला गरेका हुन् तिनलाई, आमाले भन्नुभयो, आफ्ना सन्तानलाई त कसैले पनि यसरी हेला गर्दैन। बा बोल्नु भएन, ती त आमा भन्नु मात्रै हुन्। ममता जन्मेपछि गाउँभरि छोरी भयो भन्दै रुँदै हिँडेकी हुन्। बहिनी भनेर दिदीले पाले भने त हो, नत्र ममताले दुःख पाउँछिन्। हुँदै बल्ल बा बोल्नुभयो, पढ्नमा तेज छिन् ममता। के पढ्न देलान्, आमाले अहिलेदेखि बेहुलो खोजिदिन थालेकी छिन्। त्यसपछि कैयौँ दिन ममता दिदीको कुरा हाम्रो घरमा भएन। आज भने ममता दिदी फर्किएकी छिन्। ममता दिदी मख पर्दै माइला भिनाजुको कुरा सुनाइरहेकी थिइन्। त्यसैले रहेछ पार्वती दिदी हाँसेको। ममता दिदी, म हाँसेँ, सन्चै छौ? अँ। बल्ल उठ्यो थारू, पार्वती दिदीले मुख बिगारिन्, मुख धुनु छैन छि। म हिस्सा हाँस्दै अगेना छेउ टुक्रुको बसेँ। दिदीले चियाको फ्राइबिन अगेनामा राखिन्। मैले कर्के नजरले हेरेँ, ममता दिदीले म्याक्सी लगाएकी थिइन्, गुलाबको हरियो बुट्टा भएको, कपडाबाट बास्ना आइरहेको थियो, नयाँ कपडाको जस्तो। ममता दिदीको कपालमा रिबन थिएन, उनको एक चुल्ठो कपाल भुइँसम्म सलक्क परेको थियो। थाहा छ, ममता दिदीले लजाउँदै भनिन्, सात कक्षा पास भएपछि मलाई भिनाजुले पढाउँछु भनेका छन्। एक दिन आलमारी खोतल खातल पार्दा बाको नागरिकता देखिन्। नागरिकता कापीको पन्ना जस्तै लामो थियो। नागरिकताको फोटोमा बाले टोपी लाउनु भएको थियो, तर बाका जुङ्गा थिएनन्। मलाई जुङ्गा खुब मनपर्थ्यो, त्यसैले दिनभर लगाएर बाको जुङ्गा बनाइदिए। यहाँ आमा, आँगनमा थिएँ, बाले बोलाउनु भयो। म आँटीमा उक्लिएँ। लौजा थरथर कापिरहेको बाको हातमा नागरिकता थियो। नागरिकता देख्ने बित्तिकै मेरो होस उड्यो। यसमा जुङ्गा तैँले बनाएको होस्? मेरो सास बढ्यो, म चुपचाप उभिरहेँ। चाहिने नचाहिने काम गर्छस्, मैले घुटुको थुक निले। अचानक बाका हत्केलाई मेरा गालामा बजारिए, म थुचुक्क बसेँ। फेरि बाले घुचुकमा मुर्की बजार्नुभयो, बरबरी आँसु झारे, तर मैले चुइक्क आवाज निकालिन। जति माया गरे उति मातिन्छ। बा हतारिँदै भित्र पस्नुभयो, भित्रबाट रस्सी ल्याएर भन्नुभयो, पख्तालाई बाँधेर गोठमा लडाउँछु। रस्सी देखेर मेरो हम्सले ठाउँ छोड्यो। नाइ बा, मैले हिक्का गर्दै हात छोडेँ, अब यस्तो गर्दिनँ। बाले एकछिन निहालेर मलाई हेर्नुभयो, मैले हिक्का हिक्का गरिरहेँ। बा थ्याच्छ पलङमा बस्नुभयो। जब म अबेरसम्म रोएर भान्सा झरेँ, आमा मलाई देखेर जुरुक्क उठ्नुभयो। दिदी पनि छक्क परिन्, कसले पिट्यो गाला सुन्निने गरी। आमाको अनुहार अँध्यारो थियो, म बेसमारी रोएँ, नाकबाट पातलो सिँगान बग्यो। कसले पिट्यो भन्, त्यसका हात नमाचेर। बाले आमा दगुर्दै आँगनमा निस्कनु भयो, आँटीतिर हेर्दै चिच्याउनु भयो, किन हो यसरी पुटेको, शुद्धि कहाँ हरायो। बाले के भन्नुभयो कुनी, आमा हतारिँदै आँटी उक्लिनु भयो। दिदी मछेउ आइन्, मेरो कपाल सुमसुमाइन्। एकैछिनमा आमा भान्सामा आइपुग्नु भयो, मेरो गाला सुमसुमाउँदै भन्नुभयो, त यस्तै नचाहिने गर्छस्, अनि नपिटेर के गर्नु, तेरा बाको नागरिकता बिग्रियो, तैँले बालाई खुब दुःख दिइस् छोरा। मैले हिक्का रोकिए, बिगारी हालिस भइगयो। आमाले मेरो आँसु पुछिदिनु भयो, अब फेरि यस्तो गर्छस्। नाइ, त्यस रात जब म बिउजिन्थेँ, आफूले बिगारिदिएको नागरिकताको सम्झना आउँथ्यो। भोलिपल्टदेखि आमाले बाकस र आलमारीमा ताला लगाउन थाल्नुभयो। मैले कसम खाएँ अब यस्तो गर्दिनँ, तर केही दिनमै मेरो कसम कता गयो कता। मैले रात दिन गरेर आफ्ना किताबका फोटाहरूमा जुङ्गा बनाएँ, कसैका घोप्टा, कसैका चुच्चामाथि उक्लिएका, कसैका जेरी झैँ चुच्चा बटारिएका। भोलिपल्ट स्कुलबाट फर्काउँदै गर्दा चन्द्रलाई देखाउँदा ऊ मरिमरि हाँसेको थियो। एक दिन दिदीको छ कक्षाको महेन्द्रमाला भेटेपछि मेरो हात सकसकाइहाले। छड्के अनुहार लगाएको चस्मावाल मानिसको अनुहारमा मुसुमुसु हाँस्दै रातो साइन पेनले जुङ्गा थपिदिए। चुच्चो माथितिर उक्लिएको, खेत भने छ धर्का जति मोटो। आमा फेरि यसले मेरो किताबमा जुङ्गा बनाइदिएछ। दिदी खुट्टा बजार्दै आँगनमा झरिन्। आमा पिँढीमा बसेर चामल लेखाउँदै हुनुहुन्थ्यो। पख, राजाको फोटामा जुङ्गा बनाउँछस्, किताब हेर्दै आमाले धम्काउनु भयो, अब तँलाई पुलिसले लैजान्छ। मेरो अनुहार कालो निलो भयो। म अमौरी खोलातिर दगुरेँ, बाटोमा चन्द्रे भेटियो। कहाँ जान लाइस, चन्द्रे कराउँदै पछि लाग्यो। अमौरी खोलामा भागीरामलाई गोठालाहरूले घेरेका थिए। म खोलातिर दगुरेर माथि बाटोबाट नदेखिने गरी किनारमा लुकेर बसेँ। किन भागेको भन्दै चन्द्र छेउ आएर बस्यो। अब मलाई पुलिसले लैजान्छ, मैले काँपेको आवाजमा भने, मैले राजाका जुङ्गा बनाइदिएँ। चन्द्रले मलाई तर्साउँदै हेऱ्यो। साँझ घर फर्काउँदा बा आइसक्नु भएको थियो, बाहिर उभिरहेँ। है, किन बाहिर रुक्या छस्, आमाले थाहा पाउनु भएछ, भित्र आइज, आज फेरि बाले पिट्नुहुन्छ भनेर तर्साउँदै भान्सामा छिरेँ। बा आँखा चिम्लेर बसिरहनु भएको थियो, मतिर हेर्नु पनि भएन। पछि मैले थाहा पाएँ, किताबमा बाले गाता लगाइदिनु भएछ। केही महिना म शान्त रहेँ, तर के गर्नु, म घरमा एक्लै भएँ। आमा धान लिएर मिल जानुभएको थियो थारु गाउँ, त्यसको टुकटुक आवाज हाम्रो घरसम्म पनि आइरहेको थियो। ममता दिदी र दिदी नुहाउन कुवामा गएका थिए, म घरको माथिल्लो तलामा थिएँ, पढ्न मन थिएन। आकाशलाई बादलले ढाकेको थियो, मलाई दिगदारीले घरका कुना कुना चारे। बाकस र आलमारी खोतल खातल पार्न मन लाग्यो, तर सबैमा ताला झुन्डेका थिए। के गरौँ, दिदीको ओछ्यानको सिरानमा औषधिको ठूलो कार्टुन देखेँ, जसभित्र सन्तोषी माताको फोटो थियो। सन्तोषी माता थिएन, सुरिलो नाक र राता ओठ भएकी। टेकापुरबाट भिडियोमा जय सन्तोषीमा फिल्म हेरेर आएपछि दिदी सन्तोषी माता भक्त भएकी थिइन्। दिदीले खाली कार्टुनभित्र सन्तोषी माताको फोटो टाँसेर मन्दिर बनाएकी थिइन्। साँझ पऱ्यो कि दिदी धुप बालेर घन्टी बजाउँथिन्, मन्त्र गुनगुनाए झैँ गर्थिन्। त्यो सबै

तल झरेर माथि बटारिएर जेरी झैँ फनफनी जेलिए। अब पो तयार भयो नयाँ चित्र। अब सन्तोषी माता सन्तोषी बा भइन्। मैले फोटोमाथि लेखिदिएँ सन्तोषी बा। बा लेखिसकेपछि आफ्नै बाको सम्झना आयो। अर्को लाइन थपिदिएँ हर्षबाद। साँझ खाना खानु अघि दिदी पूजा गर्न मन्दिर गइन्। म आँटीमा बाहिरपट्टि बसेर पढे झैँ गरिरहेको थिएँ। बा भर्खरै आएकाले सुस्ताइरहनु भएको थियो। बा दिदी भित्रबाट रुन्ची अनुहार लाएर आइन्। यसले फोटो बिगारिदियो। बा जुरुको उठ्नुभयो। मेरो हात ट्याप्पस मात्र भित्र घिसार्नुभयो। अब मैले फेरि मुर्की खाने भएँ। म थुरथुर काँपेँ। बाले मन्दिरतिर निहाल्नुभयो जहाँ लेखेको थियो सन्तोषी बा हर्षबहादुर। म गोदाई खाने तयारीमा बसेँ तर बाले त खिस्सा हाँस्दै भन्नुभयो। त्यत म लाजले खुत्रोकै भएँ। राति 1:30 बजेतिर बा फेरि बेडमा बटारिनु भयो। आँखा पनि फुस्रा भए। बेड भूकम्प आयो चाहिँ हल्लियो। नसामा घोपिएको सलाइनको पाइपमा पानी तप्किन छाड्यो। सियो हल्लिँदा रगत सर र पाइपतिर उक्लियो। मैले बाको हल्लिरहेको नाडी च्याप्प समाएँ। के भयो फेरि लट्ठिएको आँखा बोकेर आमा जुरुको उठ्नुभयो। बेडतिर उत्तिनुभयो। बाको सास बढेको थियो। निधारभरि चिटचिट पसिनै पसिना बाका कलेटी परेका ओठहरू बीचबाट हुरी चल्यो। मेरा नाकका पोराभित्र औषधि र बाको सासको गन्ध ठोकियो। ठ्याक्कै सडेको माछाको गन्ध जस्तो। म रन्थनिएँ। बाका तालुका नसाहरू फेरि बौलाउन थालेका थिए। बा साह्रो छटपटाउनु भयो। तेस्रो प्रहारमा पनि नछिनालिएको खसी जस्तो। हुरी र पानीले घरका सबै भित्ता स्वात्काए चाहिँ आमा र म निरीह बन्यौँ। काँच च्याप्नुहोस् म हडबड आएँ। आमाले कन्दै दुबै काँच च्याप्नुभयो। बा भने माथि उत्तिन बल लगाइरहनु भएकै थियो। बा टाउको दुख्यो। बाले फुस्रा आँखा ट्वाल्ला पार्दै टाउको हल्लाउनु भयो। मैले दायाँ हत्केला बाको निधारमा राखेँ। तालुबाट उच्चिटिउँलाई चाहिँ बटारिएका नसा थिच्न थाले। नसा अगुल्टा चाहिँ ताजा थिए। टाउको रापिलो। ब्रुसेट ब्रुसेट बा बरबराउनु भयो। ब्रुसेट देऊ मलाई। बाका आँखाका चेपचेपबाट आँसु रसाए। गद्रेङ गुद्रुङ सुनेर नर्स आई। उसले बेसमारी हाई गरेर सोधी के भयो भन्नुहोस् त। टाउको चड्क्यो रे। आमाले याचनै गर्नुभयो। ब्रुसेट भन्नुभएको छ। अघि दिएको छिनछिनमा खान दिनु हुँदैन। नर्सले सलाइनका पाइपमा माथि सरिरहेको रगत देखेर नाडीतिर झुक्दै भनी रियाक्सन हुन्छ। उसले बाको नाडी सुमसुमाई। माथि सरेको रगत एकैछिनमा तल झर्यो। मैले बाको निधार फेरि छामे। नसाहरू अलिक शान्त भएका थिए। बा माथि उत्तिन छाड्नुभयो। सरेक सरेक नर्स गई। सरेक सरेक आई। ड्रयर खोली एउटा सिरिन्ज समाई। औषधि भरी सिरिन्जको टुप्पोमा प्याट प्याट हिर्काई। टक्क अडी मैले निधारतिर बढिरहेका बाको हात च्याप्प समाएँ। बाउलाई माथिसम्म बटारिदिँदै हात बेडतिर छ्यापेँ। नर्सले सिरिन्ज गोपी झिकी गोपेको ठाउँमा रुई लगाएर हल्लाएर भनी एकछिनमा ठिक। करिब 15 मिनटपछि बाले आँखा चिम्लिनु भयो। निधार चिसो हुँदै गयो। अनुहारमा पीडा थिएन। बाढीपछिको खोला जस्तो बाको अनुहार शान्त भयो। आमाले बेडमा थ्याच्छ थछारिएर खुइए सुस्केर हाल्नुभयो। अरू बेडका कुरुवाले सबै हेरिरहेका रहेछन्। ती पनि टाउको छातीतिर झुन्ड्याउँदै शान्त भए। अब त सुत आमाले भन्नुभयो। थाक्या होलास् ए उठ। आमाको आवाज मधुरो थियो। निद्राले लट्ठिएका आँखा उग्रिएनन्। कानका जालीभरि सर्याक सुरुको आवाज चलबलायो। एक्कासी सारा ज्यान हल्लियो। झट्ट आँखा उगारे। मेरो अनुहारमाथि आमाको अनुहार झुन्डिएको थियो। छेउको जालबाट मधुरो उज्यालोभित्र पसिरहेको थियो। बिहान पो भएछ। म बिरामी चाहिँ बेडमा टुक्रुक बसेँ। बाला हेराए त म एकछिन बाहिर जान्छु। आमा अनिद्राले राता भएका आँखा मिच्दै बाहिर जानुभयो। वार्डका सबै कुरा बिउजेका थिए। ती झुकेर बिरामीलाई केही सोधिरहेका थिए। बिरामीका ओठ बिस्तारै काँपिरहेका थिए। भो बाला निदाउनै दिउँ मैले उठाइन। यसपालि भने बाको निद्रामा हल्लिरहने दायाँ गोडा पनि निदाएको थियो। म टुल तानेर बा छेउ बसेँ। गहिरिएर अनुहार हेर्न थाले। ज्या बाका गालाका हड्डी बढेछ। हतार हतार जग गिलास र लोटा बोकेर कुरुवा बाहिर निस्किए। फर्कँदा तिनको हातमा दुध या जुस भरिएको जग हुन्थ्यो। निरीह बिरामी बाँड लागेको चरा चाहिँ प्याकी प्याकी गर्थे। कुरुवा चम्चाले दुध खुवाइदिन्थे। आमा पनि जगमा दुध छल्काउँदै आइपुग्नुभयो। साथमा पाउरोटी पनि थियो। घाम चाँडै आइसकेछ। आमाका निधारभरि बिमिरा जस्ता पसिना थिए। थङरङ्ग सुकेकी आमा छेउछाउमा ठस्स औषधि नै गनाउनु भयो। बा बिउजिनु भएको थियो तैपनि आँखा बन्द थिए। आमा गाला भाँसिँदा अगाडितिर चुच्चेका ओठ खोल्दै मुस्कराउनु भयो। गाला मुजा परे। कालीकोटका ग्राहकका लागि सधैँ मुस्काइरहने बजैको हाँसोमा अब आँसु मुछिएको थियो। आमाले हाँस्दा पनि रुन सुरु गरे जस्तो लाग्थ्यो। भोक लाग्छ आमाले बाको अनुहारमा झुकेर सोध्नुभयो। नाइ बाले बालक चाहिँ दायाँ बायाँ टाउको हल्लाउनु भयो। खान त पर्यो खेरि आमा कम्बरमा हात राख्दै उभिनु भयो। कति दिन भयो नखाएको। बाले चुपचाप आँखा बन्द गरिरहनु भयो। प्राण राख्न अलिकति दुध खानुस् के। मैले बेडको सिरान अलिकति उचारिदिएँ। आमाले गिलासमा खनाएको दुध फुक्नुभयो। बाको सिरान लिएर बस्नुभयो एकदम थकित। गिलासको बिट बाका ओठमा छुवाउँदै याचना गर्नुभयो दुई घुटको त खानुस्। बाका आँखा पर्लक पक्लक उग्रिए। बाले थरथर रहेको दायाँ हातले आफ्नो अगाडिका दुईवटा नक्कली दाँत चेक्नुभयो। मैले ती दाँत ड्रयरमा राखिदिएँ। किक्लिक किक्लिक बाको रुद्रघण्टी हल्लियो। बाले मात्र दुई गुटको दुध निल्नुभयो। दुध ओठभरि लतपतियो। आमाले फेरि बाको थोती मुखमा दुध हालिदिनु भयो। यसपल्ट दुध ओठको चेपचेपबाट बाहिर निस्कियो र सायको पहाडबाट पानी निस्किए। चाहिँ बिचरा बा दुध पनि निल्न सक्नुहुन्न। लहरी खोकी सुरु भयो।
बाको काँध छटपटायो, अनुहार रातो भयो, आँखाको चेपबाट आँसु निस्कियो, घाँटीका नसा तनक्क तन्किएपछि खोकी रोकियो, आमाले ओठमा लतपत्ती

एको दुध खकाएर थुक पुछिदिनु भयो। बाको खानकी जा त पनि केही खाएर आमाले मतिर हेर्नु भयो। म बाहिर निस्केँ। पसिना र धुलो भरिएका कपाल लट्टा परिसके होला, मलाई सुमसुमाउने आँट थिएन। इमर्जेन्सी वार्डको बाहिरपट्टि मानिसहरू यताउति फन्किरहेका थिए, जसको अनुहार हेरे पनि हताश हताश निराश निराश। टुई टुई टुई परबाट साइरन बजाउँदै एउटा एम्बुलेन्स अस्पतालतिर आइरहेको थियो। त्यो ठुलो गेटमा आइपुग्न अघि नै म गेट बाहिर उत्तिएँ। बालीले पहिले नै फलामको ढोका उगारिदिएको थियो। एम्बुलेन्सभित्र पसेर शान्त भयो। बाला पनि त यस्तै एम्बुलेन्सले हुर्याउँदै ल्याएको होला नि। गेट छेउकै होटलमा ठुलो भिड थियो। त्यहीँबाट आएको पुरीको बासनाले पेट खल्लो भयो। बाहिरपट्टिको लामो टेबलमा अस्पतालका विद्यार्थी लहरै बसेर खिचकिताइरहेका थिए। एउटा केटो भने ठुलो र ताजा आवाजमा केही भट्टाइरहेको थियो। म बिजुली होटेलतिर लागेँ। साउनी अहिले पनि मसला पिस्दै थिए। म भित्र छिरेँ। कुकुर सुसाइरहेको थियो, धुवा पोत्ताइरहेको थियो। हिजो मुरमुरिएको साउजी हुने कति देखिएन। के खानुहुन्छ? उसले मुसुक हाँस्दै सोधी। अगेनामाथि सेलरोटी चाङ लागेका थिए, सेल र तरकारी। हिजो आएको तपाईँ होइन? तिनवटा सेल र आलु मटर तरकारी टेबलमा राख्दै उसले सोधी। अँ, को छ बिरामी? बा। ए, कति वर्षका हुनुहुन्छ? साउनीले सोधी। 69। बरा। उसले दुःख देखाए। हो त, मेरा बाब बरा हुनुहुन्थ्यो, जो भित्र अस्पतालको बेडमा छटपटाइरहनु भएको थियो। बेला बेला बरबराउनु हुन्थ्यो, जसको सम्झनाले म सेल राम्ररी चपाउन सकिरहेको छैन। नास्ता खाएर फर्काउँदा पहिलो सलाइन रित्तिएको थियो। टर्रो आवाज भएकी नर्सले बाको नाडीबाट पाइप झिकिँदै भने, अब अर्को वार्डमा लैजानुहोस्। कता? म अल्मलिएँ। माथि तेस्रो तलामा। उसले हातको स्लिप पढेर भने, रुम नम्बर 206, बेड नम्बर 13। म बाहिर आएँ। ढोका छेउै खाली बसेको स्ट्रेचर ताने। बाको बेड छेउ ल्याएँ। आमालाई हेरेँ। तपाईँ तलबाट उचाल्नुहोस्, मैले आँट देखाएँ, म माथि उचाल्छु। मैले रापिलो र पसिना भरिएको बाको काँध तल हात छिराएँ। बाले थाहा पाउनुभयो। के भो भन, के भो? बा सासले बरबराउनु भयो। माथि लैजाने देखेँ। माथि किन, म कहाँ छु? तपाईँ कोलपुरमा हुनुहुन्छ, अस्ति ल्याएको, आमाले रुन्चे आवाजमा सम्झाउनु भयो। अर्को बेडको कुरुवाले बाला स्ट्रेचरमा राखिदिन सहयोग गर्यो। धन्यवाद भन्ने शुद्धि पनि रहेन। म स्ट्रेचर सिरानतिरबाट तान्न थालेँ। आमाले पछाडिबाट धकेल्नु भयो। स्ट्रेचर गुडाउनकै लागि हस्पिटलमा बनेको पक्की सडक जस्तो फन्का लगाएको बाटोमा ख्यार ख्यार हामी स्ट्रेचर तानिरहेका थियौँ। बाको लुलो टाउको कहिले बायाँ ढल्किन्थ्यो त कहिले दायाँ। म स्ट्रेचर रोक्छु, टाउको सिरानका बिचमा थपक्क राखिदिन्छु। बाला सुत्दा सिरान नभई हुँदैन। रुम नम्बर 206 ढोका थिएन। स्ट्रेचर चुलुलु भित्र पस्यो। कोठा खाली थियो। स्ट्रेचर तान्दा तरतरी झरेका पसिना पुस्दै मैले एकछिन पूर्वपट्टिको ठुलो र सिसावाल झ्यालबाट बाहिर निहालेँ। च्याल बाहिरको बरन्डामा केही परेवा चुच्चाले पखेटाका काप कनाइरहेका थिए। बरन्डामाथिको लामो डोरीमा केही कपडा झुन्डेका थिए। ती बिरामीका या त कुरुवाका होलान्। पर एक दुई तले घरका छानाभन्दा पर राजमार्गमा एउटाले अर्कोलाई लखेट्दै गाडीहरू कुदिरहेका थिए। के ट्वाल्ला परेछस्? आमाले झस्काइदिनु भयो। उठा, बेडमा राख। बाका आँखा उग्रेका थिए। बा सिलिङतिर हेरिरहनु भएको थियो। सिलिङमा फटट्ट पङ्खा घुमिरहेको थियो। पङ्खाले हम्केको तातो बतासमा आमाका जिङरिङ्ग कपाल बिस्तारै हल्लिरहेको थियो। मैले जुरुक्क बाको काँध उठाएँ। आमाले गोडा, बा मुर्चा पर्छुकै चाहिँ बटारिनु भयो। के आपत आइलाग्यो? आमाले मलाई हेर्नुभयो। टोयलेट 50 मिटर पर थियो। कुनातिर फनक्क घुमेको बाटोमा 20 मिटर ओरै ठस्स गनाउँथ्यो। म कसरी बाल लतारुँला त्यहाँसम्म? बालक छँदा बाले मलाई चोरौँला समाएर आँगनको डिलमा उभ्याइदिए जस्तो गर्न म कहाँ सक्छु र? यही म मुत्न जान्छु। बाले ट्याप्प मेरो दायाँ हात समात्नु भयो। बाको सिरानमाथिको घडीका काँटा 3:15 अडिएका थिए। हातमा कागजको थुप्रो बोकेर सेतो र लामो सर्टमा सजिएकी नर्स आई। कपाल जुरो बनाएकी थिए। सेतो ड्रेसमा कति राम्री देखिएकी हो। मिलेका परेला, पुक्क गाला, दाहिने गालाको छेउमा रातो कमिलाको टाउका जस्तो डन्डी फोर। उसले एकछिन बाला निहाली र सोधी, के भयो उहाँलाई? आवाज पनि सुरिलो चरा बोले जस्तो। टोयलेट जान्छु रे। आमाले आश भरिएका आँखाले उसलाई हेर्नुभयो। टोयलेट जानु पर्दैन भन्दै उसले कागजमा बेड नम्बर 13 र बाको नाम टिपी। बाले खाने गरेका औषधिका नाम टिपी र हिँड्ने बेला फेरि सुरिलो आवाजमा भने, कुर्दै गर्नुहोस्। ऊ गएपछि मैले बिरामी कुराबाट उसको नाम पत्ता लगाएँ। उसको नाम पनि कति राम्रो, नर्मदा। अनि बाको सिरानमाथिको फराकिलो झ्याल बाहिर हेर्दै म टोलाएँ। एकैछिनमा एउटा डाक्टर बेडतिर आयो। नर्मदा पछि पछि थिए। उसको हातमा प्लास्टिकको पाइप थियो, गुजुल्टो परेको। डाक्टर 30-35 वर्षको देखिन्थ्यो। कपाल ठुटा थिए। लामो सेतो सर्टको तल्लो गोजीमा आला घुसारेको थियो। उसको नाम रहेछ डाक्टर नन्दन। अग्लो थियो, त्यसैले झुकेर बाको निधार छाम्यो। बाले आँखा उगार्नुभयो। डाक्टर नन्दनले भन्यो, औँला चलाउनुहोस् त। बाले हाँस्दै दुवै हातका औँला चलाउनु भयो। कुरी कुरी गरे चाहिँ होइन, ऊ हाँस्यो, खुट्टाका औँला चलाउनुहोस्। गोडाका औँलामा कुनै कम्पन भएन। दुवै गोडा एकदम शान्त। बल गर्नुहोस्, उसले जोसमा भन्यो। बाले टाउको यताउता हल्लाउनु भयो। ओके, ऊ उभियो, नर्मदातिर इसारा गर्यो। उसले खेरारेर पार्दै फलामका डन्डीमा उभिएको हरियो पर्दा तानिर बेडलाई तिनतिरबाट ढाकिदिए। हेल्प गर्नुहोस्, आमालाई भने। आमा हरियो पर्दाभित्र पस्नुभयो। नर्मदा छेउमा उभिए, टाउको निहुराउँदै केही सोच्न थालेँ। मैले हरियो पर्दाको चेपबाट भित्र छुएँ। डाक्टर नन्दनले पाइप तन्काइरहेको थियो। हुन्न हुन्न, बा बरबर आउनुभयो। कस्तो हो? आमा च्याटिनु भयो, भनेको त मान्नुपर्छ।
खतरा खुत्रुको आवाज आयो। बाको स्वास स्वा मैले बुझ्न सकिनँ के हुँदैछ। नर्मदालाई हेरेँ, उसले देखिएर हाँसी तर केही बोलिनँ। म झालतिर फर्किएँ। बरन्डामा उफ्रिरहेको परेवा भुर्र उड्यो। एकछिनमा पसिना पुस्दै डाक्टर नन्दन पर्दा बाहिर आयो। नर्मदाले हत्तपत्त हरियो पर्दा ख्यार पार्दै तान्दै कुनातिर ठड्याए। आमा बेडमुनतिर केही बाँध्दै हुनुहुन्थ्यो। मैले निहालेँ। बाइकको पाइन्टभित्रबाट प्लास्टिकको पाइप बाहिर निस्केर गोलो प्लास्टिकको थैलोभित्र पसेको थियो। आमा त्यही थैलो पलङमुनतिर बाँध्दै हुनुहुँदो रहेछ। टिपाएर मात्र प्लास्टिक खाली गर्नुहोला, नर्मदाले भने। बाको अनुहार बिग्रियो। बलिसी जस्तो पिसाब पाइपभित्रै फनाक्क घुमेर प्लास्टिकमा तप्कियो। बाको बर्बरहाट निस्कियो। फेरि करेसामा मुतिस, आमा बेसमारी कराउनु भयो। म करेसाबाट आँटीतिर दगुरेँ। बाको पलङमा उत्तानो पारेर धुरी हेर्न थालेँ। त्यहाँ एउटा छेपारो घुस्रिरहेको थियो। एक्कासी कसैको आउँला मेरा ओठमा आइपुगे। कति बेला हो? ममता दिदी त सुटुक्क मेरो सिरानिएर बसिसकेछिन्। अलिकति काउकुती लागे चाहिँ भयो। मेरो भाइलाई ज्वरो आयो जस्तो छ हो, ममता दिदी हाँसिन्। मैले पनि बिरामी चाहिँ टाउको हल्लाएँ। उनले बायाँ हत्केला मेरो निधारमा फिजारिन्। तातो निधार, चिसो हात। मेरो आँखा बन्द भए। धेरै बेर ममता दिदीको हात मेरा ओठ छेउछाउ सलबलाइरहे। पटक पटक मेरो नाकबाट निस्केको तातो सास उनको आउँलामा ठोकिरह्यो। म निधाएछु। हेर त, यो कुम्भकर्ण कति निधाएको? आमा चिच्याउनु भयो। ऐ जात गाई गोरु फर्के कि हेर। आमा पनि म निधाएको थाहा पाइहाल्नुहुन्थ्यो। दिउँसो सुतेर उठ्दा भने संसार बिरानो लाग्थ्यो। एकछिन त्यस्तै लाग्यो। ज्यान मर्काउँदै हाई काडे र अमौरी खोलातिर उर्लिएँ। तल आमा देखिनु भएन, नत्र फेरि कराउनुहुन्थ्यो। मुख धोएर जा, कस्तो सुँगुर चाहिँ राल काटेको। किम्बुको तल लत्रीको हाँगाका पात चपाउँदा चपाउँदै मलाई देखेर पञ्चेगुरु ट्वाल्न पर्यो। एकछिन मलाई हेर्दै आफ्ना सिंह किम्बुको रूपमा रगडेर घुर्र करायो। मगरमामा खेतमा घाँस काटिरहेका थिए। उनी हत्केलाले पसिना पुस्दै कराए। कता हो भान्जा? अमौरी खोला। बुढो हुनुभएछ त, कञ्चेट कन्याउँदै हाँसे। खै के भनेको हो कुन्नी? म दगुरी। सडकमा निस्केपछि लडियामाथि खुसीराम चौधरी देखियो। खुसीराम लडियाको गर्दन लिएर बसेको थियो। पुरानो सर्ट माटो रङको भइसकेको थियो। धमिलो रङको अनुहारमा भने सधैँ चम्किलो मुस्कान नाचिरहन्थ्यो। खुसीराम राजा साहेबकै रेखदेखमा हुर्केको थियो। खुसीरामका बा आमा पनि थिएनन्, त्यसैले अलि अटेरी थियो। मान्छेहरू भन्थे खुसीराम खुसी छ, तर बिचराको ढाडमा धेरैपल्ट राजा साहेबले बाँसले हिर्काएका छन् रे। केही थारू भन्थे, बेला बेला खुसीराम बौलाउँछ, राति राति राखो बालेर कतै जान्छ रे। राति त्यसरी हिँडेको थाहा पायो भने राजा साहेबले बिहान बेसमारी भएको छन्। एकपल्ट त दिनभर हातगोडा बाँधेर गोठमा लडाएका थिए रे। चन्द्रे र म खुसीरामको लडिया चढेर घर पुगेर फर्किन्थ्यौँ। कहाँ जाइठु ढाडु? म चिच्याएँ। उसले दाँत देखाउँदै हाँसेर भन्यो, बयर टुर जाइटी। बयर टिप्ने कुरा सुन्न साथ मेरो च्यापु एकसाथ रसाएर आयो। मैले पछाडि फर्कँदा देखेँ, थारू गाउँबाट लस्करका लस्कर धुलो उडाउँदै लडिया आइरहेका थिए। प्रत्येक वर्ष एकपल्ट यस्तो दिन पनि आउँथ्यो, बयर टिप्न सारा थारू गाउँ कटासेभन्दा पर छतिवन पुग्थ्यो, गीत गाउँदै धुलो उडाउँदै। धुलो मेरो अनुहार वरिपरि पनि मडारियो। म दगुरेर बाटोभन्दा अलि पर पुगेँ। खुसीराम मलाई हेर्दै हाँस्यो। कहाँ गरे हाँसेको? म चिच्चाएँ। उसले चक्का राँगाको पुट्ठामा हिर्काउँदै करायो, हो सहे। खुसीरामको लडिया अलि पर पुगेर धुलोको भुमरीमा हरायो। अलि अगाडि बुढी आइमाई घाँसको भारी बोकेर आइरहेकी थिइन्। सल पट्याएर तालुमा राखेकी थिइन्। त्यसमाथि नाम्लो कपाल जिङ्रिङ्ग थियो। म प्रायः उनलाई भारीमै चेपिएको देख्थेँ। उनको पछि पछि थियो। भारी बाहिर निस्केका पातमा मुख चोडेको एउटा गाईको बाछो। म नजिक पुगेँ। उनको कालो पोतो भरिएको अनुहार पसिनाले रुझेको थियो। अनुहारबाट पसिना तप्पतप्प धुलाम्मे बाटोमा खसिरहेको थियो। मैले उनका पसिना देखेँ, उनले मेरो अनुहार। उनका सुकेका ओठ चलमलाए। उनी जिब्रोले ओठ मलिलो बनाउँदै हाँसिन्। पछि पछि आइरहेको बाछो पनि टक्क अडियो र आङ झट्कायो। किन हाँसेका होलान् सबै? कटु च्यातिर तुक्दै देखिया छैन? बेतोडले दगुरी। कुन्नी कताबाट धुलै धुलो भएको कुकुरको छाउरो चुइँ चुइँ गर्दै सँगसँगै दगुरियो। म अमौरी खोलाको किनारमा पुगेँ र जमुनाको रूख पछाडि छेडिएँ। छाउरो चुइँ चुइँ गर्दै पैताला चाट्न आइपुग्यो। मुला पछि लाग्छस्? त्यसको करङमा लात बजारे। चुइँ चुइँ गर्दै दगुरियो। अलि परको चालको ठुटु नेर पुग्यो। दायाँ खुट्टा उचाल्यो तुरुक्क। लौजा फेरि कुद्यो। मैले टाउको निहुराएर जाँगे निहालेँ, तर त्यस्तो केही भएको थिएन। म भागिरामकातिर लागेँ। ऊ रुखमन्तिर पङ्खा बुनिरहेको थियो। उसले मलाई देख्यो तर पनि वास्ता गरेन। बाँसका झिना छेस्कामा हरियो धागो फनक्क घुमाउँदै तनक्क तान्यो। म नजिक पुगेँ। उसका हात थरथराइरहेका थिए। काका चन्द्रेह देख्लो मर गएल, कराउँदै ऊ फेरि पङ्खामै व्यस्त भयो। एकछिनपछि उसले आफ्ना धमिला आँखामातिर पर्लक्क फर्कायो। हाँस्दै बरबरायो, आज फेरि काकर खोज्दा पर्वतमा। घाम पहाडतिर पुगिसकेको थियो। गाईगोरु फर्केका थिएनन्। अमरी खोलाको पुलमा बसेर तल बगिरहेको पानी हेरिरहे। एकछिनपछि खोला पारी चन्द्रे देखियो। उसले बायाँ काँधमा बन्चर ओढाएको थियो। ए कहाँ गाथिस? म चिच्चाएँ। दाउरा लिन, काट्नै सकिनँ। ऊ खोच्याउँदै पुल छेउ आयो, मलाई निहाल्यो अनि हाँस्दा हाँस्दै पुलतिर घोप्टो पर्यो। उसको काँधबाट खसेर बन्चरो पुलको फल्याकमा ठोकियो। किन हाँस्छस्? मेरो आवाज रुन्चे भयो। आफ्नो अनुहार हेर्न, उसले हाँस्दै आफ्नो पेट अठ्याएर भन्यो। के भयो मेरो अनुहार? म खोलातिर दगुरेँ। लौजा मेरो नाक र ओठको बीचमा कालो मोसोको मोटो जुङ्गा थियो। माथितिर फर्केर टुप्पा जेरी नै बटारिएका ठ्याक्कै रामलीलाको रावण जस्तो। म थुचुक्क बसेँ। धर्यात्त जागे बीचबाट च्यातियो।
बल्ल मैले बुझेँ ममता दिदी दिउँसो किन मेरो अनुहार सुमसुमाउन आएकी थिइन्। त्यसपछि मैले कहिल्यै कसैका फोटामा पनि जुगा बनाउने आँट गरिनँ। जुगा मलाई घिनलाग्दा र डरलाग्दा लाग्न थाले। जुसिल किरा चाहिँ आज तपाईँको फोटो खिच्नुपर्छ। आमाले एक बिहानै बाला भन्नुभयो। फेरि फुत्त नभाग्नु होला। म सुतिरहेकै थिएँ। कर्के नजरले बातिर हेरेँ। आज बजार चाँडै जानुपर्छ भन्दै बाले इस्टकोटका टाँक लगाउनु भयो। कस्तो आज कति दिनपछि सन्दीपले फोटो खिच्न आउने भएको छ? सबै परिवारको फोटो छैन, तपाईँ त झन् छँदै छैन तपाईँको त। बा हाँसिरहनु भयो। सन्दीपे महिनाको दुई तिनपल्ट मटेरा आइपुग्थ्यो। मटेरामा सबैले उसलाई भन्थे सन्दीपे क्यामराम्यान। उसको घर अमरावती थियो। 20 वर्ष अघि नागेदेखि नै उसले कमाउन थालेको भनेर धेरैले उसको प्रशंसा गर्थे। ऊ गाउँमा आउने थाहा हुने बित्तिकै धेरै मानिस अघिल्लो दिन नै नुहाउँथे र कपडा धुन्थे। भोलिपल्ट सन्दीपैले केरा गाडी बाँस गाडी र तोरीबारीमा फोटो खिचिदिन्थ्यो अनि 1-1.5 महिनापछि फोटो लिएर आइपुग्थ्यो। उसको रेट थियो एउटा फोटोको 15 रुपियाँ। त्यही भएर होला धेरैले सामूहिक फोटो मात्र खिच्थे। फोटो खिच्न पाइने भयो भनेर दिदी र म खुसी थियौँ। चिसो पानीमा थुरथुर काँप्दै दिदी र मैले नुहायौँ। आमाले मलाई धोएर राखेको सर्ट र जाँगे लगाइदिनु। तोरीको तेलले कपाल स्याप्प बनाइदिनु भयो। बाले पनि मसिना दारीजुङ्गा काटेर गाला टल्काउनु भयो। दिदी कपाल कोर्दै थिइन्। किन नयाँ लुगा लगा? हाँस्दै आएकी ममता दिदीले परेबाट सोधिन्। आज त फोटा खिच्ने। मैले नाचे जसरी कम्मर मर्काएँ। ममता दिदी पिँढीमा आएर पार्वती दिदीको छेउमा बसिन्। पार्वती दिदीको कपाल कोरिदिन थालिन्। सभा 12 बजेतिर टिङ टिङ साइकलको घन्टी बजाउँदै सन्दीपी आयो गोठतिरबाट। उसको ज्यानभरि धुलो जमेको थियो। काँधमा सानो क्यामेरा थियो कालो रङको। उसले आँगनमा साइकल अडायो। उसलाई देखेर सबै हाँसे। उसले आँटीतिर हेऱ्यो। नमस्ते डाक्टर साहब। धुलै धुलो भएर आछौ त, कता घुमेर आयो? बाले सोध्नुभयो। त्यही थारू गाउँतिर गएका थिएँ। बाले आँगनमा झरेर हामी सबैलाई हेर्नुभयो। लाज मान्नु भयो कि? भर्याङतिर लत्रेका घन्टी फुलका आँखा पन्छाउन थाल्नुभयो। दिदीले हाँस्दै चिया ल्याइन्। चिया पिउँदै सन्दीपले कुरिरह्यो। तिमी पनि कपाल कोर, आमाले ममता दिदीलाई भन्नुभयो। नाइ, ममता दिदी लजाइन्, आमाले गाली गर्नुहुन्छ। केही भन्दिनन्। पार्वती दिदीले बलजप्ती ममता दिदीको कपाल कोरिदिन्। सन्दीपले चिया सक्यो अनि क्यामेराको बिर्को खोल्यो। पहिला तपाईँ खिच्नुहोस्, आमाले बातिर हेर्नुभयो। बालु रुक्क आँगन छेउ खेतको डिलमा बस्नु। सन्दीपी क्यामेरा आँखामा टाँसेर घुँडा खुम्च्याउँदै बस्यो। बा दुवै हात घुँडामाथि राखेर तनक्क तन्किनुभयो। सन्दीपले अलि ठुलो स्वरमा भन्यो, रेडी 1-2-3। बाले बाहिर निस्केका दुई दाँत माथिल्ला ओठले छोप्न खोज्नुभयो, तर दाँतका टुप्पा अलिकता छोपिएनन्। झिलिक्क। त्यसपछि बाह्र आमा पछाडि उभिनुभयो, अगाडिपट्टि दिदी र म। ममता दिदी हामीलाई हेर्दै हाँसिरहेकी थिइन्। अब आऊ तिमी पनि, आमाले उनलाई बोलाउनु भयो। ममता दिदी पार्वती दिदीको छेउमा उभिन्। फोटो खिचाइसकियो। सन्दीपले कालो खोलभित्र क्यामेरा राख्यो। बाले भन्नुभयो, 2-2 निकालिदिने। 1.5 महिनापछि सन्दीपले फोटो ल्यायो। फोटा त खुब रमाइलो आएछन्। फोटा हेरेरै दिन बित्यो। दिदीले फोटा ममता दिदीलाई पनि देखाइन्। राति बा मुसुमुसु हाँस्दै फोटा हेर्दै हुनुहुन्थ्यो। म छेउमा पुगेँ। बा खुसी भएका बेला माग्यो भने जे पनि किनिदिनुहुन्थ्यो। स्कुलमा सरको नाडीमा चिमचिमे घडी देखेपछि मलाई त्यस्तै घडी लाउन मन थियो। बालाई भन्ने मौकै परेको थिएन। किन आइस? बाले सोध्नुभयो। बा मलाई चिमचिमे घडी ल्याइदिनु। बाले छक्क पर्दै मलाई हेर्नुभयो। ल्याइदिनु के? त घडी हेर्नै जान्दैनस्? बा हाँस्नुभयो। जान्ने भएपछि ल्याइदिउँला। कहिले? एकछिन सोच्दै भन्नुभयो, 3 कक्षा पुगिछ भने घडी हेर्न जान्ने हुन्छ, अनि ल्याइदिउँला। ए हे, मैले घडी पाउने भएँ। म खुसीले फुरुङ्ग हुँदै दगुरेँ। रातभरि 2 कक्षाको किताब पढिरहेँ। भोलिपल्ट स्कुलमै चन्द्रले थाहा पायो हाम्रो घरमा फोटा छन्। उसले मलाई पनि देखाए भन्दै स्कुलबाट फर्काँदा बाटाभरि गनगन गर्यो। घर पुगेपछि मैले चन्द्रलाई फोटा देखाएँ। उसले उज्यालो अनुहार बनाउँदै फोटा हेऱ्यो। बेला बेला खित्ता हाँस्थ्यो। आमाले थाहा पाउनु भएछ, कराउनु भयो, ए फोटा नचला, हातका चक्र बस्छन् फेरि फोटाभरि। चन्द्रे र म अमौरी खोलातिर दगर्यौँ। बागिरामले पिट्छ भनेर चन्द्रे पुल्निएर गएन, ओरै अमौरी खोलाको डिलमा बसेर टोलायो। मेरा बाले त कहिले फोटो खिचिदिएनन्। चन्द्रेले रुला रुला चाहिँ गर्यो। मलाई त बाले 3 कक्षा पास भएपछि चिमचिमे घडी पनि ल्याइदिन्छु भन्नुभएको छ। लौ, चन्द्र त मेरो कुरा सुनेर हाँस्ला भनेको त झन् पिलपिल भयो। त्यस दिन उसले आफ्नो सुकेको दायाँ गोडा हेरिरह्यो र भन्यो, मलाई त बाले माया नै गर्दैनन्। बाले सुई नलाइदिएर त हो नि यस्तो भयो। उसको स्कुलको नाम थियो चन्द्रकुमार लामी छाने, तर ऊ सबैको चन्द्रे। एकपल्ट अमौरी खोलामा भ्यागुती डाई भन्दा निधारमा साँच्चेकै चन्द्रमा बोकेर आयो। निधारको देवीपट्टि खुर्पे चन्द्रमा। चन्द्रलाई कहिले लाग्दैन थियो, आफ्नी आमा पनि थिइन्। चन्द्रलाई माया गर्ने दाई 7 कक्षामा पढ्दा पढ्दै घरबाट भागेछन्। बाउले गर्व गर्थे, मेरो छोरो 7 क्लासमा पढ्छ। भागेपछि धेरै खोजे, भेटिए पो। पछि दाईले चिठी पठाए, म बम्बई छु भनेर। कहाँ छ बम्बई? मैले सोधेको थिएँ। बम्बई नेपालगञ्जभन्दा पनि पर पर्छ, चन्द्रले भनेको थियो। चन्द्रे दाईको चिठी गोजीमा हालेर हिँड्थ्यो, बेला बेला पढे चाहिँ गर्थ्यो। एक दिन झरीमा रुज्दा चिठी डल्लो परेर च्यातियो। मुर्दार, त्यहाँ ठेगाना थियो भन्दै बाउले चन्द्रेको हात बाँधेर पिटेका थिए। त्यस दिनदेखि त चन्द्रे सबैसँग न्यू खोज्ने भएको थियो। एकपल्ट मसित पनि न्यू खोज्यो उसले। लङ्गाडा, मसित न्यू खोजस्? मैले उसलाई धकेरिदिएँ। चन्द्रेको नाक खोल्यो। नाकका पोरा तलमाथि माथि तलाउन थाले। उसले मेरो निलो सर्टमा जोडले झट्का दियो। सर्टका माथिल्ला 3 टाक भुइँ झरेर धुलोमा हराए। रिसले मेरो आँखा बन्द भए। मेरो दायाँ हातको बलियो मुक्का उसको नाकमा बज्रियो। उसको अनुहार घोप्लिँदा जिङ्रिङको कपाल थरथराए। कपालको बीचमा साग झैँ झाङ्गिएको एक मोटो टुप्पी पनि हल्लियो।
जमुनाको रुखमन्तिर धेरै बेर चन्द्र यसरी नै उभिरह्यो, हल्लिएन। न त ऊ रोयो, न त उसले गाली गर्यो, चोक्राइरह्यो। खोलामा भ्यागुता हाम फाल्यो छप्लक्क। उसले धेरै बेर स्याँ स्याँ गरिरह्यो। उसले यस्तो हाल देख्दा मलाई नै रौँ रौँ लाग्यो। चन्द्रे, मैले बोलाएँ। उसले टाउको उठायो। होलीको पिचकारीले छेपे चाहिँ उसको अनुहार रक्ताम्बे थियो। रगतका धार सर्टसम्म झरेका थिए। चन्द्रे चिच्च्यायो, नाथ्री फुट्यो। त्यसपछि चन्द्रे धेरै दिनसम्म मसित बोलेन। बाले नेपालगञ्जबाट ल्याएको अङ्गुर चोरेर दिएपछि बल्ल बोल्यो। उसको जाँगे कहिले कम्मर माडिँदैन थियो, त्यसैले जहिले पनि ऊ दायाँ हातले जाँगे अट्ठाइरहन्थ्यो। यसै कारण प्राय झगडा पर्दा ऊ पिटिन्थ्यो। ऊ जब मुक्का आन्थ्यो, स्वात्त जाँगे तल खस्थ्यो। उसको थरथरथर हल्लिएको तुर देखेर सबै हाँस्थे, त्यसैले ऊ मुक्का आन्न डराउँथ्यो। धेरैपल्ट उसको नाथ्री फुटिसकेको थियो। चन्द्रेले बिस्तारै लड्न छाड्यो। कोही न्यू खोज्न आयो भने पनि भाग्थ्यो। स्कुलमा कतिले उसलाई लुत्ते कुकुर भनेर जिस्काउन थाले। जति गाली गरे पनि चन्द्रे नसुने चाहिँ गर्थ्यो। ऊ आफूले गाली खाएको कुरा घरबाट आफ्ना बाला पनि भन्न सक्दैन थियो। बाले उल्टै भक्कुर थिए। मटेराबाट खरी फाटा स्कुल जानेहरू जहिले पनि अमरावती पुगेपछि तर्सिन्थ्यौँ। त्यहाँ डरलाग्दो राक्षस जस्तो केटो थियो। तीन टाउके, टाउको अरूको भन्दा लाम्चो र ठुलो भएकाले हामी सबै उसलाई तीन टाउके भन्थ्यौँ। हामी सँगै पढ्थ्यौँ। जहिले पनि हाम्रा रोटी र आँपको अचार खोसेर खाइदिन्थ्यो, नयाँ कापी खोसिदिन्थ्यो। हरेक दिन हामी तर्सँदै स्कुल जान्थ्यौँ र तर्सँदै फर्किन्थ्यौँ। एक दिन अचम्म भयो, हाफ टाइमको बेला तीन टाउकेले चन्द्रको रोटी के खोसेको थियो। चन्द्रे करायो, आइज कक फाइट लडौँ तर। म डराएँ, आज फेरि चन्द्रको नाथ्री फुट्छ भनेर। तीन टाउके चन्द्रेभन्दा धेरै जेठो थियो, पढाइमा लद्दु। तीन टाउकेले चन्द्रेलाई घिसार्दै चौरमा पुऱ्याए। झगडा देखेर धेरै विद्यार्थी हल्ला गर्दै आए। म चन्द्रेका कापी समाएर उभिएँ। चन्द्रे नलड, मैले रुन्चे स्वरमा भने। चन्द्रेले सुनेन, पछि नपुछेर तीन टाउकेलाई तिखा आँखाले हेऱ्यो। युद्ध सुरु भयो। चन्द्रेले दुवै हात पछाडि लगेर दायाँ गोडालाई माथि तान्यो। यसरी उभिँदा त चन्द्रेको कट्टु खसेन। ऊ दायाँ गोडा बायाँ गोडामा ढलपलाउँदै अडियो। तीन टाउकेले पनि त्यस्तै गर्यो। दुवैको अनुहार रातो भयो। एक्कासी चन्द्रे बायाँ गोडाको बलमा उफ्रियो। तीन टाउकेको छातीमा घुँडा बजारियो। तीन टाउकेले सोच्नै पाएन, डङरङ्गे पछारियो। मरे आमा, तीन टाउके चिच्चायो। भुइँमा छरिएका इँटाका टुक्रामा उसको ढाड बजारियो। उठ्नै सकेन, जित्यो चन्द्रे। चारा मटेराका विद्यार्थीले ताली बजाए। चन्द्रे मुसुक्क हाँस्यो। झगडा गरेको थाहा पाएर सरहरू लट्ठी लिएर आइरहेका रहेछन्। सबै विद्यार्थी हल्ला गर्दै दगुरे। चन्द्रे र म स्कुलको गेट बाहिर दगुर्यौँ। बाटोमा मैले भने, तँ त कस्तो बलियो, एउटा खुट्टा पो सुक्या छ त। उसले मक्क पर्दै बायाँ गोडा फनक्क गुमायो। त्यसको बल त यो खुट्टामा सर्या छ। त्यस दिन चन्द्रे र म बेस्टमारी खुसी थियौँ। अबेरसम्म अमौरी खोलामा डाइभ हानिरह्यौँ। चन्द्रेका बाउले थाहा पाएछन्। उनले खोलामै आएर चन्द्रेलाई भकुरे, किन लड्छस् त, भनेको मान्दैनस् पाजी। गाईगोरू लिन आएका गोठालाहरूले खोलाको डिल डिलबाट हेरिरहेका थिए। त्यहाँ भागीराम पनि थियो। चन्द्रे खोलाबाट फुत्त निस्क्यो र जागे समाएर नाङ्गै दगुर्यो। मैले खोलामाथि उक्लेर हेरेँ। चन्द्रे आँसु पुस्दै दगुरिरहेको थियो। म पनि साँझ पक्क डराउँदै घर पुगेँ। त आज स्कुलबाट भागेको होस्, बाले सोध्नुभयो। दिदीले सुनाइसकेछन्। म चुप रहेँ। यसरी फेरि भागिस् भने घडी ल्याइदिन्न बुझिस्, मैले टाउको हल्लाएँ। भोलिपल्टदेखि स्कुल जाँदा र फर्काँदा चन्द्रे र म दिदीहरूसँगै हुन थाल्यो। तीन टाउकेले सधैँ न्यु खोज्थ्यो, दिदीहरूले लड्न दिएनन्। सरहरूले पनि दुवैलाई पिटेका थिए। चन्द्रे सधैँ डराए डराए जस्तो देखिन्थ्यो। एकपल्ट स्कुलबाट घर फर्किरहँदा चन्द्रेले मेरा कानमा सुटुक्क भन्यो, दाइलाई भेट्न एक दिन म बम्बई लाग्छु। यी रुखुवा मुहार हो, वनशक्ति माता महिदेल बाटी, भागीराम बेसमारी करायो। यी रुखुवाम टुनाको अधिकार नै हो, दैलेखतिरबाट मटेरा झरेका एकजना हँसिला मानिसले रुखछेउ खामा गाडिसकेका थिए। दुईपल्ट त बुढाले खामा पनि उखेलिदिएको रहेछ। सारा लामिछानी बस्ती एकातिर भएपछि बुढोको केही लागेन, उसलाई कसैले साथ दिएन। आखिर बुढो थरथर काँप्दै अमौरी खोलाको पुलतिर सर्यो। पुल छेउ टुक्रुक्क बस्न थाल्यो। हँसिला दैलेखीले कटासेबाट पाल ल्याएर छाए। गाडिएका किलामा पालका चुच्चाहरू तन्काउँदै बाँधे। के बनाउन लागो, एक दिन चन्द्रेले सोधेको थियो। सर्कस भन्दै उनी हाँसेका थिए। पाल टाँगेर घर जस्तो बनाएपछि बस्नलाई दुईटा काठका डुग्गीमा 2 मिटर लामो फ्ल्याग जोडियो र एक दिन चुलामा आगो बल्यो। आगो बलेको दिन अमौरी खोलामा जम्मा भएका सबैलाई कटासेबाट ल्याएको जेरी बाँडेका थिए अरे। भोलिपल्टदेखि त चुलोबाट पिरो धुवाँ बेसमारी मडानिँदै आकाशतिर उड्न थाल्यो। सालका रुखका पात पातलाई छुँदै एक हप्तामै चुलो सुक्यो। अहिले भने त्यसमाथि पिँधमा खरानी लिपिएको कित्ली तातिरहन्छ। बीचको खामामा ध्वाँसो जम्न लागिसकेको थियो। चन्द्रे र मैले बल्ल थाहा पायौँ, ती मान्छेले दोकान पो खोलेका रहेछन्। बिडी र सुल्पाका लागि आगो खोज्न त्यति गाह्रो रहेन। बिस्कुट, सुन्तला, मिठाई, चुरोट, चाउचाउ, के हो के उनले बेच्न ल्याए। बाले दिएका 2 रुपियाँले म गोजीभरि सुन्तला मिठाई पाउँथेँ। गाईगोरु लिन आएका गोठालाहरूको भिड त्यहीँ हुन्थ्यो। बाटामा हिँड्नेहरू पनि त्यहीँ टक्क अडिएर चुया पिउँथे। एक दिन त अचम्मै भयो, साउजीले एउटा खामामा कागज झुन्ड्याएका थिए। एक दुईजना गोठालाले कागजलाई घोरिँदै हेरिरहेका थिए। के रहेछ भनेर चन्द्रे र म पनि त्यता दगुर्यौँ। एउटा कापीको पानामा बाङ्गाटिङ्गा अक्षरमा लेखिएको थियो, यहाँ चिया पाइन्छ, 1 गिलासको 2 रुपियाँ। लामिछानी बस्ती र पथ्रैयाबाट सामान किन्न धेरै मान्छे आउन थाले। गोठालाहरूले त सुर्ती किनेका किने। साउजी पनि मक्क थिए। मान्छे नआउँदा खटियामा उत्तानो परेर आँखा छिम्लिन्थे। गोठालाहरू पनि दोकानकै छेउ बसेर बागचाल खेल्थे, चियाबाजी खेल्थे।
धेरैले बागिरामको कुरा सुन्न छाडे। बागिराम पुलको छेउमा एक्लै टुक्रुक्क बसेर बरबराइरहन्थ्यो। दोकान बेसमारी चल्न थालेपछि साउजीले सामान बढाए। त्यहाँ चिनी, चियापत्ती, बिडी र चामल पनि पाइन थाले। पसलको नाम पनि राखियो। साउजीले नेपालगञ्जबाट साइनबोर्ड पनि बनाएर ल्याए, मटेरा चिया पसल, मटेरा कैलाली, यहाँ सुपथ मूल्यमा सामान पाइन्छ। साइनबोर्डको किनारमा एउटा नदी र छेवैमा घरको चित्र बनाइएको थियो। माथिपट्टि रातो अक्षरमा लेखिएको थियो, शुभ लाभ। साँझपख मटेराको ओल्लो छेउ, लामिछानी बस्ती र पल्लो छेउ थारू गाउँका बुढाहरू चिया पिउँदै गफ गर्न आउन थाले। बुढाहरू कहिले काहीँ चर्का चर्का आवाजमा कुरा गर्थे। चन्द्रका बाबा पनि बेला बेला प्याच सुर्ती थुक्दै उभिरहेका देखिन्थे। साउजी सबैसँग हाँसी हाँसी कुरा गर्थे, तर केही दिनमै एक दुईजना बुढाहरू पनि उनीसित रिसाए। पानी मिसाएर बेचेको चियाले के कमाउँथ्यो? एकजना लामिछाने बुढाले हल्ला फिजाए, त्यसले अचेल चरेस बेच्न थालेको छ। साउजीले पनि त्यो कुरा सुनेछन्। केही दिनपछि त उनी हाँस्नै छोडे, किनभने धेरै बुढाहरू चिया पिउन आउनै छाडेका थिए। चन्द्रे र म मिठाई किन्न जाँदा पनि झर्केर कुरा गर्थे, तर साउजीको हाँसो पलाउँदै गयो। एक एक गर्दै बुढाहरू फेरि फर्किए। साँचो पख बुढाहरूको फेरि उही चर्का चर्का गफ। कहिलेकाहीँ बुढाहरू बाको साइकल पछाडिबाट तानेर त्यहीँ रोकिदिन्थे। डाक्टर साहब, मलाई हिजो रातभरि खोकी लाग्यो, एउटा बुढा भन्थे। ठुलै रोग पो लाग्न थाले हो कि? मलाई पनि हिजो रातभरि निद्रा लागेन, अर्का बुढा भन्थे। पिँडौला फर्केर अगाडि आउलान झैँ दुखे। बा कसैका नाडी छाम्नुहुन्थ्यो, कसैको आँखा च्यातेर हेर्नुहुन्थ्यो, त कसैको जिब्रो। बा के भनेर बुढाहरूलाई खुसी पार्नुहुन्थ्यो, कसैलाई भने औषधि ल्याइदिने बाचा गर्नुहुन्थ्यो। यस्तो अन्नकन्टार गाउँमा आएर बसेका छन् डाक्टर, बुढाहरू खुसी हुँदै भन्थे, भगवान्कै दूत हुन्। ए साउजी, मेरो तर्फबाट चिया खुवाऊ। बा अगाडिका दाँत देखाएर हाँस्दै चिया पिउनुहुन्थ्यो। एक दिन दोकानमा बुढाहरू चर्का चर्का आवाजमा कुरा गरिरहेका थिए। झगडा पऱ्यो कि भनेर दगुर्दै गएको त कुरा अर्कै रहेछ। 11 वर्षदेखि म यही मटेरामा छु, लामिछाने बुढा चिटचिट पसिना काटिरहेका थिए। अब आएर अन्त जा भन्दा मान्छु म? अर्का बुढाले उनलाई थपथपाए। चिन्ता नगर लामिछाने, डोजर हाम्रै छातीबाट चलाए पनि म छाड्दिनँ। बुढाहरूको कुरा सुनेर म बेतोडले घरतिर दगुरेँ। घर पुग्दासम्म पसिनाले नुहाइसकेको थिएँ, स्याँ स्याँ सास पडेको थियो। आँगनमा पुग्दा देखेँ मगरमामा त जाँडले नुहाए झैँ डुङडुङ्दी गनाउँदै हाम्रो घरको पिँढीमा थुचुक्क बस्न आइपुगेका रहेछन्। सानै छँदा मैले आमालाई सोधेको थिएँ, आमा म कहाँ जन्मेको? तँलाई त बाटामा भेटाएको, आमाले हाँस्दै भन्नुभएको थियो। दिदी पनि होमा हो मिलाउँदै हाँसेकी थिइन्। म ठुस्स परेको थिएँ, मेरा गाला पुक्क भएका थिए, अनुहार पिलपिल भएको थियो। म बाटोमा पो भेटिएको हुँ? मैले कल्पना गरेको थिएँ, कसले छोड्यो होला मलाई बाटामा? को होलान् मेरा बारा आमा? सायद बेसरमको झाडी या त ठूलो सालको रूपमुन्तिर म भेटिएको हुँदो। आमाले बुझ्नुभएको थियो, छोरो दुखी भयो। हाँस्दै मेरो हात समाउँदै आफूतिर तानेर भन्नुभएको थियो, नरो, त मेरै छोरा होस्। मौसम उराट लाग्दो थियो, सूर्य पनि आकाशको किनारै किनार हिँडिरहेको थियो। आकाशको दक्षिण पुछारमा बादल टल्किरहेको थियो। दसैँको मौसम पनि उराट लाग्दो देखिएको थियो। किम्बुको रूखमा चरा थपक्क बस्थे, चुच्चाले पखेटा कनाउँथे र भुर्र उठ्थे। आमा अमौरी खोलाबाट गाई गोरुको पछि पछि घर फर्किँदै हुनुहुन्थ्यो। अचानक आमाको ठूलो पेट चल्मा लाग्यो, अगाडिको बाटो कोल्टी पर्न थाल्यो। आमाका गोडा धर्मराए, तल्लो पेटमा तिखो सुल रोपिए जस्तो भयो। गोठनेर पुग्दा आँखा फुस्रा भए। गोठ छेउको अग्लो फलेदोको रूपमुन्तिर आमा टुक्रुक्क बस्नुभयो। छेउका पर्खालमा छेपाराहरू खत्रा खुत्रु गरिरहेका थिए। आमाको सास फुल्न थाल्यो, मूर्छा पर्न लागे चाहिँ आमा बटारिनुभयो। बाँसघारीमा काग कराइरहेका थिए। आमाका अनुहारका छाला तनक्क तन्किए, कञ्चटका नसा फुल्न थाले, रगतको रफ्तार बढ्यो, आँखामा डम्मा आँसु भरियो, गाला थरथर आए। आमाले हातभरि दुबो अठ्याउनु भयो, एकमुठी दुबो उखल्लियो, आँखाबाट आँसु छल्कियो। एउटा मसिनो चित्कारले बाँसका टुप्पा टुप्पामा लहराइरहेका काग भुर्र उडे। टाउको यताउता बटारिरहेको छेपारो काँतर आँखा बनाएर खुत्रुक्क काठका छेस्का छेस्कीभित्र पस्यो। अनि म जन्मिए। म जन्मिएको थाहा पाएर बा कटासी बजारबाट साइकल कुदाउँदै घर आइपुग्नु भएको थियो। मेरो अनुहार टोलाउँदै हेर्नुभएको थियो। खुसीले बाका आँखाका छेप रसाएका थिए। मलाई आकाशतिर उठाएर बाले भन्नुभएको थियो, मेरो छोरोको भाग्य फराकिलो होस्। एक दिन राति मलाई बेसमारी निहालेर बाले आमालाई भन्नुभएको थियो, यसको निधार ठूलो छ, यो भाग्यमानी छ, पैतालामा कोठी रहेछ, जीवनमा यसले धेरै हिँड्नुपर्छ, तर यसले हामीलाई छाडेर कतै जान्न। यति सुनिसकेपछि म आमाको काखमा लुटपुटेको थिएँ। आमाले मेरा पोक्चे गाला सुमसुमाउँदै भन्नुभएको थियो, भन् त ठूलो भएपछि हामीलाई छाडेर जान्छस्? नाइ, म कतै जान्न, मैले भनेको थिएँ। पहिलो दिन कोलपुर टिचिङ हस्पिटलको ठूलो गेटमुनतिर म ठिङ्ग उभिएँ। मेरो सास फुलिरहेको थियो। मैले एकपल्ट आफूलाई निहालेँ। कालो छाला जुत्ता धुलोले मैलेको थियो, निलो जिन्स प्यान्टको घुँडानिर धब्बा बसेको थियो, सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो। नाइ, म कतै जान्न, मैले भनेको थिएँ। पहिलो दिन कोलपुर टिचिङ हस्पिटलको ठूलो गेटमुनतिर म ठिङ्ग उभिएँ। मेरो सास फुलिरहेको थियो। मैले एकपल्ट आफूलाई निहालेँ। कालो छाला जुत्ता धुलोले मैलेको थियो, निलो जिन्स प्यान्टको घुँडानिर धब्बा बसेको थियो,
सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो। पिठ्यौँको झोलाको हाल के होला, मैले हेर्ने जाँगरै चलाइन। घाम चर्केको थियो तालु नै पगाल्ने गरी, पसिना त गालाभरि दगुरिरहेको थियो, आँत सुक्खा थियो। म गहिरो तिर्खाले छटपटिएको थिएँ।

पालीले एउटा मान्छेलाई बाटो देखाइरहेको थियो। म हस्याङ फस्याङ गर्दै ऊ छेउ पुगेँ। उसले मलाई खुब निहाल्यो र सोध्यो, के खोज्यौ? इमर्जेन्सी वार्ड कता हो? मैले सोधेँ। बिरामी छ? छ, हतारमा भने, हिजै ल्याएको रे। उसले कलेटी परेका ओठ चुच्याउँदै दायाँतिर इसारा गर्यो। म त्यतै कुदेँ। जीवनमा पहिलोपल्ट म यति हतारमा थिएँ। लुला हुँदै भएका गोडा लतार्दै भित्र बसेँ। इमर्जेन्सी वार्डको ढोका अलिकति उग्रेको थियो। घ्यार आवाज आयो। म पछाडि फर्किएँ। एउटा मानिस खाली स्ट्रेचर घिसारिरहेको थियो। मैले ढोका धकेले। भित्रबाट औषधि र पसिनाको गन्ध मेरा नाकका पोरामा आएर ठोक्कियो। भित्र लहरै बेडमा मानिस अचेत भएर लडिरहेका थिए। कोही उत्तानो, कोही कोल्टे त कोही घोप्टो। धेरैको अनुहारमा छटपटी र पसिना भरिएको थियो। तिनै मानिसको बीचमा उनी पनि थिए जसलाई मैले टाढैबाट चिने। कसरी खङ्ग्रङ्ग सुकेको हो ज्यान। थाँक्रामा सुकाउन फिजाए चाहिँ निलो इष्टकोट फिजारिएको थियो। टाँकहरू कतै झरेछन्। इष्टकोट बेडका थुप्रिएको थियो। म छेउमा पुगेँ। झोला झुकेर थपक्क बेडमुनतिर घुसारिदिए। उनका आँखा अझै बन्द थिए। अनुहारभर पसिना र पीडा, भाँसिएको कञ्चट, गालाका बीचमा बढेको हड्डी। उनको दायाँ हात हावामा थरथराइदिएको थियो। कस्तो कमजोर भएछ। पात चाहिँ हल्लिरहेको। म छेउमा उभिरहेँ। उनका ओठ अलिकति खुल्थे र बन्द हुन्थे। गाईती ढुकुरको चुच्चो झैँ। कपाल पनि त जम्मै झरेछन्। जति बाँकी थिए कपास जस्ता देखिन्थे। उभिन्डिएको सलाइनको बोतलबाट तप तप पानी तप्किरहेको थियो। बायाँ हातको नसामा घोपिएको थियो सलाइनको मसिनो पाइप। उनी एकपल्ट बरबराए तर मैले बुझिन। तेस्रो बेडको पल्लोपट्टि हरियो पर्दाभित्रबाट मसिनो आवाज आइरहेको थियो। अलिकति टाउको बटार्दै मैले आफ्ना आँखा गुमाएँ। सेतो सर्टमा सजिएकी नर्स हाँसी, सिरिन्जका टुप्पामा जमेको हावा फुस्सा फाल्दै एकछिन अड्डिए। सिरिन्जको टुप्पामा चोराउलाले प्याट्ट प्याट्ट हिर्काए। यता बेडमा उनी बिस्तारै छटपटाए। म उनको सिरानमा दुबोमाथि खसेको पात झैँ थपक्क बसेँ। उनी छटपटाइरहेका थिए। बेला बेला घाइते मुसा झैँ बटारिन्थे। उत्तानो पल्टिँदा घाँटीबीचको सानो खोपेल्टोमा पसिना डम्म भरिएका थिए। मैले बेडको तन्नाले पुछिदिएँ र उनलाई टाउकोदेखि गोडासम्म, गोडादेखि टाउकोसम्म निहालेँ। निद्रामा सधैँ थरथराइरहने दायाँ गोडामा पनि कुनै कम्पन थिएन। मैले चिटचिट पसिना भरिएको उनको निधारमा बिस्तारै हात राखेँ। तालुका नसाहरू सल्याङ बल्याङ बौलाएका थिए। उनले थाहा पाए, कोही आयो। उनको अनुहार खजमजियो। आँखा उगार्न खोजे तर उग्रिएन। आँखाका चेप चेपमा छिपछिप पानी बग्न थाले। मैले पुछिदिएँ। उनले सुस्केर हाले। यता मेरो आँखा पीरा भएर डम्म भरिए। मैले सुस्तरी बोलाएँ, बा। अनुहार बिगार्दै बाले बन्द आँखा अलिकति उगार्नुभयो। जलहाँस चाहिँ तैरिरहेको हातले केही खोज्यो। मैले त्यो हात आफ्नो हातमा लिएँ। दायाँ आइस, बाको आवाज मलिन भयो। यतिका बेर किन लगाइस् भन् त? टाइममा बस पाइएन। मैले बाको हात समाएँ। सन्चै छस्? बाले सासले सोध्नुभयो। राम्ररी पढ्नु। म काठमाडौँ हिँड्नु अघि बाको आवाज सफा थियो, अनुहार पनि चकिलो। अहिले भने बिरामी हुनुहुन्छ, कष्ट गरी गरी थुक मिलिरहेको। बाको रोगी अनुहार पहिलिएको पात जस्तो छ। बाको सास बर्खाको खोला जस्तो। नर्स आई एकपल्ट बाको बेडतिर हेरी, दुब्लो कायाको मलाई पनि हेरी र अर्को बेडमा पुगी। म आएदेखि घोप्टो परिरहेको मानिस अझै पनि घोप्टो परिरहेकै थियो। नर्सले सिरिन्ज निकाली। छेउकी आई मैले उसको निधार छुँदै जगाई। नर्सले पाखुराको बीचतिर सिरिन्ज रोपिदिए। सिरिन्जको फेद धकेली, कपासले एकछिन मलिदिए। आइमाईको हात समाएर बिरामीको पाखुरामा राखिदिए। नर्स मेरै छेउ आई। म सरक्क उठेँ। उसले सलाइनको बोतलमा चोराउनाले दुईपल्ट हिर्काई। जाने बेला बाको मुखको दाहिनेतिर थर्मामिटर राखिदिए। झिक्न नदिनु होला है भनी बाले टाउको यताउता हल्लाउनु भयो। मुख छेउमा बायाँ हात पुर्याउनै लाग्दा मैले पनि आफ्नो हात हतारमा त्यतातिर सोझ्याएँ। तर बाले थर्मोमिटर चलाउनु भएन। आमा कता गई? बाले सोध्नुभयो। थर्मोमिटरको टुप्पो हल्लियो। आमा, मलाई अचानक हिक्का छुट्ला जस्तो भयो। पाँच वर्ष अघि मैले उहाँका खुट्टा छुँदा भनेको थिएँ, गएँ आमा, पुगेपछि फोन गर्छु। म पखेटा बलियो भएको बचेर चाहिँ उड्न चाहन्थेँ, पुग्न चाहन्थेँ लोककथाको देश काठमाडौँ। कालीकोटमा चामल र व्यापारीका सामान बोकेर आएको हेलिकप्टरका पङ्खा सुर्खेत फर्किन फनन्न फनन्न घुमिसकेका थिए। ठूलो स्वरमा हेलिकप्टर पहाडका खोज खोज र सल्लाहघारीका पोथ्रा पोथ्रीसम्म गर्जिसकेको थियो। हेलिकप्टरले बनाएको हावाको भुमरी दुलो र बालुवासित आकाश छुने गरी उड्न थालिसकेको थियो। दसना सिरक, सिमी र घिउ सबै हेलिकप्टरभित्र पुगिसकेका थिए। म पहिलोपल्ट बा आमासँग छुट्टिँदै थिएँ। इन्द्रणीबाट छुट्टिरहेको एक टुक्रा रङ झैँ। म आमाका गोडामा निहुरिएको थिएँ। आमाले पनि मेरो घुँगुरिएको कपालका फेदसम्म औँला पुर्याउँदै भन्नुभएको थियो, राम्ररी जानु, घर नबिर्सनु। म रन्थनिएको थिएँ। म मेरा बा आमालाई कसरी बिर्स्यौँला? र कहीँ मेरा आँखाहरू धमिला भएका थिए। दङदङ्गिँदै हेलिकप्टर आकाशतिर उक्लिएको थियो। सिसाको झ्यालमा टाउको अड्याउँदै मैले तल हेरेको थिएँ। हेलिकप्टर बादलका खुट्किला टेप्दै उक्लिएको थियो। मैले देखेँ आमा साडीको सबकोले मुख छोप्दै आकाशतिर हेरिरहनु भएको थियो, महलको एक्लो रुखमन्तिर उभिएर, रुख जस्तै उदास। ए, यो त आइपुगेछ, आमाको आवाज आयो। ढोका छेउ उभिनु भएको रहेछ। पतझडमा सुकेको किम्बुको रुख चाहिँ, हातमा दुई बोतल सलाइन र केही सिरिन्ज थिए।
ढोका थरथराइरहेकै थियो। अँ भर्खरै आएको हुँ, कहाँ जानुभएको थियो? औषधि लिन एक्लै थिएँ, कता कता भ्याउनु, त आइपुगेछस्? सास आयो। मैले आमालाई निहालेँ, खोइ त्यो ओठको सूर्यमुखी, खोइ ती पुक्क गाला, खोइ त्यो लामो कपाल। नकोरेको कपाल थोत्रो कुचो झैँ पातलिसकेका थिए। भित्रसम्म धसिएका गालामा काला काला धब्बा आएछन्, अनुहारभरि फैलेछन् बुढौली र निराशाका धर्कै धर्का। मैलो ब्लाउज पनि शरीरमा टाँगे जस्तो। आमा मुस्काउन खोज्नुभयो तर दाँत मात्र देखिए। मेरो अनुहारको छाला अनायास तन्कँदै गयो, उक्किन्छ कि जस्तो। हतारमा आमाका गोडा छुन खोज्दा भरिएको गाग्रीबाट पानी झैँ आँसु छल्कियो। किन रुन्छ यो? आमाको आवाज आयो, काँप्यो। तुवालो लागे झैँ मेरा अगाडिका सारा दृश्य धमिलिँदै गए। आमाको अनुहार पनि, आमाको ओठ काँपिरहेका थिए। तल्लो ओठलाई माथिल्ला दाँतले टोकेर आफूलाई थाम्नुभयो। बेड छेउ आएर एकछिन सलाइन पानीतिर हेर्नुभयो अनि बाको अनुहार, सलाइन र सिरिन्ज ड्रअरमा राख्नुभयो। म अझै झोक्राइरहेको थिएँ। पल्लो बेडकी आइमाईले मलाई ठुलो ठुलो हेरिरहेकी रहेछ। उसले सोधी, यी छोरा हुन्? हो। आमा अलिकति मुस्कुराउनु भयो, आजै काठमाडौँबाट आएको। कति वर्षका भएका छन्? लक्का जवान छन्, 22 त लाग्यो होला। आमाले मेरो कपाल चम्चमाउनु भयो। मेरो आँखामा केही बिजाए जस्तो भयो, मैले आँखा मिचेँ। आइमाईले मतिर हेर्दै भने, बाबु नरौ। यति भनेपछि सलको टुप्पाले आफ्नो आँसु पुछी उल्टो दिशामा फर्केर, दुब्लै छस् त? आमाले सोध्नुभयो, सरा राम्ररी खाए पो? फिस्सा हाँसे, कहिले खबर पाइस् तेरा बाई बिरामी भएको? मैले सम्झेँ, हिजो साँझ पक्क टेरा फर्काँदा दैलोको तालचामा एउटा पर्चा खुजमुजेर झुन्डिएको थियो। अक्षरहरू एकदमै बाङ्गा टिङ्गा थिए। तुरन्त कोवलपुर टिचिङ हस्पिटल जाने, ड्याडी बिरामी हुनुहुन्छ, 2:30 फोन आएको थियो। यस्तो लेखाइ र भाषा घरबेटीकी छोरीको हुनुपर्छ, मैले अड्कल काटेको थिएँ। माथिल्लो तलामा उक्लेर सोधिन, कसले टिपाएको थियो यो खबर? बिरामी पन्छी झैँ बाको झल्को मेरो कोठामा पछारिएको थियो। को भएको हो र? आमालाई सोधेँ। आमाले सुनाउनु भयो, 4 दिन अगाडि बा भात खाएर एकछिन अगेनामा हात सेकाउँदै केही सोचिरहनु भएको थियो। आमा भाँडा माझ्न बाहिर निस्कनु भयो। फर्कँदा त बा उत्तानु पर्नु भएको रहेछ, बाका हातखुट्टा कुजिएर चल्नै छाडेका रहेछन्, बा बेहोस हुनुभएको रहेछ। अनि त 3 दिनसम्म आमाले पारीको अग्लो भर्ताको डाँडा हेर्नुभयो। हेलिकप्टरको सडक त्यतै त हो नि, त्यही बाटो सुर्खेतबाट हिँडेको तातो बतास चिसिँदै आयो। केही बादल आए, आए केही चराहरू, तर हेलिकप्टर आएन। बल्ल 3 दिनपछि हेलिकप्टर आयो। युएनको हेलिकप्टर स्वर्गबाट झरे झैँ रवाफसँग बस्यो। त्यो हेलिकप्टर जनयुद्धको रिपोर्ट लिन आएको थियो। हेलिकप्टरबाट ओर्लेका केटाकेटीले हेलिप्याडमा बसेर आफ्ना तातेका छाती चिसो बतासले सेके। ब्युटिफुल माउन्टेनका अगाडि उभिएर फोटा खिचे। हतार हतार बालाई कम्बलमा तुल्याउँदै केही मानिस हेलिप्याड उक्लिए। पछि पछि जगमा पानी बोकेर हतार हतार हिँडिरहेकी आइमाई मेरी आमा नै हुनुहुन्थ्यो। हेलिकप्टरमा आएकी कालो चस्मा लगाएकी युवती पारी कोटबाडातिर हेरेर आनन्दित भइरहेकी थिए। हतारिँदै आएका मानिसको भिड देखेर एकछिन अत्तालिए। छेउको अग्लो अमेरिकानेले कानै छेउ केही फुसफुस आयो। केटी एकछिन भिडतिर हेर्दै उभिरही, नजिक आई, भिडसहित बिरामीको फोटो खिची। के भयो उहाँलाई? उसले सोधी। मर्नु र बाँच्नुको दोधारमा हुनुहुन्छ बाजा, कसैले भन्यो। यु सुड कल द डाक्टर। डाक्टर? कसैले प्याच्छ भन्यो। मरिगया सबै, यो कालीकोटा के आउँदा हुन्? अब के गर्नुहुन्छ? बजै नेपालगञ्जतिर लैजालिन्, कसैले आमालाई देखाउँदै भन्यो। हेलिकप्टरमा सिट पाइने छ कि? हाउ स्याड, उसले यति भनी प्रश्नको जवाफ दिइन, फर्की। धुलोले मैलेको हेलिप्याडमा आमा टुक्रुको बसिरहनुभयो। यस्तो बिरामी देख्दा त लगिदेला नि भन्ने आश गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयसम्म पुगेर ती सबै फर्किए जो हेलिकप्टरमा आएका थिए। हेलिकप्टरका ड्राइभर कुहिरे साफलाई आमाले टोल्याउँदै हेर्नुभयो, बोल्न सक्नु भएन। हेलिकप्टरका पङ्खा घुम्न थाले। एकैछिनमा हेलिकप्टर जुरुक्क उचालियो, फनक्क घुम्यो र सबैका आँखामा धुलो छरेर अलग भइदियो। हातमा आइपुगेको आशा र भरको अन्तिम त्यान्द्रो पनि चटक्क चुडेपछि आमा थ्याच्छ भुइँमा थचारिनु। बजै नआतिनुहोस्, कसैको मलिन आवाज पनि आयो, अर्को आउँछ। 12 बजीपछिको बतास सधैँ उत्तिएर छेउको मेहलको रुखलाई लुस्न आइपुग्थ्यो। त्यस दिन पनि आइपुग्यो, हाँगा हाँगा पात पातमा झुन्डिएर चच्चौही खेल्दै मान्छेका आँखा आँखामा बिजायो। बाला पुर्याउन आएकाहरू बिस्तारै बजारतिर झर्न थाले, मौन। बाला होस् थिएन, कहाँ छु म? उत्तानो पर्दा माथितिर तन्किएको छाती तलमाथि भइरहेको थियो। ओठहरू खडेरीको खेत झैँ सुक्खा थिए। ती ओठबाट जम्बा 2 कुरा दोहोरिरहन्थे, पानी र छोरो आयो। यसैलाई भाग्य भन्छन्। 3.5 दिनपछि भर्तालेको टुप्पामा एउटा भँगेरा उक्ले जस्तो देखियो। लौ बजै हेलिकप्टर आयो, कोही करायो। आमाले आँखामाथि हत्केलाको ढकनी राखेर भर्ताको डाँडातिर हेर्नुभयो। त्यो भँगेरा पछि ढुकुर, पछि चिल, पछि बाख्रो, पछि गाई, पछि हात्ती हुँदै हेलिकप्टर भयो। भटट्ट आवाज आयो। हेलिकप्टर तीखो आवाजमा सदरमुकाममाथिबाट चुलीमालिकाको कुमकुममा एक फन्का लगाएर भुइँमा बस्यो। लौ त बजै हँसिला बाजेलाई लिएर फर्कनु। बाला हेलिकप्टर चढाएपछि धेरैले भने, तपाईँको घर हामी हेरिदिउँला। हेलिकप्टर नेपालगञ्ज पुग्यो। नेपालगञ्ज एयरपोर्टमा आमाले मान्छेको हात च्याप्प समाउँदै भन्नुभएछ, ए भाइ एम्बुलेन्स खोजिदेऊ। सुर्खेत रोड हुँदै एम्बुलेन्स कोलपुरतिर उडिए झैँ कुद्यो।
बाको टाउको आफ्नो काखमा राखेर आमाले झ्यालको सिसाबाट बाहिर हेर्नुभयो। छुट्दै गएका र आउँदै गरेका बिजुलीका पोल, टाँगावाल, रिक्सा, फराकिला खेत, घरका भित्तामा टाँसेका पुराना फिल्मी पोस्टर, हस्पिटल अनि आकस्मिक कक्ष, ढिलो गरी आएको डाक्टर कुर्लिएछ, यति ढिला किन ल्याएको? आमा मौन। आमाले बाको छातीमा पुग्यो, छातीका सेता खैरा रौँको झाडीमा यताउता खरायो झैँ चलमलायो। डाक्टरले आफ्ना ओठ बिस्तारै फटकार्दै घडीमा बाको धड्कन गर्यो, केही बोलेन, प्याड झिक्यो र खर र कलम दगुरायो। फार्मेसीले बुझ्यो र दियो दुई सलाइन तीन सिरिन्ज। अनि पो सलाइनको लहरो नर्सले बाको देब्रे नाडीमा गहना चाहिँ उनी दिए। त्यसपछि आमाले मलाई फोन गर्नुभएको रहेछ। उज्यालो अनुहार भएको डाक्टर गर्दनमा आला झुन्ड्याएर बेड 14 छेउमा उभियो। पावरदार चस्माभित्र उसका आँखा ठुल्ठुला देखिन्थे। उसले सोध्यो, उहाँलाई अहिले कस्तो छ? उस्तै छ, आमाले आशा भरिएका आँखाले डाक्टरलाई हेर्नुभयो। डाक्टरले बाको पसिना परिए भरिएको निधार छुँदै बाको कान्नेर झुकेर सोध्यो, तपाईँलाई कस्तो छ? टाउको फुट्नै लागेको छ। बा अलिकति थरथराउनु भयो, जसरी शरीरमा पानी पर्दा गाईको पिठ्यौँ थरथराउँछ। ओके, डाक्टर उभियो, गोजीबाट प्याड झिक्यो र खर र फेरि कागजको सेतो सतहमा कलम दगुरायो। ध्यार र च्यात्दै मतिर बढाउँदै भन्यो, यो पेनकिलर हो, दुई चक्की खुवाउनु होला। बालाई के भएको हो डाक्टर साहब? ब्रेन ह्यामरेज, डाक्टरले बाको दायाँ हात समाएर एकछिन औँला चलाउँदै भन्यो। म अवाक पाएँ। उसले बाको कानमा मन्त्र चाहिँ बिस्तारै फुक्यो, औँला चलाउनुहोस् त। बाले कोसिस गर्नुभयो तर ती काटिएका रुखका हाँगा जस्ता थिए, चलमलाएनन्। दायाँ दिमागको नसा फुटेर रगत जमेको छ, उसले मतिर फर्केर भयो, दायाँ हात खुट्टा चल्दैनन्, प्यारालाइसिस भएको छ। ठिक हुन्छ त? मैले सोधेँ। अब हस्पिटल आछौ भाइ, ठिक त भइहाल्छ, टुकुटुकु हिँड्दै जानुहुन्छ, तर कति दिन लाग्छ सिटी स्क्यान नगरी भन्न सक्दिनँ। मेरो मन छङ्गा भयो, हिँड्ने बेला डाक्टरले भन्यो, चिन्ता लिनु पर्दैन। डाक्टर अर्को बेड छेउ गएर उभिएपछि आमाले आफ्नो कम्मरको पटुका फुकाल्नुभयो। पटुकाभित्र बटारिएको प्लास्टिक थियो, प्लास्टिकभित्र बेरेर जतनसाथ लुकाएको रुपैयाँ। यसरी जतनसाथ पैसा लुकाउने बाले नै सिकाउनु भएको थियो। नोटको बिटोबाट 500 एउटा नोट झिकेर मलाई दिनुभयो। म त्यो नोटसँगै हस्पिटलभित्रकै फार्मेसीमा पुगेँ। रात पो परिसकेछ, ट्युबलाइटको दुधिलो प्रकाश भुइँको चम्किलो मार्बलमा टल्केको थियो। फार्मेसीको ठूलो सिसाभित्रपट्टि बुढो मानिस कुर्सीमा अडेस लागेर टाउको पछाडि ढल्काउँदै उभिरहेको थियो। 21 या 22 वर्ष जतिको केटो फोनमा कान टाँसेर मुसुमुसु हाँसिरहेको थियो। सिसाको तलपट्टि पर्चा भित्रपट्टि धकेलेर म उभिएँ। उसले पर्चातिर हेरेर एकछिन भन्दै इसारा गर्यो। 7-8 मिनटपछि 10 चक्की ब्रुसेट मतिर धकेल्यो। म दगुर्दै फर्किएँ। आमाले पत्ताबाट दुई चक्की निकाल्नुभयो, बाको मुखमा एउटा राखिदिँदै भन्नुभयो, निल्नुहोस्। मैले कहिले पनि बाले पानीसँग औषधि निलेको देखेको थिइनँ। बाले दुवै चक्की करेम करेम चपाउनु भयो, चक्कीको सेतो धुलो मुखभरि भयो। मैले अलिकति पानी मुखमा तप्काइदिएँ। बाले जिब्रो निकालेर सुक्खा ओठमा घुमाउनु भयो, जिब्रोमा धमिलो रङ जमिसकेको थियो। आमाले आफ्नो सालको सबैभन्दा सफा लागेको टुप्पाले ओठको सेतो पुछिदिनु भयो। म बाहिर निस्केँ। हस्पिटल अगाडिको बजारका फसलहरूमा बत्ती बलिसकेका थिए, मानिस हतार हतार जगमा दुध या जुस बोकेर हस्पिटलभित्र छिरिरहेका थिए। म बिजुली होटलभित्र बसेँ। एकछिनमै साउनीले मेरो टेबलमा बफ चाउमिन राखिदिए। अघिनामा चिसा दाउरा परेर होला, आगो पुत्ताइरहेको थियो, पिरो धुवाँ फैलिरहेको थियो, चटाईका भित्ता काला भएका थिए। अघिनामा 2 लिटरको कुकर पहिलो सिटी लगाउन तम तयार थियो, चाउमिन साह्रै पिरो थियो। बेला बेला ससाना बालुवा जस्तै केही ठोकिन्थे, तैपनि भोकले त होला मिठो लाग्यो। साउजी चटाईको पर्खाल बाहिर कुखुरो काट्ने तयारी गर्दै थियो। लोहोरो धुन थाले कि साउनी कराई, आज पनि जाँड खायो भने थाहा पाउला। क्वाई भतक भतक मैले यसो चटाईको पालबाट हेरेँ, साउजी कुखुरो भुत्याउँदै थियो, रिसले चुर, चाउमिनको पिरो पेटमा फनफनी घुम्न थालिसकेको थियो। म उठेर सोधेँ, कति भयो साउनी? साउनीले अनुहारमा झरिरहेको आफ्नो कपाललाई एकमुठो बनाएर कानमाथि राख्दै भनिस्, 40। मैले 20 दुईवटा नोट दिएँ। तपाईँ बिरामी कुरुवा हो? उसले नोट लिँदै सोधी। अँ। खाना कहाँ खानुहुन्छ? म हिँड्ने लागेको थिएँ, सोधी। उत्तर नदी म हिँडेँ। गेटपाले हस्पिटलको गेटको देब्रेपट्टि ठेला चिया पसलमा चिया पिइरहेको थियो। ठेला अगाडि बेन्चमा पनि झोक्राएका केही मानिस सुरु सुरु चिया सुर्काउँदै थिए। कता? गेटको बिचमै मेरो पाइला रोकियो। मैले आवाज आएतिर हेरेँ, त्यही पाले रहेछ। भित्र बिरामी छ? छ। ऊ केही बोलेन। क्लास या ड्युटी सकेका नर्सहरू खिचकेथाउँदै गेटतिर आइरहेका थिए। बिचमा त्यो नर्स पनि थिए जो दिउँसो बाको बेडतिर आइरहन्थे। जब म वार्डमा पसेँ देखेँ हताश आमा बा छेउ उभिनु भएको थियो। कहाँ गाथिस्? बा बम्किनु भयो, एकछिन पनि ठाउँमा बस्दैन यो त। खाजा खान गाथेँ, भनेर जानु पर्दैन थिए। बा बेडमा छटपाइरहनु भएको थियो। के भयो फेरि? मैले सोधेँ। टोयलेट जान्छु रे। अब के गर्ने? कमर मुन्तिरको शरीरले अंशबन्डा लिइसके झैँ माथिको शरीरलाई साथ दिन मानिरहेको थिएन। धन्ने हातमा भने सलाइन थिएन। सलाइन रोपेको ठाउँमा टाँसिएको रुई भित्रभित्रै अझै रगत फैलिरहेको थियो। बाका आँखा छ्याङ्ग उग्रेका थिए। बचेराले पहिलोपल्ट आकाश निहाले झैँ सबै निहाल्नु भयो, केही बोल्नु भएन। आँखा रसिला थिए,
म बाको काँधनेर उभिएँ। एकछिन लामो सास तान्दै आमालाई भने, काँध उठाउनुहोस् त। बाको ज्यान अलिकति उचालियो। दिनभर बेडमा उत्तानो पर्दा पर्दा बाफिएको काँधबाट तिखो गन्ध बाँड झैँ मेरो नाकमा रोपियो। काँध उठाएँ, खुट्टा उठ्दैनन्। खुट्टा उठाएँ, काँध उठ्दैन। म असिन पसिन भएँ, थाकेँ। एकछिन उभिएँ, आमा बाको गोडा लिएर आउनुभयो। खै उठा त भन्दै आमाले दुवै खुट्टा जुरुक्क उठाउनु भयो। मैले काँध, बेडबाट शरीर अलिकति उचालियो। कमजोर हुनुभएछ आमा, ब्यात त गोडा छाडिदिनु भयो। बाका गोडा बेडको बाक्लो डसनामा केही बेर थरथराएर शान्त भए। सक्दिनँ म, आमा बर्बर आउनु भयो। के भयो, हतारिँदै नर्स आइपुगी, बिरामीलाई किन झाकेको? टोयलेट जान्छु भन्नुहुन्छ, आमाले भन्नुभयो। ए, यहाँ बेड प्यान पनि छैन, उसले बाहिर हेरे। बिरामीलाई आरामले लैजानुहोस्, टोयलेट छेउमै छ। छेउको बेडका एकजना कुरुवा सहयोग गर्न आए। उनले बाका दुवै गोडा जुरुक्क उठाउँदै भने, ल अब उठाऊ भाइ। मैले गरुङ्गो गरी काँध उठाएँ। बाला झाइकुटी झाइँ पार्दै हामी कुद्यौँ। टोयलेट पनि कति फोहोर, भुइँको काईले चिप्लाएर भित्तामा बजार देला जस्तो लाग्यो। यस्तोमा बाको बायाँ खुट्टा लतारिएको थियो, छिनालिएको खसीको खुट्टा जस्तो। बाला ठिङ्ग उभ्याए। रुखको गिँड जस्तो बाको ज्यान गरुङ्गो भयो। बाको शरीर अगाडि धकेले, स्वाट्ट बायाँ गोडा चिप्लेर पछाडि तिर्सियो। बा कसरी टुक्रुको बस्नु होला? मैले बाको अनुहार हेरेँ। बाका आँखा त फुस्रा भएर सिलिङतिर फर्लक्क माथि फर्केका थिए। यताउता बटारिँदा बटारिँदैमा बाको कम्बर सड्किए जस्तो भयो। बालाई बस्ने गाह्रो भएपछि म के गरौँ? त्यसो भए उभिएरै दायाँ हातले च्याप्प कम्बर समाए। मलाई गाह्रो भयो, तैपनि बाले हातले बेसरी गाँठो परेको बाको सुरुवालको इजार फुकालिदिए। आङमा मुत्नुहुन्न, बा बर्बराउनु भयो। सुरुवाल खोल्दैछु खुरुक्क नगरेर, बा हडबडाउनु भयो। पिजरामा परेको पन्छीको पहिलो पल चाहिँ मैले छटपटाउन दिइनँ। अझ जोडले समाए, सालको बोक्राले रुख समाए चाहिँ। नाथीले गुलेलीको आश गर्दै निरीह र मायालु आँखाले हजुरबालाई हेरे चाहिँ। बाले मेरो आँखामा फुस्रा आँखाले हेर्नुभयो। एकदमै कमजोर आवाजमा फेरि बर्बराउनु भयो, आङमा मुत्नुहुन्न, आङमा मुत्नुहुन्न। एउटा बेडमा एउटा मात्र कुरा बस्नु होला है, राति 9:15 बजीतिर नर्सले भने। खाली बेड देखेर नसुतिदिनु होला, डाक्टर साहब रिसाउनुहुन्छ। वार्डमा कुरुवाहरू पातलिँदै गए, एउटा बेडमा एक कुरुवा। वार्ड उठेको हाट बजार चाहिँ खाली खाली देखियो। एकछिनपछि नर्सले सबैतिर हेरी, बाको बेड छेउ आमा र मलाई देखि, तर केही भनिन। नर्स गएपछि म छेउकै बेड नम्बर 4 सरेँ। त्यसमा थ्याच्छ बसेँ। वार्ड परिक्रमाका लागि नर्स नयाँ नर्स देखी, 20-22 वर्ष कि, उज्यालो रङले चहकिएको अनुहार, लामो र रेसादार कपाल सोरेर माथिपट्टि जुरो बनाएकी। जुरोको बीचमा डटपेन थियो। ऊ हाम्रो बेडतिर आई, उसले ड्रयरमा राखेको सलाइन समाएर माथि झुन्डाई। स्ट्यान्डको चिप्लो सतह ट्युबलाइटको प्रकाशमा टल्केको थियो। त्यही स्ट्यान्डमा बाको दायाँ हात स्यार्र स्यार्र तलमाथि माथि तल भइरहेको थियो। उसले सलाइनमा पाइप खोली, खोपी। बाको तलमाथि भइरहेको हात च्याप्प समाउँदै ओछ्यानमा तेर्साए। सलाइनका लागि पहिल्यै घोपिएको सिरिन्जको फेदमा अर्को सिरिन्ज खोपी। एकछिन हेरी, तप्प तप्प पानी चुइयो र ऊ सर्याक सर्याक अर्को बेडतिर गए। आमालाई भोक लागेछ क्यारे, झोलामा गुम्सिएर बाफिएको स्याउको दाना बाहिर झिक्नुभयो। स्याउको दाना नाइट बसको गन्ध चाहिँ ठस्स गर्न आयो। मैले खान मानिनँ। आमाले चाउरिनै थालेको स्याउको दानाको अलिकति भाग मुखमा राख्नुभयो। कर्याममा चपाउँदै ओठमा लागेको स्याउको रस उल्टो हत्केलाले पुस्नुभयो। तपाईँ थाक्नु भएको छ, मैले आमालाई भने, एकछिन थकाइ मार्नुहोस्, म कुर्छु। आमा बोल्नु भएन, म बसेको बेड छेउ बस्नुभयो। म स्टुलमा टुक्रुक्क बसेँ। एकैछिनमा आमा बेडमा कोल्टो परेर निदाउनु भयो। बाको बेडतिर फर्केर बायाँ हात सिरानी झैँ टाउको मनतिर चेपिएको थियो। घुँडा अगाडितिर खुम्चेका थिए। बुट्टेदार सल काँधसम्म फैलिएको थियो। प्राय बेडका बिरामी निदाए झैँ पल्टेका थिए। कोही उत्तानो, कोही कोल्टे, कोही घोप्टो। बेड छेउ कुर्सीमा बसेका कुरा पनि बसे झैँ थिए, तर निदाएका थिए। तिनका टाउका गलेको माटोका डल्ला झैँ स्वात्त स्वात्त तल खस्थे। त्यसपछि बिउजिन्थे र हाई काट्दै बिरामीलाई निहाल्थे र फेरि निदाउँथे। कोही कोही त घुरी पनि हाल्थे। 2 दिनदेखि मेरा पैताला जुत्ताभित्र बाफिरहेका थिए। अहिले छ्याङ्ग होसा आयो। तलुवा खिएको जुत्ता फुकालेर कुनातिर धकेने, मोजा वास्स गनायो। बेडमुनतिर हुर्याइदिएँ। ताता पैतालाले भुइँ छोए, पच्चाप बस्यो। अनायास बाको मुखबाट पीडाको उच्छ्वास मेरा कानमा बजारियो। के भयो बा, मैले सोधेँ। टाउको चड्कियो। मैले दायाँ हात बाको निधारमा राखेँ। टाउको भट्टी चाहिँ तातेको थियो। तालुका नसा स्याउ स्याउ गरी कस्रिने किरा चाहिँ सलबलाइरहेका थिए। हत्केला फिजारेर बेसमारी तालु दबाएँ। नसा मेरो हत्केला छोडेर बाहिर निस्कुला चाहिँ बौलाए। मालिस गरे चाहिँ बिस्तारै बिस्तारै हत्केला यताउता कसारेँ। नसाहरू अलिकति चिस्सिए, बा शान्त हुनुभयो। मैले बालाई नियालिरहेँ। बाको अनुहार हेरिरहँदा मलाई बाको त्यो अनुहार याद आउन थाल्यो जुन हामी मटेरा हुँदा थियो, उज्यालो र पुष्ट। मैले सोधेँ, बा अलि सन्चो भयो? के भन्छ यसले, बाले सोध्नुभयो। बा साइकलको धुलो पुस्दै हुनुहुन्थ्यो। बाका हात अडिए। कटासे जान्छु रे, आमा झर्किनुभयो। बिहानैदेखि मेरो ढिपी थियो, बासी त जान्छु के? आमा जति जति जानुहुन्थ्यो म त्यति त्यतै लाग्थेँ। साडीको सबको समाउँदै लतारिन्थेँ। बासी त कटासे गयो भने पाउरोटी र ठन्डा बरफ खान पाइन्थ्यो। बाले आफू बस्ने कुर्सीमा मलाई राखिदिनुहुन्थ्यो। म दिनभर गोडा हल्लाउँदै बस्थेँ।
आउनु दे न त बाले साइकल आँगनमा उभ्याउँदै आमातिर हेर्नुभयो पछि सताए भनेर नभन्नु होला नि आमाले मतिर हेर्नुभयो चार वर्षको त छ बजार अलपत्र पर्ला भन्ने पीर यो पनि त्यसै डराउँछ हराउन्न बाली मतिर हेर्नुभयो हराउँछस् नाइ म हराउन्न जे पाए त्यही खाला ख्याल गर्नु भन्दै आमा माथिल्लो तला उक्लिनुभयो एकछिनमा फर्काँदा आमाको हातमा निलो सर्ट र जाँगे थिए यता मर मतिर हेर्दै आमा कराउनु भयो कस्तो सुँगुर जस्तो भएको छ म लुरुक्क गएँ आमाले मेरो मुख धोइदिनु भयो कपालमा पानी लगाइदिनु भयो गोलीकाँटा मिचिदिनु भयो पुराना कपडा खोलिदिँदै बरबराउनु भयो छि कस्तो अमिलो गना छ आङमै मुछ कि क्या हो यसले म लजाएँ सफा सर्ट र जाँगे लगाएपछि म चिटिक्कै देखेँ आमाले बिजाउँछ भनेर साइकलको डन्डीमा पछ्यौरा बेरिदिनु भयो जहाँ पानी पर्छ भनेर बाले छाता पनि बाँध्नु भएको थियो त्यस दिन बाले आकाशे रङको इस्टकोट लगाउनु भएको थियो निलै प्यान्ट टाउकामा ढाका टोपी हातमा घडी घुँडासम्मका बुट म डन्डीमा बसेँ ह्यान्डलको बिचमा समातेँ टिङ्न घन्टी बजाउँदै बा साइकलमा उक्लिनुभयो एकैछिनमा गाउँ छुट्यो हामी जङ्गलभित्र पस्यौँ बर्खाको दिन भएकाले आकाश धुम्म थियो बा सुसेली हाल्दै साइकलका पाइडल घुमाइरहनु भएको थियो आकाशमा कालो बादल थियो बेला बेला बेसमारी कराउँथ्यो बाटोका खाल्टा खुल्टीभर भ्यागुता उफ्रिरहेका थिए खाल्टा खुल्टीबाट साइकलका टायर जोगाउन बाले बाटो छेउतिर ह्यान्डल घुमाउनु भयो बाटोका कुरोमा ठोकिएर साइकलका तिल्ली बजे तिर्लिङ तिर्लिङ बाटो छेउ अग्ला अग्ला सालका रुख थिए कतै कतै भने धमिराका भिजेका घर पनि देखिन्थे वनमा सन्नाटा थियो आकाश झन् धुम्म हुँदै गयो पानी बर्सिनु अगाडि नै जङ्गलबाट निस्किन बाले पाइडलको रफ्तार बढाउनु भयो आइपुग्यो पिपलको रुख धोजे धोजा र घन्टी नै घन्टीले भरिएको मटेरादेखि कटासे बजारसम्मको डेढ घण्टा लामो सुनसान बाटोमा त्यही एउटा डरलाग्दो रुख थियो झिङरिङ्ग कपाल पालेको बौलाको टाउका जस्तो रुख आसपास झ्याममा परेका झाडी पनि थिए पिपल पनि लहरै लहराले छोपिएको रुख अँध्यारो थियो घामले पनि भित्र चियाउन पाउँदैन थियो लहरा र पातले छेकिदिन्थे भित्रसम्म चियाउन गाह्रो हुन्थ्यो छेउमै गएर हेर्ने हिम्मत कसको साइकल पिपल छेउै पुग्यो बाको अनुहार हेर्न पछाडिपट्टि टाउको डल्काएँ बाका छाप्पा बसेका जुङ्गा देखिए अनि चुच्चो नाक चुच्चिएका ओठ ओठबाट सुसेली बाहिर निस्किरहेको थियो साइकल जति रुखको नजिक पुग्यो म डरले उति निलो भएँ किन डराइस् थाहा पाउनु भएछ बाले मतिर झोक्नु भयो भूत नडरा त असल छोरो होस् भूतले केही गर्दैन पिपलको अँध्यारो रुख पछाडि छुट्दै गयो साइकल मोडिएपछि छेकियो म बाँचेँ बा पनि बाँच्नु भयो अँध्यारो बनिसकेपछि उज्यालो फाँट आइपुग्यो फाँटभरि ढेडु नै ढेडु तिनका पुच्छर एकदमै लामा अनुहार र चाक भने काला थिए आफ्नै पुच्छरसँग खेलिरहेका थिए बाटोमा टुक्रुक्क बसेका ढेडु देखेर बाले टिङटिङ घन्टी बजाउनु भयो सबै दगुरी एउटा त टक्क अडिँदै पछाडि फर्कियो ठिस दाँत देखाउँदै दगुरियो हतारमा दगुरिरहेका अरू ढेडु पनि आत्तिएर बाटो छेउका अग्ला अग्ला दुईटा सालका रुख उक्लिन थाले देखिस् बाँदर बा हाँस्नु भयो मैले टाउको हल्लाएँ दोकानमा चकचक गरिस् भने पछि फर्काँदा यिनले तँलाई पुच्छरले पिट्छन् गर्छस् चकचक नाइ मैले टाउको यताउता हल्लाएँ घरबाट हिँडेको एक घन्टापछि ढेडु नै ढेडु भरिएका दुवै रुखको बिचबाट मैले अलि पर देखेँ घरै घर आकाशतिर उडिरहेको धुवा यही हो कटासे बजार बजार छेउको काठको पुलमा पुगेपछि बाले साइकल रोक्नुभयो मलाई झारिदिनु भयो पहिला बाले साइकल तार्नुभयो अनि मलाई बजार पुग्ने बित्तिकै मैले बाको हात समाएँ कति हुन् मान्छे बजारमा कुकुर यताउति गरिरहेका थिए मान्छेहरूले बाटोमै आगो बालेर ठुल्ठुला डेक्चीमा घिउ तताइरहेका थिए डाक्टर साहब नमस्ते बाला देख्ने बित्तिकै मान्छेहरू हात जोड्थे बा हाँस्दै नमस्ते फर्काउनुहुन्थ्यो ओहो छोरो हुन् कि कोही सोध्थे अनुहार त दुरुस्तै छ अँ हो बा भन्नुहुन्थ्यो गर्वसाथ बाले फनफनी रिङ्गाउँदै मलाई एउटा बन्द ढोका अगाडि पुर्याउनु भयो छेउमा साइकल अडाउनु भयो ढोका उगार्नु भयो भित्र त औषधि नै औषधि नसरी बसाई भन्दै बाले मलाई स्टुलमाथि राख्नुभयो कुचाले भुइँबाट हार्नुभयो के खान्छस् एकछिनपछि बाले सोध्नुभयो पाउरोटी अलि बेरपछि बा दुध चियाको गिलास र पाउरोटी लिएर आइपुग्नुभयो म चियामा डोप्दै पाउरोटी खान थालेँ नमस्ते है मोटो जुङ्गावाल मान्छे आइपुग्यो मेडिकल भर्खरै खोल्नु भएको बा हाँस्नुभयो छोरा हुने मान्छे मतिर फर्कियो तिम्रो नाम के हो बाबु वृषबहादुर अनि बाको नाम म लजाएँ बाले पनि मुसु मुसु हाँस्दै मलाई हेर्नुभयो भन त बाको नाम थाहा छैन थाहा छ मैले भने डाक्टर हर्षबहादुर एक दिन साँझ पख बा साइकलको घन्टी बजाउँदै घर आइपुग्नु भयो म घरको माथिल्लो तलामा थिएँ तलतिर दगुरेँ बाले साइकल दैलो छेउ माटोको डोरीमा अडाउनु भयो साइकलको क्यारियरमा सानो कागजको पेटी थियो बाले छेउमा उभिएको मलाई देख्नुभयो तर केही भन्नु भएन पेटी झिकेर दैलो छेउ राख्दै आँगनको पूर्वपट्टिको रक्षानमा जानुभयो जुत्ता खोल्नुभयो चप्पलले त मतिर फर्किनु भयो म भान्सातिर दगुरेँ चप्पल लिएर आएँ बा चप्पल पड्काउँदै उक्लिनु भयो आँटीमा बेला बेला म बासित त्यसै डराउँथेँ बा घर आएपछि आँटीमै बस्नुहुन्थ्यो ज्योतिषी बा आउनुभयो भने अबेरसम्म के जाति कुरा गर्नुहुन्थ्यो आमासित झगडा परेपछि मात्रै मध्यरातसम्म गाउँ डुल्नुहुन्थ्यो म बिस्तारै आँटी उक्लेँ गर्मी भएर बाले बन्डी मात्र लगाउनु भएको थियो आँखा चिम्लेर केही सोच्दै हुनुहुन्थ्यो म छेउमा पुगेर उभिएँ टाउको निहुराएर के भन्न आइस अचानक बाले सोध्नुभयो चन्द्रले अमौरी खोलामा भेटेको थोत्रो टोपी अगाडितिर चुच्याउँदै लगाएको थियो मलाई पनि चुच्चो निस्केको टोपी लाएर घुम्न मन थियो नडराई भन् त बा हाँस्नुभयो बा टोपी किनिदिनु
बा मुसो मुसो हाँस्नुभयो। किन्दिनु के, भोलि ल्याइदिउँला। बाले हाँस्दै ठुटादारी कराउनु भयो। भोलिपल्ट घर आउने बित्तिकै बाले भन्नुभयो, यहाँ एहे बाले त टोपी ल्याइदिनु भएछ, झोलाबाट झिक्नुभयो। अचानक मलाई रौँ रौँ लाग्यो। टोपी त आयो तर बा आफूले नै लाउने जस्तो, त्यो मैले खोजेको चुच्चे टोपी थिएन जसले घाम छेल्थ्यो। बाले माया गरेर टोपी लगाइदिँदै ठ्याक्कै टुप्पीको माथितिर चुच्चाइदिनु भयो। यो टोपी होइन कि, मैले गोडा बजार्न सकिनँ, मैले त चुच्चे टोपी पो भनेको। जा आमालाई देखा, बा हाँस्नुभयो। म पिलपिल हुँदै तल झरेँ। भान्सामा दिदी र आमा थिए। फेरि किन रुन्छ यो, म रोएको देखेर आमाले सोध्नुभयो। अनि त म रोको रोएँ। किन रोछ, भात खाने बेला मेरा रात आँखा देखेर बाले सोध्नुभयो, खै किन पिन्चे भएको छ। सबैले पुलुक्क मलाई हेरे। राति पनि ढाका टोपी सिरान मन्त्री राखेर म हिक्क हिक्क रोइरहेँ। गुनगुङ छोपेको झोलभित्र उकुस मुकुस भइरहेँ। मेरो खटिया छेउ बा आमाको खटिया थियो, त्यसैले मेरो हिक्का सुनिहाल्नु भयो। दिदी भित्रपट्टि सुत्थिन्। अबेरसम्म मैले हिक्क हिक्क गरेपछि यो छोडालाई पनि के भयो कुन्नी भन्दै आमा मुरमुरिनु भयो। बा एक झपको निधार उठ्नुभएछ, झिलिलिले टर्च बाल्नुभयो। खुइए सुस्केर हाल्दै मेरो खटिया छेउ आउनुभयो। झुलको एक फेद डस्ना बाहिर तान्नुभयो अनि मेरो आँखामा टर्चका तेजीलाई प्रकाश छरिए। के भयो तँलाई, बाले मेरो निधार छाम्नुभयो। ज्वरो आयो, बाको मायालो आवाजले त म झन् पिन्चे भएँ। हिक्का झन् बेस मारी छुटेँ। बरबरी आँसु खसे। सुत्त टोपी फाल्दै म भक्कानिएँ। लाउन्न म यस्तो टोपी, मैले त क्याप टोपी भनेको। नरो भोलि ल्याइदिउँला, बाले भन्नुभयो। ऊ त आमा हाँस्नुभयो। भोलिपल्ट बा अलिक चाँडै घर आइपुग्नु भयो। आमा र दिदी गाई गोरु लिन अमौरी खोलातिर गएका थिए। म आँगनमै थिएँ। हातगोडा धोएर बाले इष्टकोटको गोजीमा हात हाल्नुभयो। बाले क्याप टोपी ल्याइदिनु भएछ। बाले क्याप टोपी ल्याइदिनु भएछ। यता आइज, मुसु मुसु हाँस्दै बोलाउनु भयो। म लुरुक्क पर्दै गएँ। गोजीमा डल्लो परेको टोपी सुल्झाएर लगाइदिँदै बाले टोपीको चुच्चो माथितिर फर्काइदिनु भयो। मेरो धुकधुकी बढ्यो। के गरौँ भयो। म चन्द्रको घरतिर दगुरेँ। अलि पर पुगेर बाला फर्केर हेरेँ। बा मलाई हेर्दै हाँसिरहनु भएको थियो। चन्द्रले रमाउँदै मेरो निलो रङको निधारतिर तारा भएको टोपी स्वात्त तान्दै लगायो। एउटा लुलो गोडा लतार्दै नाच्यो। मैले पनि नाच्दै टोपी खोसेर लगाएँ। चन्द्रको टोपी त उसका बाले देखेर फेरि खोलामा बगाइदिएछन्। भनेका थिए अरे, यसरी बगेर आउने सामान त मरेका मान्छेका हुन्छन्। त्यसैले मेरो टोपी देखेर पहिला त रमायो, पछि निराश भयो। ऊ खेतको आलीमा थ्याच्च बस्यो, म पनि ऊ छेवै टुसुक्क बसेँ। मेरा बा पनि तेरा बा जस्तो भइदिए पो, चन्द्र पिलपिल भयो। तेरा बा जस्तो त यो मटेरामा कोही नै छैन। चन्द्र र म छ वर्षका भयौँ। हेर्दा ऊ मजत्रै थियो तर दुब्लो। बायाँ गोडा चिचिन्डो चाहिँ लुलो थियो। बाले कपाल काटिदिन्थे, त्यसैले उसका कपाल पराल जस्ता देखिन्थे। तेरा बापो डाक्टर हुन्, ऊ बेला बेला मलाई भन्थ्यो तँलाई टनिक खुवाउँछ। म ऊभन्दा मोटो घाटो देखिन्थे, त्यसैले भनेको होला। हुन पनि बाले मलाई बजारबाट के ल्याइदिनुहुन्थ्यो, कहिले स्याउ, कहिले सुन्तला, कहिले टनिक। गुलियो गुलियो टनिक खान मलाई खुब मजा लाग्थ्यो। बिहान र साँझ मात्र खाने टनिक कहिलेकाहीँ दिनमा छपल्ट खाइदिन्थे, कहिलेकाहीँ एक दुई बिरको चन्द्रले पनि पाउँथ्यो। फेरि सकिस्, टनिकको खाली बोतल देखेर बा झर्किनुहुन्थ्यो। धेरै नखा भनेको मान्दैनस्, बिरामी हुन्छ सानी। त्यसपछि दुई तिन महिना टनिक खान बन्द, अनि म बिरामी भए जस्तो गर्थेँ, सुतेको सुतै। मैले बहाना बनाएको बाले त थाहा पाउनुहुन्नथ्यो, तैपनि छपल्ट खाइदिन्थे, कहिलेकाहीँ एक दुई बिरको चन्द्रले पनि पाउँथ्यो। फेरि सकिस्, टनिकको खाली बोतल देखेर बा झर्किनुहुन्थ्यो। धेरै नखा भनेको मान्दैनस्, बिरामी हुन्छ सानी। त्यसपछि दुई तिन महिना टनिक खान बन्द, अनि म बिरामी भए जस्तो गर्थेँ, सुतेको सुतै। मैले बहाना बनाएको बाले त थाहा पाउनुहुन्नथ्यो, तैपनि टनिकको बोतल ल्याइदिनुहुन्थ्यो। टनिक खाएर नै होला मेरा गाला पुक्क परेका थिए। हात र पाखुरा पनि मोटा मोटा। बेला बेला मटेराका मान्छेले मलाई फर्की फर्की हेरेको पनि मलाई थाहा छ। कसैले त मैले सुन्ने गरी नै भन्छन्, डाक्टरको छोरो हो, कस्तो सलक्क परेको छ, हाम्रा केटाकेटीहरू हेर सिन्की चाहिँ सुकेका। यस्तो कुरा सुन्दा भागीराम थारू झोकिन्थ्यो। लर्कन आँखी जिन लगाऊ बेराम पर्थ। भागीराम बुढो थियो। अमौरी खोला छेउको अग्लो सालको रुखमुनतिर बसेर पङ्खा बुन्न कहिले बाँसका सुकेका चिरा खुर्किरहन्थ्यो, त कहिले हरियो र राता धागा सानो र छोटो लट्ठीमा बेरिरहन्थ्यो। उसले खोक्दा जहिले पनि एक दुई रगतका छिटा खकारसँगै उछिटिएर बाहिर आइपुग्थे। कान्छा लामिछानेले भनेका थिए, त्यसलाई ज्यानमा र रोग छ, छेउ नपर्नु। त्यसैले चन्द्र र म ऊ छेउ जान डराउँथ्यौँ। बर्खामा ऊ पुरानो स्याको ओढेर टुक्रुक बस्थ्यो, चाल्नु झैँ पालै पाल भएको सर्ट, उसका दुब्ला हाडहरूमा झुन्डिए जस्तो लाग्थ्यो। जाडो लागोस् या गर्मी, ऊ सधैँ अमौरी खोलाकै छेउ हुन्थ्यो। पानी परेका बेला पनि त्यहीँ हुन्थ्यो। कहिलेकाहीँ अचानक पानी पर्दा चन्द्र र म त्यही सालको रुखमुनतिर ओत लाग्न पुग्थ्यौँ। बुढो हामीलाई देखेर खिस्स हाँस्थ्यो। झमझम पानी पर्दा गीत पनि गाउँथ्यो। गर्मीका बेला पसिना पुस्दै भरभर आउँथ्यो। यसले वनदेवी डाक्छरी एक दिन चन्द्रले सुनाएको थियो। वनदेवी वनमा हुन्छन्, केटाकेटीलाई तर्साउँछन्, केटाकेटी पेट फुलेर मर्छन् भन्ने सुनेर म राति पिसाब लाग्दा बाहिर जान डराउँथेँ। ओछ्यानमै पिसाब खुस्केको थाहा पाउँदिन थिएँ। ए, यसले त ओछ्यान मुत्न छोडेको रहेनछ, एक दिन आमाले हकार्नु भयो। ऐ, किन मुत्छ ओछ्यान, बाले मेरो कपाल चुम्सुमाउनु भयो। यत्रो ठुलो मान्छे भएर ओछ्यान मुत्नुहुन्न।
राति वनदेवीको डर लाग्छ, मैले भने। डर लाग्यो भन्नु नि, आमाले डस्न टकटकाउनु भयो। केही बिगार गरे पो वनदेवीले तर्साउँछिन्, बाले भन्नुभयो, तँ जस्तो असल छोरालाई केही हुँदैन।

अनि मैले ओछ्यान मुत्न छोडेँ। चन्द्रले पनि ओछ्यानमै मुद्दो रहेछ। उसका बारे भकुरी भकुरी तह लगाएछन्। त्यसपछि हामी भागीरामको छेउ पर्दा डराउन छाड्यौँ। डराउन छाड्नुको अर्को कारण पनि थियो। बिस्तारै थारू गाउँका गोठालाहरू पनि गाईगोरु लिन अमौरु खोलातिरै आउन थाले। तिनीहरू भागीरामसम्म झ्यामिन्थे, डाडु डाडु भन्दै जिस्काउँथे, डन्डी बियो र बाघचाल खेल्थे। बुढो पनि तिनीहरूलाई देखेर मक्क हुन्थ्यो। गर्मी महिनामा भने ऊ चर्को स्वरमा कराउँथ्यो, यी पहाडियाले वन सखाप पारे, वनदेवीले यिनलाई श्राप दिनेछन्। हेर, पानी पर्न छोड्यो, गर्मी बढ्यो। सबैले टाउको हल्लाउँथे। साँझ पख अमौरी खोलामा गोठाला र थारूको ठुलै जमघट हुन थाल्यो। मलाई पनि आमाले वनबाट फर्केका लक्ष्मी गाई र पञ्चे गोरु लिन जाने काम दिनुभयो। म त बल गरी के ल्याउन सक्थेँ? मलाई देख्ने बित्तिकै गाईगोरु मेरा पछि लाग्थे। त्यसैले बाली ल्याइदिएको वर्णमाला पढ्न छाडेर अमौरी खोलातिर कुदिहाल्थेँ। गोठालाहरूले खेलेको डन्डीबियो हेर्न पनि मजै हुन्थ्यो। एक दिन गाईगोरुलाई अघि अघि लाएर म घर फर्किरहेको थिएँ।

सक्दिनस्? कसले बनाउन खोजेको छ गोठालो? आमा पनि रन्किनु भयो। पार्वतीको परीक्षा आउनु लाग्छ, मलाई भात पकाउँदै ठिक्क छ। झोकमा आमाले पुत्ताइरहेको दाउरा बेसमारी चुलोमा पछार्नुभयो। त्यस दिन रातभर बाह्र आमा बोल्नु भएन। दिदी पनि ट्वाल्ल परेर बसिन्। मलाई त रौँ रौँ भइरहेको थियो। भोलिपल्टै बा खरी फाटा पुग्नुभएछ दिदीको स्कुलमा। त्यसको दुई दिनपछि नुहाई धुवाई गरेर म दिदीका पछि लागेर स्कुल हिँडेँ। बाटोमा भेटिएको चन्द्रे पनि पछि लाग्यो। तीन चार दिनसम्म चन्द्र स्कुल हिँड्न थालेको थाहा पाएपछि चन्द्रको बा पनि एक दिन पछि पछि लागेर स्कुल आए। यता आइज, कटासेबाट फर्किने बित्तिकै एक दिन बाले बोलाउनु भयो। म बा छेउ गएँ। बाले त मलाई नयाँ नयाँ किताब र कापी ल्याइदिनु भएछ। राता, निला, हरिया साइन पेन। म खुसीरी उफ्रिएँ। दिदी लालटिनको उज्यालोमा पढ्दै थिइन्। म पनि छेउमै घोप्टो परेँ। नयाँ कापीको पहिलो पन्नामा मान्छेको चित्र बनाएँ, जसका अगाडिका दुईवटा दाँत बाहिर निस्केका थिए। यो के हो? मैले दिदीलाई देखाएँ। दिदी खितित्त हाँसिन्, बा। चन्द्र र मलाई पढ्नमा त्यति रुचि थिएन। पढाइमा लट्टु नै भए पनि पौडी खेल्न भने सिपालु। हिउँदमा मुन्तिरका ढुङ्गासम्म देखिने गरी सुक्दै गएको खोलामा दिनमा तीन चारपल्ट पानी खाँदै हामीले पौडी सिकिसकेका थियौँ। चन्द्रले त भ्यागुता चाहिँ डाइभ हान्न पनि जानिसकेको थियो। मैले पनि एकपल्ट कोसिस गरेँ, तर छाती छ्याप्प पानीमा बज्रियो। छाती अबेरसम्म रातो भयो, बेसमारी दुख्यो, त्यसैले छाडिदिएँ। स्कुलबाट फर्केपछि दिनभरि हाम्रो बास अमौरी खोलामै हुन्थ्यो। हिउँदमा हाम्रा गोडासम्म आउने अमौरी खोलाको पानी बर्खामा त तमिलिँदै काठको पुलै डुबाउने गरी बढ्थ्यो। बर्खामा भने अमौरी खोलाको पानीले खोला छेउको मैदान भरिन्थ्यो। कहाँबाट आउँछ यो अमौरी खोला? म खुब सोच्थेँ। दिमाग टनटनी दुख्थ्यो। एक दिन अग्लो सालको ठुटामा उभिएर हेरेको थिएँ। टाढा खोला सालगारीमा फनक्क घुमेर हराएको थियो। चन्द्रले एक दिन भनेको थियो, थाहा छ, चिसापानीबाट आउँछ अरे। बा, चिसापानी कहाँ पर्छ? मैले बालाई सोधेको थिएँ। बा रेडियोको नाक बटारिरहनु भएको थियो। भन्नुभयो, धेरै माथि पर्छ, एक दिन जालास। मैले धेरै दिन कुरेँ, तर अमौरी खोला आउने ठाउँमा बाले लग्नु भएन। एकपल्ट त अमौरी खोलालाई पछ्याउँदै धेरै परसम्म पुगेको थिएँ। अँध्यारो जङ्गल आएपछि डराउँदै घरतिर दगुरेको थिएँ। एक दिन बा खुब खुसी हुनुहुन्थ्यो। त्यस दिन बाले दुई किलो अङ्गुर ल्याउनु भएको थियो। बा भान्सामा आमासँग जिस्कँदै बसिरहनु भएको थियो। मैले त्यस दिन पेटभरि अङ्गुर खाएँ। बा, म अमौरी खोला आउने ठाउँ हेर्छु, मैले अङ्गुर टोक्दै भने। बाले हाँस्दै मतिर हेर्नुभयो। म चिसापानी जान्छु कि? मैले ढिपी लिएँ। छ्या, यसले पनि कति झिजो गरेको। आमा भर्सिन लागेको भात पनिउले चलाउँदै फतफताउनु भयो। दिदीले पनि हाँस्दै मलाई हेरिन् र किताबतिर घोप्टिन्। अहिले होइन, बाले भन्नुभयो, अलिक ठुलो भएपछि जाने। कहिले हुन्छ त ठुलो? पाँच कक्षा पास भएपछि। त्यसको भोलिपल्ट मैले दिनभरि चन्द्रलाई त्यही कुरा सुनाइरहेँ। म पाँच कक्षा पास भएपछि चिसापानीभन्दा माथि जान्छु। धेरै बेरपछि सुनेपछि चन्द्रले भन्यो, मलाई पनि लैजा है। ल हुन्छ, मैले भने, म बाको साइकलको डन्डीमा बस्छु, त पछाडि बस्नु। साइकलको पछाडि बसेर चिसापानी जाने डोबमा भोलिपल्ट चन्द्रले घरबाट भोगटे चोरेर ल्यायो। हामीले अमौरी खोलाको डिलमा बसेर खायौँ। राति थाहा पाएर बाउले फेरि भएको रहेछन्। चन्द्र रातभरि रोएको थियो अरे। त्यसको पर्सिपल्ट उसले पछाडिबाट लुक्दै आएर स्वात्त मेरो जाँगे तानिदियो। गोठालाहरूको अगाडि जाँगे तानिदिँदा म पिलपिल भएँ, किनभने सबै हाँसे। हो हो हो गर्दै भागीराम बुढो पनि हाँस्यो। म अमौरी खोलातिर त गुरेँ। पख, मेरो कट्टु तान्छस्? मैले रुँदै धम्काएँ, बालाई भनिदिन्छु। चन्द्र निलो भयो। भोलिपल्ट उसले भोगटे चोरेर ल्याएपछि मैले उसलाई माफ गरिदिएँ। त्यसपछि केही दिनसम्म उसले चकचक गरेन, तर कहाँ सुध्रिन्थ्यो र। चन्द्र र मैले एक दिन अमौरी खोलामा बगेर आएको प्लास्टिकको खोस्टो भेट्यौँ। त्यसमा छापिएका अक्षर प्रायः मेटिसकेका थिए। प सुर्ती, यति भने चन्द्रले बुझ्यो। उसलाई के जङ चलेको नि? भुइँबाट बाख्राको बडकोला समायो। बडकोला पानीमा भिजेर नरम भइसकेको थियो। ठ्याक्कै जमुना पनि यस्तै देखिन्थ्यो। म पनि बेला बेला झुकिएर जमुना भनेर चपाउँदा उक्क उक्क गर्दै मुख कुल्ला गर्न खोलातिर दगुरिरहन्थेँ। चन्द्रले बडकोला दायाँ हातको हत्केलाको बिचमा राखेर बायाँ हातको बुढियौँलाले सुर्ती झैँ मिच्न थाल्यो। तिन चारवटा मिचिसकेपछि खोस्टोमा राख्यो। खोस्टो बटार्दै गोजीमा हाल्यो अनि भागीरामतिर आँखा सन्काए। भागीराम अझै पनि पङ्खा बुन्दै थियो। टुक्रुकको बस्दा दुब्लाएर होला उसका दुवै घुँडा कानसम्म पुगेका थिए। लङ्गोटी घुँडाबाट कम्मर सरेर तल झोलिएको थियो। देउ काका, चन्द्रले उसको छेउमा गएर गोजीमा पट्याएर राखेको सुर्तीको खोस्टो दिँदै भन्यो। कहाँ हो? बुढाले धमिला आँखा पर्लक्क फर्कायो। बम्बईसी आएको सुर्ती? बुढाले थरथर काँपेका हातहरूले समायो। हो न हो, उतैबाट आएको होला। बुढाले खोस्टो हेऱ्यो, खुलेको छ। इट आड खोस्टा बाजे? बाले खाएको थियो, मैले चोरेको। बुढोले चाखिहालौँ त भन्दै एक चुट्की सुर्ती दायाँ हातका चोर र बुढीऔँलाको बिचमा छ्यापेर माथिल्लो ओठमा घुसार्दै भन्यो, राम राम। अनि चन्द्र पेट मिची मिची हाँस्न थाल्यो। उसको दायाँ घोडा लुलु नै थियो। यसपल्ट बायाँ घोडा पनि बाँगिन थाल्यो। मेरा पनि अनुहार र कानका लोती ताता भए। चन्द्रका खेतका रुख रुखमा ठोक्किँदै फर्किन थाले। बुढो दङदङ्गिँदै उठ्यो, झाँक्री झैँ काम्यो, थुथु गर्दै थुक्यो। चन्द्र दगुर्यो। मैले बेतोडले चन्द्रलाई पछ्याएँ। एक्कासी बुढोले हातको दह्रो लट्ठी चन्द्रतिर प्रहार गर्यो। लट्ठीले चन्द्रको पिण्डलाई अलिकति छोएछ। बुढाले हामीलाई समाउन सक्ने कुरै थिएन, त्यसैले बुढो सारा अमौरी खोला थर्किने गरी चिच्चायो। सुठुको नयाँ कापी र मसी लिएर चन्द्रले भन्यो,
आमाले करेसा भरी तमा

हल्का बोट लगाउनु भएको थियो। तिनमा पात पलाइसकेको थिए। म चोरौलाले पात छडिरहेको थिएँ। किन? टक्क मेरो हात अडियो। नाग छापम क्या? उसले सासले भन्यो, घर घरमा टाँस्यो भने पैसा दिन्छ। अर्को दिन नागपञ्चमी थियो। चन्द्रीले सम्झायो, ज्योतिषी बाकोमा गएर नाग छाप्न लाउनुपर्छ। थारूका घर घरमा गएर ढोकामा टाँसिदियो भने तिनले पैसा दिन्छन्। कहिलेकाहीँ कटासे गएका बेला भुजा र ठन्डा बरफ खानुपर्छ। मलाई पनि चन्द्रको कुरा ठिक लाग्यो। म सुटुक्क आँटीमा गएँ। दिदीको नयाँ कापी र मसीको सिसी गोजीमा हालेर तल झरेँ। मलाई देख्ने बित्तिकै चन्द्री दगुर्यो। मैले उसलाई पछ्याएँ। हाम्रो गोठछेउ फलेदोको रुख हुँदै पश्चिमतिर एउटा सानो बाटो जान्थ्यो। त्यो बाटो ज्योतिषी बाको आँगनमा पुग्थ्यो। घरमा ज्योतिषी बा, ज्योतिषनी आमै र छोरो वासुदेव बस्थे। गाउँ घुम्यो भने सुँगुरले छुन्छ भनेर ज्योतिषी बा वसुदेवलाई बाहिर निस्कन दिँदैन थिए। ज्योतिषी बा पिँढीमा गुन्द्री ओछ्याएर बसेका थिए। अगाडि पात्रो थियो। एकछिन गोठको भित्तामा छेलिएर हेरिरहे। मलाई अगाडि बढ्ने आँटा आएन। चन्द्रीले एक दुईपल्ट पछाडिबाट धकेल्यो। को हौ गोठा? ज्योतिषी बाको चर्को आवाज आयो। म लुरुक आँगनमा झुल्किएँ। मोटो चस्माको डिलमाथिबाट उनले हेरे। किन आयो? वासुदेव घरमा छैन। नाक छापिदिनु भन्दै मैले मसिएर कागज दिएँ। कहाँबाट ल्यायो? ज्योतिषी बा छक्क परे। बाले हिजो ल्याइदिनु भएको। छेउमा आइपुगेको चन्द्रतिर हेर्दै मैले भने, छापिदिनु न। ज्योतिषी बाले कापी समाए, औँलामा थुक्लाउँदै पन्ना गरे। तीसवटा हुन्छन्, पन्ध्रवटा मलाई, पन्ध्रवटा तिमीहरूलाई। हुन्छ? मैले चन्द्रतिर हेरेँ। उसले हुन्छ भन् भन्दै आँखा छन्कायो। मैले पनि हुन्छ भनेपछि ज्योतिषी बा घरभित्र गए। घरको ढोकाबाट पातलो धुवा बाहिर आइरहेको थियो। फर्कदा ज्योतिषी बाको हातमा नाग छाप्ने साँचो थियो, सिलोट जत्रो, सर्पहरू बटारिएका। उनले साँचो पखाले, एकछिन सुकाए, कापीका पाना बीचबाट उक्काए। सुकेको साँचोमा कपडाको टालोले मसी पोते र कागजको एउटा पन्ना साँचोमाथि राख्दै हातले सुमसुमाए अनि पन्ना झिकेर मलाई दिए। लौ यसलाई घाममा सुकाऊ। लौ बा, पन्नामा त निला बाह्रवटा सर्प बटारिएको चित्र बनेछ। मैले आँगनको कुनामा भिजेको कागज राखेँ। पालै पालो ज्योतिष बाले सबै पन्नामा नाग छापे। सुकिसकेका पन्ध्रवटा पन्ना लिएर चन्द्रे र म दगुर्यो। भोलिपल्ट बिहानै चन्द्रले खुसुक्क बोलायो। म दगुरेँ। चन्द्रले पुरानो झोला बोकेको थियो। उसले नागवाला पन्ना झोलामा राखिसकेछ। थारू गाउँ पुग्ने बेला उसले अलिकति गोबर पातमा डल्लो पार्यो। मलाई अलिकति दुबो मुठ्याउन लगायो। अनि त घरको ढोका देख्यो कि चन्द्रले चार ठाउँमा गोबर टाँसेर पन्ना चप्काइदियो। म दुबो। कसैले चामल दिए, कसैले आठ आना, कसैले एक रुपियाँ, कोही भने मुसुमुसु हाँस्दै चामल र पैसा दिन्थे। पन्ध्रवटा पन्ना सकिँदा चन्द्रको झोला आधा भरियो। आठ रुपियाँ जम्मा भयो। अमरी खोलाको डिलमा बसेर चन्द्रले मलाई चार रुपियाँ दियो। मैले चामल घरमा लान मानिनँ, उसैले लग्यो। चार रुपियाँ गोजीमा हालेर साँझ पख घरमा के पुगेको थिएँ। बाले मलाई देखिहाल्नु भयो। यता आइज, भाग गर्जिनु भयो। मेरो सातो भयो। यसैले लगेको हो मेरो कापी र मसी। पान्छाबाट दगुरेर बाहिर आएकी दिदीले रुन्चे स्वरमा भनिन्, बा पिट्नुहोस्। मलाई मुत आउला जस्तो भयो। तैँले चोरेको हो? बा नजिक आउनुभयो। म शिर निउराएर उभिरहेँ। बाले मेरो शिर सुमसुमाउँदै सोध्नुभयो, नढाँटी भन्, तैँले नै लगेको होस्, म पिट्दिनँ। अँ, म पिलपिल भएँ। बाले थप्पड हानिहाल्नु भयो। मलाई भाउन्न भयो। चोर हुन्छस्? तैँले मागेको त पुराकै छु नि मुर्दार, भन् कसलाई दिस्? बरबरी आँसु झरे। किन पिट्नुहुन्छ त्यसरी? आमा दगुर्दै म छेउ आउनुभयो। आमालाई देखेर मैले हिक्का थाम्न सकिनँ। भन् त कसलाई दिस्? आमाले मेरा गाला सुमसुमाउनु भयो। दिदीले अब कसरी पढ्छ भन् त? नाग छापेँ, मैले हिक्का गर्दै भने। नाग छापेर के गरिस्? मैले गोजीबाट सिक्का झिकेर आमालाई दिएँ। अनि बा शान्त हुनुभयो, केही बोल्नु भएन, आँटीमा चढ्नुभयो। एकछिनमा रेडियो घ्यार घ्यार पारेको आवाज आयो। नाग त जोगीले टाँस्छन्। बाले सुन्ने गरी आमाले भन्नुभयो, त जोगी हुन्छस् भनेर तेरा बाले पिटेका हुन्। भन् त, त जोगी भएर माग्न हिँड्छस् अब? नै, मैले उत्तर दिएँ। आमाले डोर्याउँदै मलाई भान्सामा लग्नुभयो। दिदी पनि म रोएको देखेर रुन्चे भएछन्। रुन्चे अनुहार लिएर पछि लागिन्। बिहान स्कुल जाँदा चन्द्री पनि शून्यका गाला लिएर पछि लाग्यो। उसका बाले पनि हिजै भएको रहेछन्। पैसा खोसेछन्, चामल पनि खेततिर हुर्याइदिएछन्। त्यसको तिन चार दिनपछि म अमौरी खोलामै थिएँ। पर साइकल चढेर घर फर्केका बा देखिनु भयो। रातो भुङ्रो जस्तो निम्ने लागेको घाम थारू गाउँतिर हिँडिरहेको थियो। म घरतिर दगुरेँ। बाटो छेउ बेसरमका झाडी थिए, तिनलाई छुँदै म दगुरिरहेँ। रत्तीगढी पनि फुलिसकेछन्। मैले दगुर्दै गर्दा देखेँ गोठागाडी अग्लो कुसुमको रुख थियो, दायाँपट्टि किम्बोको। त्यही बीचबाट बा साइकल कुदाउँदै गोठसम्म आइपुग्नु भयो। मैले हतार हतार कापी र किताब खोजेँ, पढे झैँ घोप्टो परेँ। पिँढीमा आँगनमा साइकल टक्क रोकियो। घरको मूल ढोकासँगै गाँसिएको भुस राख्ने डोरीको छेउमा बाले साइकल अड्याउनु भयो। मैले बातिर कर्के नजरले हेरेँ। बा जुठेलनातिर लाग्नुभयो। साइकलको टायरले उछिट्टाएको र खाल्टाले छ्यापेको हिलो बुटभरि थियो। बाले बुट फुकालेर रछ्यान छेउ थपक्क राख्दै गोडा पखाल्नु भयो। बाको लामो नाकको डाँडीबाट पसिना तप्किरहेका थिए। पसिना पुस्दै बा माथि उक्लिनु। बा माथि उक्लेपछि मैले कापी र किताब राखेँ। भर्याङ छेउको घन्टी फुलको झ्याङमा छेलिएर माथि चियाएँ। बाले आफ्नो निलो स्टकोट झिकेर दायाँपट्टिको भित्तामा टाँगिदिनु भयो अनि सर्ट पनि। पलङमा थ्याच्छ बस्नुभयो। पूर्वतिर सिरान फर्केको पलङ बाहिरै थियो। त्यो बा र आमाको ओछ्यान थियो। एकछिन आराम गरेपछि बाले छेउमा ढल्किएको रेडियोका नाक बटार्न थाल्नुभयो। रेडियोमा कृषि कार्यक्रम बजिरहेको रहेछ। आलुमा लाग्ने किरालाई कसरी? फेरि बा अघि झुन्ड्याइएको स्टकोटतिर लम्किनुभयो।
म घटी फुलका पातको आडबाट बाहिर निस्केँ। बाले स्टकोटको भित्री जेबबाट पैसा झिकेर गन्न थाल्नुभयो। एकछिनसम्म गनेर पैसा कोटकै खल्तीमा राख्दै लगाउनु भयो। हेइ, यहाँ आइज, बाले भन्नुभयो। म डराउँदै काठको पुरानो सिँढी उक्लिएँ। जब म बाका अगाडि पुगेँ, मैले बाका आँखासँग आँखा जुदाउन सकिनँ, अनुहार पनि हेर्न सकिनँ। खोसे मुन्टो लाएर उभिरहेँ। पढेछ त? अँ। ला, बाले 2 रुपियाँको नोट दिनुभयो। ट्याप्प समाएर म दगुरेँ। भर्याङबाट झर्दै गर्दा मैले देखेँ बा मुस्कुराइरहनु भएको थियो। मलाई बा हाँसेको मनै पर्दैन थियो, किनभने बाका अगाडिका 2 दाँत बाहिर निस्केका थिए, हलोको फाली जस्तो। कहाँबाट ल्याएस पैसा? आमा तर्सिनुभयो। म 2 रुपियाँको नोट निधारमा टाँसेर भान्सा बसेको थिएँ। बाले दिएको, मैले नाचे चाहिँ कम्मर मर्काएँ। ले, म राखिदिन्छु। मैले दिइनँ, फुत्त भान्साबाट बाहिर निस्केँ र अमौरी खोलातिर दगुरेँ। पैसा दिएर बानी नबिगारिदिनुहोस्, राति आमाले बासित गनगन गर्नुभयो। केटाकेटी फुर्माइस भयो भने पछि बिग्रिन्छन् नि। बा केही बोल्नु भएन, मतिर पुलुक्क हेर्नुभयो। म खिस्सा हाँसेँ। आँखा राता र रसिला थिए। मगरमामा 1 वर्ष अघि सुर्खेततिरबाट झरेका थिए। बा र आमा पनि त्यहीँबाट झर्नुभएको थियो, यसैले नाता गाँसियो। हाम्रो घरसम्म आइपुग्ने बाटो छेवै मगरमामाको घर थियो। घर पनि बेसरमले बारेको, हाम्रो गोठ जस्तै गोबर र माटोले लिपेको। भित्तामा भने एकदमै नसुहाउँदा रातो कमेराका बुट्टा थिए, भिजेको कमेरोको डल्लो बजारे जस्तो। केही महिना अघि मैले माइजूलाई देख्दा उनको पेट बाख्राको सानो पाठो जत्रो थियो। मामा मक्क थिए, भन्थे 2 महिनामा पाउँछ कि। एक दिन माइजूले माटोको डल्लो कोपरेको मैले देखेँ। भान्जा कसैलाई नबनाई, उनले रुन्चेश्वरमा भनेकी थिइन्। एकदम खान मन लाग्यो कि। मगर मामाको घरमा सम्पत्तिको नाममा थिए 3 वटा सुँगुर। कहिलेकाहीँ आफ्नो थुतुनो मेरो पिँडोलामा धसार्न आइपुग्ने, लामा थुतुना ऱ्यालले लतपतिएका, घिन लाग्दा। सुँगुरले छोएको थाहा पाएपछि आमाले कटौराको पानी कानको सुनमा छुवाउँदै मेरो शरीरमा छर्किदिनुहुन्थ्यो र भन्नुहुन्थ्यो, चोखिस अब। दिदी, तपाईँहरू त पुरानै हुनुहुन्छ, मगरमामा हडफिल थिए। म त एकदम नयाँ, यहाँबाट पनि उठीवास लाग्यो भने कहाँ जानुपर्ने हो? उनको कुरा सुनेर चामल निफरिरहेकी आमाले पटपट नाङ्लो पड्काएर निराश स्वरमा भन्नुभयो, भत्काउनेले पुराना र नयाँ के भन्लान् र भाइ? म आमा छेउै बसेँ। आमाले 2टा बिहा बुढियाउँला र चोरौँलाको बिचमा च्यापेर छेउको थालमा राख्नुभयो। मगरमामा दायाँ हत्केलाले बेसमारी बिण अठ्याएर आँसेको चुच्चाले भुइँ कोतरिरहेका थिए। चियाको अन्तिम घुटको घुटुको निल्दा उनको रुद्रगण्टी माथि सर्यो। आँसीले दायाँतिर टेकेर त्यसकै बलमा उठ्दै यति भने, यस्तै हो दिदी, जहाँ गए पनि सुख हुँदो रहेनछ। उनी लर्खराउँदै उठे, एकछिन टोलाए, हाम्रा आँखा जुदे। म हाँसेँ, ल त दिदी, लागेँ, भिनाजु आएपछि कुरा गर्न हामीला। उनले हात जोडेर फन्किँदै हिँडे। उनी गएको अबेरसम्म पनि पिँढीमा रक्सीको गन्ध आइरह्यो। आमा, हाम्रो घर गप्त भत्काएपछि कहाँ जाने? मैले आमातिर हेरेँ। आमा केही बोल्नु भएन, अबेरसम्म टोलाउनु भयो। साँझ जुन कालो बादलको पछौरामा लुकेको थियो भने आमाको अनुहार धमिलो चिन्तामा। आकाशमा काला बादल मडारिरहेका थिए, बेला बेला बिजुली चम्कन्थ्यो। टुकी बालेर दिदी पढिरहेकी थिइन्। म आफ्नो ओछ्यानमा निदाएको बाना गरिरहेको थिएँ। बा ओछ्यानमा पल्टिनु भएको थियो। कुन दशामा यहाँ आइएछ? आमाले बातिर हेर्नुभयो। ऐलानी जग्गा नकिनेस् भनेकै हो, मान्नु भएन? के भयो फेरि, थाहा पाउनु भएन सरकारले ऐलानी जग्गाका घर भत्काउने भनेको? यो पनि कसका कुरा सुनाउँछ? बा चाँठिनु भयो, आँखा भने बन्द नै थिए। गाउँभरि हल्ला छ त? हल्ला चलेर हुन्छ त? बा बरबराउनु भयो। दिउँसो मगर भाइ रुँदै आएका थिए। आमाले सिरानी मिलाउनु भयो। मलाई डरले खाछ। उता काठमाडौँमा आन्दोलन चर्किरहेछ, बाले शान्त आवाजमा भन्नुभयो। यस्तो बेला तेरो घर भत्काउन को आउँदो हो? के थाहा, विपद सोधेर आउँदैन? बाले आमाको कुरा नसुने चाहिँ जुरुक्क उठ्दै चप्पल खोज्नुभयो। पानी बेसमारी धर्कियो, घन्टी फुलका पात बज्न थाले, चिसो हावा चल्यो। मधेस सरेर केही सुख पाइएन। आमाले ट्वाल्ल पार्दै बाको अनुहार हेर्नुभयो, कहिले डाकाको डर, कहिले सरकारको। बाले चप्पल लगाउनु भयो। कुनै कता बेसमारी भ्यागुतो गरायो। बा झिलिल टर्च बाल्दै भर्याङतिर लाग्नुभयो। कस्तो हो, मैले त केही भन्नुहुन्न, आमाले सुक्क गर्नुभयो। यति राति फेरि कहाँ हिँडेको होला? यो पनि कति पिन्चे भकियो, पिसा फेर्न जान लागेको। बा भर्याङको छेउमा पुग्दा बिजुली चम्कियो। बाको कुप्रो छाया घरको भित्रसम्म पसारियो। ओइ, चाँडो आइज, चन्द्र घाँटी च्याथिने गरी गरायो। उस सालको ठुटोमाथि उभिएको थियो गिद्ध झैँ, घाँटी तन्काउँदै त्यही बाटोतिर हेरिरहेको थियो जुन बाटो कटासे जोडिन्थ्यो। के भयो, म चिच्चाएँ। ऊ लुलो गोडा झुन्ड्याउँदै बायाँ गोडा र हातको भरमा ठुटोबाट झर्यो। भुइँ छुने लाग्दा पछारियो। उड्दै हातले जाँगेमा लागेको धुलो टकटकायो। परबाट घर जत्रो धुलोको भुमरी फनफनी घुम्दै मटेरातिर आइरहेको थियो। धुलो जति अगाडि बढ्दै आउँथ्यो, बाटो छेउ उभिएका रुखहरू धुलोमा हराउँथे। भटभटे आएको म रमाएँ, किनभने मटेरातिर वर्षमा 5-6 चोटि मात्र भटभटे आउँथे। अँ भन्दै चन्द्रे खोला छेउको जमुनाको रुख पछाडितिर दगुर्यो, म पनि उसको पछि लागेँ। भटभटे चिया दोकानमा रोकियो, रोकिँदा धुलोले चिया दोकानै राख्यो। बुटु टुटु भटभटे फेरि दगुर्यो, हाम्रा नजिक आयो। भटभटेमाथि 2 जना मानिस थिए, तिनले टाउका र मुखमा रुमाल बाँधेका थिए। भटभटे जोडले हाम्रै अगाडिबाट गयो। हामीले सर्टको कलर टुप्पीसम्म तानेर कछुवाले खोलभित्र टाउको लुकाए चाहिँ टाउको लुकायौँ, धुलोबाट अनुहार र टाउको जगाउन। एकछिनपछि धुलो छाटियो। हिँड, बाटो सुँग्न जाम, चन्द्र दगुर्यो, बास्ना आउँछ। ऊ पाङ्राको छापमा घोप्टियो। मैले पनि त्यस्तै गरेँ,
बाख्राको छापबाट मट्टितेल जस्तो बासना आइरहेको थियो, जुन चन्द्रे र मलाई खुब मनपर्थ्यो। बाटो सुँग्दा चन्द्रेको नाकमा धुलो पनि पसेछ। ऊ हाच्छ्यौँ गर्दै उठ्यो। मैले पनि नाकको टुप्पो र परेला पुछेँ। भटपट्टे थारू गाउँ पुगिसकेछ। सुँगुर र कुकुर बेसमारी कराएको आवाज आयो। धेरै पछि भटपट्टे देखेर म खुसी थिएँ। त्यसैले चन्द्रेलाई भने, हिँड मिठाई खान जाम। चन्द्रे परेलाको धुलो टकटकाउँदै पछि लाग्यो र भन्यो, तेरा बाला भटपट्टे किन्न भन्न। म टक्क अडिएँ। चन्द्रे मतिर हेर्दै हाँसिरहेको थियो। हुन्छ, बाले किनिदिनुहुन्छ। मैले गर्वसाथ भने, म तँलाई पनि चढाउँछु। चलाउनु दिनुहोस्। तँलाई चलाउन आउँछ? मैले सोधेँ। आउँछ, हेर्छस्? चन्द्रले दुवै हात अगाडि लगेर मुठी पार्यो। भटभटे समाए चाहिँ मैले टाउको हल्लाएँ। बुतुतुतु चन्द्रले चर्को आवाज निकाल्यो र दुवै मुठी यताउता घुमाउँदै खोच्याउँदै दोकानतिर दगुर्यो। तर ऊ पुल छेउ पुग्नु अगाडि नै फरक्क फर्कियो, भागीरामलाई देखेर होला। म छेउमा पुगेपछि मेरो पछि लाग्यो। भागीराम आधा बुनेको पङ्खा छेउमा राखेर सुर्ती मारिरहेको थियो। हामी आएको बुढोले चाल पायो। भुइँमा तिर्सेका हाम्रा छाया देखेको हुनुपर्छ। हामी उसको नजिकै उभियौँ। उसको अनुहारमा धर्सै धर्स देखिन्थे। उसले धमिला आँखा पर्लक्क फर्कायो। चन्द्रको अनुहार निलो भयो। बुढो नबुझिने गरी बर्बरायो। उसका ओठका काप कापबाट भैँसीका झन् सेत र्याल निस्केका थिए। उसले हत्केला प्याट प्याट पड्कायो। सुर्तीको धुलो हाम्रा नाकका पोराभित्र वात्त पस्यो। नाक सकसकाए। नाकबाट सिँगान तप्केला झैँ भयो। हात छेउ आँखाबाट आँसु चुइयो। बुढो मुसुक्क हाँस्यो। डाडु राम राम, मैले भने। बुढो बोलेन। दोकानतिर हेर्दै प्याच थुक्यो। हामी दोकानतिर लाग्यौँ। दिउँसोको समय दोकानमा मानिसको आवाज जावत त्यति थिएन। धुवा भने पुत्ताइरहेको थियो। भित्रपट्टि खटियामा आफ्नै पाखुरामा टाउको अड्याएर उत्तानो उँगिरहेका साउजी उठे। ज्यान मर्काउँदै हाँस्दा उनको माथिल्लो कालो दाँत पनि देखियो। मैले 2 रुपियाँ दिएँ। उनले स्वात्त लिए। एकैछिनमा मेरो हातभरि सुन्तला मिठाई थिए। चन्द्रे र म मुखमा मिठाई बाँड राख्दा बाहिर निस्केको थुक उल्टो हत्केलाले पुस्दै दोकान बाहिरको बेन्चमा बस्यो। एकछिन पुलिसको लस्कर दोकान छेउ आइपुग्यो। मेरो मुटु नै चल्न छोड्ला जस्तो भयो। मेरा गोडा कुञ्चिए जस्ता भए। सपनामा सर्पले लखेड्दा कुञ्चिए चाहिँ। चन्द्रेको अनुहार त मसी पोखिए चाहिँ निलो भयो। कटासे बजारबाट आएका होलान्। चन्द्र र म पुलिसलाई टाढैबाट देख्दा भागिहाल्थ्यौँ। आज भने सकिएन। 12 जना, मैले मनमनै गरेँ। सबैका टाउकामा प्लेट जस्ता गोला टोपी थिए। सबैभन्दा पछाडि आइरहेको पुलिसको दाहिने कानमा बन्दुक झुन्डिएको थियो। बन्दुक देख्दा पैतालादेखि तालुसम्म शरीर झन्झन आयो। चिया खान पाइन्छ? सबैभन्दा अगाडि आइपुगेको मोटो पुलिसले सोध्यो। उसको जुङ्गा पनि मोटै थियो। जुरुक्क उठेर एकछिन अल्मलिएका साउजी हाँसे। किन नपाइनु? पाइन्छ हजुर। साउजी खुसी भए। हजुरहरू कति हुनुहुन्छ? पुलिस मेरै छेउ बेन्चमा बस्दै भन्यो, 12 छौँ। पुलिसको शरीरबाट अमिलो पसिनाको गन्ध आयो। काखिनेरको कपडा कालो भएको थियो पसिनाले भिजेर। गालामा ठुटे दारी थियो, धान काटेपछिको खेत जस्तो। उसले घोसे मुन्टो लगाएको हामीलाई निहाल्यो। मैले कर्के नजरले हेर्दा आँखा जुदेँ। मुसुक्क हाँस्यो। मेरो अनुहार कालो भयो। डर लाग्यो। मेरा दायाँ कुममा आफ्नो गरुङको बायाँ हात राख्दै एकछिन सुमसुमायो। मेरो ज्यान दसैँमा काठिन लागेको बोकाको शरीर चाहिँ थरथरायो। पालै पालो पुलिसहरू चिया पसल छेउछाउ थकाइ मार्दै बसे। फाँटका बकुल्ला चाहिँ कोही भने हाम्रो घरतिरको बाटो हेर्दै उभिए। एउटा दगुर्दै सालको रोक्नेर गयो र मुत्न थाल्यो। एकछिन पुलिसले लामो लामो सास फेर्यो अनि मलाई सोध्यो, नाम के हो? ब्रिसबहादुर। कति वर्षका भयो? 8। अनि तिम्रो नाम के हो? चन्द्रबहादुर। चन्द्रले रुन्चे स्वरमा भन्यो, चन्द्रे। कतिमा पढ्छौ? म चुइकेँ, 3मा। पुलिस हाँस्यो, सास गनायो, भन्यो, र धेरै पढेर पुलिस हुनुपर्छ है? म बुढियाउँला भुइँमा ददार्दै बसिरहेँ। कितलीभित्रको दुच्छ्या भुर्लुकको उम्लियो। ढक्कन छटपटायो। साउजीले मुसुमुसु हाँस्दै कपडाको टालोले कितलीको बिँड समाए। लहरै राखेका स्टिलका गिलासमा चिया थुर्क्याउन थाले अनि 2-2 गिलास गर्दै सबैका हातमा चिया पुर्याउन थाले। सबैले हतार हतार समाउँदै सासले फुक्दै पिए। आज त खुब थाकियो। मेरै छेउमा बसेको पुलिसले रित्तो गिलास भुइँमा राख्यो। लौ त साउजी, कति भयो? 24 हजुर। अनि कता हिँड्नुभयो होला? पहाडीपुर। पुलिसले प्यान्टको गोजीमा खुम्चेका पैसा निकाल्यो। कति लाग्छ पुग्न? साउजीले 20 र 5 को नोट समाए। 1.5 घण्टामा पुग्नुहुन्छ हजुर। के कति कामले हिँड्नुभयो होला? भन्न मिल्दैन। सबै पुलिसले कपडामा लागेको धुलो टकटकाए र फेरि लाइन लागे चाहिँ हिँडे। हजुर 1 रुपियाँ, साउजी कराए। पुलिसले फर्केर भन्यो, ती बच्चाहरूलाई मिठाई दिनु। चन्द्री मतिर हेरेर हाँस्यो। मैले अचम्म मान्दै पर पुगिसकेका पुलिसलाई निहालिरहेँ। ती मटेरातिर हेर्दै हिँडिरहेका थिए। बिस्तारै पुलिसहरू हिँड्दा हिँड्दै उडेको धुलोमा हराउँदै गए। पुल छेउ भागीराम जुरुक्क उठ्यो र ठूलो स्वरमा करायो, ससुरन यी सरकारी सुअर डोजर लगाएको सारा गाउँ प्यालही। म थर्र काँपेँ। भागीरामको कुरा सुनेर अचानक मेरो ज्यान ज्वरो आए चाहिँ तात्यो। कानका लोता लोती ताता भए। मेरो मन चिच्च्यायो। पक्कै पनि यी पुलिस हाम्रो गाउँ हेर्न आएका हुन्। राति सुतेको बेला डोजर ल्याएर हाम्रो घर भत्काउँछ। मैले पहिलोपल्ट कटासेमा देखेको डोजर हात्तीभन्दा ठुलो थियो। पहेँलो रङको, ठुला र चाख्ला पाङ्रा भएको, अगाडि ठुलो मुख भएको राक्षस जस्तो। हिँड्दा बाटो नै भत्किने। बाघले सास फेरे जस्तो घ्यार घ्यार आवाज भएको। मलाई के गरौँ गरौँ भयो। घरतिर दगुरेँ। चन्द्रे पछि लाग्यो। एकछिनपछि साउजीको आवाज आयो, ए मिठाई लैजाऊ। तर म रोकिइनँ। पृथ्वी डगमगाए चाहिँ भयो।
रुखका हाँगामा बसेका चरा भुर्र भुर्र उडे। थारू गाउँमा एकनास कुकुर र सुँगुर गराउन थाले। धरती हल्लियो। साँझ पख अमौरी खोलाको किनारमा डन्डीबियो। मोजाको फुटबल र बाघसाल खेल्न जम्मा भएका गोठालाहरू बेतोडले घरतिर दगुरे। दोकानमा साउजी चक्कर आए झैँ थ्याच्च बसे, किनभने कटासीतिरबाट आइरहेका थिए डोजरै डोजर। डोजर अमौरी खोलावारी आइसकेका थिए। साँगुरो बाटो छेउका सालका रुख एकपछि अर्को ढलिरहेका थिए। चट चट चट गर्ले आम्म। भागीराम काँपिरहेको आफ्नो दायाँ हातमा आधा बुनेको पङ्खा झुन्ड्याउँदै जुरुक्क उठ्यो अनि करायो, आज यी डोजर सारा गाउँ पियलही। घाइते हात्ती झैँ कराइरहेका थिए। लहरै पाँचवटा डोजर अमौरी खोलाको किनार भत्काउँदै डोजर वारी आइपुगे। डोजरका अगाडि पछाडि बन्दुक बोकेका पुलिस